0: que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक दरबन्दी बल्ल 34,000
4: बेरुतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायल तर्फ इरानको मिसाइल आक्रमण मध्य पूर्वमा तनाव थप चर्कियो दुवै पक्षलाई संयम बन्न ट्रम्पको आग्रह
3: र एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपालले हङकङसँग खेल्ने नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना यस नेहरूले निर्मिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिन भन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ नेहरूले निर्मिरे लघु वित्त वित्तीय संस्था लिमिटेड
5: Major appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगाए अन्य घरेलू सामान पर घर ले आना तो है ना सफाई पर ही बंद होने सा और ऐसा Major को पानी लग सके कुछ सा Major appliances Major को पानी लग सा
6: सुनत मेरो कपडा प्याकिङ गर्दिउँ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
7: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
6: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 0974-94-353-495-55
4: काया कैरनमा अब खबरको सिलसिला सरकारले प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकमा 8 अध्यादेश पेश गरेको 4 हप्ता बितिसक्दा पनि त्यसको स्वीकृति प्रक्रिया अघि बढ़ाइएको छैन अध्यादेश स्वीकृत भएपछि प्रतिस्थापन विधेयक अघि बढ़ाउनु पर्नेमा सरकार भने नयाँ विधेयक संसद लैजाने छलफल गरिरहेको खबर आजको कान्तिपुरले लेखेको छ मन्त्री परिषदको सिफारिशमा राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख 22 सम्म जारी गरेका 8 अध्यादेश वैशाख 28 संसदमा पेश गरिएको थियो त्यसपछि अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश गर्नुपर्ने थियो तर त्यसका लागि प्रक्रिया नै अघि बढ़ाइएको छैन प्रतिनिधि सभाले आउँदो असार 15 सम्मका लागि ल्याएको संसदीय क्यालेण्डरमा पनि अध्यादेश स्वीकृत गर्ने विषय समावेश छैन सदनमा पेश भएको 60 दिनभित्र दुवै सदनबाट अध्यादेश पारित भए राष्ट्रपतिबाट प्रमाणीकरण गरिएपछि स्थायी ऐनमा रूपान्तरित हुने संवैधानिक व्यवस्था छ संविधानको धारा 114 उपधारा 2 कमा अध्यादेश दुवै सदनले स्वीकार नगरे स्वत निष्क्रिय हुने व्यवस्था संसदको पहिलो बैठकमा पेश भएको 60 दिनभित्र कुनै निर्णय नभए पनि अध्यादेश स्वत निष्क्रिय हुन्छ त्यसैले कुनै प्रक्रियामा लगिएन भने पनि असार 26 पछि अध्यादेश स्वत निष्क्रिय हुनेछ संसद बैठकमा विपक्षीहरूको अवरोध चलिरहेकाले सरकार र संसद दुवै बजेट सम्बन्धी विधेयक पारित गराउने दबावमा छन् सरकारले संसदमा बजेट सम्बन्धी विधेयकमा राम्रोसँग छलफल हुन नसकेको राष्ट्रिय सभामा विपक्षी दलले अस्वीकृतिको प्रस्ताव दर्ता गरेको अध्यादेश ल्याउनुको उद्देश्य पूरा भएको जस्ता कारणले स्वीकृत प्रक्रिया अघि नबढ़ाइएको एक मन्त्रीले बताएका छन् अध्यादेशका लागि प्रतिस्थापन विधेयक पेश गर्नुको सट्टा सिधै संसद सचिवालयमा विधेयक दर्ता गर्ने सहज बाटोबारे छलफल भइरहेको ती मन्त्रीले जानकारी दिएका छन्
1: स
3: सत्तारूढ़ रासोपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका अधिकांश जिल्लामा विवाद देखिएको छ। अधिवेशन सम्बन्धी कतिपय विवाद केन्द्रीय कार्यालयसम्मै आइपुगेका छन्। बाराका कार्यकर्ताले हिजो केन्द्रीय कार्यालयमै प्रदर्शन गरेका थिए। रासोपाले अस्ति र हिजो जिल्ला अधिवेशन गर्ने कार्यसूची बनाएको थियो। मधेसमा भने विवादका कारण जिल्ला अधिवेशन भएको छैन। मधेस प्रदेशका अधिकांश जिल्लाका वड़ा वा पालिकामा विवाद देखिएको रासोपा नेताहरू बताउँछन्। रासोपा प्रवक्ता मनिष झाका अनुसार मधेस प्रदेशका 50% पालिकाको मात्रै अधिवेशन भएको छ। रासोपाका अनुसार हालसम्म 4,250 वड़ा समिति गठन भएका छन्। यसैगरी 516 पालिकामा पनि नेतृत्व चयन भएको छ। अस्ति 38 र हिजो 27 जिल्लाको अधिवेशन गर्ने कार्यसूची थियो, तर केही जिल्लामा अधिवेशन रोकिएको छ। कान्तिपुरमा खबर छ।
4: परराष्ट्र मन्त्री शिशिर खनालको 3 दिने भारत भ्रमणले नेपाल भारत सम्बन्धलाई नयाँ राजनीतिक तथा आर्थिक दिशातर्फ उन्मुख गराउने संकेत दिएको छ। एकातिर नेपालले लिपुले कालापानी र लिम्पिया धुरा जस्ता संवेदनशील सीमा विवादमा आफ्नो स्पष्ट राष्ट्रिय अडान दोहोर्याएको छ भने अर्कोतर्फ कृत्रिम बुद्धिमत्ता एआई डिजिटल प्रणाली ऊर्जा व्यापार र लगायतका क्षेत्रमा सहकार्य विस्तार गरेर सम्बन्धलाई भविष्यतर्फ केन्द्रित गर्ने प्रयत्न गरिएको छ। नयाँ दिल्लीमा भ्रमणको अन्तिम दिन भारतीय संचार माध्यमहरूसँगको अन्तर्क्रियामा परराष्ट्र मन्त्री खनालले नेपालसँग परामर्श नगरी भारत र चीनबीच लिपुलेखसँग सम्बन्धित कुनै पनि सहमति वा समझदारी हुन नसक्ने स्पष्ट पार्नुभयो। नेपालको भूभागसँग सम्बन्धित विषयमा नेपाललाई व्यवस्था गरेर गरिने कुनै पनि निर्णय स्वीकार्य नहुने उहाँको भनाई थियो। उहाँले लिपुलेख कालापानी र लिम्पिया धुरा नेपालको ऐतिहासिक भूभाग हो भन्ने नेपालको स्थापित अडान पुनः दोहोर्याउनु भएको खबर आजको अन्नपूर्ण पोस्टले छापेको छ। यसैबीच भारतमा रहेका नेपालीले अब सिधै खाता मार्फत नेपालमा पैसा पठाउने पाइनुहुने भएका छन्। परराष्ट्र मन्त्री खनालको भारत भ्रमणका क्रममा भएको पीटूपी क्रस बोर्डर रियल टाइम ट्रान्जेक्सनको उद्घाटन भएसँगै भारतबाट नेपालमा र नेपालबाट भारतमा रहेको व्यक्तिगत खातामा सिधै रकम जम्मा गर्न पाउने व्यवस्था भएको हो। 2080 सालमा नेपाल र भारतबीच अन्तर सीमा भुक्तानी सम्झौता भएको थियो। त्यही सम्झौता अन्तर्गत यो सेवा शुरू गरिएको छ। भारतको युनिफाइड पेमेन्ट इन्टरफेस र नेपालको नेशनल पेमेन्ट इन्टरफेसलाई अन्तर आबद्ध गरी यो सेवा शुभारम्भ भएको हो। यो सम्झौताबाट भारतमा रहेका नेपाली श्रमिक विद्यार्थी तथा व्यवसायीले त्यहाँको आफ्नो खाताबाट नेपालमा रहेको आफ्नो वा अरू नेपालीको खातामा रकम जम्मा गर्न पाउने व्यवस्था भएको नेपाल क्लियरिङ हाउसका अध्यक्ष तथा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक हेमप्रसाद नेउपानेले जानकारी दिनुभयो। यसैगरी भारतबाट रकम पठाउन रेमिट्यान्स कम्पनी मार्फत पठाउने व्यवस्था थियो। गोर्खा पत्रमा खबर छ।
3: सरकारले विद्यालय शिक्षामा वर्षेनी अर्बौं रूपियाँ खर्च गर्ने गरे पनि कक्षा एकमा भर्ना भएका मध्ये 16% विद्यार्थी त्यही कक्षामा रोकिने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रको तथ्याङ्क अनुसार कक्षा एकमा भर्ना भएका 100 जना विद्यार्थी मध्ये अहिले पनि कक्षा दुईमा पुग्दा 80 जना मात्रै बाँकी रहने गरेका छन्। जसमध्ये औसतमा 16 जनाले कक्षा दोहोर्याउँछन् भने 4 जनाले पढ़ाई छाड्ने गरेका छन्। सरकारी नीति अनुसार अहिले पनि कक्षा 1-3 100% निरन्तर मूल्यांकन प्रणाली लागू भइरहेको छ। सामान्यतया यो प्रणाली अवलम्बन गर्दा विद्यार्थी कक्षामा अनुत्तीर्ण हुँदैनन्। तर पनि यति धेरै विद्यार्थी एउटै कक्षामा दोहोरिनुले विद्यालय शिक्षामा हाल गरिएको लगानी र विद्यार्थीको मूल्यांकन प्रणालीमाथि प्रश्न उठेको छ। तथ्याङ्क अनुसार कक्षा दोहोर्याउनेमा छात्र भन्दा छात्रा केही धेरै छन्। पढ़ाई छाड्नेमा भने छात्रा भन्दा छात्र केही बढ़ी देखिन्छन्। विद्यालय तहमा कक्षा दोहोर्याउने दर कक्षा 1 कक्षा 8 धेरै छन्। यो कक्षामा 12.6% विद्यार्थीले कक्षा दोहोर्याउँछन्। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अर्ण प्रसाद न्यौपाने प्रारम्भिक बाल विकास केन्द्रमा राम्रोसँग नपढ़ी कक्षा एकमा भर्ना भएका कारण दोहोर्याउने दर उच्च रहेको बताउनुहुन्छ। अहिले 4 पूरा भएका बाल बालिकालाई न्यूनतम 1 प्रारम्भिक बाल विकास केन्द्रमा राख्नुपर्ने व्यवस्था छ। गोर्खा पत्रमा खबर छ।
4: कायाकैरनमा सुर्तीजन्य पदार्थमा करको विषयमा कुराकानी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।

0: पानी प्रबंधन हासनी मास्टर शेफ बनाउँछन् केही खास भित्ताले नै लिन्छन् स्वादको मिठास जहाँ हुन्छ आत्मीयता र उल्लास त्यही हो घर जहाँ हुन्छ खुसीको बास एसियन पेन्ट्स रोयल घर जहाँ हुन्छ खुसीको बास
1: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेलता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछन् साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नासिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले संसदमा अध्यादेश पेश भएको चार हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढ़ाइएन, विधेयक नै लैजाने तयारी, रासोपाको जिल्ला र पालिका अधिवेशन चलिरहँदा मधेसका धेरै जिल्लामा विवाद, भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फर्को, नेपाल र भारत व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू, सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले 35 वर्षपछि स्वास्थ्य सेवामा 977 दरबन्दी थपेको छ, जबकि नागरिकलाई सहसेवा दिन देशभरका सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक छ। अहिले 2048 स्वास्थ्य नीति अनुसार 33,480 दरबन्दी छ, जुन आवश्यक जनशक्तिको 1/3 मात्र हो। सरकारले संघीय पुल अन्तर्गत हालै 977 दरबन्दी थप्ने निर्णय गरेको छ। यसअघि पुलमा 831 दरबन्दी कायम छन्। थपेका दरबन्दीमा लोकसेवा मार्फत पूर्ति गर्ने सरकारको योजना छ। पछिल्लो पटक स्वीकृत दरबन्दीमा पदपूर्ति हुँदा पनि देशभर स्वास्थ्यको कुल दरबन्दी 34,457 मात्रै पुग्छ। नयाँ दरबन्दीले ठूला अस्पतालहरूमा केही राहत दिए पनि समग्र स्वास्थ्य जनशक्ति अभावको ठूलो खाडल पूर्ण सक्दैन। स्वास्थ्य मन्त्रालयका अनुसार देशभरका 33,480 दरबन्दीमा संघ अन्तर्गत 3,480 मात्रै छन्। पुल दरबन्दी अन्तर्गत हालै थपिएको 977 समेत गर्दा संघ अन्तर्गत 4,457 दरबन्दी पुग्छ। पुल दरबन्दी भनेको स्वास्थ्य मन्त्रालयले आवश्यकताका आधारमा संघीय अस्पतालहरूमा खटाउन सक्ने जनशक्ति हो। यसै गरी प्रदेशमा 7,000 र स्थानीय तहमा 23,000 दरबन्दी रहेको स्वास्थ्य मन्त्रालयको भनाइ छ। नयाँ पत्रिकामा देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000 शीर्षकको खबर छ।
1: फेरि पनि स्वास्थ्यकै प्रसंग। बजेट मार्फत सरकारले सुर्तीजन्य पदार्थमा 10% कर बढ़ाएको भने पनि 3-4% मात्र बढ़ेको विज्ञहरूले बताउँदै आएका छन्। विश्व स्वास्थ्य संगठनले सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने भनेको छ। छिमेकी देश भारतमा 55% भन्दा बढ़ी नै कर लागिएको छ, तर नेपालले 10% भन्दा कम कर लगाउँदा यसले पार्ने प्रभाव र सरकारले गर्नुपर्ने प्रयासका बारेमा नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जयकुमार गुरुङसँग हामीले कुरा गरेका छौं।
3: सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन, फाइदा हुँदै नहुने कुरा, यसलाई चाहिँ त्यसले नियन्त्रणै गर्नुपर्छ, मानिसको बिहेभियर चेन्जसँग सम्बन्धित भएको हुनाले, र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ, अभ्यास छ, अब यसलाई पनि बढाएर डब्ल्यूएचओले रिकमेण्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ। तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन, पहिले पनि थिए थिएन, त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको छौँ, त्यो पनि यसपालि रहेन।
2: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि, बजेटमा 10% सुतिजन्य पदार्थमा, आर्थिक विधेयकमा 3-4%, अलिकति अझ हामीले बुझाउन सकेनौं कि?
3: अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन, त्यो चाहिँ गलतै भयो, त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्मेन्टले। उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ, होइन त्यो पनि प्रश्न हुन बाँकी नै छ। अब त्यो बाहिरबाट आउने चुरो अथवा चाहिँ सुतिजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन, किनभने बाहिरबाट आउने चुरोको प्रतिशत चाहिँ एकदमै कम हो। कर प्रष्ट हुनु पर्यो, यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि, त्यो पनि भएन, र 10% आफैमा चाहिँ पर्याप्त होइन, 20-25 त मिनिमम पनि हुन पर्थ्यो होइन।
2: अबको 5 वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ, त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढ़ाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरुरी छ?
3: 5 वर्ष भने एसडिजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ, त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरू समीक्षा गर्नुपर्ने बेला पनि हो, र त्यतिखेर राखेर चाहिँ अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने, कम्ती भने भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौ। 58% छ यसपालि।
2: प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
3: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउँ, यो एकदमै घातक हुने क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन। हेर्नुहोस्, सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या, पुस्ता जेनेरेशन किलरको रूपमा यो देखिराखेको छ। हामीले यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई कम गरौं अथवा उपभोग गर्दै नगरौं।
1: नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरुङसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजे प्रसारण हुने कार्यक्रम बदलित नेपालमा सुन्न सकिन्छ। फेरि खबरको शीर्षिका, कर्जा माग बढ़न नसकेका कारण वर्षभर औसतमा 10 खर्ब भन्दा बढ़ी ऋण योग्य रकम, अधिक तरलता रहेको अवस्थामा पनि चालू आर्थिक वर्षमा वित्तीय र बीमा क्षेत्र 9.1% विस्तार हुने प्रक्षेपण गरिएको छ। यो वृद्धि दर गएको आर्थिक वर्षको तुलनामा 1.61% बिन्दुले बढ़ी हो। बैंकमा निक्षेप तथा ऋण प्रवाहमा भएको वृद्धि र निर्जीवन बीमा तथा जीवन बीमाको नवीकरण बीमा शुल्क प्रिमियम संकलन बढ़ने देखिएकाले गएको वर्षभन्दा यस वर्ष वित्तीय र बीमा क्षेत्रको वृद्धि दरमा सुधार हुने अनुमान रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयका उप प्रमुख तथ्याङ्क अधिकारी एवं प्रवक्ता ढुङ्गीराज लामिछानेले बताउनु भएको खबर कान्तिपुरले लेखेको छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चावो हिल्स, बानेश्वर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5242-5523। के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
6: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
5: हाम्रा सेवाहरू
6: ओपीडी सेवा,
5: विशेषज्ञ ओपीडी सेवा,
6: निशुल्क औषधि वितरण,
5: सशुल्क फार्मेसी सेवा,
6: फिजियोथेरापी सेवा,
5: अकुपंचर सेवा,
6: योग परामर्श सेवा,
5: क्रियाकल्प सेवा,
6: पूर्व कर्म पञ्चकर्म सेवा,
5: छार सूत्र सेवा,
6: जलौका सेवा,
5: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
6: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
5: विस्तृत जानकारीका लागि
6: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6690-98514-2463।
7: हर घर ये ऐसा, हर घर में प्रकट ये राम, बनु साक्षी गाथा रामायण को नेपाली भाषा में हरेक बिहार का शुक्रवार राति 8 बजे मात्र विश्व को रमाइलो टीवी में।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। म बोल्न र सुन्न सक्दिन लेखिएको हेलमेट लगाएर एक राइडर बल्खु सुन्धारा कोटेश्वर बौद्ध लगनखेलतिर स्कूटरमा प्यासेन्जर लिएर हुइकिरहेका देखिन्छन्। सिमलटाढ़ी चितवनका 26 वर्षीय सुन्दर पौडेल पेशाले सेफ हुनुहुन्छ, तर वहाँ राइड शेयर चालक समेत हुनुहुन्छ। काठमाण्डको बुढा नीलकण्ठमा बस्दै आएका वहाँ बोल्न र सुन्न सक्नुहुन्न, केहीलाई टेक्स्ट म्यासेज पठाउनुहुन्छ तर केहीसँग वहाँ सांकेतिक भाषामै कुरा गर्नुहुन्छ। शुरूआती दिन सुन्दरका लागि सहज भने थिएनन्। मानिसहरू के काम पाएर के गर्ला र भन्थे त धेरै त उहाँको सांकेतिक संवादलाई व्यवस्था गर्थे। त्यस्ता व्यवहारले उहाँको मन कटक्क खाएको छ। तर सुन्दर आफै केही गर्नुपर्छ र गर्न सक्छु भन्नेमा ढुक्क हुनुहुन्थ्यो। अहिले उहाँ काठमाडौँको एक रेस्टुरेन्टमा सेफ हुनुहुन्छ। दुई वर्षदेखि उहाँ राइड शेयर चालकका रूपमा काम गरिरहनु भएको छ। यस्तो व्यस्तता बीच पनि फुर्सद निकालेर रील्स र भ्लग समेत बनाउनुहुन्छ उहाँ। यति बेला सामाजिक सञ्जालमा उहाँको कामको प्रशंसा पनि भइरहेको छ। कान्तिपुरमा खबर छ।
1: अब विदेशको खबर। इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इजरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यसले मध्य पूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इजरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी गरिएको छ। इरानी आक्रमणको केही घण्टा अघि इजरायलले बेरूतको दैहीय क्षेत्रमा रहेको हिजबुल्ला लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सम्झौतापछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार दुईवटा आवासीय भवनमा गरिएको आक्रमणमा कम्तीमा दुईजनाको ज्यान गएको छ भने महिला र बाल बालिका सहित 20 जना घाइते भएका छन्। हिजबुल्लाले इजरायली भूमितर्फ गोलाबारी गरेपछि त्यसको जवाब स्वरूप आक्रमण भएको इजरायली पक्षले प्रतिक्रिया दिएको छ। हिजबुल्लाले भने युद्ध विरामको बारम्बार उल्लंघन गर्दै आएको इजरायल विरूद्ध जवाफी कार्यवाही स्वरूप इजरायली सैन्य अड्डा र सैनिकहरूलाई लक्षित गरेर रकेट प्रहार गरेको जनाएको छ। यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुवै पक्षलाई संयम बन्न आग्रह गर्नु भएको बीबीसीले जनाएको छ। पछिल्ला घटनाले इजरायल इरान र हिजबुल्ला बीचको द्वन्द्व थप फैलिने चिन्ता बढ़ेको छ। विश्लेषकहरूका अनुसार बेरूतमाथिको पछिल्लो आक्रमणले अमेरिकाले मध्यस्थता गरेको युद्ध विराम कमजोर बनाएको छ।
2: अब खेल खबर। एसियाली खेलको छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङबीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो 12:15 शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको हो। नेपाल र हङकङबीच अहिलेसम्म 14 अन्तर्राष्ट्रिय प्रतिस्पर्धा भएका छन्, जसमध्ये नेपालले 7 खेल जितेको छ भने हङकङ 5 खेलमा विजय भएको छ। 2 खेल नतिजा विहीनमा सकिएको छ। यसअघि आजै तेस्रो स्थानका लागि मलेसिया र ओमान बीच बिहान 7:15 प्रतिस्पर्धा हुँदैछ। लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएको नेपाल उपाधि जित्ने लक्ष्य सहित आज मैदानमा उत्रनेछ। नेपालसँगै मलेसिया, हङकङ र ओमान एसियाली खेलकुदको लागि छनौट भइसकेका छन्।
1: काया कैरममा अब केही खबर संक्षेपमा। गैराती कोशी र गण्डकी प्रदेशका केही ठाउँमा मध्यम वर्षा भएको छ। कोशीको इलाम र संखुवासभा तथा गण्डकीको कास्की, कोर्खा, तनहुँ लगायतका ठाउँमा पानी परेको हो। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मध्य प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यस्तै कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भई एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
2: मकै उत्पादनको समयमा आएको हावाहुरी र वर्षा तथा उत्पादनपछि मूल्य घट्दा झापाका किसान दोहोरो मर्कामा परेका छन्। अहिले धमाधम मकै उठाउने सिजन भए पनि किसानलाई दोहोरो चिन्ता थपिएको छ। फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्म आएको हावाहुरी र असिना सहितको वर्षाले मकैमा क्षति पुर्याउँदा र उत्पादनपछि मूल्य नपाउँदा किसान समस्यामा परेका हुन्।
1: मध्य पूर्वमा चलिरहेको युद्धका कारण सम्भावित आपूर्ति संकटलाई मध्यनजर गर्दै खाना पकाउने ग्यास आधा सिलिण्डर मात्र बिक्री गर्ने व्यवस्था हालसम्म कायम रहँदा उपभोक्ता, उद्योगी तथा विक्रेता मारमा परेका खबर नागरिक दैनिकले लेखेको छ।
2: 7% सरकारी लगानी रहेको उदयपुर सिमेन्ट उद्योगले 14 लाखको बोरा किन्न नसक्दा 6 करोड़ बराबर मूल्यको सिमेन्ट र क्लिंकर गोदाममै नष्ट हुने अवस्थामा पुगेको छ। 55,000 बोरा प्याकिङ गर्न पुग्ने सिमेन्ट र 27,000 बोरा सिमेन्ट उत्पादन गर्न पुग्ने क्लिंकर गोदाममै थन्किएको हो। उद्योग व्यवस्थापनका अनुसार 5,000 बोरा प्रयोग गर्ने नमिल्ने भएको र बाँकी पनि केही महिनामै नष्ट हुने हालतमा छ।
1: सरकारले खानी तथा खनिज पदार्थ सम्बन्धी पुरानो कानून खारेज गर्दै नयाँ विधेयक प्रस्ताव गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले खानी तथा खनिज पदार्थ सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न विधेयकको मस्यौदा सार्वजनिक गर्दै सरकारवालासँग सुझाव माग गरेको छ।
2: सैनिक सेवा नियमावली 2069 संशोधन गर्दै नियमावली संशोधन मार्फत भर्नादेखि निवृत्ति भरणसम्मका प्रावधान हेरफेर गरिएको छ। जेठ पाँचमा बसेको मन्त्री परिषदले स्वीकृत गरेको नियमावली गएको बिहिबार राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा गएको छ।
1: र विश्वको अग्रणी आतिथ्य कम्पनी म्यारियट इन्टरनेशनल इंक र नेपालको सबैभन्दा ठूलो बहुराष्ट्रिय व्यापारिक समूह चौधरी ग्रुपको हस्पिटालिटी शाखा सीजी हस्पिटालिटी ग्लोबल बीज काठमाडौँमा दुईवटा अल्ट्रा लग्जरी होटल द रिटुज कार्ल्टन काठमाडौँ र द वेस्टिन काठमाडौँ सञ्चालन गर्ने सम्झौता भएको छ। काया कैरनमा अब पालो उखानको
2: बढ्न नसके पनि अर्न सक्नुपर्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
2: संसदमा अध्यादेश पेश भएको चार हप्ता बितिसक्दा पनि स्वीकृत प्रक्रिया अघि बढ़ाइएन, विधेयक नै लैजाने तयारी।
1: भारतसँगको सीमा विवादमा नेपालको अडान यथावत, डिजिटल साझेदारीमा नयाँ फर्को, नेपाल र भारतका व्यक्तिगत खाताबाट प्रत्यक्ष भुक्तानी शुरू।
2: सरकारले विद्यालय शिक्षामा अरबौं खर्च गरे पनि कक्षा एकमै रोकिन्छन् 16% विद्यार्थी। देशभर स्वास्थ्य संस्थामा 1,00,000 जनशक्ति आवश्यक, दरबन्दी बल्ल 34,000।

का कर्मचारी जस्ता मान्छे ती मान्छेलाई भन्दैछन् रमिता हेर्न आरे यहाँ आउने हो त फेसबुक हेर्नु नि। आजको कार्यक्रम सकिएको छ। कार्यक्रमबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: कत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदि पो आइस त
0: भाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे।
1: अनि को थियो अर्काको भाग खोज्ने? यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौं, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एथमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा सोलामाई अक्सिड प्रिन्टिङ प्रेस सुनगत कुण्डु नगरपालिका पाँच चल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा सोलामाई अक्सिड प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबै सँग हाम्रा सेवाहरू प्रेस सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास सिलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सर्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203399 0385203399

0: 0960 मोबाइल नंबर 9860324426 र 9841909250 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिंटिंग प्रेस कलरी स्कूल खुम्बो
1: हाम्रो के दोष सर पक्रिनु भएको सर
2: बाल विवाह गर्न अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई के दोष छ भनेर हुन्छ
3: हामी त जन्ती गएका त हौ सर
2: त्यही त कुरो बिग्रियो बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त
1: तिनकै बाबुआमालाई पक्रिनु न सर हामीलाई छाडिदिनु
2: तिनका बाबामा पक्राउ परिसक्यो ती त अब 3 महिना जेल बस्छन्
3: तिनलाई पक्रिहाल्नु भएछ अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा एक पटकलाई छोडिदिनु सर
2: अब कानूनले त्यसो भन्दैन बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ अब यो थुन्ने र छन्ने काम पुलिसको होइन अदालतले गर्छ चुप लाएर बस्नु
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौं
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरूबारे छलफल गरौं
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं
4: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
0: नेपाल सरकार विज्ञापन बोर्ड
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउं
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
4: सजग रहौं आफ्ना अग्रजको सम्मान गरौं आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ
0: नेपाल सरकार विज्ञापन बोर्ड
5: को भाइर
6: म दिदी सन्तनी ढोका खोल्नुहोस् न
5: के भयो यति राति किन दिदी आउँछ
6: दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
5: न भन के भयो
6: आज घरमा कोही सम्हाल्नु मौका छोडेर तल्लो घरको माइला दाइले भागेर आगो दिदी
5: माइला दाइले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनुहुन्छ कि ल अब दिदी नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपराउन सफलतासँग भेट्न जाम्ला
0: महिला किशोरी वा बालबालिकामाथि हिंसा भएमा सहेर नबसौं सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
7: हो काकी के को सुगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
8: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
7: के रे नानी त भर्खर 17 कि लाग्यो होइन
8: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गरौँ
7: हेट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछन् नि हिँडे जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्षमा पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ
8: नेपाल सरकार विज्ञापन बोर्ड।
0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धूमपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धूमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
10: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मेरो तुल्य भए।
11: म अलिकति पनि हिँड्न सक्दिन। श्वास प्रश्वास नै समस्या देखियो।
9: धूमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ। नेपाल सरकार विज्ञापन बोर्ड।
12: अब सुन्नुहोस् पुरा समाचार।
13: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
12: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
13: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
12: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
13: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
12: मद्यपान र धूम्रपान सेवन नगरौं।
13: स्वस्थ रहौं, सुखमय जीवन बिताउ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
3: ए दाई, ए दाई, पक्नुस् त पक्नुस्। के गर्नु भएको?
14: देख्नु भएन, औषधि हालेको।
3: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
14: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
14: विषादीले धेरै नै जोखिम हुन्छ कि नानी?
3: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
14: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
14: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
13: नेपाल सरकार विज्ञापन बोर्ड।
15: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
16: सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तापसिङ च्याङपा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
15: युवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ। तलब आपूर्ति समझदारीमा प्रदान गरिन्छ।
16: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप शुभ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारी का लागि सम्पर्क नम्बर वाइफाई संस्था विद्यालय व्यवस्थापन समिति का अध्यक्ष 9896614 र फूनी शेर्पा होस्टल संचालक 9914590 82
15: सोलह नगरपालिका वडा नंबर 2 7

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो हेलो, म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी छोरी।
4: हजुर।
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: हेलो नमस्ते।
2: हेलो हजुर, त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
3: ए नानी, के भने रहेछ, के भयो?
4: ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउ।
0: अनलाइन ठगी बारे सचेत बनाउ, यसबाट आफू पनि जोगिउ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शुभ प्रभात बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्?
6: आलै पालो भन त। सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: च्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी सरछिमेक र साथीभाइहरूलाई पनि बताउनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
0: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
0: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
0: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
0: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवै जना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन।
4: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं, तपाईँको यस्तो सुशील छोरी हाम्री बुहारी हुँदैछिन्, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानूनी समेत हुन्छ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: नमस्कार सेनसेविका दिदी।
13: नमस्कार नमस्कार। दुई दिउँसो भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
13: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ, यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
13: आहा, कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
11: नेपाल सरकार विज्ञापन हो।
14: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
15: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
14: 45 किलो भन्दा बढ़ी तौल भएका 18-देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
15: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
14: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
15: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
14: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
15: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
12: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
14: डर लाग्नु, निद्रा नलाग्नु,
12: अनौठा विचार आउनु,
14: निराशा बढ्नु, खुसी नहुनु,
12: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
14: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
12: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
14: छटपटी हुनु, चिटचिट पसिना आउनु,
12: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
14: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
12: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
14: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
12: नेपाल सरकार विज्ञापन हो।
4: नमस्ते डाक्टर सर।
16: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
16: यहाँ उभ्याउनुहोस् है, एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
16: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
16: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
16: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
12: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
16: जाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन डाक्टर साहब।
4: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
16: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो कि दशा लाग्यो डाक्टर साहब?
4: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
16: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
4: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
16: हजुर।
4: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ, पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
16: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
17: नेपाल सरकार विज्ञापन हो।
18: मरे के हो?
4: हेर त रगतै रगत भयो, चामो त त्यस्तो हेर्न नि सक्दिन।
18: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको।
4: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन।
18: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
4: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
14: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौ, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
12: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौ, बाल बालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
4: खै जन्मदाता दिनुहोस् त।
16: जन्मदाता गरेको छैन नि म्याडम।
4: ल जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
16: मलाई त थाहा नै थिएन म्याडम।
4: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
12: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनुपर्छ।
14: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
12: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
14: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्न नागरिकको कर्तव्य हो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलेफेम 101.9 मेगाहर्ट्जबाट देशका विभिन्न भाग र www.solefm.com बाट संसारभर एकसाथ प्रसारण भइरहेको बिहान 7 बजेको सोले समाचार लिएर आइपुगे म अंजु कार्की। सोले समाचारको शुरूआतमा मुख्यमन्त्री खबरका शीर्षकहरू। राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुको सभापतिमा नारायण काजी कार्की चयन। सगरमाथाको क्यामेकबाट संकलन भयो 286 केजी फोहोर। सगरमाथा क्षेत्रबाट उद्धार गरेका गायक दावा सेपाला आर्थिक सहयोग। नाप्ते दूधको सीमा 7 दिने मौरी पालन तथा पशुपालन तालिम सम्पन्न। कृषकलाई मौरीका घार र बंगुरका पाठापाठी वितरण। सोलुका पासाङ शेर्पाले सगरमाथाको चुचुरोमा फहराए प्रधानमन्त्री बालन शाहको तस्वीर। सगरमाथाको सफल आरोह गरेर फर्केका धनुक कुमारलाई गृह जिल्ला रामेछापमा स्वागत। राष्ट्रपा खोलुङ्गाको सभापतिमा कृष्ण बहादुर थापा चयन। सातामा 2 दिन विधाको पुनर्विचार गर्दै कोशिश सरकार। र एसियाली खेलकुद छनौट क्रिकेटमा उपाधिका लागि नेपालले हङकङसँग खेल्दै। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशनबाट पूर्णनारायण काजी कार्कीको नेतृत्वमा 10 सदस्यीय जिल्ला कार्य समिति चयन गरिएको छ। हिजो सम्पन्न अधिवेशनले कार्कीलाई पूर्ण जिल्ला सभापतिमा जिम्मेवारी सुम्पिएको हो। नवनिर्वाचित कार्य समितिको उपसभापतिमा पासाङ शेर्पा, सचिवमा रमेश कुमार बस्नेत, सहसचिवमा टेक बहादुर श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। यस्तै सदस्यहरूमा धन बहादुर विश्वकर्मा, जस बहादुर राई, लेमी रामा शेर्पा, जिकु शेर्पा, पुष्पलता वास्तोला र रेखा श्रेष्ठ सर्वसहमत रूपमा चयन हुनुभएको रासुपा सोलुखुम्बुले जनाएको छ। नवनिर्वाचित सभापति कार्कीले जिल्लाभर पार्टी संगठनलाई थप सुदृढ प्रभावकारी र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। वहाँले सुशासन, पारदर्शिता र जवाबदेहीलाई केन्द्रमा राख्दै पार्टीका नीति तथा कार्यक्रम स्थानीय तहसम्म प्रभावकारी रूपमा विस्तार गरिने उल्लेख गर्नु भएको हो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी ओखलढुङ्गाको प्रथम जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ। अन्तत गोला प्रथासम्मको प्रख्यापनापछि जिल्ला सभापतिमा कृष्ण बहादुर थापा चयन हुनु भएको छ। शनिबार सम्पन्न अधिवेशनमा जिल्ला सभापति पदका लागि कृष्ण बहादुर थापा र रोशन तामाङले उम्मेद्वारी दर्ता गराउनु भएको थियो। यसै उपसभापति पदमा लीला रमन दाहाल र पृथ्वी बी नारायण अधिकारी बीच भएको प्रतिस्पर्धामा दाहालको पक्षमा समर्थन गएपछि सर्वसहमत रूपमा उपसभापतिमा दाहाल चयन हुनुभएको छ। सचिव पद्मा कुमार चौलागाई निर्विरोध निर्वाचित हुनुभएको उल्लेख गरिएको छ। सगरमाथाको क्याम्प एकबाट ड्रोनको प्रयोग गरी 286 केजी फोहोर संकलन भइसकेको छ। यस कार्यमा प्रयोग गरेका ड्रोनहरूले झण्डै 15 मिटर प्रति सेकेण्डको गति तथा 15 डिग्री सेल्सियसको चिसोमा समेत सफलतापूर्वक काम गर्न सक्ने एरोफिट टेक्नोलोजीका निर्देशक मिलन पाण्डेले जानकारी दिनुभएको छ। निर्देशक पाण्डेका अनुसार यो अत्याधुनिक प्रविधिको प्रयोगले सगरमाथा क्षेत्रमा सरसफाईका लागि परम्परागत रूपमा मोलिने जोखिमलाई निकै घटाउने अपेक्षा गरिएको उहाँले सगरमाथाको माथिल्लो क्षेत्रमा भएको फोहोर ढुवानी गर्न यसअघि मानिसलाई 6 देखि 7 घण्टासम्म लाग्ने गरेकोमा अब प्रविधिको प्रयोगले उक्त कार्य केवल 1 देखि 2 मिनटमै सम्भव भएको बताउनु भएको छ। निर्देशक पाण्डेले सगरमाथा प्रदूषण नियन्त्रण समिति र कुम्बुपासुङ लामो गाउँपालिकाको आपसी सहकार्यमा यो फोहोर व्यवस्थापनको कार्य भइरहेको समेत स्पष्ट पार्नु भएको छ। यसै गरी साइमिक्स इन्दौर बजार प्रमुख समय श्रेष्ठका अनुसार एसियामा पनि फोहोर थप फोहोर संकलन गर्ने कार्य निरन्तर जारी रहेको छ। जलवायु परिवर्तन विरोधक अभियानमा आधुनिक प्रविधिको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै बीवाईडी थप बजार प्रमुख श्रेष्ठले फोहोर संकलन ड्रोनको प्रयोग भएपछि काम गर्न सहज भएको उल्लेख गर्नुभएको छ। नेपाल पर्वतारोहण संघका प्रथम उपाध्यक्ष तथा चर्चित आरोही मिङमा डेभिड शेर्पाले आरोहीहरू सगरमाथामा फोहोर छाड्ने गरेका कारण पछिल्लो समय समस्या बढ़दै गएको बताउनु
भएको छ। वहाँले सगरमाथाबाट फोहोर संकलन गर्न ठूलो आर्थिक खर्च र मानवीय जोखिम हुने उल्लेख गर्दै प्रविधिको प्रयोगले अहिले निकै सहजता भएको बताउनु भएको छ। वास्तवमा विश्वको सर्वोच्च शिखर सगरमाथाले नेपाललाई विश्वमा चिनाउन बारम्बार महत्वपूर्ण भूमिका खेलिरहेको छ। तर नेपालको पर्यटन क्षेत्रमा सबैभन्दा ठूलो योगदान दिएको सगरमाथा हाम्रा लागि धार्मिक, पर्यटन र आर्थिक सबै हिसाबले अत्यन्तै खास र गौरवमय बनेको उल्लेख गरिएको छ। सगरमाथा क्षेत्रबाट सकुशल उद्धार गरेका पर्वतीय पथ मार्ग दर्शक तथा गायक दावा शेर्पाको प्रचारका लागि शेर्पा पर्यटन व्यवसाय संघ नेपालले आर्थिक सहयोग प्रदान गरेको छ। संघका पदाधिकारी तथा कार्य समिति सदस्यहरूबाट संकलन गरेको कुल 75,045 रूपियाँ राहत रकम शनिबार अस्पतालमा पुगेर उहाँका परिवारलाई हस्तान्तरण गरिएको छ। उक्त सहयोग रकम दावा कि धर्मा पत्नी थमस शेर्पा र छोरी मेन्डो लामो शेर्पालाई संयुक्त रूपमा प्रदान गरिएको शेर्पा पर्यटन व्यवसाय संघले जनाएको छ। गएको जेठ 21 गते सगरमाथा प्रदूषण नियन्त्रण समितिको खोज तथा उद्धारको टोलीले शेर्पालाई एभरेस्ट क्याम्प एकबाट जीवितै फेला पारी उद्धार गरेको थियो। कठिन भूगोल र चुनौतीपूर्ण परिस्थितिमा पनि चमत्कारिक रूपमा ज्यान जोगाउन सफल भएका शेर्पाको हाल काठमाडौँको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ। मापी भुटकोशी गाउँपालिका वडा नम्बर 2 केटमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मेटा अन्तर्गत संचालित 7 दिने मौरी पालन तथा पशुपालन तालिम सम्पन्न भएको छ। आर्थिक वर्ष 2082-83 को स्वीकृत कार्यक्रम अनुसार गाउँपालिकाको उद्यम विकास शाखाको आयोजनामा संचालन गरेको उक्त तालिम शनिबार सम्पन्न भएको हो। तालिम समापनका अवसरमा सहभागी कृषकलाई व्यावसायिक रूपमा अगाडि बढ़न प्रोत्साहन गर्ने उद्देश्यले मौरी पालन समूहका कृषक मौरीको घाट तथा कम्ती टोपी तथा पशु पंक्षी समूहका सहभागीहरूलाई उन्नत जातका सुँगुर र बंगुरका पाठापाठी निशुल्क रूपमा वितरण गरेको गाउँपालिकाले जनाएको छ। स्थानीय नागरिकलाई स्वरोजगार बनाउँदै गरीबी निवारणमा टेवा पुर्याउने नीति अनुरूप यो तालिम प्रत्येक वर्ष गाउँपालिकाका फरक फरक वडामा पाले पालो संचालन गर्ने गरिएको गाउँपालिका उपाध्यक्ष गौरव राईले बताउनु भएको छ। उहाँका अनुसार चालू आर्थिक वर्षमा यस कार्यक्रमका लागि गाउँपालिकाले 2,00,000 रूपियाँ बजेट विनियोजन गरेको थियो। यस पटकको तालिममा वडा नम्बर 2 का 25 जना स्थानीय कृषक तथा उत्साहित युवाहरूको सहभागिता रहेको थियो। तालिमलाई व्यवहारिक र नतिजामुखी बनाउन सहभागीहरूको रूचि अनुसार 2 वटा छुट्टा छुट्टै समूहमा विभाजन गरेर तालिम सञ्चालन गरेको कार्यक्रम सहजकर्ता सुनिता बुडा थोकीले बताउनु भएको छ। सोलुखुमको सोलु दुतकुना नगरपालिका 5 जैविक पासाङ शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गर्नुभएको छ। प्रतिकूल मौसम र उच्च हिमाली क्षेत्रका विभिन्न चुनौतीहरूलाई पार गर्दै उहाँले सन् 2026 मे 20 तारीकका दिन बिहान 5:50 सगरमाथाको चुचुरोमा पाउला टेक्न सफल हुनुभएको हो। यस पटकको आरोहणलाई शेर्पाले सगरमाथाको शिखरमा नेपालको राष्ट्रिय झण्डासँगै प्रधानमन्त्री बालेन्द्र शाहको तस्विर नेपाल थ्याङ्गो जयन्ती लेखिएको प्लेकार्ड समेत प्रदर्शन गर्नु भएको थियो। सफल आरोहण पश्चात उहाँले शिखरबाट प्रधानमन्त्री शाहको तस्विर सार्वजनिक गर्दै आफ्नो यात्राको सुखद सन्देश प्रवाह गर्नु भएको थियो। यसैबीच सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर फर्केका रामेछाप मन्थली नगरपालिकाका 25 वर्षीय युवा आरोही धानु कुमार श्रेष्ठलाई शनिबार गृह जिल्लामा स्वागत तथा सम्मान गरिएको छ। कार्यक्रममा सहभागीहरूले दोसला उधारेर प्रशंसा पत्र प्रदान गरेर उहाँको साहसिक कदमको प्रशंसा गरेको उल्लेख गरिएको छ। पर्यटन विषयमा स्नातक तह पूरा गर्नुभएका श्रेष्ठको यो सफलताले सिङ्गो रामेछाप जिल्लाको गौरव बढ़ाएको स्थानीयवासीको बुझाइ छ। कोशी प्रदेश सरकारले चाताको 2 दिन विद्यालय पुनर्वीक्षार गर्न गृह कार्य थालेको छ। मुख्यमन्त्री विक्रमत कुमार कार्कीले यसका लागि सुझाव माग गर्नु भएको छ। 2 दिने विद्यालय खर्च तथा इन्धनमा खासै उपलब्धि नदेखिएको उहाँको निचोट छ। केन्द्र सरकारले गत चैत्र 22 गते मन्त्री परिषद निर्णयबाट चातामा 2 दिन सार्वजनिक विदा दिने र कार्यालय समय 9:05 बनाउने निर्णय गरेको थियो। पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको अस्थिरताको मुख्य कारण देखाउँदै यस्तो निर्णय
मिलेको सरकारको भनाई छ। तर दुई दिन विदाले सेवाग्राही र अस्पतालमा उपयोगी विरामलाई मात परेको शिक्षण संस्थामा समेत विदा हुँदा विद्यालयमा पेश सक्ने दवाब देखे विद्यार्थी र अभिभावक समेतलाई समय व्यवस्थापन गर्न अव्यवहारिक भएको भन्दै आलोचना बढ़िरहेको छ। हिंसा सीमा जोडिएको शंखुवा सभाको भेटखोला गाउँपालिका एकीमा थाङकामा शुक्रबारदेखि नेपाल टेलिकमको इन्टरनेट 4G सेवा अवरूद्ध बनेको छ। भेटखोला एकथौरा अध्यक्ष लुम्पु चौवाले एकीमा थाङका क्षेत्रमा नेपाल टेलिकमको 4G सेवा अचानक अवरूद्ध भएको जनाउँदै समस्या देखे लगत्तै सम्बन्धित निकायलाई जानकारी गराएको बताउनु भएको छ। सेवा यथाशीघ्र संचालनमा ल्याउन पहल भइरहेको उहाँले बताउनु भएको छ। इन्टरनेट सेवा अवरूद्ध भएपछि स्थानीयवासी सूचना आदान प्रदान गर्न आफन्तसँग सम्पर्क गर्न तथा विभिन्न अनलाइन सेवा लिनबाट वञ्चित भएका छन्। नेपाली एसियाली खेलकुद सानो क्रिकेट प्रतियोगिताको उपाधिका लागि हङकङसँग खेल्ने भएको छ। हिजो भएको दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गरेसँगै नेपालसँग फाइनल खेल्ने टोलीको टुंगो लागेको हो। मलेसियाले दिएको 115 रनको लक्ष्य पछ्याएको हङकङले 18 ओभर 2 ओभरमा 4 विकेट गुमाएर भेट्टाएको थियो। यसअघि टसारेर ब्याटिङ गरेको मलेसियाले 9 विकेट गुमाएर 114 रन बनाएको थियो। यस्तै हिजो भएको पहिलो सेमी फाइनलमा ओमानले 8 विकेटले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ। हिजो बिहान सिंगापुरको नेशनल क्रिकेट मैदानमा भएको खेलमा ओमानले दिएको 95 रनको सामान्य लक्ष्य नेपालले 9 ओभर 2 ओभरमा 2 विकेट गुमाएर भेट्टाएको थियो। अवस्त बिहान 7 बजेको सोलो समाचारबाट अंशु कार्की विदा हुन्छ। बिहान 10 बजे सोल हल चलेर फेरि आउँछौ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलो एफएम सुन्दै रहनुहोला।

शिक्षण पेशामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर। सोलु खुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङका स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना बच्चो अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ। सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ, तलब आपूर्ति समझदारीमा प्रदान गरिन्छ। पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82। सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 साथी।

हार्दिक बधाई। सोलु तुथुण्डर नगरपालिका नौ गोदाखानी सम्मान दान निवासी श्री दावा तामाङ तथा श्रीमती पी तामाङ को कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 को समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ नी तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ सुबा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञानबहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अरुणिया तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजुम परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: बधाई छ।
1: Oh, my God.

0: हत्तेरीका दिदी, यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन। ओह, अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि के हो? धत बहिनी, तिमी पनि कस्तो जमानामा छौ? बिजुलीको सामान लिन काठमाडौँ किन जानु? हाम्रै सुलुखुमा सबै थोक पाइन्छ त।
1: ए हो र दिदी, कहाँ पाइन्छ? म त खोज्दा खोज्दा थाकिसके हो।
0: ल सुन बहिनी, सुनु दुपकुण्ड नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई छ नि, त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन्। बोर्ड, आधुनिक स्विच, वाइरिङका सामान जे खोजो त्यही तयार।
1: लौ, नयाँ सामान पनि पाउने, पुरानो सामान पनि मर्मत हुने।
0: यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी।
2: हजुर, बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स, सोलु दुतकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु। यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ। थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुल नारायण श्रेष्ठ 97-63-00-57-84 र विवेक श्रेष्ठ 98-62-82-00-00। सुन दुपकुण्ड नगरपालिका पाँच सल्लेरी सोलुखुम्बु।
3: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चोकमा।
4: होन्डाका विशेषताहरू:
5: जापानिज उच्च प्रविधिबाट उत्पादित
4: उत्कृष्ट माइलेज,
5: राम्रो रिसेल मूल्य,
4: टिकाउ र भर पर्दो,
5: अफ रोडका लागि पनि उपयुक्त,
4: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
5: सबै उमेर समूह, कर्मचारी तथा व्यवसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
4: हाम्रा सेवाहरू:
5: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
4: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
5: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
4: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
5: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गुरुमारी भुजाङ, ओखलढुङ्गा।
4: सम्पर्क नम्बर 0375902222, 98-52-88-02222 र 98-42-80-30-00।

वर्षे 160 मीटर सफल आरोहण करी चार दिन को अंतराल में दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथ ही आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ती तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ सुभा तामाङ माइली दिदी भेना गयापुरी तामाङ ज्ञानबहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अरुणिया तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखकुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा।

बेची हो भन्ने त सबले बिर्सिसक्यो आजकल. आफ्नो त यति कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला. यति कार्पेट, कार्पेटको शीर्षक.

0: कुरा आवश्यकता अनुसार सबैले सबै काम गर्नुपर्छ। त्यसो भए केही पढ भने आमाले
1: लैङ्गिक परम्परागत भूमिकालाई रूपान्तरण गरौं, समानताको जग बसालौं। नेपाल सरकार विज्ञापन बोर्ड।
2: के भयो? के को हल्ला खल्ला हो यो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि? गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? हिँड्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो। अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नुपर्छ। बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।

0: रत्न पाँच होइन खट खट खट गरेर बिग्रिहाल्छ। त्यसमाथि हामी महिलाले चलाउन सकिन्न। होइन, खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्छ टिलर छैन भने बजारमा।
1: चिन्ता किन लिनुहुन्छ? एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री, दुई वर्ष वारेन्टी, नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि।
0: यो चाहे किन पाइन्छ? अनि पाँच सय सर्भिस चाहे कहाँ उपलब्ध छ नि?
1: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट्स तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध।
2: खेतबारी जोत्न, छोपाई गर्न, ल्याङ बनाउन, उकेरा लगाउन, धुलो बनाउन समेत यही टिलरबाटै मिल्छ। यति मात्र होइन, सिफाईको लागि वाटर पम्पका साथै घाँस, धान, गहुँ, मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ।
3: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्रणाली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्ज्याङ, ओखलढुङ्गा। फोन 0375902222, 98528820222, साथै 98010208095 मिसकल गर्नुहोस्। नगदै तपाईलाई फोन आउनेछ।
4: नमस्कार।
5: नमस्कार सन्तोषजी, के छ टोलतिर? सब ठिकठाक?
4: खै के भन्नु वडा अध्यक्षज्यू, पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो। प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन्। केटाले झुटो आरोप हो भन्छ, उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ। तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त।
5: ल, त्यस्तो विषयमा हामीले के छलफल गर्ने? जबरजस्ती गर्ने जस्तो आरोपमा छलफल गर्न, मिलापत्र गर्न हामीले मिल्दैन। त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन। क्षेत्र अधिकार मिचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि।
4: टोल छिमेकको कुरा किन लम्ब्याउनु? हामीले मिलाउनु हुँदैन?
5: अह, हुँदै हुँदैन। यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ। यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ। तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ। जबरजस्ती गर्ने जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं, सुरक्षित समाजको निर्माण गरौं। नेपाल सरकार विज्ञापन बोर्ड।
6: आया आया भनेर पो बसेछ त, बिरामी भयो क्या हो?
7: तीन दिनदेखि दाँत दुखेर म त हैरान भएँ नि। उपचार गर्न काठमाडौँ नै जानु पर्छ।
6: कति पीर मानेको के को काठमाडौँ जानुपर्छ? त्यही सल्लेरी बसन्त बजारमा दाँतको सबै सेवा सुविधा सहितको एभरेस्ट डेन्टल क्लिनिक आइसक्यो त, बरु जानुहोस् त्यही।
7: हो र के डेन्टल रे?
8: एभरेस्ट डेन्टल क्लिनिक सुलुदुत कुन्दनगर पालिका 5 बसन्त बजार सल्लेरी सोलुखुम्बु।
6: हाम्रा सेवाहरू
8: दाँत सफा गर्ने, दाँत टल्काउने, दाँतमा सिमेन्ट भर्ने, दाँत कलरको सिमेन्ट भर्ने, नदुखाई दाँत निकाल्ने, दुखेको दाँतलाई नदुख्ने गरी जरादेखि उपचार गरी दाँत बचाउने, निक्न र लगाउन सक्ने गरी दाँत राख्ने, ग्यारेन्टी भएको फिक्स दाँत राख्ने, ग्यारेन्टी भएको पुरै सेट दाँत लगाउने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँतको एक्सरे गर्ने, सुन चाँदीको दाँत राख्ने, गिजा सुन्निने, रगत आइराख्ने, मुख गनाउने समस्याको उपचार गर्ने, बच्चाको दाँत निकाल्ने, साथै किरा लागेको दाँत भर्ने, बच्चाको उमेर नपुगी दाँतमा किरा लागेर दुखेमा उपचार गर्ने र मुख नखुल्ने समस्याको उपचार गरिने।
9: नेपाल मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकहरूद्वारा सञ्चालित एभरेस्ट डेन्टल क्लिनिकमा व्यवस्थित स्ट्यान्डर्ड स्टेरिलाइजेसन, स्ट्यान्डर्ड प्रोटोकल र अत्याधुनिक टेक्नोलोजी प्रयोग गरी सम्पूर्ण सावधानी र बनाई दाँत तथा मुख सम्बन्धी सम्पूर्ण सेवाहरू दिइरहेको समेत सम्पूर्णमा जानकारी गराइन्छ। समय बिहान 9 बजेदेखि बेलुकी 7 बजेसम्म, पुनश शनिबारको दिन साथै अन्य सार्वजनिक विधाको दिन समेत एभरेस्ट डेन्टल क्लिनिकको सेवा सुविधा लिन सक्नुहुनेछ।
10: एभरेस्ट डेन्टल क्लिनिक बसन्त बजार सोलुखुम्बु, ज्वालामय अफसेट र उद्योग वाणिज्य संघ भवनको बीचमा। प्रोपाइटर श्रीराम सहनी। सम्पर्क 98212990 र 97648543487।
11: आज मेरो जन्मदिन हो, याद त छ नि?
12: संसारकी सबैभन्दा राम्री मेरी प्रिय मायालु, हजुरको जन्मदिन मैले कसरी बोलाउँला र? ल आँखा बन्द गर त
0: त्यसै जिस्किनुहुन्छ हजुर पनि ल आँखा बन्द गरे
12: ल अब आँखा खोल त
0: वाउ कस्तो राम्रो उठी अनि मङ्गलसूत्र पनि ओहो मैले त सोचेकै थिएन एकैपटक यति धेरै उपहार पाउँछु भन्ने त मेरो प्यारो बुढो कताबाट ल्याउनु भयो यस्तो आकर्षक डिजाइनका औठी र मङ्गलसूत्र अरू कहाँबाट हुनु र हजुर विधान सुनचाँदी पसलबाट हो नि विधान सुनचाँदी उद्योगमा नयाँ तथा आधुनिक डिजाइनका सुनचाँदीका आकर्षक गर गहनाहरू पाउनका साथै अर्डर अनुसारका गहनाहरू तपाईँले खोजे र भनेकै समयभित्र बनाइन्छ मन्दिरमा चढाउने भेटी प्रचलित गहना ढुङ्गी बुलाकी मालदारी तिलहरी लगायतका गर गहना नेटको भावमा बनाइन्छ राशि अनुसारको पत्थर पनि पाइन्छ प्रोपाइटर विधान रहताल सम्पर्क नम्बर 9742840056 र 9867530620 ग्राहकको सन्तुष्टि नै हाम्रो लक्ष्य हो विधान सुनचाँदी उद्योग सोलु भुतकुण्ड नगरपालिका कुडा नम्बर 5 सलेरी सोलुखुम्बु
13: बन्जु तिमी त विदेश जान लाग्यो रे हो दिदी त्यतिकै दुःख गरेर सुरु गरेको पैसा पनि चलेन अहिले त घर चलाउन साह्रै गाह्रो भयो विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई तिमी पनि विचार गर है विचार गर जाने नै भए बुझेर मात्र जाऊ खै के गर्ने भने दिदी
14: रोजगारीको लागि उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाऊ
15: नेपाल सरकार विज्ञापन बोर्ड

0: नमूना दुधकुण्ड आयल फर्म स्टोर्स हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19 समुद्र साक्य 9861-83-35-34 टेलिफोन 0385-20-43 नमूना दुधकुण्ड आयल फर्म स्टोर प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87 नमूना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइसा मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाड़ी मरमत सम्बन्धी सेवा उपलब्ध छ यहाँ साना तथा ठूला जुनसुकै गाड़ी मरमत गरिन्छ सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46 नमूना दुधकुण्ड आयल फर्म स्टोर सोनु दुधकुण्ड नगरपालिका साथ गारमा झोर बौद्ध सुलुखुम्बु
1: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिनँ नि है
2: किन के भयो सन्चो भएन
1: होइन यतिकै जाने मन लागेन
2: यतिकै पनि हुन्छ
1: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
2: ए कुरा त्यस्तो थियो नहेर म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
3: नमस्ते कति टाइमले पाल्नु भयो
2: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
3: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
1: हस् म्याडम
4: नेपाल सरकार विज्ञापन बोर्ड

0: सत्तरीका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो जौडी नै पाइस त
0: नाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
1: भन को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने बनाउँदाहरूको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन र फेसबुक पेजबाट एकैसाथ प्रसारण भइरहेको छ। आज कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्छौं। यो कार्यक्रम तपाईले आज बेलुकी 8 बजे पुनः प्रसारण पनि सुन्न सक्नुहुन्छ। आउँदो आर्थिक वर्षमा सरकारले बजेट मार्फत सुर्तीजन्य पदार्थमा 10% कर बढ़ाएको छ। 10% भनिए पनि आर्थिक विधेयकमा औसतमा 3-4% मात्र वृद्धि गरेको पाइएको विज्ञहरू बताउँछन्। सुर्तीजन्य पदार्थमा अत्यधिक कर वृद्धिको माग गर्दै आएका अभियन्ताहरूले पनि सरकारले नागरिकलाई झुक्याएको भन्दै आपत्ति जनाएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने भए पनि नेपालमा त्यसको विपरीत नीति अप्नाइएको अभियन्ताहरूको भनाई छ। आज हामी सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङ आज हामीसँग हुनुहुन्छ। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा।
1: हस्, धन्यवाद।
0: हजुर, समग्रमा स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटलाई चाहिँ यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
1: यो स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता भनेर हामीले भन्दै आएका छौं। हाम्रो संस्थाले पनि यसको पैरवी गर्दै आएको छ र स्वास्थ्यकै कुरा गर्नु पर्दाखेरि हामीले चाहिँ संयुक्त राष्ट्र संगठनको सिफारिस अनुसार 10% बजेट हुनुपर्छ भनेर भनिन्छ र नेपालको चाहिँ 5% हाराहारीमा छ जहिले पनि। यसपालि हामीले त्यसको लागि अलिकति बढ़ाउनु पर्यो भनेर पैरवी नै गर्दैथ्यौं तर दुर्भाग्य यसपालि पनि बढ़ेन, 5% रह्यो। स्वास्थ्यमा बजेट एलोकेशन चाहिँ 4.8 अझ कम, अझ यसमा मन्त्रालयका अहिले संरचना पनि फेरिएको छ। अहिले हेल्थ र फूड सेफ्टीलाई पनि जोड़िएको छ। अब फूड सेफ्टीको कम्पोनेन्ट पनि जोडेर हेर्दाखेरि 4.8% बजेट भनेको एकदमै न्यून हो, एकदमै कम हो। त्यो हिसाबले अलिकति हामीलाई चाहिँ निराश पनि भएको छौँ। हामी
0: करको सन्दर्भ जोडौं हामी होइन, बजेटले चाहिँ यसपालि सुर्तीजन्य पदार्थमा लगाएको करको अवस्था चाहिँ के पाउनु भएको छ?
1: यो महत्वपूर्ण कुरा छ। यो स्वास्थ्य र कर भन्ने कुरा चाहिँ खास कर चाहिँ अर्थ मन्त्रालयसँग जोडिन्छ धेरै जसो, बजेट बनाउनु पनि अर्थ मन्त्रालय नै हो। कर उठाउने, करको लेना देना, कर कति हुनुपर्छ भन्ने विभिन्न कुराहरू चाहिँ स्वास्थ्य मन्त्रालय भन्दा पनि बढी अर्थ मन्त्रालय र मातहतका निकायहरूले काम गर्ने कुरा हो। तर यहाँले भन्नुभएको जस्तै स्वास्थ्य र कर चाहिँ एकदम जोडिन्छ, किनकि करको माध्यम स्वास्थ्य कर अथवा हेल्थ ट्याक्स भन्ने संसारभरि लागू गरिन्छ र कति प्राय कुराहरू चाहिँ बिहेभियर चेन्जको कुराहरू करबाट मात्र नियन्त्रण गर्न सकिन्छ भन्ने पनि विश्वको अभ्यास छ। त्यो हिसाबले कर जोडिन्छ र यहाँले भन्नुभएको जस्तै अब हेल्थ ट्याक्स यसलाई चाहिँ अझ पाप कर पनि भन्छ, सिन ट्याक्स। अनि सिन ट्याक्स विभिन्न विषयहरूमा जुन वस्तुहरूले चाहिँ प्रत्यक्ष स्वास्थ्यमा असर पार्छ त्यस्ता वस्तुहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि, नियमन गर्नको लागि चाहिँ कर लगाइन्छ। त्यसलाई हेल्थ ट्याक्स भनिन्छ, सिन ट्याक्स पनि भनिन्छ। र त्यसमा अझ यहाँले भन्नुभएको छ जस्तै सुर्तीजन्य पदार्थमै भन्नु पर्दाखेरि सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन, फाइदा हुने नहुने कुरा यसलाई चाहिँ ट्याक्सले नियन्त्रणै गर्नुपर्छ मानिसको बिहेभियर चेन्जसँग सम्बन्धित भएको हुनाले। र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ, अभ्यास छ, अब यसलाई पनि बढाएर डब्ल्यूएचओले रेकमेन्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ, हाम्रो संस्थाको पनि। हामीले यो कुरामा पैरवी गर्दै आएको छौं तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन, पहिले पनि थिँदै थिएन। यसपालि अझ अलिकति बढी जोड अब नयाँ सरकार अलिकति युवा नेतृत्व भएको सरकार त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको थियौं, त्यो पनि यसपालि रहेन।
0: यस वर्षको बजेटमा सुर्तीजन्य पदार्थमा चाहिँ 10% कर बढ़ाएको छ भनेर जुन आएको छ नि, त्यो खासमा दस प्रतिशत भनिए तापनि एकदमै न्यून छ भन्ने आएको छ, वास्तवमा के रहेछ?
1: सही हो यहाँले भन्नुभएको। अब यो करको कुरा गर्दाखेरि यो मुद्रास्फीतिसँग पनि जोडिन्छ, इन्फ्लेसन भन्छौ नि। हाम्रो पैसा त सानो सानो हुँदै गएको छ हरेक वर्ष, र केही कमोडिटीहरूमा केही पदार्थहरूमा चाहिँ केही मूल्य आफै वृद्धि भएको जस्तो हुन्छ मुद्रास्फीतिको कारणले। त्यसकारण विशेष गरेर यो अखाद्य वस्तु भन्छौ हामी, अखाद्य वस्तु टोबाको सुविजन्य पदार्थ त काम लाग्दैन,
0: घातक वस्तु
1: यो घातक वस्तुमा त बढी नै कर लाउनुपर्छ भनेर भन्छौ। हाम्रो रेगुलर नेपालमा मुद्रा स्थिति राष्ट्रिय ब्याङ्कले अथवा आईएमएफले वर्ल्ड ब्याङ्कले नै अब 6-7% जहिले पनि भन्छ, र भएको पनि छ 7% जति, 6-7%। यसपालि सरकारले नै 6% इन्फ्लेसन हुन्छ भनेर भनेकै छ, स्वीकारेकै अवस्था छ। त्यसकारण 6-7% वृद्धि भनेको त वृद्धि नै होइन, र यसलाई यसको चाहिँ मुद्रास्फीति पनि ठ्याक्क त्यो निश्चित नहुने हुनाले 10% भनेको चाहिँ मुद्रास्फीतिलाई ब्यालेन्स गर्नको लागि मात्रै हो कर वृद्धि। अब त्यति 10% भन्दा हामीले त अब 20-25%, 35%, अझ 50% हुनुपर्छ भनेर भनिराखेको। बजेट भाषणमा चाहिँ आर्थिक ऐनमा चाहिँ 10% वृद्धि भनेर भनियो, र पछि आर्थिक ऐनमा फेरि हेर्दाखेरि चाहिँ त्यो यहाँले भन्नुभएको जस्तै 3.8% होइन, लगभग 4% त्यति मात्रै भएको देखि भन्नाले यो चाहिँ इन्फ्लेसन पनि ब्यालेन्स गरेन, बढेको मानिँदैन यसलाई। यो चाहिँ के हुन्छ यसको मूल्यमा भन्दाखेरि, मूल्य समायोजनसँग हेर्ने हो भने चाहिँ अब सूतीजन्य पदार्थ झन् सस्तो भयो, पहुँच बढ्यो,
0: अत्यावश्यक वस्तुहरू नै 10%, 12%, 15%सम्म त्यसरी मूल्य बढेको अवस्थामा यस्ता घातक वस्तुको मूल्य त झन् यो कर त झन् बढाउनु पर्ने थियो।
1: ठ्याक्कै उल्टा भयो। अब हामीले चाहिँ बेसिक आधारभूत कुराहरू चाहिँ महँगो हुने भयो, अनि सूतीजन्य पदार्थ चाहिँ सस्तो हुने भयो, सुलभ भएपछि चाहिँ यसको माग र आपूर्तिको ट्रेड अफको हिसाबले चाहिँ पहुँच बढ्ने पहुँच बढेपछि मान्छेले चाहिँ जतै पहुँच बढेपछि एभाइलेबल भएपछि खाने भयो, मान्छेले खानालाई उत्साहित हुने भयो,
0: मूल्य पनि खासै बढ्यो,
1: खासै बढेन, सस्तो भयो होइन। त्यो हिसाबले चाहिँ हामीले सोचेको भन्दा विपरीत भयो यहाँले भन्नुभएको जस्तै।
0: पछिल्ला 4-5 वर्षको ट्रेन्ड हेर्ने हो भने त्यो अनुसार चाहिँ के देखाउँछ त?
1: होइन, विगतमा पनि त्यस्तो धेरै उल्लेखनीय वृद्धि भएको छैन होइन। जस्तो हामीले हाम्रो नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विगत 8 वर्षदेखि यो विषयमा अनुसन्धान गर्ने र प्रमाण जुटाएर प्रमाणका आधारमा पैरवी गर्ने गर्छ कर बढाउनु पर्यो भनेर। त्यो हेर्दाखेरि चाहिँ अब विगतमा 3-5% चाहिँ रेगुलर बढाउने गरेको छ होइन। यहाँले पनि सम्झिनु भएको होला, संसदमा सबैभन्दा ठूलो स्वरले कराउने भनेको मदिरा र सुविजन्य पदार्थमा कर बढाइएको छ भन्दा सबैजना चाहिँ ताली बजाएर स्वागत गरेको पनि सुनिन्छ, तर यथार्थमा फेरि 3-5% मात्रै बढेको हुन्छ। यो जुन यहाँलाई मैले निवेदन गरे त्यो भनेको बढेको होइन, त्यसले सस्तो नै बनाउँछ, र इन्फ्लेसन ब्यालेन्सको लागि 10% गर्नुपर्ने। सन् 2021-22 बेलामा एकचोटि 25% बढ्यो, एकचोटि 20% बढ्यो है। यो चाहिँ अन्त शुल्कमा है, यो फेरि होइन, 3 किसिमको कर लागिरहेको हुन्छ सुविजन्य पदार्थमा। एउटा चाहिँ मूल्य अभिवृद्धि कर भिएटी जुन 13% लाग्छ, अर्को चाहिँ स्वास्थ्य जोखिम कर भनेर लाग्छ। स्वास्थ्य जोखिम कर चाहिँ नोमिनल छ, जस्तो चुरोटमा चाहिँ एक खिली चुरोटमा 60 पैसा लाग्दै आएको छ, धेरै बढाएको पनि छैन त्यो। र अर्को चाहिँ अन्त शुल्क चाहिँ यो बिहेभियर चेन्ज ट्याक्स जस्तो हो होइन, यसले चाहिँ यो बढाएर मानिसलाई यो खानालाई निरुत्साहित गर्ने हो, र त्यो चाहिँ बढाउनु पर्छ भन्ने हाम्रो चाहिँ लबी हो, पैरवी हो। त्यो भएको अवस्था छैन, र यहाँले भन्नुभएको विगत केही वर्ष अगाडि चाहिँ 20% र 25% एकचोटि भयो, त्यस पछाडि चाहिँ खासै धेरै भएको छैन। हामीले 7-8 वर्षको दरमियानमा अब 10% अनि 3-5% चाहिँ रेगुलर हो, त्यस्तो बढ्दै आएको छ। त्यो चाहिँ यो एकदम इन्क्रिमेन्टल हो, त्यसले चाहिँ खासै प्रभाव पर्दैन यसको चाहिँ।
0: यो तीनवटा करको कुरा गर्दाखेरि अलिकति मलाई यहाँ जोड्न पनि के मन लाग्यो भने, जस्तो बजेटमा 10% सूतीजन्य पदार्थमा कर लिएको छ भन्या छ, अनि यहाँ आर्थिक विधेयकमा आएर 3-4% भएको छ। यो र यो जुन हजुरले भन्नुभएको कुरा बीचको तालमेल अलिकति प्रष्टाइदिनु होला।
1: यहाँलाई मैले भनेको जस्तै जुन मूल्य अभिवृद्धि कर चाहिँ अब फिक्सै छ अरू वस्तुमा जस्तै, चाहिँ यसमा पनि 13% हामीले भन्दै आएको छौं. यसमा 13% होइन, यसमा चाहिँ बरु बढी नै लगाए पनि हुन्छ. जस्तै यसपालि यहाँले सम्झिनुहुन्छ भने यसपालि विद्युतमा भिएटी 5% लगाइराखेको छ होइन. अब अरू विभिन्न कुरामा जस्तो चाहिँ शिक्षामा पनि कर लागिरहेको छ होइन. यसरी विभिन्न किसिमको नयाँ करको व्यवस्थाहरू पनि हुँदैछ. अब त्यो हुँदाहुँदै यस्तो सुविधा पदार्थमा त झनै बढी लगाउनु पर्ने. यो 13% जुन मूल्य अभिवृद्धि कर अरू कमोडिटीमा लाग्छ यसमा त डबलै गर्दा पनि हुने हो, केही फरक पर्दैन भन्ने चाहिँ हामी भनाइ छ. दोस्रो स्वास्थ्य जोखिम कर जुन चाहिँ चुरोटमा पहिला 1 पैसाबाट शुरू भएको, एक खिली चुरोटमा 1 पैसा कर लगाउनेबाट शुरू भएको एउटा अभियान जस्तो, अहिले त 60 पैसा भएर आएको छ. र त्यसको चाहिँ कर भार टोटल हिसाब गर्ने हो भने चाहिँ जम्मा 4-5% मात्रै पर्छ कर भार चाहिँ होइन. यो चाहिँ खुद्रा मूल्यमा त्यसको कर भार. अनि यता अन्तशुल्क चाहिँ हामीले भनेको जस्तै अब 4% वृद्धि हुँदाखेरि त्यस्तै 25-24% जति हुन्छ. त्यसो गर्दाखेरि चाहिँ यता मूल्य अभिवृद्धि कर र अघिको पाप कर अथवा जो स्वास्थ्य जोखिम कर र अन्तशुल्क गरेर त्यस्तै 40% हाराहारीमा मात्रै पर्छ होइन. जुन चाहिँ सम्झनाजीले भन्नुभएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको 75% अझ हामी त डिटेल एनालिसिस गर्दाखेरि हामी 40% हाराहारी भन्छौ. अझ केही संस्था डब्ल्युएचओले त नेपालको 30-35 भन्दा बढेकै छैन पनि भन्छन् होइन. जे होस् एकदमै 75% एउटा रेफरेन्स मान्ने हो भने धेरै नै कम होइन. जुन चाहिँ यहाँले अरू पनि देशको हेर्नुभयो भने हाम्रो छिमेकी मुलुकको हेर्ने तुलना गर्नुभयो भने नेपालको चाहिँ सबभन्दा साउथ एसियामै दक्षिण एसियामा सबभन्दा कम कर लगाउने देश
0: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि, बजेटमा 10% सुतिजन्य पदार्थमा आर्थिक विधेयकमा 3-4% अलिकति अझ हामीले बुझाउन सकेनौं कि.
1: जै काम गर्न धेरै प्रमाणहरू जुटाएर अर्थ मन्त्रालयमा बस छलफल पैरवी गर्न बाँकी नै होला, धेरै गर्न पर्छ. तर म त्यस्तो धेरै बुझ्नु पर्ने गाह्रो चिज पनि छैन क्या यो. त्यो भएर अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन त्यो, अनि त्यो चाहिँ गलतै भयो. त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्नमेन्टले.
0: बजेटमा जति आयो आर्थिक विधेयकमा त्यही
1: नै आउनुपर्छ. एउटा हामीलाई के लाग्छ भने उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चुरोटको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ होइन. त्यो पनि प्रश्न हुन बाँकी नै छ. अब त्यो बाहिरबाट आउने चुरोट अथवा चाहिँ सुतिजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन. किनभने बाहिरबाट आउने चुरोटको प्रतिशत चाहिँ एकदमै कम हो, एकदमै न्यून हो. जुन भन्सार तिरेर होइन आउने चाहिँ एकदमै less than 1% छ. त्यो हिसाबले चाहिँ यही उत्पादन हुने हो अधिकांश चाहिँ सुतिजन्य पदार्थ. त्यो हिसाबले कर प्रष्ट हुनु पर्यो. यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि, त्यो पनि भएन. र 10% आफैमा चाहिँ पर्याप्त होइन होइन. यो चाहिँ अब 20-25 त मिनिमम पनि हुनु पर्थ्यो होइन. अब यो हिसाबले भन्ने हो भने हाम्रो चाहिँ 75% हाम्रो जुन लक्ष्य राख्नुपर्ने हुन्छ त्योभन्दा हामी धेरै नै टाढा हुनेछौँ हाम्रो करको स्थिति.
0: अझ चुरोट भन्दा त खैनी गुर्खामा एकदमै नगण्य मात्रा मात्र कर लिएको पाइएको पनि छ होइन. वास्तवमा यो के पाउनु भएको छ यहाँले चाहिँ?
1: यहाँले ठिक भन्नुभयो. यो कर चाहिँ यो चुरोट अथवा पिटर गरिएको आइटमहरूमा चाहिँ यसको मूल्यमा लाग्दै आएको छ कर होइन. एड भलोरम ट्याक्स भन्छ त्यसलाई होइन. अब अर्को चाहिँ यो एकदम जुन कमन छ चिन्टो भएको होइन, पान परागदेखि लिएर खैनी होइन विभिन्न किसिमको चाहिँ छ, एकदमै कमन छ. अब त्यसमा चाहिँ वेटमा लाग्छ, अझ भोल्युममा किलो अथवा क्विन्टल. अब त्यसमा लाग्दै आएको छ. हामीले त भन्छौँ त्यसलाई अझ त्यसमा पनि मूल्यमै लाग्नु पर्ने हो होइन. किनभने तपाईँको भोल्युममा अब थोरै अब एक केजी अब रले कति चाहिँ तपाईँको अरू रिफाइन प्रडक्ट बन्छ कति बन्छ भन्छ. त्यसमा रिफाइन प्रडक्टमा चाहिँ लगाएको भए अझ त्यसमा चाहिँ मूल्यमा ठ्याक असर पर्थ्यो. अब त्यो आयातित रमा लाग्दाखेरि चाहिँ त्यसको चाहिँ कुनै लेखाजोखा नै भएन. कर नलागेको सुसर भयो,
0: कच्चा पदार्थमा लाग्यो, प्रशोधित तयारीमा लागेन. पछिल्लो समयमा हामीले अब यो सुर्तीजन्य पदार्थको कुरा गर्दा भेट ई सिगरेट होइन विद्युतीय चुरोटहरूको यसमा चाहिँ अलिकति सरकार उदासीन भएको हो कि यसमा लगाउनु पर्ने करमा पनि के पाउनु भएको छ?
1: ठिक भन्नुभयो. यो चाहिँ यो ई सिगरेटको नाममा अहिले यत्र तत्र सबैतिर सर्वत्र चाहिँ देखिएको छ, विशेष गरेर युवाहरूमा. कि अहिले यो ई सिगरेट चाहिँ विभिन्न किसिमको एउटा भ्रम पनि छ मानिसलाई अब यो नन स्मोकिङ स्मोक आउँदैन यसबाट यसले असर पनि गर्दैन भन्ने खालको भ्रम पनि छ युवाहरूमा र एउटा फेसनको रूपमा चाहिँ मान्छे केटाकेटीहरूले सेवन गरिरहेको छ लिइरहेको छ विभिन्न डिजाइनमा चाहिँ कोही कलमको कोही पेन ड्राइभको विभिन्न किसिमको यो चाहिँ अब अभिभावकलाई झुक्याउन नि सजिलो टिचरलाई झुक्याउन नि सजिलो लुकाउन नि सजिलो के हो
0: होइन
1: आकर्षित गर्ने खालको त्यो खालको आइरहेको छ नम्बर एक यो भ्रम मात्रै हो यो यसले चाहिँ असर चुरोट भन्दा कम गर्दैन झनै यस असर छ यसको यसको चाहिँ मल्टी डाइमेन्सनल यसको इफेक्टहरू छ यसको प्रभावहरू छ नकारात्मक प्रभावहरू छ त्यो एउटा चाहिँ भ्रम चिन्न जरूरी छ होइन दोस्रो चाहिँ सरकारको उदासीनता यहाँले पनि भन्नुभयो त्यो एकदमै ठूलो छ जस्तो हाम्रै छिमेकी मुलुक भारतमा ई सिगरेट ब्यान छ है नेपालमा पनि कानूनले ब्यानै गरेको छ होइन कानूनले ब्यान गरेको छ तर यसको चाहिँ अनुगमन नियन्त्रणको कुराहरूमा चाहिँ हाम्रो शीतल हो होइन जस्तो यहाँलाई सम्झना भएको भए पुरै एउटा नेपाल सरकारको एउटा एउटा एउटा गलत चाहिँ ऊ भयो के भयो भने नेपालमा नि ई सिगरेट ब्यान हो तर जुन बजेट भाषण पछि मूल्य सूचीहरू दिइन्छ होइन र त्यो अनुसारको दर रेटहरू राखिन्छ भन्सार शुल्क करहरू राखिन्छ त्यसमा चाहिँ सूचीकृत भएर आयो क्या ई सिगरेट चाहिँ अनि यहाँलाई कतिको सम्झना छ सम्झनाजीलाई अब त्यो सूचीकृत भएपछि चाहिँ कम्पनीहरूले आयात गर्यो है ई सिगरेटहरू किन सूचीमा गरेर कर तिरेपछि त कर तिरेर ल्याउन पाइयो भन्ने जस्तो एलाउ गरेको जस्तो भयो गभर्मेन्टले
0: यो त घुमाई फिराई लुकाई लुकाई पसाइदिएको जस्तो
1: प्रोत्साहन गरे जस्तो भयो प्रशस्त आयो है अनि त्यस पछाडि पछि त अब यो ब्यान भएको हो भनेर मुद्दा पर्यो पर्न त होइन तर पनि यति त्यो भित्रिसक्यो कि अब त्यो तपाईँको
0: बजारमा हामीले यो पसलहरू नै मजाले खुलेको
1: देख्नुहुन्छ अनि दोस्रो कुरा सम्झना चाहिँ के छ भने हामी दुईटा देशको बीचमा छौं होइन चाइना र भारत होइन यो ओसार प्रसार त अब भइरहन्छ होइन भारतमा ब्यान भएको हुनाले भारततिर जाने होइन उत्तरतिरबाट दक्षिणतिर जाने फ्लो पनि नेपालबाट हुन सक्ने सम्भावनाहरू हुन्छ है त्यो यहाँले सम्झिनुहुन्छ भने धेरै नै भन्सारमा अथवा चाहिँ पक्रेको होइन गरेको चाहिँ लुकिसिपी लगेको कुराहरू पनि सुनिन्छ त्यो होइन कन्फिस्टिकेट गरेको त्यसलाई चाहिँ गरेको नि पाइन्छ त्यसकारण के भन्दाखेरि हामीले चाहिँ ब्यान गरेको हो भने स्ट्रिक्टली ब्यान गर्नु पर्यो ओसार पसारमा पनि उत्तिकै हामीले कडाईका साथ लागू गर्नु पर्यो र हामीले त्यस्तो खालको भूल पनि गर्न भएन सूची बनाउने फेरि कर लिने जस्तो काम पनि गर्न भएन
0: यसपालि के भएको छ पोहोर त त्यसरी गल्ती भयो होइन यसपालि
1: यी ब्यान त ब्यानै हो यो अनि ब्यान भएपछि ल्याउन पाइँदैन होइन अब त्यो भेपमा चाहिँ अब भेप चाहिँ ब्यान नै हो प्रतिबन्धितै हो
0: एकातिर कानूनले चाहिँ प्रतिबन्ध भनिरहेछ यो चाहिँ यो प्रतिबन्धको कुरा लेख्या छ भन्या छ बजारमा छ्यापछ्याप्ती पाउने व्यवहारमा यो कानून र व्यवहार बीच कसरी तालमेल मिल्न सकेन कहाँ चाहिँ फितलो भयो त
1: अनुगमनकै कुरा भन्छौ हामी त होइन जस्तो एउटा चाहिँ स्वास्थ्यसँग जोडिएको यति ठूलो जुनले चाहिँ स्वास्थ्यको सबैतिर असर पार्छ अब त्यस्तो वस्तुलाई अनुगमन गर्ने हो होइन कानूनलाई कार्यान्वयनको पक्षलाई चाहिँ कडाईका साथ लागू गर्नको लागि चाहिँ दुर्भाग्य के छ भन्दाखेरि अनुगमन गर्ने जुन चाहिँ मलाई लाग्छ स्वास्थ्य मन्त्रालय अथवा गृह मन्त्रालय अन्तर्गत बढी सम्बन्धित छ अब त्यो अनुगमनको पक्ष चाहिँ हाम्रो धेरै नै फितलो छ अब तपाईँ गृहमा अथवा गृहको चाहिँ जिल्ला सिडिओ कार्यालयमा भन्नुहुन्छ अनि सिडिओ कार्यालयमा अब सायद सिडिओबाट यो चाहिँ अनुगमन गर्ने भन्ने एक किसिमले तोकिएको अवस्था छ पहिलाको नियम अनुसार निर्देशिका अनुसार अब अहिले गएर संहिता लागू भएपछि स्थानीय निकाय नै त्यसको चाहिँ अनुगमन गर्न सक्छ भन्ने कुरा पनि लेखिएको छ होइन त्यसकारण अब जुन अनुगमन निकाय तोकिएर उहाँहरूले चाहिँ यो काम गर्नुपर्छ र त्यस एकदम डेजिग्नेटेड मान्छे नै त्यसमा लाग्नुपर्छ भन्ने कुराहरू चाहिँ हो यथार्थ हो तर त्यो भएको छैन अभ्यासमा
0: हामी यतिखेर कुराकानी गरिरहेका छौं कार्यक्रम बदलिदो नेपालमा विशेष गरेर अहिलेको सन्दर्भ जुन जोडेर सूर्तिजन्य पदार्थमा लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा चर्चा गरिरहेका छौं नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सूर्तिजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँग डाक्टर जस्तो यहाँले चर्चा गर्दाखेरि सुर्तीजन्य पदार्थको बारेमा चाहिँ जुन लगाएको करका बारेमा हामीले चर्चा गरिरहेका छौं, यो रक्सीमा लगाउने करमा चाहिँ सरकार मौन रह्यो यसपालि भनेर पनि आइरहेछ, मौन रहेको हो कि नगण्य रूपमा कर बढ़ाएको हो कि के पाउनु भएको छ त यहाँले?
1: खास हाम्रो प्रतिष्ठानले बढ़ी चाहिँ टोबाकोमा काम गरिरहेको छ गत 7-8 वर्षमा, यसपालिदेखि हामीले मदिरा पनि जोडेको छौं होइन, अर्को चाहिँ चिनीयुक्त पेय पदार्थ पनि जोडेको छौं, एसएसबी भन्छ सुगर एण्ड सल्ट बेभरेज होइन, त्यसमा एकदम इनडेप्थ स्टडी त हामीले गरिसकेको छैनौं, तर हाम्रो प्रिलिमिनरी प्रारम्भिक अनुसन्धानले चाहिँ यसपालि पनि बढ़ेन। एउटा चाहिँ विद्यमान कर पनि एकदमै कम छ यो मदिरामा होइन, दोस्रो चाहिँ यसपालि पनि बढेन, जस्तो यसमा चाहिँ जस्तो विभिन्न खालको मदिराहरू छ, अब स्प्रिट भयो, बियर भयो होइन, वाइन भयो, सफ्ट ड्रिङ्क होइन, अलिकति कम भएको, अनि विभिन्न किसिमकोमा फरक फरक छ, त्यो स्वाभाविक हो होइन, तर हामीले चाहिँ के भन्दाखेरि त्यो स्प्रिट त्यसको कन्सन्ट्रेसन अनुसार होइन कर लगाउनुपर्छ पनि भनिराखेको छौँ होइन, र यसपालि बढेन यो त यहाँले पनि भनिहाल्नु भयो, र समग्रमा कर एकदमै कम छ, यसलाई चाहिँ अझै जसरी हामीले सुर्तीजन्य पदार्थमा हामीले पैरवी गरिरहेको छौँ उत्तिकै यो पनि महत्वपूर्ण छ, यसलाई पनि करको माध्यमद्वारा नियन्त्रण गर्न सकिन्छ र गर्नुपर्छ भन्दै आएको छौँ हामीले।
0: अब ठ्याक्कै कर नबढ्ने बित्तिकै यी जुन घातक वस्तुहरू जुन चाहिँ हामीले भनिरहेका छौँ, यो घातक वस्तुमा कर नबढ्ने बित्तिकै चाहिँ यसले नागरिक समुदायको स्वास्थ्यलाई अर्थतन्त्रदेखि लिएर रोजगारीदेखि लिएर उसको आर्थिक अवस्थादेखि कहाँ कहाँ चाहिँ असर पार्ने भयो त यसले?
1: असर त यसको भयावह छ सम्झना चाहिँ होइन, पहिलो त यहाँलाई भनौँ, अब जस्तो उदाहरण सुर्तीजन्य पदार्थकै कुरा गर्ने हो भने एक वर्षमा 39,200 मान्छेले चाहिँ मृत्युवरण गर्छ भन्ने आंकड़ा छ, त्यो आफैमा डरलाग्दो भयावह हो। दोस्रो यो त मृत्यु हुने कुरा भयो होइन मान्छे, त्यसको असर त धेरैलाई असर भएको हुनसक्छ नि त होइन, जस्तो यहाँलाई एउटा आँकडा म भन्छु, लगभग हाम्रो अनुसन्धानले बताए अनुसार 34% मान्छेले सुर्तीजन्य पदार्थ सेवन गर्छ नेपालमा, त्यो आफैमा एकदम डरलाग्दो कुरा हो, विश्वमै धेरै कन्जम्सन हुने देशमा पर्छ भन्ने मलाई लाग्छ होइन, त्यो भनेको झन् लगभग 68 लाख मान्छे होइन, 3 करोड़ जनसंख्यालाई हिसाब गर्ने 67 लाख मान्छेले पिउँछ भन्ने कुरा चाहिँ डरलाग्दो तथ्याङ्क हो। त्यसमा अर्को एउटा एकदमै हामीले जोड़ गरेको कुरा चाहिँ महिलाको भन्दा पुरुषको संख्या एकदमै बढ़ी छ, 5 गुणाले बढ़ी छ, अब 5 गुणाले बढ़ी छ, अब कल्पना गरौं हाम्रो जस्तो सामाजिक संरचनामा महिला पुरुषसँगै बसिने, बुवा आमा छोरा छोरी होइन अझ जोइन्ट फ्यामिलीमा बस्ने, अनि अब हजुरबाले पिउने होइन बुवाले पिउने होइन अझ आमाले नपिउने होइन, अब हामी जुन पेसिभ स्मोकर भन्छौं अनि एउटै घरमा सँगै खाने पिउने सबै हुँदाखेरि त पेसिभ स्मोकर त आमा दिदी होइन बुहारीहरू बने होइन, भनेपछि त एकदम असर त उहाँहरूलाई त्यो सँगै बसेपछि सँगै खाएपछि त त्यो त इनहेल भइरहेको हुन्छ, असर उत्तिकै छ,
0: बाल बालिकालाई
1: यहाँले भन्नुभयो, बाल बालिकालाई उत्तिकै असर छ क्या, त्यस कारण वास्तवमा यो पेसिभ स्मोकरले मैले पिउँदिन र पिउनुहुन्न भन्ने सजगता अथवा नपिएको र अरूकोबाट अरूले पिएकोबाट मलाई असर हुनु हुँदैन भन्ने खालको एउटा अधिकार पनि हननको कुरा पनि ल्याउनु पर्छ भनेर हामी कुरा गरिरहेका छौँ क्या। त्यसकारण के भन्दाखेरि हाम्रो जस्तो चाहिँ समाजमा अब एउटा डेजिग्नेटेड प्लेसमा मात्रै खाने होइन भन्ने कुरा पनि आउँदैन, हेर्नुहोस् होइन घरभित्रै खाइन्छ, अब अझ तपाईँ हामी होटलमा जाँदाखेरि पनि अब होटलहरूले स्मोकर र नन स्मोकर जोन छुट्याउनु पर्छ भन्ने नियममा छ प्रष्ट होइन, अब स्मोकिङ जोन एकदमै एउटा राम्रोसँग डिजाइन भएको हुनुपर्छ बाहिरतिर नजाने खालको होइन धुवा धुलो, अब त्यो खालको अवस्था छैन, अब हामीले चाहिँ त्यो स्मोक गर्ने मान्छेले प्रयोग गरेकै ठाउँमा हामीले बसेर खानुपर्ने बाध्यताहरू छ, भनेपछि त सेकेन्ड ह्यान्ड स्मोकरको रूपमा हामीले पनि इनहेल गरिरहेका हुन्छौँ होइन, अझ थर्ड ह्यान्ड स्मोकर भन्छ हजुरले कतिको थाहा छ, हामीले थर्ड ह्यान्ड स्मोकर भनेको चाहिँ अब त्यहाँ उसले चाहिँ प्रयोग गरेको चर्पी अथवा चाहिँ त्यही कोठामा अब पर्दा कार्पेटले पनि लिइरहेको हुन्छ, अब त्यो पनि मान्छेले फेरि हामी गएर बसिरहेको गरेपछि त्यो इनहेल हुने भयो,
0: श्वास
1: भनेपछि सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकिङको एकदम भयावह स्थिति छ, अब यहाँलाई एउटा आँकडा भन्नु असरको कुरा गर्नुभयो यहाँले सूतीजन्य पदार्थले मात्रै यसको स्वास्थ्यमा कति खर्च हुन्छ भनेर अनुसन्धान गर्दाखेरि 45 अर्ब एक वर्षमा खर्च भएको एउटा तथ्याङ्क छ क्या प्रति वर्ष हेर्नुहोस् है अब यता अघि कर भनेर भन्नुभयो कर उठेको चाहिँ त्यस्तै 30-35 अर्बको हाराहारीमा छ होइन त्यसकारण हामी एउटा झुकिएको अवस्था अथवा नबुझेको हो कि बुझाउन नसकिएको हामीले करको नाममा सूतीजन्य पदार्थको उद्योगलाई प्रमोसन गरिराखेको कुराले उठेको कर चाहिँ 30-35 अर्ब होइन अन्त स्वास्थ्यमा परेको असरको खर्च चाहिँ 45 भनेपछि सिधै यो चाहिँ अब घाटाको व्यापार भइराखेको छ होइन यो पनि एकदमै नमिल्दो कुराहरू छ थप पैरवी गर्नु पनि जरुरी छ र नीति निर्माताहरूले यो कुराहरूलाई बुझेर करको दायरा चाहिँ र करको मात्रा बढाउनु चाहिँ एकदम जरुरी छ भन्छौ हामी चाहिँ
0: अब जुन हामीले कर वृद्धि गर्नुपर्ने भन्दा भन्दै कर चाहिँ कम देखिएको छ यसपालि होइन यो कर कम हुने बित्तिकै चाहिँ यसले अघि यहाँले भनिसक्नुभयो दुई देश बीचमा हामी छौ होइन एकबाट अर्कोमा ओसार पसार हुने यो अवैध आयात र तस्करीको जुन कुराहरू छ होइन यसको जोखिम चाहिँ बढ्ने सम्भावना के छ त अब
1: हो यो चाहिँ अब एउटा त सरकारले नियन्त्रण गर्ने कुराहरूमा एकदमै सजग हुनुपर्छ ओसार पसारको लागि चाहिँ अब नाकामा अनुगमनको कुराहरू कडाई गरिनु पर्यो होइन हामीले हाम्रो लागि कन्जम्सनको लागि नल्याए पनि ओसार पसारले गर्दाखेरि अब एकदमै हामी आफै फसिने कुरा भयो अर्को कुरा युवाहरू त्यसमा लाग्ने सक्ने सम्भावनाहरू हुनुभयो र एउटा हबकै रूपमा डेभलप हुनु भनेको त यो राम्रो होइन यहाँलाई कतिको थाहा छ अब अहिले बिहार र उत्तर प्रदेशमा सूतीजन्य पदार्थ र मदिरा एकदमै कडा भएर आइरहेको छ त्यसकारण अब स्थिति कस्तो छ भन्दाखेरि अब सूतीजन्य पदार्थ सजिलै मजाले खानको लागि नेपाल पस्ने मान्छेहरू प्रशस्त छ मदिरा खानको लागि न्यु इयर सेलिब्रेट गर्न विभिन्न कुराहरू अनि त्यो चाहिँ एउटा एकदमै भयावहक स्थिति देख्छौँ हामी यो नाका एरियामा हेर्ने हो भने अब त्यो हिसाबले अब यो अवैध व्यापारलाई रोक्नलाई चाहिँ अब नियन्त्रण गर्नुपर्छ अनुगमन गर्नु पर्यो तर हामीले चाहिँ यसलाई महँगो बनाउनु पर्यो सो द्याट भारतको मान्छे नेपालमा होइन सस्तो छ भनेर आउने जुन अहिले स्थिति छ त्यसलाई चाहिँ रोक्नको लागि यहाँ पनि महँगो बनाउनु पर्यो अनि त्यही भएपछि पहिलो कम हुन्छ यहाँ आउनुको अर्थ हुँदैन र हामीले चाहिँ अब कडाई पनि गर्दै गर्नु पर्यो
0: यहाँ त के अवस्था देखिन्छ भने जहाँ कडाई गर्नुपर्ने जहाँ अनुगमन गर्नुपर्ने जुन भयावह स्थिति छ त्यसलाई चाहिँ नदेख्या जस्तो गरेर कहाँ चाहिँ आँखा दृष्टि लगाइरहेछ त
1: यो सरकारको आँखै पुगेन भन्छु म चाहिँ होइन दुई तिनवटा कुराहरू यसमा हाम्रो अनुभवले बताउँछ हाम्रो अनुसन्धानले बताउँछ एउटा कुरा एकदमै कम गुणस्तरको च्युइङ टोबाकोहरू यो गुड्का पान विभिन्न योहरू छ नि त्यस्तो चाहिँ भारतबाट नेपालमा पनि प्रशस्त आइरहेको अवस्था छ भारतमा चाहिँ नेपालमा बनेको चुरोट भनेको चाहिँ एकदमै अमूल्य एकदमै प्रिसियस एकदमै राम्रो मान्छ र नेपालबाट कर नतिरी भन्सार नतिरी नेपालबाट अवैध रूपमा चुरोट चाहिँ भारत पनि गइरहेको छ अब कर तिरेर भन्सार तिरेर हाम्रो चाहिँ गएको भए पनि एउटा राजस्व बढ्ने कुरा हुन्थ्यो त्यो पनि भएन होइन अवैध रूपमा जाने हाम्रो खुल्ला बोर्डरले गर्दाखेरि र दोस्रो चाहिँ कम गुणस्तरको चाहिँ उताबाट प्रशस्त आउने होइन त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ अनुगमन गरेर नै नियन्त्रण गर्न सकिन्छ त्यसको त्योभन्दा अरू उपाय छैन आउनै दिनु भएन बाहिरको कुना कम गुणस्तरको एउटा जाने कुराहरूलाई पनि एउटा सिस्टमेटिक जान पर्यो जाने हो भने पनि तर हामी हाम्रो भनाइ चाहिँ के भन्दाखेरि अनुगमनै भएन
0: जनकपुर चुरोट कारखानालाई चाहिँ फेरि पुनर्स्थापना गर्ने भनेर छ धेरै हराएका र मेटिएका उद्योगहरूलाई फेरि पुनर्जीवन दिने कुराहरू आइरहेछ होइन सुर्ती उद्योग र व्यवसायलाई चाहिँ यो जुन खालको कर नीति ल्याएछ नि यो कर यसले चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ त अब
1: हामी त भन्दै आएको छौँ नेपाल जस्तो स्रोत साधनले प्राकृतिक स्रोत साधनले सम्पन्न भएको देशमा चाहिँ सुर्तीको व्यापार गर्न पर्दैन चुरोटको व्यापार गर्नु पर्दैन अरू नै विभिन्न जडीबुटी औषधि विभिन्न कुराहरू गर्न सकिन्छ कल कारखाना नै खोल्ने हो भने यहाँले भन्नुभएको जस्तै अहिलेको नयाँ सरकारले पनि 7 उद्योगहरूलाई पुनर्स्थापना गर्नेमा 2 नै जनकपुर चुरोट कारखानालाई राखेको छ यो एउटा विडम्बनापूर्ण निर्णयको रूपमा हामीले हेरेको छौँ हामीले प्रेस विज्ञप्ति पनि निकाल्यौँ यो राम्रो निर्णय होइन भनेर सन् 2011 बन्द भयो होइन यो व्यवस्थापनको कारणले बन्द भएको कुनै स्वास्थ्यमा सजगताको कारणले हामीले बन्द गरेको पनि होइन र अहिले यसलाई चाहिँ पुनर्स्थापना गर्नु भनेको चाहिँ यो उल्टो बाटोमा हिँड्नु हो हैन हामीले चाहिँ अहिलेको जमानामा चुरोट बेचेर आय वृद्धि गर्छौं भन्ने सोच्नु यो चाहिँ गलत हो किनभने अब नेपालमा अहिले अघि यहाँलाई मैले निवेदन गरे 34% मान्छेले सेवन गर्छ आफैमा सबभन्दा बढी सेवन गर्ने देशमा सूचीकृत छ नेपाल अब तपाईँले फेरि यहाँ उद्योग खोल्नुहुन्छ भने त्यो उद्योगको प्रभाव त्यो कच्चा पदार्थ उत्पादन गर्नु पर्यो यो गर्नु पर्यो हरेक वातावरण एउटा सूचीजन्य मय हुने स्वाभाविक हो भनेपछि त यसले त प्रिभेलेन्स अथवा पिउने वातावरण त अझ प्रमोट गर्ने भयो होइन अझ पिउन सक्ने भयो मान्छेले यसको असरहरू प्रशस्त हुने भयो भने

0: सिनेमा चाहिँ हामीले यसरी
1: हजुर हजुर
0: हैन छनौटमा चाहिँ हामी चुक्यौं
1: हजुर हजुर एकदमै
0: तपाई अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ आजको कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा कुराकानी गरिरहेका छौं नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँगको थप कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
2: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing. Number one rule, though, we're all about safety. When I go in transit, I'm safe there and safe back. Spread out the word from the roads to the racetrack. Michigan, Michigan, Michigan,
3: safety!
2: Michigan, Michigan.
4: World's number one tire brand.

0: मीठा कुरा प्रश्न विचार
1: यो रेडियो नेटवर्क
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा स्वर्तिजन्य पदार्थमा सरकारले लगाएको करका बारेमा कुराकानी गरिरहेका छौ। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जयकुमार गुरुङ। डाक्टर, फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रममा। हामीले विशेष गरेर यो स्वर्तिजन्य पदार्थ मा लगाएको करका बारेमा चर्चा गर्यौं, होइन, अलिकति स्वास्थ्यमा पार्ने प्रभावको बारेमा अब हामी छलफल गर्दै जाउँ। जस्तो स्वास्थ्यमा चाहिँ यो स्वर्तिजन्य पदार्थको प्रयोगले चाहिँ स्वास्थ्यमा कस्तो खालको प्रभावहरू पर्छ, अझ भनौँ नसर्ने रोगहरू चाहिँ कसरी बढ़ाइरहेको छ यसले?
3: अब यो जनस्वास्थ्यमा पार्ने प्रत्यक्ष असरकै कारणले हामीले यो विषयलाई चर्चामा उठाएको हो र सबैले यसमा पैरवी पनि गरिरहेको अवस्था हो। अब यो यहाँले भन्नुभएको जस्तै नसर्ने रोग नन कम्युनिकेबल डिजिज जुन चाहिँ नेपालमा यत्रतत्र छ सबैतिर, के शहर के गाउँ, त्यसमा अब जस्तो मुटु रोगको कुरा, मृगौलाको कुरा, होइन, श्वास प्रश्वास फोक्सोको कुरा, होइन, क्यान्सर, विभिन्न यो नसर्ने रोग भनेर एकमुष्ट नन कम्युनिकेबल डिजिज भनिन्छ। यो चाहिँ शहरमा पनि उत्तिकै छ, अब गाउँ गाउँमा, होइन, एउटा कसैलाई लाग्न सक्छ गाउँमा त स्वच्छ हावा छ, स्वच्छ पानी खान पाउँछ, होइन, मान्छेले कसरी रोग लागेको होला, मृगौलाको रोग प्रशस्त आइरहेछ, होइन, मुटुको रोग भएको चाहिँ प्रशस्त पाउँछ। त्यसलाई यसो हामीले चाहिँ यो देशभरिको सर्वेक्षणहरू गर्यौँ, हामीले देशभरिको सर्वेक्षणहरू गर्दाखेरि चाहिँ गाउँतिर पनि उत्तिकै पेय पदार्थ मदिराको टोबाको होइन स्वर्तिजन्य पदार्थको सेवन अत्यधिक छ, प्रशस्त छ। खानपान आरबीआरको कुराहरूले गर्दाखेरि चाहिँ एकदमै ठूलो असर छ। र अब नन कम्युनिकेबल डिजिजबाट नेपालमा 72% मान्छेको मृत्यु हुन्छ, अथवा मृत्यु हुनेको कारणको 72% चाहिँ एनसिडी नै हो, नन कम्युनिकेबल डिजिज। र त्यो डिजिजबाट यत्रो असर भइरहेको छ र यो रेट चाहिँ अरू देशको तुलनामा हाम्रो धेरै नै हो, होइन, र अब यत्रतत्र त्यो यसरी असर परिरहेको हुनाले कारक पनि हो र प्रिभेन्टेबल पनि हो क्या। अब जस्तो यो हेबिटसँग अब यो अखाद्य वस्तुको सेवन भन्ने कुरा त हामीले प्रिभेन्सन गर्न सक्छौ, होइन, चेतनाको कुरा, बजार व्यवस्थापनको कुरा, उद्योगको चाहिँ प्रशस्त अब व्यापारी उनीहरूको चाहिँ व्यापारलाई हामी नियन्त्रण अनुगमन गर्न सकेको खण्डमा यसलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौँ, प्रिभेन्सन गर्न सक्छौँ, होइन, त्यो कुराले हेर्दाखेरि चाहिँ यसको असर चाहिँ भयावह छ।
2: हुन्छ, जुन यहाँले भन्नुभयो यसको असर चाहिँ भयावह छ भनेर हामीले कुराकानी गरिरहेका छौँ। अलिकति युवाहरू र किशोर किशोरीमा चाहिँ स्वास्थ्यको यसको परेको प्रभावबारे अलिकति कुराकानी चर्चा गरौं। जस्तो पछिल्लो समयमा जुन खालको यो ई सिगरेट भेपको चाहिँ प्रयोग चाहिँ युवा पुस्तामा बढ़दो छ भनेर हामीले अघि पहिलो चरणमा पनि कुराकानी गरिसक्यौं, होइन। अब एकातिर युवा पुस्ता यसमा आकर्षित भइरहेछ, अर्कोतिर करलाई चाहिँ हामीले एकदम उदासीन भयौं कर बढ़ाउन। अब यसले चाहिँ कर नबढ़ाउने बित्तिकै चाहिँ जुन आकर्षित भइरहेको

0: लगाम लगाउनु पर्थ्यो त्यहाँ नलगाइसकेपछि यसले चाहिँ भविष्यमा चाहिँ कस्ता खालका अझ घातक अवस्था चाहिँ निम्ताउन सक्छ?
1: ठिक भन्नुभयो, यो विशेष गरेर नयाँ किसिमको आइटमहरू यहाँले नै भन्नुभएको ई सिगरेट र यो हुक्का है, अब यहाँले देख्नुहुन्छ जहीँ तहीँ अहिले हुक्का बिनाको चिया पसलै हुँदैन, चाहे त्यो सानो एउटा होस् होइन अथवा स्ट्रिटमै भए पनि हुक्का चाहिँ विभिन्न थरीको सजाएर राखिराखेको देखिन्छ। अनि विडम्बना त अर्को के पनि लाग्यो लाग्छ भने विभिन्न भोज भतेरतिर पनि हुक्का भएर राखेको हुन्छ। हेर्नुहोस् है, यो हुक्का प्रतिको मान्छेको एउटा अवधारणा, अब उसले हजुरबाले पनि हुक्का पिउनुहुन्थ्यो है, अर्कै खालको होइन माटोको तामाको के हो, अहिले चाहिँ अब थरी थरीको छ, अहिलेको चाहिँ सुन्दर सुन्दर। अनि खासै अब हाम्रो हजुरबा पनि 90 वर्ष बाँचेकै हो, यस्तो यस्तो कुराहरू पनि जोड्छ मान्छेले, कुतर्क गर्छन्। बाबाआमाले पनि एक दुई सरका लिएकोलाई उनीहरूले सामान्यकरण गरिरहेको, सामान्य रूपमा लिइरहेको अवस्था,
0: उनीहरूलाई बुझाउन पनि
1: सकिएको छैन होइन। त्यो हिसाबले चाहिँ अब यता अनुसन्धान स्वास्थ्य विशेषज्ञ चिकित्सकहरूको भनाइअनुसार असर विभिन्न डिटेल विस्तृत अध्ययन गरेको अनुसार यसको असर चाहिँ कम छैन, यसको चाहिँ व्यापक असर छ होइन, सबैतिरको असर छ। अनि त्यो असरले गर्दाखेरि चाहिँ यो कुरा बुझाउन जरुरी छ र यसलाई पनि हामीले नियन्त्रण उत्तिकै सजग भएर चिन्तित भएर हामीले लाग्नुपर्ने अवस्था छ। अब विशेष गरेर सहरी एरियामा यो ई सिगरेटको कुराहरू होइन, र हामीले यो अनुसन्धान गर्दाखेरि चाहिँ विशेष गरेर भनौँ न यो तल्लो मध्यम स्तर अथवा लेबर क्लासको मानिसहरूमा चाहिँ यो सुतीजन्य पदार्थको सेवन गर्ने चाहिँ एकदमै हाई छ, पर्सेन्टेज हाई छ, उच्च छ होइन। त्यो हिसाबले अब उनीहरूले चेतना पनि हामीले सचेत पनि गराउन सकेको छैनौँ, लिटरेट पनि गर्न सकेको छैनौँ, शिक्षा दिन सकेको छैनौँ, भनेपछि यसको प्रत्यक्ष असर चाहिँ लेबर क्लासको मानिसहरू परिवारलाई अथवा त्यो खालको मानिसहरूलाई हुने भयो क्या। त्यो भएर अब यो चाहिँ भयावहको स्थिति छ, यसमा चाहिँ सरकारको हामी सबैको नजर जान जरुरी छ।
0: अब एकातिर जुन कर बढ़ाउनु पर्ने थियो त्यहाँ चाहिँ नबढ़िसकेपछि अर्को कुन तरिकाबाट कसरी चाहिँ हामीले यो जुन उपभोग छ नि, उपभोग वृद्धि गर्न नहोस् भन्नको लागि कानूनमा पनि फेरि छ, कानूनमा पनि यसलाई बन्देज गरेका छन् कि कतिपय कुराहरू, कसरी चाहिँ हामीले यसमा लगाम लगाउन सक्छौं त?
1: होइन, करको कुरामा त सरकारको सजग हुनैपर्छ र कर बढ़ाउनै पर्छ, यसमा चाहिँ दुई मत हुन सक्दैन, कर सरकारले पनि यसमा ध्यान पुर्याउनै पर्छ।
0: यसमा केही संशोधन गर्न सकिन्छ, जस्तो बजेटमा बढ़ाउन सकिएन, अब कहीँ केही गरेर यसलाई बढ़ाउन,
1: होइन अरू धेरै उपाय छ, जस्तो कर मात्रै होइन, डब्ल्यूएचओको विभिन्न यो एम्पावर भन्छ त्यसमा चाहिँ अनुगमन गर्ने, त्यस पछाडि अब चेतना दिलाउने होइन, सचेत गराउने, त्यस पछाडि अब अघि पेसिभ स्मोकरको कुरा गर्ने, पेसिभ स्मोकरहरूलाई पनि हामीले प्रोटेक्ट गर्न सक्नु पर्यो होइन, त्यस्तै गरेर अब यो विशेष गरेर उद्योगहरूको जाल हुन्छ है, यो सुतीजन्य पदार्थहरूको चाहिँ अब प्रोड्युसरहरू होइन, उनीहरूले त बढी भन्दा बढी युवाहरूलाई कसरी फसाउने होइन, यङहरूलाई कसरी फसाउने होइन, उनीहरूको एकदम डिटेल हिसाब किताब हुन्छ, उनीहरूको चाहिँ 13-14 वर्षको उमेरमा चाहिँ उनीहरूलाई फसाउन सकियो भने लामो समयसम्मको ग्राहक बन्छन् उनीहरू, छोड्न पनि सक्दैनन् उनीहरू नानीहरूले, अनि पछि चाहिँ अब ऊ 60-70 वर्षसम्मको उसको चाहिँ एउटा व्यापारको लागि निश्चित भयो होइन, एउटा उपभोक्ता बन्यो। त्यो भएर यो उद्योगको जाल चाहिँ रोक्न सक्नुपर्छ होइन, जस्तो तपाईँलाई म एक दुईवटा उदाहरण दिउँ, नेपालको ऐन नीति निर्देशनले चाहिँ उद्योगहरू त्यसरी प्रभाव पार्न पाउँदैन भन्ने कुराहरू छ
0: है,
1: कानूनमा छ, तर त्यो हाम्रो एउटा अनुगमन पनि फितलो भएको अवस्थालाई मौका छोपेर उनीहरूले चाहिँ प्रशस्त प्रचार प्रसार र उनीहरूले चाहिँ फसाउने लोभ्याउने कुराहरू गरेको छ, प्रचारै गर्न पाउँदैन।
0: कार्यक्रमहरूमा कुनै पनि त्यस्तो सांगीतिक कार्यक्रमहरूमा चाहिँ चुरोट वितरण गरेको, उसको नम्बर लिएर पछि फेरि उसलाई त्यो मेसेजहरू पठाएर वितरण गरेको, त्यस्तो खालकाहरू पनि छन्, त्यहाँनिर नै हामीले लगाम लगाउन
1: सक्छौँ। जस्तो अब गाउँ गाउँमा तपाईँलाई एक दुईवटा उदाहरण लिउँ, जस्तो गाउँतिर स्रोतको अभावमा होइन, चाहिँ अब सबै स्रोतको अभावै हुन्छ गाउँतिर, स्कूल विद्यालय के अरे स्वास्थ्य चौकी होइन, त्यस पछाडि विद्यालय होइन, विभिन्न कार्यक्रम गर्नको लागि अब स्रोतको अभाव, आर्थिक स्रोतको अभाव भइरहेको हुन्छ, त्यो अभावको कुरालाई फाइदा उठाउँदै सुतिदिने पदार्थको उद्योगहरूले चाहिँ होइन उनीहरूलाई चाहिँ हाम्रो सामाजिक उत्तरदायित्व सीएसआर भन्छ नि सीएसआरको नाममा उनीहरूलाई सपोर्ट गर्छन् है अब विद्यालयको अब छाना छैन विद्यालयको छाना हालिदिन्छु भन्छ होइन अथवा चाहिँ खेलकुद विद्यालयमा चाहिँ खेलकुदको आयोजना गर्नको लागि पैसा दिन्छ होइन त्यति मात्र होइन तपाईँको सहर एरियामा यो साहित्यिक कार्यक्रमहरू गर्छन् आयोजना गर्छन् सुति कम्पनीहरूले अनि त्यहाँ चाहिँ अब कति प्राय अब एकदम वरिष्ठ लरेट एकदमै बुद्धिजीवी मान्छेहरूलाई पनि फँसिराखेको हुन्छ र ब्याकग्राउन्डमा उसको चाहिँ के भन्छ स्पोन्सर गरिरहेको हुन्छ र स्पोन्सर त्यस्तो कम्पनीले गर्नुहुन्छ हुँदैन भन्ने कुरा याद पनि भइरहेको हुँदैन होइन अनि चिफ गेस्टको रूपमा गेस्टको रूपमा मान्छेहरू गइरहेको हुन्छ अनि उनीहरूले चाहिँ अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ अनि ओहो भनेर चाहिँ मान्छेलाई सम्झिन साथ ए यो कम्पनीको हो यो भन्न साथ मान्छे लोभ दिने उसको प्रभाव त्यसरी बढाइरहेको छ खेलकुद तपाईँको काठमाडौँमा चाहिँ गल्फ चाहिँ एकदमै ठुलो धनड्याहरूले खेल्ने खेलकुदहरू पनि आयोजना सुति कम्पनीहरूले गर्छ होइन त्यसो गर्दाखेरि चाहिँ उनीहरूले एउटा समाजमा एकदमै छाप पार्छ क्या उनीहरूले अनि छाप पारेपछि एउटा समाजको विकास हुनै नसकिने अपरिहार्य एउटा चाहिँ एउटा अङ्ग बनेर बसेर यस्तो प्रभाव पारिरहेको अवस्था छ यसलाई चाहिँ रोक्न सक्नु पर्यो र अब चेतना जगाउनु पर्यो अनि हामीले चाहिँ अब चेतना मार्फत अब विद्यालयमै अहिले यहाँले अघि भन्नुभएको जस्तो विद्यालयमै यो विभिन्न किसिमको सुतिजन्य पदार्थ सेवन गर्नेको संख्या बढ़िराखेको चाहिँ झन् डर लाग्दो स्थिति छ त्यसलाई नियन्त्रण गर्नको लागि स्कूलमै हामीले केही गतिविधिहरू सञ्चालन गर्नुपर्छ
0: नीतिगत कुराहरू चर्चाहरू गरौं जस्तो अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ सुर्ती नियन्त्रणको लागि करै बढ़ाउने नीति अघि यहाँले भनिसक्नु भयो करै एउटा महत्वपूर्ण विकल्प हो भनेर होइन यो नीतिलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के गर्नु पर्ला सरकारले
1: हामी त के भन्छौँ एउटा थिङ्क ट्याङ्क हामी अनुसन्धान गर्ने संस्था भएको हुनाले हामी चाहिँ नीति निर्माता होइन यसमा राजनीतिज्ञ मञ्चतिर पनि होइन हामीले कुराहरू राखिराखेको छौँ उहाँहरूलाई कि हामीले यदि यहाँहरूले सही निर्णय गर्नको लागि यहाँलाई गाह्रो भएको भए अथवा प्रमाणहरू नपुगेको भए ती प्रमाणहरू चाहिँ हामी जुटाउन सक्छौं होइन अनुसन्धान गरेर ती प्रमाण हामीसँगै सहकार्य गरेर होइन ठोस प्रमाणहरू जुटाउँ ठोस प्रमाणहरू जुटाइसकेपछि एउटा सही रेसनल डिसिजन गर्न सकोस् गभर्मेन्टले कुराहरूमा चाहिँ हाम्रो जोड छ अनि त्यो गर्यौं भने किनभने हामीलाई हामी एज अ थिङ्क ट्याङ्क हामी कसैको पक्ष विपक्ष भन्ने कुराहरू हुँदैन होइन हामीले त जनस्वास्थ्यको लागि सरकारले अपनाएको हाम्रो संविधानमा लेखेको स्वास्थ्य र शिक्षा एउटा आधारभूत सेवा हामीले दिन सक्नुपर्छ यत्रो 40,000 मान्छे वर्षमा मर्ने कुराहरूलाई चाहिँ हामीले प्रोटेक्ट गर्न सक्नुपर्छ भन्दै आएको यो त सबैको पक्षमा छ राज्यको पक्षमा छ होइन समाजको पक्षमा छ यो गर्ने हाम्रो पनि दायित्व हो सबैको दायित्व हो यो यसको लागि चाहिँ पहल कदमी सहकारी सबैजना होइन अब योलाई सही ठाउँमा सही सूचना पुर्याउने तपाईँहरूको जस्तो मिडिया होइन सबै सर्वपक्षीय चाहिँ सहकार्यको आवश्यक छ जस्तो चाहिँ मलाई लाग्छ
0: कार्यान्वयनकै सवालमा भनौँ होइन सुर्तीको कर जुन बढ़ाउने नीति बाहेक चाहिँ अरू कुन कुन नीति चाहिँ प्रभावकारी हुन सक्छ
1: अब एउटा चेतना जगाउने कुरा नै एउटा हो चेतना चाहिँ मैले सबैलाई भन्छु है यो चाहिँ नपढेको मान्छेलाई चेतना जगाउने कुरा मात्रै होइन होइन अब निर्णय त तपाईँले चाहिँ बुद्धिजीवी वरिष्ठ विज्ञ विशेषज्ञहरूले नै गरिरहेको छ नि त भनेपछि त्यो लेभलमा चेतना जगाउने काम पनि चेतना नै हो भने एउटा सुतिजन्य पदार्थ यसले स्वास्थ्यमा हानि गर्छ है पिउनुहुन्न भन्ने पनि चेतना नै हो होइन त्यस कारण सबै तह तब्कामा बढ़ाउनु पर्ने चेतनाको कुरा हो अर्को कुरो चाहिँ नीति नियम निर्देशिकालाई कार्यान्वयन गर्नको लागि सरकारले चाहिँ एउटा संयन्त्र छ पनि एउटा तर किताबमा मात्रै भयो कानूनमा मात्रै भयो है निर्देशिकामा मात्रै सीमित भयो त्यसलाई कार्यान्वयनमा लाउने फंक्सनल एउटा चाहिँ संयन्त्र चाहियो मेकानिजम चाहियो मसिन चाहियो क्या होइन नत्र भए हामी कराइरहेका हुन्छौँ यो नहुने भए होइन वास्तवमा त्यो अनुगमनको कुराहरूमा जे जे लेखिएको छ त्यो त्यसलाई कार्यान्वयन गर्नको लागि स्रोत साधन सम्पन्न खालको चाहिँ संयन्त्र त आवश्यक पर्छ होइन नत्र भए त अब यो भनिरहन्छ लेखेकै छ त्यस कारण एउटा मैले संयन्त्रको कुरा गरेँ स्रोत साधन सम्पन्न अर्को चेतनाको कुरा गरेँ अर्को अनुगमन अनि तीनटा कुराहरूलाई चाहिँ हामीले ध्यान दिनुपर्छ।
0: यो सँगसँगै चाहिँ अब स्वर्पीजन्य पदार्थ नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रतिबद्धताहरू चाहिँ कार्यान्वयन गर्नु कतिको जरुरी छ, जुन चाहिँ भएको छ कि छैन?
1: एकदम महत्वपूर्ण कुरा गर्नुहुन्छ सम्झनाजी। हाम्रो यो कमिटमेन्ट छ, इन्टरनेशनल कमिटमेन्ट छ, होइन, एफसीटीसी भन्छौ हामी चुरोटको कुरा गर्दाखेरि, टोब्याकोको कुरा गर्दाखेरि, यो अनुसार नै हामीले हाम्रो नीति ऐन नियम कानून निर्देशिका बनेको पनि छ, होइन, समय समयमा नीति नियम बनाउने कुरामा नेपाल एउटा पुरस्कृत पनि हो विश्वमै। तर अब नीति नियम बनाएर पुरस्कृत भनेको कुनै औचित्य भएन। यता यसको सेवन गर्नेको संख्या नघट्नु, कर नबढ्नु, होइन, यसको चाहिँ अनुगमन नहुनु, होइन, गुड गभर्नेन्स नहुनु भनेको कुरा चाहिँ नीति नियम बनेर कमिटमेन्ट गरेर भएन। र अहिले चाहिँ डब्ल्यूएचओले यो जे सन 2035 भित्रमा, होइन, यो तीनवटा कुरा, एउटा मदिरा, एउटा सुतिजन्य पदार्थ, अर्को चाहिँ यो सुगर बेभरेज, तीनवटा कमोडिटीलाई 2035 यसको खुद्रा मूल्यमा लाग्ने करलाई 50% वृद्धि गर्ने भन्ने एउटा चाहिँ माइलस्टोन राखेर एउटा यो पहल कदमी गरिरहेको छ। र नेपाल पनि एउटा डब्ल्यूएचओको एउटा मेम्बर कन्ट्री भएको हुनाले हामीले पनि यो कुरालाई हाम्रो रणनीतिक योजनामा पारेर हामीले काम गर्न जरूरी छ। त्यो सँगसँगै अब हामीले सन 2030 होइन सस्टेनेबल डेभलपमेन्ट गोल एचिभ गर्नुपर्ने कुराहरू पनि अर्को माइल स्टोन हामीले नै बनाएको छौं। रणनीतिक योजना छ सुतिजन्य पदार्थ नियन्त्रण गर्ने नै। अब यो कुराहरू पूरा गर्नु त हाम्रो कर्तव्य पनि हो र हाम्रै जनताको लागि त्यो गर्न पनि पर्यो। अनि त्यो गरेन भने वास्तवमा यो इन्टरनेसनल कमिटमेन्ट मात्रै गर्ने अनि त्यस पछाडि पूरा नगर्ने हो भने चाहिँ हामी अब ब्ल्याकलिस्टेड पनि हुन सक्छौ, त्यो फेरि अर्को खराबी, अर्को दुर्भाग्य हुनेछ।
0: अब जुन अघि यहाँले सुरुमा भनिसक्नुभयो कि यो स्वास्थ्य जोखिम कर भनेर जुन 60 पैसा उठाउने गरेका छ प्रत्येक खिल्ली चुरोटबाट पनि, होइन, यो लगायतका विभिन्न करहरू जुन उठाइरहेछौं, राजस्व उठाइरहेछौं, होइन, तर ती उठाएको राजस्वलाई चाहिँ हामीले स्वास्थ्य क्षेत्रमा लगानी गर्नुपर्ने थियो, त्यो चाहिँ कतिको भइरहेको छ र त्यसको जुन चाहिँ गर्न नसकेको अवस्था चाहिँ छ?
1: एकदमै महत्वपूर्ण कुरा गर्नुभयो सम्झनाजी, होइन, यो जुन यसको अवधारणा चाहिँ यो पाप कर भनेर जुन 60 पैसा प्रति खिली उठाइन्छ अहिले पनि, अब यसको आँकडाले चाहिँ के बताउँछ भन्दाखेरि राम्रो रकम जम्मा भएको छ, राजस्व संकलन भएको छ, होइन, एउटा स्वास्थ्य कर कोष भन्ने पनि छ, स्वास्थ्य कर कोषबाट त्यो रकमलाई बेसिकली यो प्रिभेन्सनको काममा, होइन, यो सुतिजन्य पदार्थलाई रोकथामको लागि हो त्यो खर्च गर्नुपर्ने, र त्यो चाहिँ रोकथामको लागि भन्दा पनि एउटा त त्यो कोष सक्रिय रूपमा सञ्चालन हुन नसकेको कुरा पनि म यहाँलाई जानकारी गराउँछु, होइन, हामीले सोचेको जस्तो, होइन, र अर्को चाहिँ त्यो प्रिभेन्सन रोकथाममा बढी प्रयोग गर्नुपर्छ भन्ने चाहिँ हाम्रो चाहिँ सल्लाह पनि हो, हाम्रो सुझाव पनि हो, त्यो वास्तविकता पनि हो, र त्यो चाहिँ अलिक बढी क्योरमा बढी खर्च भएको छ, क्यान्सर हस्पिटलमा उपचार गर्ने अथवा पूर्वाधारहरू निर्माण गर्ने, अब क्योर त अब प्रिभेन्सन भन्दा दोस्रो स्टेजको कुरा भयो, सफर हामीले प्रिभेन्सनमा खर्च गर्न पाए हुन्थ्यो। क्योरको लागि त नेपाल सरकारको आफ्नै कार्यक्रम, नीति कार्यक्रम अनुसार बजेटहरू पनि भइहाल्छ, र हामीले रोकथाममै त्यो कमसे कम यो पापकरलाई सदुपयोग गर्न सक्यो भने चाहिँ एकदमै राम्रो हुन्छ भन्ने हो। त्यसमा यहाँलाई म जोडिहालौं, त्यसको केही अंश, स्वास्थ्य करको केही अंश चाहिँ यो सिभिल सोसाइटी, नागरिक समाज, होइन, मिडिया कर्मीहरूलाई चाहिँ प्रोत्साहनको रूपमा, सहयोगको रूपमा दिने र उहाँहरूले चाहिँ यो कुराहरू प्रचार प्रसार, होइन, यसको चाहिँ जनचेतना फैलाउने काम गर्नुपर्छ भन्ने नीति नियम निर्देशिका पनि उल्लेख छ। अब त्यो चाहिँ विभिन्न कारणले त्यो कहिले दिन्छ कहिले दिँदैन, होइन, अथवा एकदमै थोरै रकम छ त्यसमा पनि कुनै एउटा सुनिश्चित किसिमको एउटा प्रणाली देखिराखेको छुइनँ मैले, हामीले छैन त्यो, होइन, त्यो भएर यसलाई चाहिँ सकेसम्म प्रभावकारी रूपमा, त्यसलाई चाहिँ नियमित रूपमा त्यो स्रोतलाई त्यसरी उपयोग गर्न पाइयो भने जनचेतना फैलाउने काममा चाहिँ एकदमै प्रभावकारी हुन्थ्यो भन्ने हामीलाई लाग्छ।
0: अब आउने वर्षहरूमा चाहिँ सुतिजन्य पदार्थको प्रयोग घटाउन चाहिँ सरकारले के कस्ता कदमहरू चाल्नुपर्छ, जुन चाहिँ यसपालि अलिकति चुक्यो सरकार?
1: अब हामीले यो जहिले पनि बजेटकै सेरोफेरोमा मात्रै एकदम तातिन्छ यो कुराहरू, यो वास्तवमा 365 नै दिनै गर्नुपर्छ। जस्तो हामीले अहिले हाम्रो संस्थाले बसहरू चलाइराखेको छ अर्को वर्षको नेक्स्ट बजेट साइकलको लागि, हामीले कस्तो खालको तयारी गर्नुपर्छ, के काम गर्नु पर्यो, त्यो अनुसन्धान संस्थाले के गर्नु पर्यो, संचारकर्मीहरूले के गर्नु पर्यो, यसमा अभियानमा लाग्नेहरूले के गर्नु पर्यो, यदि प्रमाणको कमी हो भने त्यो प्रमाण जुटाउनलाई आजदेखि काम गर्नु पर्यो होइन। र सरकारले पनि यो कुराहरू सबै सुन्ने तर चाहिँ नसुने जस्तो गरेर आफ्नो निर्णय गर्ने कुराहरू गलत निर्णय, त्यसमा पनि फाइनली गलत निर्णय लिने कुराहरूलाई चाहिँ सजग हुनु पर्यो। र अर्को साल यसरी यहाँसँग बसिराख्दाखेरि यसरी नै गभर्मेन्टको होइन चाहे कमी कमजोरी भयो भन्ने कुराहरू भन्न नपरोस् होइन। हामी सबैजना मिलेर यो राज्यको एउटा उत्तरदायित्व जनस्वास्थ्य जस्तो संवेदनशील विषयमा सबैजना काम गरेर केही न केही एचिभमेन्ट गर्नुपर्छ भन्ने हामीलाई लाग्छ। र आजदेखि सरकारले पनि यो विषयमा बहस छलफलहरू गर्नुपर्छ र आवश्यक प्रमाणहरू जुटाउनुपर्छ र सही निर्णय लिनुपर्छ भन्ने हामीलाई लाग्छ।
0: अबको 5 वर्षमा चाहिँ जुन खालको जनस्वास्थ्यमा अहिले नसर्ने रोगहरूको भयावह स्थिति छ, त्यो रोक्नको लागि चाहिँ कति प्रतिशत कर बढाएर कस्ता खालका कार्यान्वयनहरू चाहिँ गर्न जरूरी छ?
1: तपाईँले ठिक भन्नुभयो, 5 वर्ष भने अहिले 2026 जाउँ सनको हिसाबले, ठ्याक्क एसडिजी सस्टेनेबल डेभलपमेन्ट गोलको एउटा हाम्रो रिभ्यू गर्ने पनि बेला हुन्छ। त्यसमा चाहिँ अब यसको हरेक विकासको क्षेत्रहरूमा यो रणनीतिक योजनाहरूको रिभ्यू होइन समीक्षा गर्नुपर्ने बेला पनि हो। र त्यतिखेर चाहिँ आजैदेखि भनौँ न 4-5 वर्ष समय छ हामीलाई भनेर अहिलेदेखि काम गर्ने हो भने हामीले केही न केही एचिभ गर्न सक्छौ। डब्ल्यूएचओले रेकमेन्ड गरेको जस्तो कर्कै कुरा गर्दाखेरि 75% नसकिएला तर कति सकिन्छ त त्यो गर्न पर्यो। जस्तो हामीले चाहिँ एउटा क्रमशः इभल्भ गराउँदै बिस्तारै बढाउँदै लाने हामीले अनुसन्धानबाट आएको एउटा बाटो पनि देखाएको छ, एउटा ट्राजेक्टरी एउटा रूट यसरी अगाडि बढ्दै जान सकिन्छ। कम्तीमा नै भारतको बराबर बनाउनुहोस् भनेर भनेको छौ
0: होइन।
1: पछि भनेको 54-55% छ, 58% छ यसपालि। वैदेखि भारतले एकदमै राम्रो गरिरहेको छ, उनीहरूले चाहिँ यसमा रिभ्यू गरेर धेरै प्रोग्रेस गरिरहेको छ र त्योबाट पनि हामीले सिक्न सक्छौ क्या। र अब भारतले यता नीति नियम कार्यान्वयनमा अनुगमनमा पनि कडाईका साथ लागू गर्दै ल्याएको छ, करमा पनि एकदमै प्रगतिशील उनीहरूको चाहिँ एचिभमेन्ट छ, हामी चाहिँ न करमा न अनुगमनको कुराहरूमा छ क्या। त्यसकारण कम्तीमा नि हामीले चाहिँ आउँदो 5 वर्षमा भारतको लेभलमा पुर्यायौं भने होइन बिस्तारै अगाडि बढ्न सकिन्छ भन्ने चाहिँ हामीलाई लाग्छ।
0: अब अन्त्यमा यो जति हामी कुराकानी गरिरहेका छौँ उपभोगलाई चाहिँ घटाउने सन्दर्भ नै हो होइन। उपभोग घटाउने भनेको प्रयोगकर्तालाई नै हामीले फोकस गरिरहेका छौँ। प्रयोगकर्तालाई चाहिँ तपाईँले बुँदागत रूपमा सुझाव दिनु पर्दाखेरि चाहिँ के सुझाव दिनुहुन्छ?
1: पहिलो त प्रयोगकर्ताले सामान्य रूपमा नलिउ, यो एकदमै घातक हुने होइन, यसलाई हामी जेनेरेसन किलर, कसै मान्छेलाई क्यान्सर, फोक्सोमा क्यान्सर भयो भने उसको नियमित दैनिक खर्चले भ्याउँदैन, हेर्नुहोस् उसको उपचारदेखि लिएर ठाउँ ठाउँमा गर्नको लागि होइन। अब हाम्रो अनुसन्धानले के भन्छ भने 13-15% जति बराबर यो पकेटको खर्चले भ्याउँछ, बाँकी आउट अफ पकेटको खर्च हुन्छ जम्मै, उसको चाहिँ घर घडेरी अथवा चाहिँ पैतृक सम्पत्ति उपयोग गर्नुपर्ने हुन्छ, प्रयोग गर्नुपर्ने हुन्छ। र गरिबी सामान्य परिवार थियो भने उसले उसको गरिबीमा चाहिँ ठेलेको अवस्था छ क्या। त्यसकारण यो जेनेरेसन पुस्तालाई नै असर गर्ने, पुस्ता जेनेरेसन किलरको रूपमा यो देखिराखेको छ, हामीले सबैले भोगेको पनि छ, यो सबैलाई छिन्दे के अरे यसमा नबुझेको कसैले पनि छैन। त्यसकारण यो कुराहरूलाई मध्यनजर राखेर उपभोगलाई चाहिँ कम गरौं अथवा उपभोग गर्दै नगरौं। र तपाईँले पनि सबैको हामी सबैले हरेक व्यक्तिले इन्डिभिजुअलले र यो उपभोगलाई निरुत्साहित गर्नको लागि केही न केही योगदान गरौं, अभियान चलाउँ राष्ट्रव्यापी, अनि हामीले केही न केही एचिभमेन्ट गर्नैपर्छ। नत्र भए हामीले चाहिँ यो एकदमै बढी उपभोग गर्ने देशको नाममा सूचीबाट हामी चाहिँ बाहिर निस्किने एकदमै जरूरी छ। त्यो हाम्रो देशकै गरिमालाई तल झार्ने अवस्था तपाईँ हामीले सुतिजन्य पदार्थ सेवन गरेर भइराखेको छ, यो कुरालाई मध्यनजर राखेर हामीले चाहिँ केही न केही योगदान गरौं र आजदेखि गरौं भन्ने चाहिँ मलाई लाग्छ।
0: भनेको कसैले प्रयोग गरिरहनु भएको छ भने आजैबाट चाहिँ संकल्प गरौं होइन। म 10 अब धेरै धन्यवाद दिन चाहन्छु। एकदमै महत्वपूर्ण विषय देशको अर्थतन्त्र र व्यक्तिको स्वास्थ्यसँग जोडिएको प्रसंग हामीले आज चर्चा गर्न पायौं तपाईसँग बसेर धेरै धन्यवाद दिन चाहन्छु।
1: यहाँलाई पनि धेरै धेरै धन्यवाद।
0: उहाँ हुनुहुन्थ्यो नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तिजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङ। उहाँसँग हामीले सुर्तिजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पारे प्रभावका बारेमा कुराकानी गर्यो। यो कुराकानीसँगै कार्यक्रम बदलिदो नेपालको आजको समय सकिएको छ। अर्को सोमबार अर्को विषयमा कुराकानी लिएर आउने नै छ। प्राविधिक साथी संघर्ष विष्ट र प्रवीण श्रेष्ठलाई धन्यवाद दिँदै म सम्झना महर्जन पनि बिदा हुन्छु। नमस्कार।

0: स्कुल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
1: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
0: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य, अब सबै एकै ठाउँमा।
1: यहाँ टियु अन्तर्गतका एमबीएस, बीबीए, बीबीएम र बीबीएस कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
0: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 5351-990 सम्पर्क गर्नुहोला। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरूरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुष मसान्तसम्ममा 365 दिनभन्दा बढ़ी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
2: गोदावरी नगरपालिकाको अत्यन्त जरूरी सूचना। यस नगरपालिकाभित्र सञ्चालन रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छूट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका।

0: सिंहपुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बिहानको 9 बज्यो
3: यो समय किसान पाई प्रोडक्ट्स पालेको हो
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स

0: नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। राष्ट्रपा सभापति लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक, समसामयिक राजनीतिक विषयमा छलफल हुने। स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको बक्यौता क्रमशः पठाइँदै। कम्बोडियामा गैर कानूनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध, भिसा नवीकरण नगर्नेलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने। फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी। र फिफा विश्वकपको तयारी शुरू भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाद्वारा जोर्डन पराजित। नेपाल खबरमा अब पूरा खबर। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। समसामयिक राजनीतिक विषयमा छलफल गर्न वहाँले अहिले केही बेरमा सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक सार्वजनिक लेखा समितिको हल संसद सचिवालय सिंहदरबारमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित दुईजना सहभागी हुन आमन्त्रण गरिएको छ। परराष्ट्र मन्त्री शिशिर खन्नालले नेपाल भारत बीच रहेका सीमा लगायतका विषयमा वार्ता र कूटनीतिक संयन्त्र मार्फत समाधान खोजिने बताउनु भएको छ। भारतको 3 दिने औपचारिक भ्रमण सकाएर हिजो स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै वहाँले भारतसँगको सिमाना लगायत विषयमा दुई देशबीच गठित कूटनीतिक संयन्त्रले समाधानका लागि काम गरिरहेको जानकारी दिनुभयो। लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रका सम्बन्ध सोधिएको जिज्ञासामा परराष्ट्र मन्त्री खन्नालले त्यो भूमि नेपालको रही आएको ऐतिहासिक अडान दोहोर्याउँदै यसबारेमा भारत र चीनलाई कूटनीतिक नोट मार्फत आधिकारिक रूपमा स्पष्ट पारिसकेको उल्लेख गर्नुभयो। भारतसँगको सीमानाका विषयमा समाधानका लागि नेपाल सरकारले तेस्रो पक्ष वा मध्यस्थताको आवश्यकता नखोजेको बताउँदै वहाँले तथ्य र ऐतिहासिक प्रमाणका आधारमा वार्ता मार्फत समाधान खोजिने सरकारको धारणा रहेको बताउनुभयो। स्रोतको अभाव जस्ता कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सहज हुन थालेको छ। पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा बापत 1.3 करोड़ रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ, जसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बक्यौता बीमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्था पटक पटक गरी 1.3 करोड़ रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटोमा लागेको छ। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिइएको जानकारी दिनुभएको छ। भुक्तानी स्रोतको अभावका कारण स्वास्थ्य बीमा कार्यक्रमको भविष्य अन्योलमा छाउने अवस्था आउन नदिन सरकारले यसपटक 15 अर्ब रूपियाँ रकम छुट्याएको छ। यसका साथै स्रोतको परिधिभित्र आउने गरी बीमा गराउने, अस्पतालको स्वास्थ्य परीक्षण र सामान खरिदमा कड़ा अनुगमन गर्ने जस्ता उपाय अप्नाउने सरकारले जनाएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले स्वास्थ्य बीमा जस्तो कल्याणकारी कार्यक्रमलाई अन्यलमा पर्न नदिन सरकारले अहिलेसम्मका बक्यौता रकम भुक्तानी गर्दै जाने बताउनुभयो। समस्या दोहोरिन नदिन अबको स्वास्थ्य बीमालाई कड़ाईका साथ निगरानी र नियमन गरिने उहाँको भनाई छ। थाइल्याण्डका लागि नेपाली दूतावासले विभिन्न प्रलोभनमा परि कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकलाई यही जेठ 29 गते भित्रमा नेपाल फर्किन अनुरोध गरेको छ। दूतावासले सूचना निकालेर विभिन्न प्रलोभनमा परि कानूनी आधार बिना कम्बोडियामा लुकी छिपी बस्ने नेपाली नागरिकले कम्बोडियाको नयाँ कानूनी व्यवस्था अनुसार तत्काल पक्राउ परि कठिन कानूनी सजाय बेहोर्नुपर्ने अवस्था रहेको भन्दै यस्तो आग्रह गरेको हो। दूतावासका अनुसार विभिन्न उद्देश्यले कम्बोडिया पुगेर आफ्नो भिसाको अवधि समाप्त भएपछि पनि भिसा नवीकरण नगरी बसिरहेका 602 जना नेपाली नागरिकका लागि कम्बोडिया सरकारबाट भिसा शुल्क तथा जरिवाना रकम मिनाहा गरी नेपाल फर्कन सहजीकरण गरिएको थियो। तर इमेल, फोन तथा वाट्सएप मार्फत सम्पर्क गर्दा ती नेपाली नागरिकले नेपाल फर्किन तदारूकता नदेखाएको पाइएको दूतावासले जनाएको छ। तोकिएका समयमा आफ्नो देश नफर्कने विदेशी नागरिक उप कम्बोडिया सरकार ले त्यहाँको नयाँ कानून अनुसार अनुसन्धान गरी कसुरको प्रकृति अनुसार 5,00,000 अमेरिकी डलर सम्मको जरिवानाका साथै आजीवन कारावासको सजाय हुने व्यवस्था गरेको पनि दूतावासले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार बञ्चाङभित्रका खबरहरू सँगै अरू खबरहरू पनि बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध,
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं, फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं,
1: विद्युतीय उपकरण बन्द गरौं, टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं,
2: घर बाहिर भएमा रुख बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं,
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं, पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ,
2: नदी तलाउ वा पोखरीबाट टाढा बसौं,
1: गाडीभित्र भएमा झ्याल बन्द गरेर बसौं।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौं। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रश्न विचारी हो, उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज र भोलि मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यसै गरी कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागमा बदली भए एक दुई ठाउँमा मेघगर्जन, चट्याङ सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आउँदो शुक्रबार र शनिबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ। विश्वका 70 भन्दा बढ़ी देशका विद्यार्थी सम्मिलित एआई, रोबोटिक र कोडिङ सम्बन्धी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली विद्यार्थी पुरस्कृत भएका छन्। इण्डोनेसियाको राजधानी जकार्तामा यही जेठ 2 र 3 गते भएको प्रतियोगितामा नेपालका तर्फबाट भाग लिने 6 विद्यार्थी टोली पुरस्कार जित्न र 3 टोली 30 उत्कृष्टभित्र पर्न सफल भएका हुन्। संयुक्त राष्ट्र संघले लिएको दिगो विकास अवधारणासँग सम्बन्धित भए वायु प्रदूषण, दूषित पानी, आधुनिक कृषि प्रणाली, औषधि व्यवस्थापन जस्ता विषयमा नवीनतम अवधारणा पेश गरी नेपाली विद्यार्थीले अन्तर्राष्ट्रिय पुरस्कार जितेका हुन्। सूचना प्रविधिको क्षेत्रमा क्रियाशील निमा एजुकेशन फाउण्डेशनले यस वर्ष पनि विभिन्न विद्यालयसँग समन्वय गरेर 8 वर्षदेखि 18 वर्षसम्मका 98 विद्यार्थीलाई प्रतियोगितामा समावेश गराएको थियो। यसै सन्दर्भमा निमा एजुकेशन फाउण्डेशनले जकार्तामा सम्पन्न प्रतियोगितामा उत्कृष्ट प्रस्तुतिसहित नेपालको प्रतिष्ठा बढ़ाउने विद्यालय तथा विद्यार्थीलाई हिजो काठमाडौँमा सम्मान तथा पुरस्कृत गरेको छ। अब विदेशको खबर. फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओको जनरल सान्तोस सिटीको समुद्री तट नजिक 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ. भूकम्पबाट कम्तीमा एकजनाको ज्यान गएको र अरू चारजना घाइते भएको समाचार संस्था एएफपीले जनाएको छ. धेरै घरहरू भत्किएका छन्. उद्धार तथा राहत टोलीहरू प्रभावित क्षेत्रमा परिचालित भएका छन्. आज बिहान गएको भूकम्पको तीव्र कम्पन दक्षिणी फिलिपिन्सका विभिन्न क्षेत्रमा महसुस गरिएको छ. भूकम्पपछि फिलिपिन्स, इण्डोनेशिया र जापान लगायत प्रशान्त क्षेत्रका केही देशहरूले सुनामीको चेतावनी जारी गरेका छन्. तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न आग्रह गरिएको छ. क्षतिको पूर्ण विवरण आउन बाँकी छ. अब खेल खबर. फिफा विश्वकप 2026 तयारी स्वरूप खेलिएको मैत्रीपूर्ण फुटबलमा कोलम्बियाले जोर्डनलाई 2-0 गोलले हराएको छ. अमेरिकाको स्न्याप डार्गन रंगशालामा आज बिहान सम्पन्न खेलमा कोलम्बियालाई जित दिलाउन जोन एरियास र जामिन्टन काम्पाजले एक एक गोल गरे. यो सँगै कोलम्बियाले लगातार दोस्रो मैत्रीपूर्ण खेलमा जित हात पारेको छ. यसअघि कोलम्बियाले कोस्टारिकालाई 3-1 गोलले हराएको थियो. जोर्डनले भने लगातार दोस्रो हार बेहोरेको हो. विश्वकपको तयारीका क्रममा जोर्डन यसअघि स्विजरल्याण्डसँग 4-1 गोलले पराजित भएको थियो. जोर्डन फिफा विश्वकपको समूह जेमा रहेको छ. जोर्डनले समूह चरणमा अस्ट्रिया, अल्जेरिया र अर्जेन्टिनासँग प्रतिस्पर्धा गर्नेछ. कोलम्बिया भने समूह केमा रहेको छ. कोलम्बियाले समूह चरणमा पोर्चुगल, कंगो र उज्बेकिस्तानसँग खेल्ने तालिका छ. विश्वकप शुरू हुन केही दिन मात्र बाँकी रहँदा दुवै टोलीले अन्तिम तयारीका रूपमा यो मैत्रीपूर्ण खेल खेलेका हुन्. यसैबीच फ्रेन्च ओपन टेनिस प्रतियोगितामा जर्मनीका एलेक्जेन्डर ज्वेरेवले ऐतिहासिक सफलता हासिल गर्दै आफ्नो जीवनकै पहिलो ग्रान्डस्लाम उपाधि जितेका छन्. गैराती सम्पन्न पुरूष एकल फाइनलमा ज्वेरेवले इटलीका फ्लाभियो कोबोलीलाई 6-1, 6-4, 6-4, 6-7 र 6-1 पराजित गर्दै पहिलो पटक ग्रान्डस्लाम ट्रफी उचालेका हुन्. निर्णायक सेटमा ज्वेरेवले लगातार दुई पटक सर्भ ब्रेक गर्दै 3-0 अग्रता बनाएका थिए. त्यसपछि खेल आफ्नो नियन्त्रणमा राख्दै उनले करियरकै सबैभन्दा ठूलो सफलता हात पारे. यो ज्वेरेवको व्यावसायिक करियरको 25 उपाधि हो. यसै गरी फ्लाभियो कोबोलीका लागि भने यो पहिलो ग्रान्डस्लाम फाइनल थियो. यसैबीच महिला एकलतर्फ रूसी किशोरी मिरा आन्द्रेयभाले उपाधि जितेकी छिन्. चार बञ्चाङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक. राष्ट्रपति सभापति लामी छानेको आह्वानमा आज सर्वदलीय बैठक. समसामयिक राजनीतिक विषयमा छलफल हुने. स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज, विगतको वक्यौता क्रमशः पठाइँदै. कम्बोडियामा गैर कानूनी बसोबास गर्ने नेपालीलाई स्वदेश फर्कन अनुरोध. भिसा नवीकरण नगर्नेलाई आजीवन कारावाससम्मको सजाय हुन सक्ने. फिलिपिन्समा 7.8 म्याग्निच्युडको शक्तिशाली भूकम्प. प्रशान्त क्षेत्रका केही देशहरूमा सुनामीको चेतावनी. र फिफा विश्वकपको तयारी शुरू भएको मैत्रीपूर्ण खेलमा कोलम्बियाद्वारा जोर्डन पराजित.
4: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना. यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ. साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेलता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ. शर्त तथा बन्देजहरू लागू हुनेछ.

0: serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
1: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
2: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: Chalana Ekasi. Website julie.com.mp.
4: सुन त मेरो कपडा प्याकिङ गर्दिउँ त सम्झुको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो
5: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा बनेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
4: ओहो यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
6: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
7: फोन 0574-94-33-493-555
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्जाङ भित्रका खबरमा तपाईंलाई स्वागत छ शनिबार र आइतबार सार्वजनिक विदा लागू भएपछि ललितपुरको जावलाखेलमा रहेको सदर चिडियाखानामा आन्तरिक पर्यटकको आगमन बढ़ेको छ चिडियाखाना प्रशासनका अनुसार अन्य दिनमा दैनिक करिब 1,700 देखि 1,800 जना अवलोकनका लागि आउने गरेकोमा शनिबार 5,000 देखि 7,000 र आइतबार 3,500 देखि 5,000 जनाले भ्रमण गर्ने गरेका छन् चिडियाखानाका सूचना अधिकारी गणेश कोइरालाका अनुसार वार्षिक रूपमा करिब 10,00,000 अवलोकनकर्ताले चिडियाखाना भ्रमण गर्ने गरेका छन् आइतबारको विदाका कारण आगन्तुकको संख्या थप बढ़े र यससँगै आमदानीमा पनि वृद्धि हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो काठमाडौँ महानगरपालिकाले सार्वजनिक ठाउँमा पुगेर सहयोगापेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्यलाई तीव्रता दिएको छ 80 वडा नम्बर 15 स्वयम्भूको कारखाना चोकबाट 12 जनालाई उद्धार गरिएको मानव सेवा आश्रमका केन्द्रीय सदस्य कृष्ण पौडेलका अनुसार 2 महिला 8 पुरूष र 2 बालकलाई उद्धार गरिएको हो महानगर क्षेत्रभित्र माग्दै जीवन चलाउनु पर्ने बेसहारा अशक्त असहाय अभिभावक बिन सड़क आश्रित व्यक्तिको अवस्था र आवश्यकता बुझ्न कार्यवाहक मेयर सुनिता डंगोल उद्धार कार्यमा निस्कनु भएको थियो उहाँले सहयोग नचाहिने तर माग्ने व्यक्तिहरूलाई भने सिप सिकेर उद्यमी बन्न प्रोत्साहित गरिने र सिपमूलक तथा व्यावसायिक तालिमका कार्यक्रम सञ्चालन गर्ने योजना रहेको पनि बताउनु भएको छ प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप 3 पक्राउ गरेको छ प्रहरीले तारकेश्वर नगरपालिकाका विक्रम थापा मगर काठमाडौँको बालाजु बस्ने पूजन थापा छेत्री र जुम्लाको हिमा गाउँपालिकाका प्रतीक्षा आचार्यलाई पक्राउ गरेको हो तारकेश्वर नगरपालिका 6 पैयुटारका कुमार थापाले शुक्रबार राति धारिलो हतियार प्रयोग गरी श्रीमती ईश्वरीको हत्या गरेको अभियोगमा पक्राउ गरिसकेको छ यस घटनामा संलग्न रहेका भन्ने किटानी जाहेरीका आधारमा उनीहरूलाई पनि पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिनुभयो लेखक तथा साहित्यकार खुशीराम डौलियाले लेख्नुभएका 20 कृतिको एकै पटक विमोचन गरिएको छ मस्याङदेव वाङ्मय प्रतिष्ठानले हिजो आयोजना गरेको कार्यक्रममा प्राध्यापनसँगै साहित्य क्षेत्रमा लागेका लमजुङ सुन्दर बजार नगरपालिका 9 फेदी कुनाका डौलियाका विभिन्न विधाका 20 कृति एकैपटक विमोचन गरिएको हो नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा डौलियाका कविता कथा नियात्रा उपन्यास र जीवनी लगायतका कृति रहेका छन् बिहान 9 राष्ट्रिय र 4 भित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक स्वास्थ्य बीमा रकम भुक्तानी केही सहज विगतको बक्यौता क्रमशः पठाइँदै 2 विदाले चिडियाखानामा अवलोकनकर्ता बढ़े विदाको एकै दिनमा 7,000 सम्मले अवलोकन गरे र काठमाडौँ महानगरद्वारा सड़क सहयोग अपेक्षी खोज्ने र व्यवस्थापन गर्ने कार्य तीव्र। बिहान 9 बजेको नेपाल खबर सकियो। बिहान 10 बजे नेपाल भाषामा र दिउँसो 12 बजे नेपाली भाषामा नेपाल खबर लिएर फेरि आउने नै छौं। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: বন্ধু, তুমি তো বিদেশ যাওয়া লাগে রে।
1: হ্যাঁ দিদি, তো টিকা দুঃখ গরমের শুরু করার পয়সা কিন্তু চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी।
0: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
1: खै के गर्ने भने दिदी,
2: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि भेज बिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: नमुना दुधकुण्ड आयल फार्म स्टोर्स, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-85-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फार्म स्टोर्स, प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फार्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-46। नमुना दुधकुण्ड आयल फार्म स्टोर, सोलु दुधकुण्ड नगरपालिका 7 गारमा छोर बौद्ध सुलुखुम्बु।
5: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिनँ नि है।
6: किन नि, के भयो, सन्चो भएन?
5: होइन, यतिकै जाने मन लागेन।
6: यतिकै पनि हुन्छ?
5: मैले साइन्सको पन्छै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
6: ए, कुरा त्यस्तो थियो, ल हेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
0: नमस्ते, कति टाइमले पाल्नुभयो?
6: आज रिनाले स्कुल जान्न भन्यो, साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
0: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
3: हस् म्याडम। नेपाल सरकार विज्ञापन बोर्ड।
7: हत्तेरिका, बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
8: ए, के भो, दौडिदिई पो आइस त।
7: दाइ, हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेछ।
8: अनि को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
4: बुवा, तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहमताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुनु एफएमले तयार पारेको सामाजिक सन्देश।

0: नेपाल सरकार विज्ञापन बोर्ड न्यूस्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस सोलोदोत कुंडी नगरपालिका पास सलेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरुको विश्वास जित्दै आएको न्यूस्टार कलरिया तथा सोलामाई अफसेट प्रिंटिंग प्रेस थप सेवाहरुका साथमा सबै सँग हाम्रा सेवाहरु भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सिजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सर्वर बेसिन धारा कमोट पेन सेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0835203089 0835203060 मोबाइल नम्बर 9860321426 र 9841905549। न्यू स्टार कलरिया तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु
1: हाम्रो के दोषहरू पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा, एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश। आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौ।
4: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
4: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
4: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
4: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
4: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्नु त होइन।
4: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
5: को को बाहिर
6: मो दिदी सुन्तली ढोका खोल्नुस् न के भयो यति राति किन दिदी आँखी दिदी भित्र हेर्नुहोस् न मलाई डर लागिरहेको छ
5: नभन के भयो
6: आज घरमा कोही नभएको मौका सोधेर त्यो तल्लो घरको माइला दाईले भागेर आगो दिदी
5: माइला दाईले त्यसलाई म प्रहरीलाई फोन गरिहाल्छु हेलो म माया वडा सदस्य यहाँ जबरजस्ती भएर एकजना महिला आउनु भएको छ प्रहरी पठाइदिनुहुन्छ कि
7: ल ल अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपरामर्श सफलतासँग भेट्न जाउँला
0: महिला किशोरी वा बाल बालिका माथि हिंसा भएमा सहेर नबस्ने सहयोगको लागि पैसा नलाग्ने नेपाल

0: नानी त भर्खर 17 की लागि हुनु न
1: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै थिए त्यसैले हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
0: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी विश्वसँग पुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
2: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ
4: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो दोस्रो बच्चा पनि जोगाउन सकिन
0: मलाई मुखले घाटेको क्यान्सर थियो बाँचेर पनि म मरतुल्य भए
5: म अलिकति पनि हिँड्न सक्दिन स्वास्थ्य श्वासमै समस्या देखियो
3: धूमपान गर्न छोडौ स्वस्थ जीवन बाँचौ नेपाल सरकार विज्ञापन बोर्ड
6: अब सुन्नुहोस् पूरा समाचार
7: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन् प्रसूदित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ
6: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ
7: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ
6: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं
7: चिल्लो पदार्थ माछा मासु कम खाऊ खानामा सागपात र फलफूल खाऊ
6: मद्यपान र धूम्रपान सेवन नगरौं
7: स्वस्थ रहौं सुखमय जीवन बिताउ
3: नेपाल सरकार विज्ञापन बोर्ड
8: ए दाई पक्नुस् त पक्नुस् के गर्नु भएको
9: दिनु भएन औषधि हालेको
8: लौ न शरीर ढाक्ने कपडा मास्क पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिस हाल्ने
9: एकैछिन त हो नि धेरै बेर होइन खोइ अहिलेसम्म केही भएको छैन तपाईँ पनि
8: हेर्नुहोस् दाई यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ
9: विषादीले धेरै नै जोखिम हुन्छ
8: हो नि रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने टाउको दुख्ने मूर्छा पर्ने थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ
9: अनि नानी विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन किरा लाग्छ हाल्नु त पर्यो नि
8: सुन्नुहोस् दाई रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ यसका धेरै विधिहरू छन् यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ
9: हस् नानी मैले बुझे म परम्परागत विषादी नै प्रयोग गर्छु
7: नेपाल सरकार विज्ञापन बोर्ड सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
6: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं
7: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
6: अरूको अश्लील फोटो तथा भिडियो खिचेर

0: अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
2: हेलो
3: हेलो हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउँछ है। ए ए नानी छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्नु?
3: ए नानी, के भन्ने रहेछ, के भयो?
4: भन्नुहोस् त, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, ब्याङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
1: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
0: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
1: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुप्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
6: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथी भाइहरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक समस्याबाट बस्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागु औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू, मधुमेह, उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन हो।
2: ल, विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
4: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झी सम्झिनीको फोटो खिच्नु परेन?
4: हो, खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
4: यो दाइजोको कुरा चाहिँ नगरौं। तपाईँको यस्तो सुशील छोरी हामीले बुहारी हुँदैछौं, यो भन्दा ठूलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: नमस्कार सेनसेविका दिदी।
11: नमस्कार नमस्कार। दुई दिनको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
12: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
11: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि। स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
12: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
11: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
9: नेपाल सरकार विज्ञापन हो।
13: एक युनिट रगतले तीनजनासम्मको ज्यान बचाउन सकिन्छ।
14: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
13: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
14: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
13: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
14: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
13: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
14: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
13: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
13: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
13: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
13: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
13: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
13: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन हो।
15: नमस्ते डाक्टर सर।
16: नमस्ते, बस्नुहोस् न। बस्नुहोस् त, के हो?
15: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
16: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
15: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
16: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
15: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
16: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
15: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त हुनु रहेछ है डाक्टर साहब?
16: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
16: डाडा पखालाले धेरै दुःख दियो, 3 दिन भइसक्यो निको भएन नि डाक्टर साहब।
15: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
16: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। के हो के, दशा लाग्यो डाक्टर साहब?
15: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, सफी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल त्यहाँ सुत्नुहोस् त म हेर्छु। अनि के हुन्छ भन्नुहोस् त तपाईँलाई?
16: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ, बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
15: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
16: हजुर।
15: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
16: हस् डाक्टर साहब, हजुरले भने यसै गर्छु।
1: नेपाल सरकार विज्ञापन हो।
17: मरेँ के हो?
15: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिनँ।
17: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल लगिहाल्नु लगिहाल्नु यो।
15: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन।
17: तिमी जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त अब
15: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
13: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिउं।
1: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
15: खै जन्मदाता दिनुहोस् त।
16: जन्मदाता गरेको छैन नि म्याडम।
15: लौ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
16: मलाई त थाहा नै थिएन म्याडम।
15: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
16: पहिला कसैले भने
18: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
13: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
13: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
19: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागि औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नु पर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बास सम्बन्ध नलाग्ने, आत्मविश्वास टुट्ने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जाने सन्देश।
1: बालबालिका सबैको सरोकार, आजका बालबालिका भोलिका सजनहार।
19: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ। तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं, उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं, अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ।
20: कहीँ कतै बाल बालिका माथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौं, सम्बन्धित निकायमा उजुरी गरौं। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु। बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी, असल सभ्य नागरिकको परिचय दिनु।
19: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश।

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनुपर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव कर्का वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 1145 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमियत थाहा भएको मितिदेखि निशाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। निशाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं, लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
1: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
2: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुपटी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
1: भर्ना कार्यक्रममा हुने मिति।
2: भर्ना म्याच यही सेट 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा संचालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याच 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, म्यानोटेकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-53-37, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
1: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: सुनेर अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा निहायका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रितपूर्वक दरखास्त आह्वान गरिन्छ पद महिला शिक्षक तह प्राथमिक तृतीय संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नलागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारले प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियमानुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म
4: सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी कारमा परीक्षा मिति र स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन समेत प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 पशुपुरता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए त्यो प्रमाणपत्रको फोटोकपी दुई प्रति दर्ता

नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा स्थान 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunwafm.com संसारभरेकै साथ प्रसारण भइरहेको बिहान 10 बजेको सोलो हालचाल लिएर आइपुगे म सरस्वती पुरी। राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ। समय सामायिक राजनीतिक विषयमा छलफल गर्न उहाँले आज बिहान 11 बजे सर्वदलीय बैठक आह्वान गर्नुभएको हो। बैठक सार्वजनिक लेखा समितिको हल संसद सचिवालय सिंह दरबारमा बस्नेछ। बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने राजनैतिक दलहरूबाट पार्टी अध्यक्ष तथा सभापति सहित 2 जना सहभागी हुन आमन्त्रण गरिएको छ। स्रोतको अभावग्रस्तका कारणहरूले अघिल्ला वर्षहरूमा समस्याको विषय बनेको स्वास्थ्य बीमा भुक्तानी केही सहज हुन थालेको छ। पछिल्लो हप्ता मात्रै सरकारले स्वास्थ्य बीमा बापत 1.3 करोड़ रूपियाँ सम्बन्धित स्वास्थ्य संस्थाहरूको खातामा पठाएको छ। यसबाट 155 सरकारी, 25 सामुदायिक तथा 37 निजी अस्पतालले बीमा बापतको रकम प्राप्त गरेका छन्। सरकारले अघिल्लो वर्षको बखेउता बीमा रकम समेत भुक्तानी हुने गरी देशका विभिन्न स्वास्थ्य संस्थाहरूमा पटक पटक गरी 1.3 करोड़ रूपियाँ पठाएपछि स्वास्थ्य बीमाको रकम सम्बन्धी समस्या क्रमशः हल हुने बाटो लागेको हो। स्वास्थ्य बीमा बोर्डका वरिष्ठ मेडिकल सुपरिन्टेण्डेन्ट डाक्टर पवन शाहले केही समय अघि सरकारी अस्पतालमा उपचार गराउनेलाई मात्र बीमा बापतको रकम भुक्तानी गर्ने गरिएकोमा यसपटक निजी स्वास्थ्य संस्थामा उपचार गराउनेलाई पनि भुक्तानी दिएको जानकारी दिनुभयो। गैराती कोशी र गण्डकीमा मध्यम वर्षा भएको छ। कोशीको इलाम सुनखुवा सभा र गण्डकीको कास्की गोर्खा तनहुँ लगायतका ठाउँमा पानी परेको छ। गएको 12 घण्टामा इलाममा सबैभन्दा बढ़ी 72 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अबका केही दिन पनि तराईमा गर्मी बढ़ने तथा पहाड़ी र हिमाली क्षेत्रमा पानी पर्ने महाशाखाले जनाएको छ। आज र भोलि मधेस प्रदेश लगायत बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही ठाउँमा तातो दिन हुने सम्भावना छ। यस्तै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली पहाड़ी भूभाग बदली भई 1-2 ठाउँमा मेघ गर्जन सत्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्सको दक्षिणी क्षेत्रलाई केन्द्र बिन्दु बनाएर 7 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायतका देशले सुनामीको चेतावनी जारी गरिएका छन्। आज बिहान फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानो आमा अवस्थित शहरको तटीय क्षेत्रमा केन्द्र बिन्दु बनाएर भूकम्प गएको हो। शक्तिशाली भूकम्पसँगै समुद्रमा ठूला छाल आउन सक्ने जोखिमलाई ध्यानमा राख्दै तटीय क्षेत्रका देशले सतर्कता अपनाउन थालेका छन्। अन्तिममा खेल समाचार। एसियाली खेलकुद छनौट प्रतियोगिताको उपाधिका लागि आज नेपाल र हङकङ बीच प्रतिस्पर्धा हुँदैछ। खेल सिंगापुरको नेशनल क्रिकेट मैदानमा नेपाली समय अनुसार दिउँसो 12 बजेबाट शुरू हुनेछ। नेपालले सेमी फाइनलमा ओमानलाई 8 विकेटले हराउँदै फाइनलमा पुगेको हो। यता दोस्रो सेमी फाइनलमा हङकङले मलेसियालाई 6 विकेटले पराजित गर्दै फाइनलमा नेपालसँगको भेट पक्का गरेको छ। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई 038-5016 फोन वा sunwafm@gmail.com इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुनु हालचाल सकियो। अपरान्न 4 बजेको सुनु हालचालमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनु वा फ्याम सुन्दै रहनुहोला। नमस्कार।

0: बाबा मैं आज स्कूल जाने मन छैन आज जाने नै है
1: मैं किन के भन्छु सन्चो भन्नु
0: हैन यतिकै जाने मन लागेन
1: यतिकै पनि हुन्छ
0: मैले साइन्स को कन्ठे गर्न सक्दिन सरले कुन हुन्छ
1: ए कुरा त्यस्तो हो नहेर म पनि तिमी सँगै जान्छु नमस्ते म्याडम म रिना गुरुङ
2: नमस्ते कति टाइम निकाल्नु भयो
1: आज रिनाले स्कुल जान्न भन्यो साइन्सको कन्ठ गर्न सकिन अरे सरले पिट्नुहुन्छ भन्दै थिए
2: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
0: म्याडम
3: नेपाल सरकार विज्ञापन बोर्ड
4: फत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए
5: ए के भो दौडिदिए पो आइस त
4: दाई हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारे
5: अनि को थियो अर्काको भाग खोज्ने यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ
6: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहन्ताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो विकासका कार्यमा राजनीति नगरौं समृद्ध समाज निर्माणको लागि सबै एकजुट छौं अधिकारको दुरूपयोग नगरौं जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश

0: ന്യൂ സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഒബ്സീറ്റ് പ്രിന്റിംഗ് പ്രസ് സുമുദ് കുഞ്ഞിനവ പാലിക്ക പാസ്റ്റലി സുലുഖുംബു വിഗത് ദിക്ഷിനി ഗ്രാഹകർക്കു വിശ്വാസ ഹിത്തി ആയിക്കു ന്യൂ സ്റ്റാർ കൊളല്യ തഥാ സോളമായി ഒബ്സീറ്റ് പ്രിന്റിംഗ് പ്രസ് ഥപ് സുവഹരുക സാത്മ സബൈ സുന്ദർ हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड प्लेट प्रिन्ट होर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट सफाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट हिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटो कपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रङ्गीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मोमी सार्वर बेसिन धारा कमोट पेन सेट पीवीसी पाइप सीपीवीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, समिरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास सुनो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ। पाँच पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ। नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ। सम्पर्क नम्बर 0385239 0385209060 मोबाइल नम्बर 9860321426 र 9841909250। न्यू स्टार कलरिया तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनुहुन्छ।
1: हाम्रो के दोस्तहरू पक्रिनु भएको सर?
2: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
3: हामी त जन्ती गएका त हौ सर।
2: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने भोज खाने अनि पक्राउ परिन्न त।
1: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाड्दैन।
2: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
3: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
2: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लौनीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लाएर बस्नुहोस्।
0: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।

0: बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुम्नु हुने बानी बसालौं।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
0: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
1: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
0: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
1: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
0: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
1: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
0: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
1: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।

I'm not going to be able to do that.

की बधाई। सोलू तुथुण्डर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती फिलिप तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2024 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुप्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छु। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ नि तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ फुर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुदन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
1: म पनि राईको साझा स्टोरसम्म नै जान लागेको ल हेर, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज,
0: जाउँ।
2: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ल अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
2: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
1: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
2: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
1: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
3: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
1: प्रोप्राइटर अजय पन्छियार, सम्पर्क नम्बर 98059090094 र 98638684।
2: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुतकुण्ड नगरपालिका पास सल्लेरी, सोलुकुम्बु।
3: राष्ट्रिय वाणिज्य बैंकदेखि 30 मिटर भित्र। मेरो त हात खुट्टा अरुणासा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि केटी हो केटी खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
4: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार हामी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर हामी औषधालयतिर हेरेको नि म त। आउँछ दिदी, अरू सँगै जाउँ।
1: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरोग, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पाइल्स, फिस्टुला, पिनाक, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजे चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपञ्चर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0983 24 79 98 24 74 18 98 44 79 72 र 98 61 23 14 72। आन्जी औषधालय, सोलो दुतकुण्ड नगरपालिका पास सल्लेरी, सोलुखुम्बु। पास नम्बर ओडा

0: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड की मोटरसाइकिल तथा स्कूटर अब उखड़ा को मिलन चुकिया
1: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
1: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भर पर्दो
1: अफ रोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
1: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी
2: हाम्रा सेवाहरू
1: ओखलढुङ्गा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्स को सुविधा सहित हुँदा का सबै मॉडल का मोटरसाइकल तथा स्कूटरहरू कंपनी के मूल्य में पाइने
2: जुनसुकै मॉडल का जेन्युइन पार्ट्स पाइनु का साथै सर्भिसिङ सेवा
1: एक्सपेन्स को सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरीद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निःशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरी को सुविधा समेत रहनेछ
1: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टीपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाई ओखलढुङ्गा
2: सम्पर्क नम्बर 0375902222 9852880222 र 9842880300
3: वडा अध्यक्षजी नमस्कार
4: नमस्कार सन्तोषजी के छ टोलतिर सब ठिकठाक
3: खै के भन्नु वडा अध्यक्षजी पल्लो टोलमा जबरजस्ती भयो भनेर टोल विकासमा खबर आयो प्रभावित महिला प्रहरीकोमा जान्छु भन्दैछन् केटाले झुटो आरोप हो भन्छ उसले छलफल गरी घटना टुङ्गाइदिनु पर्यो भनेर निवेदन दिएको छ तपाईँ न्यायिक समितिको सदस्य पनि भएकोले लिन आएको म त
4: ल त्यस्तो विषयमा हामीले के छलफल गर्ने जबरजस्तीकरण जस्तो आरोपमा छलफल गर्न निलापत्र गर्न हामीले मिल्दैन त्यो हाम्रो क्षेत्र अधिकार भित्रै पर्दैन क्षेत्र अधिकार मुचेर काम गरियो भने त भोलि हामी नै पर्छौ है फेरि
3: टोल छिमेकीको कुरा किन लम्ब्याउनु हामीले मिलाउनु हुँदैन
4: अह हुँदै हुँदैन यस्तो घटना हामीले मिलाउन थाल्यो भने अपराध झन बढ्न सक्छ यस्ता कुरा थाहा पाउन साथ प्रहरीलाई जानकारी गराउनु पर्छ तर प्रभावित व्यक्तिको परिचय भने गोप्य नै राख्नुपर्छ जबरजस्तीकरण जस्ता अपराधमा मेलमिलाप होइन उजुरी गरौं सुरक्षित समाजको निर्माण गरौं नेपाल सरकार विज्ञापन बोर्ड
5: जत्न पा छैन खट खट खट गरेर बिग्रिहाल्छ त्यसमाथि अलि महिलाले चलाउनै सकिन्न होइन खेतबारी जोत्नलाई कुनै राम्रो बलियो नबिग्रिने महिलाले चलाउन सक्ने टिलर छैन भने बजारमा
6: चिन्ता किन लिनुहुन्छ एक पटक लगानी गरी दसौँ वर्ष झुक्क हुन होन्डाको महिला मैत्री दुई वर्ष वारेन्टी नथर्काउने नबिग्रिने हलुका खेतबारी जोत्ने टिलर छँदै छ नि
5: यो कहाँ किन्न पाइन्छ अनि 500 साइकल कहाँ कहाँ उपलब्ध छ नि
6: यो नेपालभर अवस्थित सबै होन्डा सोरुममा किन्न पाइन्छ र बिक्री पछिको पार्ट तथा सर्भिस समेत सोही सोरुमबाट उपलब्ध
7: खेतबारी जोत्न छोपाई गर्न ढ्याङ बनाउन उकेरा लगाउन हिलो बनाउन समेत यही टिलरबाटै मिल्छ यति मात्र होइन सिँचाइको लागि वाटर पम्पका साथै घाँस धान गहुँ मकै काट्ने ब्रस कटर समेत उपलब्ध छ
0: ओखलढुङ्गा र सोलुखुम्बु जिल्लाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गोरुमारे भन्ज्याङ ओखलढुङ्गा फोन 0375902222 9858880222 साथै 9800102895 मिस कल गर्नुहोस् नगदै तपाईलाई फोन आउनेछ

0: বন্ধু তুমি তো বিদেশ চলে লাগে রে। হ্যাঁ দিদি, টিকা দুঃখ করে শুরু করার পয়সা পনি চলে না। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो दुई चार पैसा कमाउनु हुन्छ कि भन्नु नि दिदी। विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर राम बहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्ता नै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ। खै के गर्ने गर्ने दिदी?
1: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गर्न जाँदा पनि बेच बिखरमा पर्न सक्ने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहनु र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: नमुना दुधकुण्ड आयल फर्म स्टोर्स, हाम्रो प्रतिबद्धता पेट्रोलियम पदार्थमा शुद्धता। यहाँबाट डिजल र पेट्रोल तपाईँले भनेकै समयमा तुरन्त उपलब्ध छ। सम्पर्क व्यक्ति परशुराम तामाङ 9847-87-35-19, समुद्र साक्य 9861-83-35-34, टेलिफोन 0385-20-43। नमुना दुधकुण्ड आयल फर्म स्टोर्स प्रोपाइटर तोरण कुमार श्रेष्ठ 9862-82-13-87। नमुना दुधकुण्ड आयल फर्म स्टोर सँगै न्यू आइस मोटर पार्ट्स एण्ड सप्लायर्समा सम्पूर्ण गाडी मर्मत सम्बन्धी सेवा उपलब्ध छ। यहाँ साना तथा ठूला जुनसुकै गाडी मर्मत गरिन्छ। सम्पर्क रमिला श्रेष्ठ 9862-93-06-46। नमुना दुधकुण्ड आयल फर्म स्टोर सोलु दुधकुण्ड नगरपालिका साथ गारमा थोर बौद्ध सुलु।
4: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाने नि
5: है?
4: होइन, यतिकै जाने मन लागेन।
5: यतिकै पनि हुन्छ?
4: मैले साइन्सको कन्ट्री गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
5: ए कुरा त्यस्तो पो, नहेर म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिना गुरु।
6: नमस्ते, कति टाइमले पाल्नु भयो?
5: आज रिनाले स्कुल जान्न भने साइन्सको कन्ठ गर्न सकिन अरे, सरले पिट्नुहुन्छ भन्दै थिए।
6: ओहो हो र, हजुर आएरै राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहीँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरी एक वर्षसम्म कैद र 50,000 जरिमाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु, रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
4: हस् म्याडम।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: पत्तेरिका बल्ल बल्ल आफ्ना हातमा पारेको अरबौको ठेक्का फुत्किए।
1: ए के भो दौडिदिई पो आइस त।
0: हामीले पाएको त्यो बाटोको ठेक्का अर्को पार्टीले आफ्नोमा पारेन।
1: अनि को त्यो अर्काको भाग खोज्ने, यसलाई सही ठाउँमा पुर्याउन के गर्नुपर्छ मलाई राम्रोसँग थाहा छ।
2: बुवा तपाईँहरू किन यस्तो कुरा गर्दै हुनुहुन्छ? ठेक्का जसको नाममा परे पनि बाटो राम्रो र छिटो बने भएन? र विकासका कार्यमा किन त्यो पार्टी यो पार्टी भनिराख्नुहुन्छ? तपाईँ समाजका जान्ने बुझ्ने भनौदारको एकलौटी अनि अहंताका कारण हाम्रो गाउँमा विकास नभएको बुझ्नुभयो? विकासका कार्यमा राजनीति नगरौं, समृद्ध समाज निर्माणको लागि सबै एकजुट हौ, अधिकारको दुरूपयोग नगरौं, जनहितको लागि सुन्ने एफएमले तयार पारेको सामाजिक सन्देश।

नेपाल सरकार विज्ञापन बोर्ड न्यू स्टार कलर ल्याब तथा स्वरामाई अफसेट प्रिन्टिङ प्रेस सुनुदो कुण्डु नगरपालिका पाँच सल्लेरी स्कूल खुम्बु विगत देखि नै ग्राहकहरूको विश्वास जित्दै आएको न्यू स्टार कलर ल्याब तथा स्वरामाई अफसेट प्रिन्टिङ प्रेस थप सेवाहरूका साथमा सबैसँग हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेण्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेक्स प्रिन्ट बोर्डिङ बोर्ड फोटो जस्ट प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्युब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ सिजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ सिजी कम्पनीको फ्रिज डिफ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी पाल्छा वाल मिक्सर मुहाउने सार्वर बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीकै मूल्यमा पाइन्छ भने यी सबै मर्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ यति मात्रै होइन सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मर्मत गरिन्छ पार पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मूल्यमा बिक्री गरिन्छ नयाँ तथा रिकन्डिसन बाइकहरू समेत अर्डर अनुसार उपलब्ध गराइन्छ सम्पर्क नम्बर 0385203089 0385203060 मोबाइल नम्बर 9860321426 र 9841902549 न्यू स्टार कलर ल्याब तथा ज्वालामय अफसेट प्रिन्टिङ प्रेस सल्लेरी स्कुल खुम्बु

0: हाम्रो के दोष र पक्रिनु भएको सर? बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
1: हामी त जन्तीको कता हुनु सर?
0: केही त कुरो बिग्रियो, बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त। उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
2: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
0: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
1: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिनु सर गाउँ घरमा? एकपटकलाई छोडिदिनु सर।
0: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसको होइन, अदालतले गर्छ। चुप लगाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी नेपालको जनहितमा जारी सन्देश।
4: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुर्नी हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
4: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
5: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
4: उनीहरूमा रहेको ज्ञान, सिप र अनुभवलाई पुस्तान्तरण गरौं।
5: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
4: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
5: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
4: कतै अहिले आफूले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
5: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: মো দিদি সন্তানি ঢুকে বলিস না কি বাবা এটি রাতে কি দিদি আর কি ঢুকিয়ে ভিতরে এলিস না মনে ড্রাই রাখছ
1: হ্যালো মায়া ওরা সদস্য ইয়া জবরদস্তি ভর একজনা মহিলা আন ভাগ তরি পঠাই দিন কি
2: अब धेरै नरौ कानूनले कारवाही गर्छ भोलि प्रहरी चौकी र मनोपराम सफलतासँग भेट्न जाम्ला
0: महिला किशोरी वा बाल बालिकामाथि हिंसा भएमा सहेर नबस्ने सहयोगको लागि पैसा नलाग्ने नेपाल प्रहरीको 100 बाल हेल्पलाइनको 1098 र महिला आयोगको 1145 फोन गरौं वा स्थानीय जनप्रतिनिधि तथा न्यायिक समितिसँग सम्पर्क गरौं नेपाल सरकार विज्ञापन बोर्ड
3: काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
0: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
3: के रे नानी त भर्खर 17 दिन लाग्यो होइन
0: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो भएछ छोरी पनि खुसी नै थिए त्यसरी हामीले त बिहे गरिदिने निर्णय त गर्यौं
3: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिरहेछ नि हिजो जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरण हो कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरीमा लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरण नै हुन्छ यस्तो कार्य दण्डनीय छ खबरदारी गरौं कुनै कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं
5: नेपाल सरकार विज्ञापन बोर्ड

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूदित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिँड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
0: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
4: देख्नु भएन, औषधि हालेको
3: लौ न। शरीर ढाक्ने कपडा, मास्क, पन्जा खोइ यत्तिकै बोट बिरुवामा विष हाल्ने?
4: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
3: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ। विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
4: विषादीले धेरै जोखिम हुन्छ
3: हो नि। रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
4: अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
3: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
4: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढ़ाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
0: सचेत बनाउ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
0: नेपाल सरकार विज्ञापन हो।
2: हेलो
3: हेलो,
2: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटीपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
3: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी छोरी।
4: हजुर,
3: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
4: लु दिन त। हेलो भन्नुहोस् त।
2: हेलो हजुर, यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
4: ए, मलाई मूर्ख बनाउनु खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लिप्ने?
3: ए नानी, के भन्ने रहेछ, के भयो
4: भन्नुहोस् त। ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
3: ल ल ल, किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
0: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
0: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जगाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
4: शुभ प्रभात। बस, आज हामी के विषयमा छलफल गर्छौ?
5: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिट सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
10: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: गुरुआमा।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक समस्याबाट बच्ने उपायहरू।
1: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
0: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
1: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
0: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊ।
1: असल साथीहरूसँग मात्रै संगत गरौं।
0: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
1: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
0: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊ।
1: नेपाल सरकार विज्ञापन बो।
2: ल विवाहका लागि केटा र केटी दुवैको सहमति भयो।
3: राम्रो जोडी छ, दुवैजना पढे लेखेका र आफ्नै खुट्टामा उभिन सक्नेछन्।
2: यस्तो खुसीको बेला छ, हुनेवाला सम्झि सम्झिनीको फोटो खिच्नु परेन।
3: हो खिचौ खिचौ, केटाकेटी सबैको सामु खिचौ न।
2: हामी केटी पक्षले केही उपहार दाइजो दिनु पर्ला, कसो गर्ने होला हजुर?
3: यो दाइजोको कुरा चाहिँ नगरौ। तपाईँको यस्तो सुशील छोरी हामी बुहारी हुँदैछन्, यो भन्दा ठुलो उपहार अरू के हुन सक्छ? आजको जमानामा पनि दाइजोको कुरा गर्ने हो, यो त गैर कानुनी समेत हुन्छ।
0: नेपाल सरकार विज्ञापन बो।
4: नमस्कार सेनसेनेका दिदी।
1: नमस्कार नमस्कार, दुईजीको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
2: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, उनले गाह्रो माने पनि लान्छु नि।
1: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
4: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दूध, फलफूल, साग सब्जी, अण्डा, मासु मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
1: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौं नि दिदी।
1: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।

0: एक यूनिट रगतले तीनजना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढ़ी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरूरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: खै जन्मदाता दिनुहोस् त।
3: जन्मदाता गरेको छैन नि म्याडम।
2: बाउ जन्मदाता नभए त विद्यालय भर्ना हुँदैन नि।
3: मलाई त थाहा नै थिएन म्याडम।
2: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदाता अनिवार्य हुन्छ।
1: त्यति मात्रै हो र दाई? जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
0: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
0: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना विलयमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड। मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
0: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
0: निराशा बढ्नु, खुशी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
0: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
0: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
0: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
0: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निरौन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: आत्महत्याको घटना कसरी रोक्न सकिन्छ? डिप्रेसन, मदिरा लागू औषधि सेवन, निराशापन, आर्थिक समस्या, पारिवारिक कलह, दीर्घ रोगको शिकार, निरन्तरको सफलताले मन खुसी नहुने, रमाइलो लाग्नुपर्ने कुरामा नलाग्ने, शरीरमा थकित महसुस हुने, निन्द्रा नलाग्ने, खानामा रुचि नहुने, बाँचसम्म नलाग्ने, आत्मविश्वास हुने जस्ता समस्या आउन सक्छ। लगातार यस्तो समस्याले मानिसलाई आत्महत्या गरौं गरौं लाग्छ। यस्ता समस्या भएका व्यक्तिलाई समस्या अनुसारको मनोचिकित्सकलाई भेटाएर साइकोथेरापीको माध्यमबाट जीवनमा उत्साह भर्नुको साथै आवश्यक औषधिहरू खुवाउन सकिन्छ र आत्महत्या रोक्न सकिन्छ। मर्नु समस्याको समाधान होइन, सुन्दर जीवन हाँसेर बाँचौ। अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिक नेपालद्वारा जनहितमा जारी सन्देश।
5: मरेकी के हो?
0: हेर त रगतै रगत भयो, छ्या म त त्यस्तो हेर्न नि सक्दिन।
5: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिच बाटोमा बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स लगिहाल लगिहाल।
0: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो, बाटो काट्ने मान्छे मरियो कि बाँच्यो केही ठेगान छैन।
5: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुन्थ्यो नि, केही हुँदैन थियो नि। हेर त, अब
0: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
6: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं, जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
7: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: बाल बालिका सबैको सरोकार आजका बाल बालिका भोलिका सदनहार
1: बाल बालिका माथि हुने कुनै पनि दुर्व्यवहार कानूनले दण्डनीय मानेको छ तसर्थ कसैले पनि बाल बालिकाहरूलाई दुर्व्यवहार नगरौं उनीहरूको अधिकार सुनिश्चित गर्न आफ्नो तर्फबाट सहयोग गरौं अनिवार्य रूपमा विद्यालय पठाऊ र बाल मनोभावना बुझेर शिक्षण सिकाइ क्रियाकलापमा सहभागी गराऊ
0: कहीँ कतै बाल बालिकामाथि दुर्व्यवहार भएको देखिमा सहेर नबसौ सम्बन्धित निकायमा उजुरी गरौं बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु बाल बालिकाको सुरक्षा तथा संरक्षण सबैको जिम्मेवारी असल सभ्य नागरिकको परिचय दिनु
1: अस्ट्रेलियन एज र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रूप नेपालद्वारा जनहितमा जन सन्देश
2: डाँडा पखालाले धेरै दुःख दियो तिन दिन भइसक्यो निको भएन डाक्टर साहब
3: अनि के खानु भएको थियो र अब आत्तिनु पर्दैन उपचार हुन्छ
2: मलाई मात्र होइन डाक्टर साहब घरभरि सबै बिरामी छन् खै के हो के दशा लाग्यो डाक्टर साहब
3: झाडा पखाला दशा होइन यो त फोहोरको कारणले हुन्छ घर वरिपरि सफा राख्नुपर्छ चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ घरमा चर्फी बनाउने खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ ल त्यहाँ सुत्नुहोस् त म हेर्छु अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई
2: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको छ बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब
3: ल म तपाईँलाई औषधि दिन्छु ठिक हुन्छ है
2: हजुर
3: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्फी बनाउने र घर वरपर सफा सुग्घर राख्ने चर्फी गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ पानी उमालेर पिउने काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त
2: हवस् डाक्टर साहब हजुरले भने जसरी गर्छ
0: नेपाल सरकार विज्ञापन हो

0: लैंगिक हिंसा भनेको के हो? लैंगिक हिंसा भनेको सार्वजनिक वा निजी जीवनमा लैंगिक आधारमा कसैप्रति शारीरिक यौनजन्य वा मानसिक क्षति वा पीड़ा पुर्याउने कार्य सम्झनु पर्छ। सो शब्दमा लैंगिक आधारमा हुने वा हुन सक्ने कुनै प्रकारको अपमानजन्य पीड़ाजन्य तथा कुनै पनि धम्कीपूर्ण व्यवहार दबाव प्रकार वा स्वेच्छाचारी महिलालाई स्वतन्त्र उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समितिलाई जनाउँछ।
1: त्यसो भए लैंगिक हिंसा बारे कसरी रिपोर्ट गर्ने?
0: लैंगिक हिंसा भएमा हिंसामा परेको व्यक्ति स्वयंले वा हिंसामा परेको व्यक्तिको परिवारको सदस्यले वा यसबारे थाहा हुने व्यक्तिले जिल्ला आयोगको 11:45 र प्रहरीको 100 निशुल्क फोन गरी खबर गर्न सकिनेछ। सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य रूपमा राखिनेछ। हतमिया थाहा भएको मितिदेखि हिंसाको प्रकृति अनुसार उजुरी गर्न सकिनेछ। हिंसाको प्रकृति अनुसार कानून बमोजिम दण्ड सजायको व्यवस्था रहेको छ।
1: लिङ्गको आधारमा हुने सबै खाले विभेद अन्त्य गरौं, सभ्य समाजको निर्माण गरौं। लैंगिक समानता आजको आवश्यकता।
0: अस्ट्रेलियन एड र अस्ट्रेलियन हिमालयन फाउन्डेशनको सहयोगमा रिपोर्टद्वारा जनहितमा जारी सन्देश।

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान संचालन र व्यवस्थापन गर्दै आइरहेको साथै योगी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही फिर 17 गतेदेखि असार 15 गतेसम्म कक्षा संचालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म
0: पढ़ाई हुने समूहहरू
1: कम्प्युटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह
0: कानून समूहमा 30 जना र कम्प्युटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिनेछ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 98-55-10-55 छ 98-41-63-53-37 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चारुल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: साबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यसो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
3: निजी स्रोतमा महिला शिक्षित आवश्यकता सम्बन्धी सूचना यस गाह्रोमा माध्यमिक विद्यालयमा क्लास रूम्स इन द क्लाउड नेपालको अनुदानबाट तलब भत्ता उपलब्ध गराउने गरी निजी स्रोतमा प्राथमिक तृतीय तह महिला शिक्षक आवश्यक भएको हुँदा विधायिका योग्यता पुगेका इच्छुक उम्मेद्वारहरूबाट रूपपूर्वक दरखास्त आह्वान गरिन्छ वा महिला शिक्षक तह प्राथमिक तृतीय वा संख्या 1 पदको किसिम निजी स्रोत सीआईटीसीबाट प्राप्त अनुदानबाट तलब भत्ता खाने गरी आवश्यक न्यूनतम योग्यता कम्तीमा कक्षा 12 वा 16 उत्तीर्ण गरेको अंग्रेजी माध्यममा प्राथमिक तहमा कक्षा शिक्षण गर्न सक्षम 18 वर्ष पूरा भए 40 वर्ष नमागेको नेपाली महिला नागरिक हुनुपर्नेछ शिक्षण अध्यापन अनुमति पत्र अनिवार्य छैन निवेदन दिएपछि संस्था तथा विद्यालयले तयार गरेको एप्लिकेशन फर्म अनिवार्य रूपमा भर्नुपर्नेछ साथै उक्त फारमलाई आधार मानि छनौट गरिएको निवेदनलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ तलब भत्ता तथा सेवा शर्त नेपाल सरकारी प्राथमिक तहका शिक्षकलाई तोकी बमोजिम तलब भत्ता तथा संस्थाको नियम अनुसार अन्य सेवा सुविधा उपलब्ध गराइनेछ साथै विद्यालय तथा संस्थाले तोकी बमोजिम सेवा शर्तका अधीनमा जिम्मेवार वहन गर्नुपर्नेछ दरखास्त दिने अन्तिम मिति यही जेठ 13 गते दिउँसो 4 बजेसम्म सम्पर्क मिति स्थान यही जेठ 14 गते बिहान 11 बजेदेखि दिउँसो 2 बजेसम्म गर्मा मापी गर्न परीक्षा मिति स्थान सम्पर्क मितिको दिन जानकारी गराइनेछ पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ परीक्षाको किसिम लिखित प्रयोगत्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधन श्रमिक प्रयोग हुन सक्नेछ तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ दरखास्त दस्तुर 1005 प्रस्तुतिता नहुने गरी आवश्यक कागजातहरू एसई र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी 2 प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्न वा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक दिनेश सिंह तामाङ 98-42-96-53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गभर्नेन्स शान्ति शेर्पा 98-51-18-73-82 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98-51-17-43-81 श्री गार्मा माध्यमिक विद्यालय सोलु टिपकुण्ड नगरपालिका 4 सोलुखुम्बु

0: ठट्टै मायो भैसा जान लाग्यो जाँदैन बाचा खेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँड्ने
2: जापानिज भाषा पढेर जापान छौ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है
2: मेरो त मत चाहिँ यही हो जापान जाने कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छा ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन चोकमा जापानिज भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानिज शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कम मार्क्स ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालन कति साह्रो हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू त्यो सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेल केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 98550 17979
3: र 01-592-26-16 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट

0: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देश तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरी तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन तत्काल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौ। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिनभित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि जिल्ला गरेमा थप जरिवाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएन वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिस समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एट क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भनेको जिम्मेवार हुनु हो। ट्राफिक नियम सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी फेल परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 साउन 14 भन्दा अगाडि 5 वर्ष र साउन 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र लिँदा र सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

0: नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ। सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
0: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर
2: शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसकेँ। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढ्यो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी सरस्वती नगर चाबहिल काठमाडौँ, गोपीकृष्ण हल भन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
0: आर्थिक वर्ष 2084-84 का लागि प्रदेशबाट संचालन गरिने आयोजना कार्यक्रमको लागि प्रस्ताव आवेदन सम्बन्धमा कृषि प्रदेश योजना आयोगको सूचना।
1: आयोजनाको वर्गीकरण आधार तथा मापदण्ड निर्धारण र आयोजना वन व्यवस्थापन कार्यविधि 2082 बन्दछन्। स्थानीय तह र प्रदेश कार्यालयबाट आर्थिक वर्ष 2083-84 कार्यान्वयन हुने आयोजना कार्यक्रमको सम्बन्धमा यस आयोगबाट मिति 2082 साल चैत्र 9 गते आयोजना वन सूचना प्रणाली मार्फत प्रस्ताव आह्वान भएको हुनाले 2083 साल वैशाख 5 गते भित्रमा प्रणालीको प्रयोग मार्फत आयोजना प्रस्ताव बना हुन कृषि प्रदेश सरकार माछक्का कार्यालय र स्थानीय तहहरूलाई जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। साथै आयोजना प्रस्ताव सम्बन्धमा स्थानीय नागरिकले सम्बन्धित स्थानीय तह र संस्थाको कार्यक्षेत्र रहेको स्थानीय तह तथा आयोजनाको सम्बन्ध कार्यक्षेत्रमा रहेको प्रदेश कार्यालयमा सम्पर्क राख्न अनुरोध गरिन्छ। प्रस्ताव आह्वान सम्बन्धी सूचना विस्तृत आएको वेबसाइट ptc.cc.gov.np हेर्न र सबैमा यसै सूचना मार्फत अनुरोध गरिन्छ।
0: कोशी प्रदेश सरकार प्रदेश योजना आयोग विराटनगर नेपाल। नागरिक सहायता कक्ष संचालन हुने सम्बन्धी सूचना
1: अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाहरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष संचालन गरिएको छ। उक्त कक्षबाट निशुल्क सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ।
0: सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ। सेवा प्राप्तिमा कसैको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछौ। सेवा प्राप्तिमा कुनै गुनासो आएमा गुनासो दिने अधिकार कार्यालय प्रमुखसँग सोझै सम्पर्क राख्न सक्नुहुनेछ।
3: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर।
1: स्थानीय तहमा दर्ता भएका यी रिक्साको दर्ता प्रतिनिधि तथा नवीकरण गर्ने सम्बन्धी सूचना।
0: यातायात व्यवस्था कार्यालयमा दर्ता भई स्थानीय तहमा हस्तान्तरण भएका यी रिक्सा पुनः यातायात व्यवस्था कार्यालयमा दर्ता गर्दा यदि कार्यालयले जारी गरेको सकल बिल बुक भएमा सोको आधारमा स्थानीय तहबाट सुरुवात फिर्ता गरेको निष्ठा समेत राखी सोही दर्ता नम्बर कायम हुने गरी अभिलेख खडा गरिनेछ। यदि यातायात व्यवस्था कार्यालय कार्यालयहरूले जारी गरेको चक्कल बिलभुक नभएको तर स्थानीय तहले जारी गरेको सवारी दर्ता प्रमाण पत्र बिलभुकमा यातायात व्यवस्था कार्यालयले जारी गरेको सवारी दर्ता नम्बर समेत उल्लेख भएको खण्डमा स्थानीय तहले जारी गरेको चक्कल सवारी दर्ता प्रमाण पत्र राखी प्राविकको नम्बर कायम गरी बिलभुकको प्रतिलिपि दिनेछ। त्यसै गरी यदि यातायात कार्यालयले दिएको जाँच पास प्रमाण पत्रको सक्कल पेश गरेमा पनि सोही सक्कल पत्रको आधारमा यातायात कार्यालयले जारी गरेको दर्ता नम्बर कायम गरी सवारी दर्ता प्रमाण पत्रको प्रतिलिपि जारी गरिनेछ। सोझै स्थानीय तहमा दर्ता भएका वा यातायात व्यवस्था कार्यालयमा दर्ता भए स्थानीय तहमा हस्तान्तरण भएका यी भिक्षाहरूको सवारी दर्ता अभिलेख किताब स्थानीय तहमा जेएनजीको आन्दोलनको क्रममा जली नष्ट भएको अवस्थामा स्थानीय तहमा दर्ता भएका एवं कर चुक्ता गरेको प्रमाणको आधारमा सक्कल सवारी दर्ता प्रमाण पत्र बिलभुक समेत राखी सरुवा दर्ता सरह दर्ता गरिनेछ। सेवाग्राहीले नागरिकताको फोटो कपी दुई प्रति हालसालै खिचिएको फोटो सवारी दर्ता प्रमाण पत्रको फोटो कपी सवारी साधनको इन्जिन नम्बर र चेसिस नम्बर देखिने गरीको फोटो सवारी साधनको पूर्ण भाग देखिने गरीको फोटो संलग्न राख्नुपर्नेछ। यदि स्थानीय तहमा सवारी कर तथा नवीकरण समेत गरिएको भएमा उक्त शीर्षकमा थप कर लाग्ने छैन।

0: मौसम सम्बन्धी सही सूचना प्राप्त गरौं, सुरक्षित भविष्य निर्माण गरौं, मौसम तथा जलवायु सम्बन्धी सूचना लिने र दिने गरौं, मौसम पूर्वानुमानको जानकारी नियमित रूपमा लिने गरौं, प्राकृतिक विपद जोखिम न्यूनीकरणमा सचेत बनाऊ, जलवायु परिवर्तनका असर घटाउन सामूहिक प्रयास गरौं, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, ऊर्जा बचत र स्वच्छ ऊर्जाको प्रयोग बढ़ाऊ, वातावरण प्रदूषण नियन्त्रणमा जिम्मेवार बनाऊ, वातावरण संरक्षण गरौं, जीवन रक्षा गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: यौन हिंसाबाट बचौ र बचाऊ, यौनसन्य हिंसा सामाजिक अपराध हो, बालबालिका यौनसन्य हिंसाको जोखिममा हुन सक्छन्, हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ, अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ, बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ, त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं, बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: तपाई शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
2: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसो सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
0: सेवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइन्छ, तलब आपत्ति समझदारीमा प्रदान गरिन्छ।
2: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी आशु।
0: सोलुखुम्बु नगरपालिका वडा नम्बर 10 का

0: Bandhu FM, 101.2 MHz. Ujjwal bhavishyako lagi, hamro abhiyan.
1: Sanche, Suri FM, Studio Time.
2: 3 PM, Musko 3 baje.
0: Time check ko saath ma, New Star Digital Color Lab tatha Dwaramai Offset Press, Solu Dutkunda Nagar Palika 5 Solu Kumbu.
3: तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। प्रतिनिधि सभा बैठक सूचना ताँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवाद बारे जवाफ दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रसभा सभापति लामिछानेको भनाई। नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग घटाउन र कार्बन उत्सर्जन कम गर्न विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गयो, 7 जना बेपत्ता, 134 जना घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 199 रनको लक्ष्य पछ्याउँदै T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह औरीको 100 खेल पूरा। नेपाल खबरमा अब पूरा खबर। विपक्षी दलको अवरोधका कारण 15 मिनटको लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबसे भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख देवप्रसाद आर्यले 15 मिनटको लागि बैठक स्थगित गर्नुभएको थियो। तर समय सकिँदा पनि बैठक रोक्न नसकेपछि संसद सचिवालयले सूचना टाँसेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित गरिएको हो। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरू उठेर विरोध गरेका थिए। सभामुख देवप्रसाद आर्यले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमा बारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालिङ शाहले नेपालले पनि भारतको जनता मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए यता विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। यसैबीच सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालिङ र शाहले दिएको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल आउन नसक्ने बताउनु भएको छ। आज सिंह दरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ नि भनी दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसदमा उपस्थित हुन नसक्ने बताउनु भएको हो। लामिछानेले परराष्ट्र मन्त्रीले जवाब दिएपछि आवश्यकता परेमा आफूले पनि जवाब दिए तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको हो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाफ दिनुपर्ने अडान राखेका छन्। देशसँग जोडिएको विषय रहेकाले प्रधानमन्त्रीले जवाब दिएर त्यो अभिव्यक्ति संसदको रेकर्डबाट हटाउनुपर्ने विपक्षीहरूको माग छ। मुण्डली प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर खत्री मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा 1 हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्लीराज भूषाल, रामजी प्रसाद घिमिरे, रत्न बहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारी लाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको 4 वर्ष कार्यकालमा यो समेत 4 पटक मन्त्री बन्नुभएको हो। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रको अध्ययनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव भाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढ़ी 30 देखि 50 वर्ष उमेर समूहका छन्। उनले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिने ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्। विश्व ब्रेन ट्युमर दिवसको यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ। आज विश्व समुदाय दिवस जसले हामीलाई जीवित राखेको छ त्यसैलाई जीवित राखौं भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधा भन्दा बढी अक्सिजन उत्पादन गर्ने तथ्य आउनु हुँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादन सँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डै 30% शोषेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्यधिक कार्बन उत्सर्जनका कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ जसले कोरल रिफ लगायत समुद्र जीव जन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याको रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन जैविक विविधता खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउनु सबैको जिम्मेवारी रहेको छ। उज्याली रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्जाङ भित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
4: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिनभन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जामा छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ।
5: सुनता मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने हो।
6: ए हो र? अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउन्स र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
5: यस्तो सुविधा रहेछ, म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: फोन 055-494-3333 493-555।
3: सिमी भाकुरा प्रस्त विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल खबरमा। अब थप खबरहरू। राष्ट्रिय स्वतन्त्रतावादी रासोपाले 56 जिल्लामा अधिवेशन सम्पन्न गरेको छ। 12 जिल्लामा अधिवेशन प्रक्रियामा रहेको रासोपाका प्रवक्ता मनिष झाले जानकारी दिनुभयो। 12 मध्ये केही जिल्लामा चुनाव भएर मतगणनाको प्रक्रियामा छ। मधेस प्रदेशका सबैजसो जिल्लामा अधिवेशन हुन बाँकी छ। महोत्तरी, भौतहटा, सिराहा, पर्सा, सर्लाहीको अधिवेशन चुनावको चरणमा छ। 70 र 12 अधिवेशन भोलिका लागि तोकिएको छ। धनुषाको अधिवेशन पर्सि बुधबार तय भएको छ। सिन्धुपाल्चोकको जिल्ला अधिवेशन नेतृत्व जानमा पुगेर अवरूद्ध बनेको पर्वत भालो बताउनुभयो। रासोपाका अधिवेशन भएका मध्ये अर्घखाँचीमा सीता पराजुली र बर्दियामा शान्ता पुरा छेत्री गरी 2 महिला नेतृत्व निर्वाचित भएका छन्। रासोपाले पार्टीका तल्ला कमिटिको अधिवेशन सम्पन्न गरेर आउँदो असार 7 गतेदेखि 9 गतेसम्म चितवनमा प्रथम राष्ट्रिय महाधिवेशन गर्दैछ। अब विदेशको खबर। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान भएको छ। दक्षिण फिलिपिन्समा आज बिहान गएको 7.8 मिनेटको भूकम्पमा परि 7 बेपत्ता रहेका र 134 घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनेरल सान्तोस शहरको समुद्र तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइन्स सिस्मोलोजीले मिन्डामा ओका छवटा क्षेत्रका सुनामीका छालन रेकर्ड गरिएको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेसिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै जसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्ने निर्देशन दिनुभएको छ। खेल खबर एसियन खेलकुद संघको फाइनलमा हङकङले नेपाललाई 189 रनको लक्ष्य दिएको छ। सिङ्गापुरमा टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन र खेलले 80, सहित वासिफले 55 रन बनायो। नेपालका शेरमल्लले 4 विकेट लिए। हङकङले दिएको 189 रनको लक्ष्य पछाएको पछि नेपालले पछाइरहेको छ। सेमी फाइनलमा नेपालले 19 र हङकङले मलेसियाले हराउँदै फाइनलमा पुगेका हुन्। नेपाल र हङकङ अपराजित र हराउँदै उपाधि नजिकै पुगेका हुन्। यस्तै लाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानको लागि आज भएको खेलमा मलेसियाले उमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र उमान एसियाली खेलकुदमा छनौट भएका छन्। यसैबीच नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह अहिरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाड़ी हुन्। उनले सन् 2018 नेदरल्याण्डसँगको टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्रपछि सोमपाल कामीले 92 र करण केसीले 91 खेल खेलेका छन्। चार बुन्दन बिग्रेका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। प्रतिनिधि सभा बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित। सीमा विवादबारे जवाब दिन प्रधानमन्त्री आउन नसक्ने राष्ट्रपति सभापति लामी छानेको भनौं। नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै प्रारम्भिक उपचारले जीवन बचाउन सकिने। आज विश्व समुद्र दिवस। प्लास्टिकको प्रयोग हटाउने र कार्बन उत्सर्जन कम गर्ने विज्ञको सुझाव। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको जानुभयो। 7 जना बेपत्ता, 134 जना घाइते। र एसियाली खेलकुद छनौटको फाइनलमा नेपाल हङकङले दिएको 189 रनको लक्ष्य पछ्याउँदै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह अहिरीको 100 खेल पूरा।
8: हार्दिक बधाई। सोलु तुसुन्दर नगरपालिका 9 गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती पिली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, ली तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउसू लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई रामकुमार तामाङ, जेठी दिदी भेना सीतापुरी तामाङ, फुवा तामाङ, माइली दिदी भेना गोयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गंगापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मनसुन्दन तामाङ, स्नेहा तामाङ तथा समस्त बोमचन परिवार सोलु दुखुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा सोलु खुम्बु।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी, जाँदा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी, छिनको छिन किनेर कसरी सक्नु? राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त। जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पार्क सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोपाइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809904994 र 9833668418।
1: वर्षा इलेक्ट्रोनिक्स एण्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच, सल्लेरी, सोलुखुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।

0: भारत सरकार विज्ञापन बोर्ड।
1: राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नुभएको थियो, म त एक्लै भएँ, जाउँ न मेरो साथी।
2: म पनि राईको साझा स्टोरमा नै जान लागेको। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
3: राईको साझा स्टोरमा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै, सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: मधुबन एफएम 101.2 मेगाहर्ट्ज उज्जवल भविष्य को लागि हाम्रो अभियान
1: Sanche Sony FM Studio Time
2: It's 4 PM Aparanna ko 4 baje
0: Time check ko saath ma New Star Digital Color Lab tatha Dwaramai Offset Press Solu Dutu Nagar Palika 5 Solu Kumbu
3: युवा कृषि पर्यटन मार्फत समृद्ध मात्य दुधकोशी समावेशी विकास का आधार उत्पादन रोजगारी का पर्यटन को केन्द्र मात्य दुधकोशी को समृद्धि मात्य दुधकोशी गाउँपालिका सोलुखुम्बु को सहकारी में उत्पादित रेडियो कार्यक्रम समृद्धि हरेक महीना को दोस्रो बिहार 5:30 देखि 8 बजे सम्म सोलु एफएम 101.2 मेगाहर्ज अनलाइन र सोलु एफएम को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ
4: हार्दिक बधाई सोलु तुतकुण्ड नगरपालिका 9 गोराखानी सुनमान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती फिलिप तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2024 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ सुबा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञानबहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुदन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुतकुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा सोलुखुम्बु

0: छौ बनाइ छ
1: कहाँ पुग्यो कहाँ पुगे भन्छ न प्रतिनिधिको नजर विनियोजित बजेटको काम र प्रभावकारिता नागरिकको गुनासो र सुनवाई समग्र स्थानीय तहको विकास र सिद्धि नेछा सोलन गाउँपालिका सोलुखुम्बुको सहकार्यमा उत्पादित रेडियो कार्यक्रम हाम्रो नेछा सोलन हरेक महिनाको पहिलो सोमबार र अन्तिम सोमबार साँझ 7:30 बजेदेखि 8 बजेसम्म सुलु एफएम 101.2 MHz www.suluefm को पेज मार्फत विश्वभर सुन्न सक्नुहुनेछ नेपाली सिनेमा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ स्थान श्री दुर्गापक्ष वन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म थप जानकारीको लागि सम्पर्क नम्बर 0 35 5 5 6 7 साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नुहुन्छ

0: ए विकास बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिद्धे बौद्ध टुसालको केम्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: हो बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खोलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेज सुनि आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712601507 9712601507
2: सफलताको सही छनौट केप्स कलेज
3: हत्तेरीका दिदी यो नयाँ घर बनाउन कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाउनु ओह अब सामान लिन काठमाडौँ नै जानु पर्ने हो कि क्या हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुरुखुमा सबै थोक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुन दुखुम्ब नगरपालिका वडा नम्बर पाँचमा भएको शान्ति स्टोर एण्ड सप्लाई थियो त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खुजु त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एण्ड सप्लायर्स सोलु दुखुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763007184 र विवेक श्रेष्ठ 9862800000 सुनु धुपकुण्ड नगरपालिका पाँच सल्लेरी सुनुखुम्बु आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुनुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ
5: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच सल्लेरीको मध्य भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रोमा एक दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश साईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ दृष्टि एवं चस्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ आँखाको आँडा निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चस्मा फिटिङ गरिन्छ चस्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ विद्यार्थीहरूलाई ओपीडीमा 30% र चस्मा खरिदमा 20% छुट गरिएको छ वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ पुनश शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ
4: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 9852870305 र 9816034213
5: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर पाँच पल्लेरी सोलुखुम्बु
6: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
7: सोलुखुम्बु
4: सुनसरी जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्ता स्थित ओमछु आधारभूतमा भूमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
6: युवा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
4: पद अंग्रेजी शिक्षक एकजना आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू वाइफाई शेर्पा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुरी शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
6: सोलुपुर नगरपालिका वडा नम्बर 10 काफ्टिङ सुरु।

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गुणस्तरीय वस्तुतथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्याचकी नीति गुणस्तर एकै गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति नगौ। निष्पक्ष तथा तथ्यपूरक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Not the rule of Sunday, but he gets it as they rode.

0: Ancora, chissà voi, questo è un piacevo, avrò un po' di dolosai.
1: Succiona, succiona, succiona. Surum din besi journey sort of Nirman Kadia, half Surum Chutrabata, Sonsan, and Viroikosha, Nirman Kadia Kakrama, Matulu Sumbata, Bunga Kosin Sam, Havana Roykali, Tolu Kira Sadam Chutrama, Nastad Kapna, Gai Bastu Sarana Tata, Avu Sabatani, Puda Ispani Basu Tata, Sarva Sadar and Hulmai, Sabu Hani of Nauna Huna, Isi Sutana, Matta, Tonoro, Berincha, Kupaya, Jesimuta Chutrama, and Avu Sikuta Mosha. आपका बाल बालिका तथा चौपाया समेत सुरक्षित राख दिवस सिविल जिन देश की उपभोक्ता समिति शुरू
2: दीदी आज भोलि मेरे श्रीमानलाई के भएको छिटो घर पनि आउनुहुन्न एक्लै बस्न रुचाउनुहुन्छ दुबाउँदै पनि जानु भएको छ पहिला खुब पढ्ने मान्छे अहिले किताबै हेर्न मान्नुहुन्न नै पहिला त त्यस्तो मान्छे होइन के भएछ त दुःख गरेर कमाएको पैसा बैंकमा अलिअलि जम्मा गर्दै थियौ अस्ति घरको लागि केही सामानहरू किन्नु पर्यो भनेर निकाल्नु गएको पैसा नै छैन सानो सानो कुरामा किचकिच मात्रै गर्नुहुन्छ घरबारै बिग्रिन जस्तो पो भइसक्यो लौ न दिदी सम्झाइदिनु पर्यो यो त लागौसो कलकत्तामा देखिने जस्तै लक्षण छ त कति लागौसो त भाइ के भएको तिमीलाई घाँटी भन त
3: खै दिदी के हुनु साथीहरूले गाँदा खानालाई जबरजस्ती गरे मैले पनि नै भन्नै सकिन र खाने त्यसपछि बिस्तारै बानी हुँदै गयो अहिले त लड लागेछ छाड्नै सकिन अहिले पनि गाह्रो भइरहेको छ
2: गाह्रो साह्रो मलाई केही थाहा छैन अब खुक्कै सबै छाड्नुपर्छ तिमी त हाम्रो सहारा हो के यसरी बर्बाद हुने काम गर्दैछौ सम्झ त हाम्रो आमा बुवाले समाजमा बनाउनु भएको छ प्रतिष्ठा छुट्टै छ यसको संरक्षक तिमी त हो
3: हुन्छ दिदी धन्यवाद अब म सबै छाडेर एक असल नागरिक बन्ने प्रयास गर्नेछु मैले श्रीमतीलाई पनि धेरै दुःख दिएको छु मेरो सबै थोक परिवार हो मलाई माफ गर अनि सुधार्ने मौका दिनु
2: बारिशमा लज सृजना गरी दुबेसरी तुल्याउने वस्तु वा पदार्थ लागु पदार्थ वा लागु औषध हो विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनेर परिभाषित गरेको छ यस्ता पदार्थले बारिशको केन्द्रीय स्थायी प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँदछ त्यसैले लागु औषधको प्रयोग उसार प्रसार रोकथाम र नियन्त्रणमा जोड़ दिउ स्वस्थ जीवन सभ्य समाज निर्माणमा हाती मालो लागु औषध मुक्त समाज निर्माणका लागि जिल्ला प्रशासन कार्यालय सुलुखु र सुलु एफएमको संयुक्त प्रयासमा जनहितमा जारी सन्देश
1: यौनहिंसाबाट बचौ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन् हिंसा छिमेकी आफन्त साथीभाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं बालबालिकाको चालचलन बानी बेहोरा अतिभावी परिवर्तन आएको हुन सक्छ त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौं बालबालिकासँग नियमित सम्पर्क पनि गरौं आन्तरिक मामिला तथा कानून मन्त्रालयको उत्तर प्रदेशद्वारा जनहितमा जारी सन्देश

0: यौनहिंसा बाट बचौ र बचाउ यौनसन्नी हिंसा सामाजिक अपराध हो। बालबालिका यौनसन्नी हिंसाको जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्त साथी भाइ परिचित नातेदार र जोसुकीबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौं। बालबालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइने उनीहरूसँग तत्काल कुरा गरौं। बालबालिकासँग नियमित सम्वाद गर्ने गरौं।
1: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: हामी सबैको भरपर्दो र विश्वसनीय संचार
1: सुन एफएम 101.2 मेगाहर्ज
2: नेपाली गीतहरुको संग्रहालय।

गुड आफ्टरनून नमस्ते नमस्कार सम्पूर्णलाई हार्दिक हार्दिक स्वागत छ कार्यक्रम दिदी गीतको बसाई लिएर सदाजी आज पनि उपस्थित भइरहेको सकेका छौ र सुन्नुहुने छ यस महिना पूर्व नेपालकै पहिलो सामुदायिक रेडियो सेलेफियन 101.2 मेगाहर्जमा कार्यक्रम दिदी गीतलाई सुनिराख्नु भएको छ र विशेष गरी पनि मलाई प्राविधिक मित्रबाट मलाई सिर्की लम्बु शेर्पाले सपोर्ट गरिदिनुहुन्छ भने म आफ्ना छु रेणुका राई र आज पनि हामी सदाजी हामी कार्यक्रम दिदी गीतलाई लिएर उपस्थित भइरहेको छ तपाईँसँग हामी 4:15 हामी 4:50 बनीसँग चाहिँ तपाईँसँग मिठा मिठा कुरा गर्दै है गीत सुनाउने सुन्दै चाहिँ हामी अगाडि बढ्नेछौ र आज पनि हामी 5 बिदाका गीत गर्दै फेरि लिएर उपस्थित भइ नै सकेका छौ है र आजबाट चाहिँ हाम्रो नयाँ टेलिफोन हामी लिएर आएका छौँ। हाम्रो अर्को टेलिफोन लाइन चाहिँ अलिकति समस्या भएको कारणले गर्दाखेरि आजबाट हामी चाहिँ नयाँ नम्बर लिएर आएका छौँ। तपाईँले सहभागिता जनाउन चाहनुहुन्छ भने 9764549 96 को नम्बर में कल गर्नुहोला भन्ने छ है। ढिलामा कृपया सुनो आज बस्ने गीतका टिप्सहरू।

0: भर्खरै मात्र हामीले पाँच बेताका गीतहरू सुनि नै सकेका छौं। अब पालो तपाईँको 9764549596 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। आजबाट हामी नयाँ नम्बर चाहिँ लिएर आएका छौं तपाईँहरूको लागि। अर्को टेलिफोन लाइनमा चाहिँ अलिकति समस्या भएको कारणले गर्दाखेरि र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते।
1: नमस्कार दिदी।
0: नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ? खोटाङको ऐसेलु खर्कबाट रोजिना तामाङ। अनि रोजिनाजी यो समयमा के गरिदिनुहुन्छ? स्कुलबाट घर जाँदै हुनुहुन्छ। अनि रोजिनाजीले खाता दिनुभयो त? हाम्रो पनि बाँकी छ भन्नु पर्ला रोजिनाजी। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ। र आज कुन गीत रोज्नुहुन्छ नि रोजिनाजीले? यो भाग्यमा खोट छ भन्ने रोजिनाको भाग्यमा खोट छ कि क्या हो? ठिक छ त, एकदम मिठो कुराकानी भयो। यो गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झाउन सक्नुहुनेछ है? खुट्याङको है सिलु खेरको बाट रोजिना तामाङ। उहाँले पनि एकदम मिठो गीत रोजिराख नजिकका पाँचजना साथीलाई सम्झिकन छुटिसक्नु भएको छ। र आउन चाहनुहुन्छ भने 9764549996 को नम्बर हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहालो। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
2: चितवनबाट
0: सुरेश तामाङ बोल्दै हुनुहुन्छ। हामी सुरेशजी यो समयमा के गर्दै हुनुहुन्छ? प्रोग्राम सुन्दै बसिराख्नु भएको छ नि, के मार्फत सुन्दै हुनुहुन्छ नि प्रोग्राम
2: चाहिँ?
0: ठिक छ त, एकदम खुसी लाग्यो आज पनि कार्यक्रममा सहभागिता जनाउनु होला। भर्खरको साथीले एकदम मिठो गीत रोजेर छुटिसक्नु भएको छ। यही गीत मार्फत आफ्ना नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है? हस् धन्यवाद। ओके बाई बाई साथी हुनुहुन्थ्यो चितवनबाट सुरेश तामाङ। उहाँले पनि एकदम मिठो गीत रोजेर आफ्ना नजिकका पाँचजना साथीलाई सम्झिकन सुनिसक्नु भएको छ। र अब हामी गीत रोजाईतर्फ नै जानेछौ। खुट्याङबाट हुनुहुन्थ्यो साथी रोजिनी तामाङ, र चितवनबाट हुनुहुन्थ्यो साथी सुरेश तामाङको रोजाईतर्फ जानेछौ। एकदम मिठो गीत रहेको छ है, यो भाग्यमा खोटो छ खोट छ भने एकदम मिठो गीत रहेको छ, जसमा आवाज पनि भएको छ प्रमोद खरेलको आवाजमा। सजिलो एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको पहिलो अनि छोटो विश्राम जानेछौ। विश्राम पश्चात फेरि उपस्थित हुनेछौं।

न्यू स्टार कलरिया तथा जोरामाई अपसेट प्रिंटिंग प्रेस सुनो कुंडी नगर पालिक पास सलेरी स्कूल खुम्बू विगत देखिने ग्राहक विश्वास जीती आयो न्यू स्टार कलरिया तथा जोरामाई अपसेट प्रिंटिंग प्रेस थप सेवाहरू का साथ में सब सुंद हाम्रा सेवाहरू भोज सम्बन्धी सम्पूर्ण काम किताब क्यालेन्डर ब्रोसर बिल मिटर प्याड रजिस्टर विवाह कार्ड फ्लेट प्रिन्ट बोर्डिङ बोर्ड फोटो जर्सी प्रिन्ट गाडी तथा बाइकको नम्बर प्लेट छपाई गरिन्छ। साथै स्टेसनरीका सामानहरू होलसेल मूल्यमा पाइन्छ। दिव्या कम्पनीको एलईडी बल्ब पावर सकेट प्यानल लाइट ट्यूब लाइट प्रिमियर कम्पनीको सबै खालका तारहरू पाइन्छ। सीजी कम्पनीका सम्पूर्ण सामानहरू कम्पनीकै मूल्यमा बिक्री वितरण गरिँदै आएको छ। सीजी कम्पनीको फ्रिज डिप फ्रिज वासिङ मेसिन माइक्रोओभन मुहाउने गिजर ग्यास चुलो भ्याकुम तथा किचनको सम्पूर्ण सामानहरू उपलब्ध छ। एलईडी टिभी कम्प्युटर ल्यापटप कलर प्रिन्टर फोटोकपी मेसिन झ्याल ढोकामा लगाउने मोटो तथा पातलो रंगीन सिसा फोटो फ्रेम होलसेल मूल्यमा बिक्री वितरण गरिन्छ। हार्डवेयरका सम्पूर्ण सामानहरू काँटी कब्जा छेस्किनी तालछा वाल मिक्सर मुहाउने सावर बेसिन धारा कमोट पेनसेट पीभीसी पाइप सीपीभीसी पाइप पाइनुका साथै फ्रिज डिप फ्रिज वासिङ मेसिन कम्पनीको मूल्यमा पाइन्छ भने यी सबै मरम्मत पनि गरिन्छ र ग्यास वेल्डिङ इलेक्ट्रिक वेल्डिङ साथै बाइकको ट्याङ्की कलर पनि गरिन्छ। यति मात्रै होइन, सल्लेरी बस पार्कमा रहेको न्यू स्टार तथा ज्वालामय अटो वर्कसपबाट ग्यास सिलिन्डर ग्यास चुलो साथै सबै खालका बाइक तथा स्कुटरहरू मरम्मत गरिन्छ। पार्ट पुर्जाहरू मोबिल हेलमेट रेनकोट होलसेल मुनि 32 14 26 र 98 41 90 25 49। न्यू स्टार कलर ल्याब तथा ज्वालामाई अफसेट प्रिन्टिङ प्रेस सल्लेरी सुनखुम्बु।

एल्बम गीत गीतको पहिलो अनि छोटो विश्रामलाई पनि पार गरेर फेरि नै तपाईँको रेडियो सेटमा उपस्थित भइ नै सकेका छौ र सुन्नुहुन्छ यो समयमा पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो आजदेखि 101.2 MHz कार्यक्रम गीत गीतलाई सुन्दै हुनुहुन्छ यो समयमा र कार्यक्रम गीत गीतमा तपाईँ आउन चाहनुहुन्छ भने 9564549996 नम्बर हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे 9564549996 नम्बर हुँदै चाहिँ कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र आज हामी चाहिँ नयाँ नम्बर रहेको छ र कतिजना साथीलाई थाहा नहुन पनि सक्छ र त्यसैले गर्दाखेरि कार्यक्रममा चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला पनि भन्न चाहे 9564549996 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र आफूलाई मन पर्ने गीत रोजेर आफ्नो जीविका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ है र विशेष गरिकन अहिलेको समयमा कतिजना साथीहरू चाहिँ है खाना खाजा बनाउँदै हुनुहुन्छ होला खाजा खाँदै हुनुहुन्छ होला खाना बनाउँदै हुनुहुन्छ होला गोठालोतिर हुनुहुन्छ होला मेलापाततिर हुनुहुन्छ होला है कतिपय ठाउँतिर त अहिले धान पनि रोप्दै हुनुहुन्छ होला र कतिपय ठाउँमा अहिलेको समयमा मगी डुराउने गोर्ने चरण पनि होला कामहरू है गाउँघरमा त्यस्तै हुन्छ कार्यक्रमलाई चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला जस्तो सुकै अवस्थामा गए पनि चाहिँ आफ्नो स्वास्थ्यलाई ख्याल गर्दै चाहिँ कार्यक्रममा चाहिँ अन्तिम समयसम्म सुनेर साथ दिनुहोला भन्न चाहे र कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने 9564549996 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र विशेष गरी त कार्यक्रम गीत गीत चाहिँ तपाईँहरूलाई भरपूर मात्रामा मनोरञ्जन हामीले पिलाउने नि सो एकदम मिठा मिठा गीतहरू चाहिँ सुन्दै सुनाउँदै र मिठा मिठा कुराकानी मिठा मिठा गफ गर्दै चाहिँ हामी अगाडि बढ्नेछौ र अब हामी गीत सुन्ने जानेछौ एकदम मिठो एकदम एकदम एकदम मिठो गीत रहेको छ है जुन चाहिँ हल्ला चलेछ भने एकदम मिठो गीत रहेको छ कतिजना साथीले पछि पनि यो गीत मन पराउनुहुन्छ होला है यो गीत हामी सुन्नेछौ एकदम मिठो गीत रहेको छ जसमा आवाज फोन भएको छ राजु लामाको आवाजमा सजिलो एकदम मिठो गीत रहेको छ हल्ला चलेछ भन्ने गीत यो मिठो गीत हामी एकैछिन सुनौ त्यस पश्चात फेरि उपस्थित हुनेछौ

0: भर्खरै मात्रामा हामीले एकदम मिठो गीत सुनिसकेका छौँ। हल्ला चलेछ भने एकदम मिठो गीत रहेको थियो। कतिजना यो गीत सुनेर कतिजना साथीले पक्कै पनि मनोरञ्जन त लिनुभयो होला है। र अब हामीसँग गीतहरू बाँकी नै रहेको छ, हामीसँग तीनवटा गीत बाँकी रहेको छ, आउन सक्नुहुनेछ। तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ है। र आजबाट चाहिँ हाम्रो नयाँ नम्बर रहेको छ 97264952 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल। हेलो नमस्ते।
1: हेलो नमस्ते, नमस्कार दिदी।
0: नमस्ते नमस्कार, कहाँबाट को बोल्दै हुनुहुन्छ?
1: म उदयपुरबाट गोरी मगर।
0: उदयपुरबाट गोरी मगर, अनि गोरीजी यो समयमा के गर्दै हुनुहुन्छ? हामीलाई सुन्दै खाजा बनाउँदै हुनुहुन्छ गोरीजी?
1: होइन
0: दिदी, ठिक छ त। अनि खाजा लिनुभयो त गोरीजीले?
1: मेरो भर्खरै भयो, अनि तपाईँको भर्खर बाँकी छ?
0: हाम्रो बाँकी छ भन्नु पर्ला गोरीजी। अनि गोरीजीले खाजामा के लिनुभयो त?
1: मैले साथी र मैले
0: ठिक छ त, एकदम मिठो खानु भएछ। र कार्यक्रममा सहभागिता जनाउनु भएको छ गोरीजी, र आज कुन गीत रोज्नुहुन्छ त?
1: हुन्छ, मलाई
0: तिम्रो पक्कै पनि तपाईँको लागि यो गीत बस्ने साथमा नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है।
1: हुन्छ, बस्ने हजुरलाई भन्दा चाहिँ अलिकति गर्नु साथी दाइरी चलाइदियो, बाँकी सबैमा सम्झना भन्ने
0: ओके बाई बाई। साथी नै थियो उदयपुरबाट गोरी मगर, उहाँले पनि एकदम मिठो गीत रोजेर साथी सुटिसक्नु भएको छ। र यसरी जोडिन चाहनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। 97264952 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र टेलिफोन लाइनमा कोही मित्र हुनुहुन्छ, साथीलाई स्वागत गरिहाल। हेलो नमस्ते। नमस्ते नमस्कार, कहाँबाट बोल्दै हुनुहुन्छ? उदयपुरबाट देविका खड्का। अनि देविकाजी यो समयमा के गर्दैछ? बाख्रा गोठाला गर्दै हामीलाई सुन्दै हुनुहुन्छ?
1: हजुर।
0: अनि देविकाजीले खाजा लिनुभयो त?
1: छैन,
0: ठिक छ त। देविकाजी र मैले त सँगै खानु पर्ला जस्तो छ है खाजा। ल रेडी बनाएर राख्नु होला देविकाजी। एकछिन प्रोग्राम सक्ने बित्तिकै हामी देविकाजीको हातको खाजा खान आउनेछौ है हामी सबैजना। ल ठिक छ त, एकदम खुसी लाग्यो देविकाजी, मिठो कुराकानी भयो। भर्खरको साथीले एकदम मिठो गीत रोजेर सुटिसक्नु भएको छ। यही गीत मार्फत आफ्नो नजिकका पाँचजना साथीलाई सम्झन सक्नुहुनेछ है। उदयपुरबाट एकदम मिठो गीत रोजेर सुटिसक्नु भएको छ। साथी हुनुहुन्थ्यो गोरी मगर देविका खड्काको, रोजै त फेरि जानेछौ। एकदम मिठो, एकदम मिठो है, मलाई एकदम मनपर्छ यो गीत। गीत रहेको छ तिम्रो घरको वरिपरि भन्ने एकदम मिठो गीत रहेको छ, जुन चाहिँ म यसको गीत गाउँछु। त्योबाट लिएको, मुभीबाट लिएको एकदम मिठो गीत रहेको छ, जसमा आवाज भन्नुभएको छ सोनाम तोपदेन र अस्मिता अधिकारीको आवाजमा सबैको एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी सुन्दै कार्यक्रम गीत गीतको दोस्रो नियन्त्रण विश्राम जानेछौ। र विश्राम पश्चात फेरि पनि कार्यक्रम गीत गीतलाई लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला।

0: हाम्रो के दोष सर पक्रिनु भएको सर?
1: बाल विवाह गर्नु अपराध हो भन्ने थाहा थिएन तपाईँहरूलाई? के दोष छ भनेर हुन्छ?
2: हामी त जन्ती गएका त हौ सर।
1: त्यही त कुरो बिग्रियो। बाल विवाह भएको हुन लागेको कुरा त देखेपछि रोक्नु पर्ने हो नि त, उल्टै जन्ती जाने, भोज खाने अनि पक्राउ परिन्न त।
0: तिनकै बाबुआमालाई पक्रिनु न सर, हामीलाई छाडिदिनु।
1: तिनका बाबामा पक्राउ परिसक्यो, ती त अब 3 महिना जेल बस्छन्।
2: तिनलाई पक्रिहाल्नु भएछ, अब यसरी बाल विवाह गर्न दिन्नौ सर गाउँ घरमा? एक पटकलाई छोडिदिनु सर।
1: अब कानूनले त्यसो भन्दैन, बाल विवाह गराउने लमीदेखि जन्तीसम्मलाई 1 महिना कैद हुन्छ भनेको छ। अब यो थुन्ने र छन्ने काम पुलिसले होइन अदालतले गर्छ, चुप लाएर बस्नुहोस्।
3: बाल विवाह न्यूनीकरण सम्बन्धी रेक नेपालको जनहितमा जारी सन्देश।

0: कार्यक्रम गीतगीतको दोस्रो अनि अन्तिम विश्रामलाई पनि पार गरेर फेरि पनि तपाईँको रेडी सेटमा कार्यक्रम गीतगीतलाई लिएर उपस्थित भइ नै सकेका छौ। र सम्झनुहोस् यो समयमा पूर्वी नेपालकी पहिलो सामुदायिक रेडियो सोलेफीएम 101.2 मेगाहर्जमा कार्यक्रम गीतगीतलाई सुनिराख्नु भएको छ। र कार्यक्रम गीतगीतमा सहभागिता जनाउन चाहनुहुन्छ भने 97464952996 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे। र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ। कार्यक्रममा सहभागिता जनाउनु होला र आफूले मन परेको गीत रोजेर आफ्ना नजिकका पाँचजना साथीलाई पनि सम्झन सक्नुहुनेछ। र आज पनि हामीसँग दुईवटा गीतहरू बाँकी नै रहेको छ। र पालो तपाईँको 97464952996 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनु होला भन्न चाहे। र अब हामी गीततर्फ पनि जानेछौ। एकदम मिठो गीत रहेको छ, जीवन छोटो छ भने एकदम मिठो गीत रहेको छ, जसमा आवाज गर्नुभएको छ विद्या राईको आवाजमा सजित एकदम मिठो गीत रहेको छ। यो मिठो गीतलाई हामी एकैछिन सुनौ, त्यस पश्चात फेरि उपस्थित हुनेछौ।
1: अहिले पनि हेर न कस्तो दुःखी भएर बसिरहेको छ है, भएर तिमीलाई सोध्नु पनि हामी

भर्खरै मात्र हाम्रो एकदम मिठो गीत सुनिने सकेका छौ। अब पालो तपाईँको आउन चाहनुहुन्छ भने 97 64 49 52 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला भन्न चाहे र तपाईँको लागि टेलिफोन लाइन चाहिँ एकदम खुल्ला रहेको छ र अब हामीसँग एउटा मात्र गीत बाँकी रहेको छ। तपाईँले अब आउने साथीले चाहिँ पक्कै पनि हामीसँग कुन गीत रहेको छ भनेर पक्कै पनि थाहा हुनुपर्ने हुन्छ है। र आउन चाहनुहुन्छ भने कार्यक्रममा सहभागिता जनाउनुहोला 97 64 49 52 नम्बर हुँदै कार्यक्रममा सहभागिता जनाउनुहोला पनि भन्न चाहे र कार्यक्रमको अन्तिम समयमा पनि हामी आइ नै सकेका छौ। साथीको फोन लाइन आइ पनि हामी लिन्छौ नभएबाट हामी कार्यक्रमबाट विदा माग्नेछौ है। र अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ है, एकदम मिठो गीत बाँकी नै रहेको छ र अब चाहिँ पनि हामी साथीहरूको फोन लाइन पनि लिन सक्दैनौ किनकि कार्यक्रममै निर्धारित गरेको समय सकिनै सकेको छ। आज जतिजनाले कल गर्नुभयो, कल ट्राई गर्नुभयो, रेडियो सुनेर अन्तिम समयसम्म साथ दिनुभयो सबैजनालाई विशेष गरी एकजुटमा म हृदयदेखि आभार प्रकट गर्न चाहे। राजनीतिमा पनि यसरी कल गर्नुहोला, हामीलाई साथ माया दिनुहोला भन्न चाहे। अझ पनि तपाईँको माया अनि साथ चाहिँ हामीलाई चाहिन्छ र अहिलेको समयसम्म तपाईँहरूले माया गर्नु भयो र यो स्थानसम्म तपाईँहरूले ल्याउनुभयो तपाईँहरू सबैजनालाई विशेष गरिकन एक पृष्ठमा विशेष गरिकन धन्यवाद दिन चाहन्छु र विशेष धन्यवाद दिन चाहन्छु मेरो बन्द कोठीको आवाज तपाईँको रेडियो सेट अनि मोबाइल शीर्षसम्म पुर्याउन भरपूर मात्रामा सहयोग गर्नुहुने प्राविधिक मित्र रविन श्रेष्ठलाई पनि विशेष गरी आभार प्रकट गर्दै अन्तिममा एकदम मिठो गीत बाँकी नै रहेको छ जुन चाहिँ राष्ट्रभारले सजिलो एकदम मिठो गीत रहेको छ म त लाली गुराँस भएछु भने एकदम मिठो गीत रहेको छ र यो मिठो गीतलाई हामी सुन्दै आजको कार्यक्रम गीत गीतको बसाईबाट म कार्यक्रम प्रस्तुता रेविका राई पनि बिताउन चाहन्छु। नमस्ते, नमस्कार।

0: संसार और संस्कृति जीवो बनने तक सबने बेची सके आजकल आत्मता एक यही यति कार्पेट ने हो विगत तीन दशक देखी को सुमधुर साथ यति कार्पेट किंदा कार्पेट को पसारे यति को लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेट को शहनशाह
1: हार्दिक बधाई सोलु तुतकुण्डा नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नु भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ ली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसू लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ फुर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुन्दन तामाङ स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुतकुण्डा नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु खुम्बु।

संस्कार र संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुहृदो साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सिनुहोला यति कार्पेट कार्पेटको शहनशाह

0: नमस्कार पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सुनुवा एफएम 101.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.sunuwafm.com बाट संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 5 बजेको सुनु हालचाल लिएर आइपुगे म सरस्वती पुरी। विपक्षी दलको अवरोधका कारण 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनः नबस्ती भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूको अवरोधपछि सभामुख देवप्रसाद अरियालले 15 मिनटका लागि बैठक स्थगित गर्न भएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना टास गरेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना टाँसेर बैठक स्थगित भएको हो। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। सभामुख अरियालले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीलाई सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिए यता विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। सत्तारूढ़ दल राष्ट्रीय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले नेपाल भारत सीमाबारे प्रधानमन्त्री बालेन्द्र शाहले दिएको अभिव्यक्तिबारे जवाब दिन संसदमा प्रधानमन्त्री तत्काल नआउन सक्ने बताउनु भएको छ। आज सिंह दरबारमा बसेको सर्वदलीय बैठकमा नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भने दिएको अभिव्यक्तिबारे संसदमा नै आएर प्रधानमन्त्रीले स्पष्ट पार्नुपर्ने अडान विपक्षी दलहरूले राखेपछि लामिछानेले तत्काल प्रधानमन्त्री संसद उपस्थित हुन नसक्ने बताउनुभयो। नामी छानु परे राष्ट्रमन्त्रीको जवाफ दिएपछि आवश्यकता परेमा आफूले पनि जवाब दिने, तर प्रधानमन्त्री आउन नसक्ने जानकारी गराउनु भएको हो। तर विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाब दिनुपर्ने अडान राखेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेपालका नेता वर्षमान पुलले संसदको गतिरोध अन्त्यका लागि आवश्यक वातावरण बनाइदिन सभामुख देवप्रसाद अरियालसँग आग्रह गर्नुभएको छ। सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको धेरै ठाउँ मिचेको छ भनिदिएको अभिव्यक्ति संसदमा नै आएर नसच्याई संसद बैठक चल्न नदिने विपक्षीहरूको अडान रहेको स्पष्ट पार्दै सदन सुचारू गराउनका लागि वातावरण बनाउ सभामुख अरियालसँग अनुरोध गर्नुभएको हो। नेता पुनले प्रधानमन्त्री शाहले दिएको उक्त अभिव्यक्ति सदनको रेकर्डबाट हटाउनुपर्ने माग पनि दोहोर्याउनुभयो। उहाँले सदनको गतिरोध अन्त्यका लागि सत्तारूढ रासोपाले पनि विभिन्न विकल्पहरू ल्याएको उल्लेख गर्दै त्यसमा बसेर छलफल गर्न पनि सभामुख अरियालले आवश्यक सहजीकरण गर्नुपर्ने तर्क गर्नुभएको छ। अब अन्तर्राष्ट्रिय समाचार। फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेका र 134 जना घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनेरल सान्तोसे शहरको सम्बन्धित तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भुल्कानोलोजी एण्ड साइमोलोजीले मिन्डानाओका 6 वटा क्षेत्रमा सुनामीका छलहरू रेकर्ड गरिएको बताएको छ। अन्तिममा खेल समाचार। हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हरायो। हङकङले दिएको 190 रनको लक्ष्य पछाएको नेपालले घर ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको छ। नेपालका कुशल भूर्तिले 65 रोहित पौडेलले नट आउट 35 रन बनाए। हङकङका आयुष शुक्ला र ए हासान खानले 1-1 विकेट लिएका छन्। तपाईको आसपासमा भएका घटना तथा गतिविधिका बारेमा हामीलाई शून्य 38526016 फोन वा सुनवाच्छा news@gmail.com मा इमेल गर्न सक्नुहुन्छ। तपाईले दिनुभएका जानकारीलाई हामी समाचारमा समेट्ने प्रयास गर्नेछौ। हवस् त अहिलेलाई सुरु हालचाल सकियो। साँझ 7 बजेको सुरु समाचारमा फेरि भेट हुनेछ। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सुनवाच्छा सुन्दै रहनुहोला। नमस्कार।
1: नेपाल में सर्वाधिक बिक्री हुई अंतर्राष्ट्रीय होंडा ब्रांड को मोटरसाइकिल तथा स्कूटर अब ओखलढुंगा को मिलन चेतना।
2: होंडा का विशेषता
3: जापानीज उच्च प्रविधि उत्पादित
2: उत्कृष्ट माइलेज
3: राम्रो रिसेल मूल्य
2: टिकाऊ र भरपर्दो
3: अफरोड का लागि पनि उपयुक्त
2: BS6 तथा नया नया भर्सन बजार में लॉन्च भइरहेको
3: सब उमेर समूह कर्मचारी तथा व्यावसायिक प्रयोजन का लागि पनि अति उपयोगी।
2: हाम्रा सेवाहरू
3: ओखलढुंगा र खोटाङको दिक्तेल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कूटरहरू कम्पनीकै मूल्यमा पाइने
2: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा
3: एक्सचेन्जको सुविधा सहित मोटरसाइकल तथा स्कूटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने
2: अनलाइनबाट बुकिङ गरे भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
3: ओखलढुंगाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली सिद्धिचरण नगरपालिका 11 गुरुमारे भुजाङ ओखलढुंगा।
2: सम्पर्क नम्बर 037590222 9852880022 र 9842880300।

0: न अस्ति भर्खरै किनेर ल्याएको फेरि बिजुलीको बल्ब जलेछ। ए कान्छी जादा पसल गएर बिजुलीको बल्ब लिएर आइज।
1: दिदी छिनको छिन किनेर कसरी सक्नु, राम्रो ओरिजिनल बिजुलीका सामानहरू किन्नु पर्यो नि त, जहाँ पाए त्यहीँबाट ल्याउँदा यस्तै डुब्ली त हुन्छ त। ओरिजिनल बिजुलीका सामान किन्न त ऊ सल्लेरीको वर्षा इलेक्ट्रोनिक्समा जानुपर्छ।
0: के तपाईँ घर तथा अफिसको लागि बिजुलीको राम्रो क्वालिटीको सामानहरू खोज्दै हुनुहुन्छ? यदि क्वालिटीको इलेक्ट्रोनिक सामानहरू लिन चाहनुहुन्छ भने सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरीमा रहेको वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टरमा सम्पर्क राख्नुहोस्।
1: यहाँ विभिन्न ब्रान्डका गुणस्तरीय बिजुलीका सम्पूर्ण सामान, सर्भिस केबुल, मल्टिप्लग, पावर सकेट, लिस्टी, अर्थिङको तार, अर्थिङ रड, अर्थिङ केमिकल उपलब्ध छ।
0: साथै एलसीडी, एलईडी टिभी, साउन्ड सिस्टम, कम्प्युटर, ल्यापटप, हाउस वायरिङका सामानहरू, चार्जवाला टर्च लाइट तथा इलेक्ट्रोनिक सामानहरू होलसेल मूल्यमा पाइन्छ। चट्याङमा परेर जलेका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू पनि मरम्मत गरिन्छ।
2: साथै डिप फ्रिज, फ्रिज, एसी पाउनका साथै मरम्मत पनि गरिन्छ।
0: प्रोप्राइटर अजय पञ्चियार, सम्पर्क नम्बर 9809590094 र 9833868418।
1: वर्षा इलेक्ट्रोनिक्स एन्ड सर्भिस सेन्टर, सोलु दुधकुण्ड नगरपालिका पाँच सल्लेरी, सोलुकुम्बु।
2: राष्ट्रिय वाणिज्य बैङ्कदेखि 30 मिटर भित्र।
3: के भयो, के को हल्ला खल्ला हो यो?
4: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए, के सकिनु नि। गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
3: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या। हन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
4: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारा पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने।
5: हो त है, हामीले त ध्यानै नदिएको।
4: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: मित्र जाता आउँदा साथी भाइ खोज्नु
1: नेपाल सरकार विज्ञापन बोर्ड
2: ए बाबु न मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ पिनासले हैरान बनायो मेरो पनि के हो के खै यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने उपचार कता गराउने होला
3: ए दिदी मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त त्यही भएर उपचार गराउने भनेर आमजी औषधालयतिर हिँडेको नि म त आउँछु दिदी अरू सँगै जाउँ
4: यहाँ नसा च्यातिएको हड्डी खिएको हात खुट्टा झमझमाउने पुरानो बाथरोग दम खोकी ग्यास्ट्राइटिस ब्लड प्रेसर अल्सर हर्निया पाइल्स फिस्टुला पिनाज कोलेस्ट्रोल टन्सिल मृगौला पित्तको पत्थरी पिसाब परीक्षण छाला सम्बन्धी समस्या योनी चिलाउने निन्द्रा नलाग्ने शरीर पोल्ने महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ साथै हाम्रो शाखा नाम्ची बजारबाट पनि सेवा लिन सकिन्छ सम्पर्क नम्बरहरू 0385201929 9843986552 9824417718 9843349696 र 9861313472 आन्जी औषधालय सोलो दुधकुण्ड नगरपालिका 5 सल्लेरी सोलो खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि

हार्दिक बधाई। सोलु तुथुण्डर नगरपालिका नौ गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती किली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गते बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गते आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौं। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ किली तामाङ श्रीमती मनिषा तामाङ जेठा दाई भाउसु लक्ष्मण तामाङ मनिषा तामाङ माइला दाई रामकुमार तामाङ जेठी दिदी भेना सीतापुरी तामाङ पूर्वा तामाङ माइली दिदी भेना गोयापुरी तामाङ ज्ञान बहादुर तामाङ कान्छी बहिनी गंगापुरी तामाङ भान्जी अनन्या तामाङ छोरीहरू मनसुदन तामाङ स्नेहा तामाङ तथा समस्त बोमचन परिवार सोलु दुखुण्ड नगरपालिका नौ गोराखानी सम्मान डाँडा सोलु।

0: मानसिक स्वास्थ्य समस्या का लक्षण
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु, खुशी नहुनु,
0: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
1: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
0: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
1: छटपटी हुनु, चिटचिट पसिना आउनु,
0: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
1: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
0: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
1: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
0: नेपाल सरकार विज्ञापन
2: बोर्ड। राईको साझा स्टोरमा दिदीले कपडाहरू अर्डर गर्नु भएको थियो, म त एक्लै भए, जाउँ न मेरो साथी।
3: म पनि राईको साझा स्टोरमा नै जान लागेको हो। ल हिँड, नयाँ नयाँ डिजाइनका कपडाहरू ल्याउनु भएको छ रे, छानी छानी किन्ने हो आज।
4: राईको साझा स्टोर्समा तपाईँ पनि आउनुहोस्, नयाँ नयाँ डिजाइनका कपडाहरू सुपथ मूल्यमा छानी छानी लैजानुहोस्। यहाँ डाउन ज्याकेट, सिलिकन ज्याकेट, जुत्ता, चप्पल, बच्चादेखि वृद्धसम्मलाई जाडो र गर्मी दुवै मौसममा आवश्यक पर्ने फेन्सी कपडाहरू सुपथ मूल्यमा पाइन्छ। प्रोप्राइटर नारद मणि राई, मोबाइल नम्बर 9843909809। राईको साझा स्टोर्स, स्थान जिल्ला प्रशासन कार्यालय नजिकै सोलुखुम्बु नगरपालिका 5, सल्लेरी, सोलुखुम्बु।

0: नमस्ते डॉक्टर सर।
1: नमस्ते बस्नुस् न। भन्नुस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
1: यहाँ उभ्याउनु छ एकचोटि तौल हेरौँ। अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिक्का साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नेपालमै सर्वाधिक बिक्री हुने अन्तर्राष्ट्रिय होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर अब ओखलढुङ्गाको मिलन चौकमा।
5: होन्डाका विशेषताहरू:
6: जापानिज उच्च प्रविधिबाट उत्पादित
5: उत्कृष्ट माइलेज,
6: राम्रो रिसेल मूल्य,
5: टिकाउ र भर पर्दो,
6: अफ रोडका लागि पनि उपयुक्त
5: BS6 तथा नयाँ नयाँ भर्सन बजारमा लन्च भइरहेको,
6: सबै उमेर समूह, कर्मचारी तथा व्यावसायिक प्रयोजनका लागि पनि अति उपयोगी।
5: हाम्रा सेवाहरू:
6: ओखलढुङ्गा र खोटाङको दिक्तल बजारबाटै फाइनान्सको सुविधा सहित होन्डाका सबै मोडलका मोटरसाइकल तथा स्कुटरहरू कम्पनीकै मूल्यमा पाइने,
5: जुनसुकै मोडलका जेन्युइन पार्ट्स पाइनुका साथै सर्भिसिङ सेवा,
6: एक्सचेन्ज गो सुविधा सहित मोटरसाइकल तथा स्कुटर खरिद गर्दा एक सेट हेलमेट र सर्भिस सेवा निशुल्क दिइने,
5: अनलाइनबाट बुकिङ गरी भुक्तानी गरेमा होम डेलिभरीको सुविधा समेत रहनेछ।
6: ओखलढुङ्गाको लागि आधिकारिक विक्रेता होप मल्टिपर्पज सर्भिस प्राली, सिद्धिचरण नगरपालिका 11, गोरुमारे भन्जाङ, ओखलढुङ्गा।
5: सम्पर्क नम्बर 0375902222, 9852880222 र 9842803000।
1: झाडा पखालाले धेरै दुःख दियो, तिन दिन भइसक्यो निको भएन डाक्टर साहब।
0: अनि के खानु भएको थियो र? अब आत्तिनु पर्दैन, उपचार हुन्छ।
1: मलाई मात्र होइन डाक्टर साहब, घरभरि सबै बिरामी छन्। खै के हो कि दशा लाग्यो डाक्टर साहब?
0: झाडा पखाला दशा होइन, यो त फोहोरको कारणले हुन्छ। घर वरिपरि सफा राख्नुपर्छ, ट्राफिक गएपछि तथा बाहिर फेर काम गरेर आएपछि सधैँ खाना खानु अघि साबुन पानीले हात मिची मिची धुने र व्यक्तिगत सरसफाई गर्दा यस्ता रोगबाट बस्न सकिन्छ। घरमा चर्फी बनाउने, खानेपानीको मुहान तथा भाँडाकुँडा सफा राख्ने गर्नुपर्छ। ल, त्यहाँ सुत्नुहोस् त, म हेर्छु। अनि के के हुन्छ भन्नुहोस् त तपाईँलाई?
1: मेरो मुख सुकेको छ अनि खुट्टा बाँडेको।

0: बान्दा होला होला जस्तो भएको छ डाक्टर साहब।
1: ल म तपाईँलाई औषधि दिन्छु, ठिक हुन्छ है?
0: हजुर।
1: तर तपाईँ र परिवारको सुरक्षाको लागि घरमा चर्की बनाउने र घर वरपर सफा सुग्घर राख्ने, चर्की गएपछि तथा बाहिर फेर काम गरेर आएपछि र खाना खानु अघि साबुन पानीले हात धुने गर्नुपर्छ। पानी उमालेर पिउने, काँचो कुरा खाँदा राम्ररी पखालेर खाने गर्नुपर्छ, त्यसले झाडा पखालाबाट बस्न सकिन्छ है त?
0: हस् डाक्टर साहब, हजुरले भने जसै गर्छु।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हाम्रो संस्कृति के हो भन्ने त सबले बुझिसके आजकल आफ्नो त यति कार्पेट नै हो विगत तीन दशकदेखिको सुहदो साथ यति कार्पेट किन्दा कार्पेटको पछाडि यतिको लोगो हेर्न नबिर्सनु होला यति कार्पेट कार्पेटको शहनशाह
1: मरेँ के हो
2: हेर त रगतै रगत भयो छ्या म त त्यस्तो हेर्न नि सक्दिन
1: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने कहाँ बिचबाट पो बाटो काटेको
2: अरे हेर त धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन
1: तिमीको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि केही हुँदैन थियो नि हेर त अब
2: हो त त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
3: हो बाटो काट्दा जेब्रा क्रसबाट काटौ जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौ र पैदल यात्रीलाई बाटो काट्न दिउ
4: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं बालबालिकालाई सड़क नियम सिकाउ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: पक्षी गरामा भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना।
1: विगत 34 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
0: भर्ना कार्यक्रममा हुने मिति
1: भर्ना म्याद यही शीर्ष 17 गतेदेखि असार 15 गतेसम्म, कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि, रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म। पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह, कानून समूह, व्यवस्थापन समूह, मानविकी समूह, शिक्षा शास्त्र समूह। कानून समूहमा 60 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-510-1055 छ, 98-41-63-5337, 98-42-84-87 सम्पर्क गर्न सक्नुहुनेछ।
0: उद्धव कुमार शर्मा, क्याम्पस प्रमुख, सोलुखुम्बु बहुमुखी क्याम्पस, सल्लेरी, सोलुखुम्बु।

0: बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुल्मिल हुने बानी बसालौ।
1: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
1: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
1: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड
2: एफई पछि कक्षा 11 कहाँ पढ्ने होला?
3: म पनि त्यही सोच्दैछु। अब राम्रो कलेजमा पढ्न पाए हुने।
4: ए नानी बाबु, के सल्लाह गर्दैछौ तिमीहरू?
2: अङ्कल, एसई त सकियो, अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ।
4: त्यसो भए मेरो कुरा सुन, तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ।
3: किन र अङ्कल, त्यो राम्रो कलेज हो र?
4: राम्रो मात्र होइन, उत्कृष्ट कलेज हो। त्यहाँ पढाइसँगै खेलकुद, कला, नृत्य, गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ। त्यति मात्र होइन, अनुभवी र दक्ष शिक्षक शिक्षिका, स्मार्ट क्लासरूम, अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अनुशासित वातावरण, होस्टेल सुविधा, बस सुविधा, उत्कृष्ट भौतिक पूर्वाधार पनि।
3: अनि पढाइ चाहिँ के हुँदो रहेछ?
4: कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, एजुकेशन र ल विषयका पढाइ हुन्छन्। अनि प्रत्येक वर्ष एमबीबीएस, इन्जिनियरिङ, बीएससी नर्सिङ, बीए एलएलबी, बीएचएम, बीबीए, बीआईटी, बीएससी, सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्।
2: वाह, पढाइ पनि राम्रो, प्रतिभालाई पनि अवसर।
4: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई, अमिषा कार्की, आयुष घलान, आदिल हमिद, डान्सर सुरेन राई, सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन्, डान्सर सुजन मार्फा, नेशनल रेफ्री विष्णु गुरुङ, फिफा रेफ्री हरिश कार्की, एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्।
2: लोकेसन कहाँ हो अङ्कल?
4: साबेल चोकबाट 100 मिटर मात्रै भित्र।
3: त्यसो भए त म त यही जाने भए।
2: म पनि विनायक सिद्ध कलेजमै पढ्छु।
4: कक्षा 11 भर्ना खुलिसकेको छ, आजै सम्पर्क गर्नुहोस्। फोन नम्बर 01-4549-512, 01-4542-768। विनायक सिद्ध कलेज, पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क
2: अहिले बेलुकीको 6 बज्यो।
3: यो समय किसान पाई प्रोडक्ट्स प्रालीको हो।
2: राष्ट्रको शान किसान।
3: अ कम्प्लीट पाइपिंग सोल्युसन्स।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य मुख्य खबरका शीर्षकहरूबाट।
1: आफ्ना अभिव्यक्ति बारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै, विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना तासेर भोलिसम्मका लागि स्थगित।
0: बजेटमा प्रस्तुत करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग। स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई।
1: नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै, प्रारम्भिक पहिचानमा चिकित्सकको जोड।
0: चिनिया राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरियाको भ्रमणमा, द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने।
1: र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। T20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि शुरू हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने।
2: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
4: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
4: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 0153591990 मा सम्पर्क गर्नुहोला।
0: नेपाल दर्पणमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी आफ्नो अभिव्यक्तिबारे सदनमा जवाफ नदिने अडान कायमै राखेपछि आज पनि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ। प्रधानमन्त्री शाहले गएको 17 गते आइतबार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा नेपालले पनि भारतको सीमा मिचेको अभिव्यक्ति दिनुभएको थियो। विपक्षीहरूले प्रधानमन्त्री संसदमा उपस्थित भएर त्यो भनाई सच्याई अभिलेखबाट हटाउनु पर्ने माग गर्दै बैठक अवरूद्ध गर्दै आएका छन्। एक हप्तादेखि अवरोध खुलाउने प्रयासमा आज पनि प्रगति नभएको हो। आज संसद बैठक अघि राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाउनु भएको थियो। बैठकमा राष्ट्रपाले दलका नेताहरूलाई सरकारका काम कार्यवाही बारे पनि सुझाव दिन भनेको थियो। बैठकमा विपक्षी दलले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्री शाहको अभिव्यक्तिबारे सदनमा जवाफ दिन माग गरे, तर सभापति लामिछानेले आफ्नो अभिव्यक्तिको जवाफ दिन प्रधानमन्त्री शाह संसदमा नआउने जानकारी दिनुभयो। त्यसपछि बसेको प्रतिनिधि सभा बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्रीको मुखबाट निस्किएको शब्दलाई उहाँकै मुखबाट सच्याउनुपर्छ भन्ने आफूहरूको माग रहेको बताउनुभयो। यस्तै नेकपा एमालेकी सचिव पद्मा अरियालले सदनबाट संकल्प प्रस्ताव पारित गर्ने विकल्प अघि सार्नुभयो, तर सभामुख डोलप्रसाद अरियालले बैठकको कार्यसूची अघि बढ़ाउन खोजेपछि विपक्षी दलले उभिएर विरोध गरे। त्यसपछि 15 मिनटका लागि स्थगित भएको बैठक पुनः नबसी सूचना टाँसेर भोलि दिउँसो 1 बजेसम्मका लागि स्थगित भएको छ।
1: लुम्बिनी प्रदेश सरकारका नवनियुक्त 5 जना मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुदलमा रहेको प्रदेश प्रमुखको कार्यालयमा प्रदेश प्रमुख कृष्ण बहादुर खर्ती मगरले नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको सिफारिशमा 1 हप्ता अघि मन्त्री परिषद पुनर्गठन गरिएको थियो। पुनर्गठित मन्त्री परिषदको नवनियुक्त मन्त्रीहरूमा एमालेबाट तुलसी प्रसाद चौधरी, दिल्ली राज भूषाल, रामजी प्रसाद घिमिरे, रत्नबहादुर खत्री र खारेज भइसकेको दल जसपाबाट भण्डारीलाल अहिर रहनु भएको छ। अहिर प्रदेश सभाको 4 वर्ष कार्यकालमा यो समेत 4 पटक मन्त्री बन्नु भएको हो।
0: पसेको वीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंह सहित सातजना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अरूको छोरीलाई आफ्नो छोरी दावी गरी झुटो विवरणका आधारमा नागरिकता दिलाएको आरोपमा अख्तियारले आज मेयर सिंह सहित सातजना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियारले सिंह सहित वीरगंज तीनका तत्कालीन वडा सचिव भिखारी राई, वडा सदस्य तुफैल अख्तर ठकुराई, जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत षड कुमार पोखरेल, गृह मन्त्रालयका उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल तथा सिन्धुपाल्चोकी रीता भट्टराईलाई प्रतिवादी बनाएको थियो। यसअघि लिखित कृत्य सम्बन्धी कसुरमा पक्राउ परेका वीरगंजका मेयर सिंह गएको हप्ता झौटीमा छुटेका थिए। अख्तियारले त्यसबारे छानबिन गर्न गठन भएको समितिका संयोजक एवं तत्कालीन उपसचिव पुष्कर राणा र शाखा अधिकृत परशुराम पोखरेल विरूद्ध पनि मुद्दा चढ़ाएको छ। वीरगंज महानगरपालिकाका मेयर सिंह गएको हप्ता पक्राउ परि धरोटीमा छुटेका थिए। भ्रष्टाचारको मुद्दा खेप्ने उनी महानगरपालिकाका पहिलो मेयर बनेका छन्।
1: हुम्ला बाजुरामा देखिएको सीमा विवादको दीर्घकालीन समाधान खोज्न संघीयता सबलीकरण तथा राष्ट्रिय सरकार समितिले निर्देशन दिएको छ। समितिको आज बसेको बैठकमा सभापति जयन्ती देवी राईले विवाद तत्काल शान्त देखिए पनि दीर्घकालीन समाधान नभएको भन्दै दुवै जिल्लाका जनप्रतिनिधि, पालिका प्रशासन र सरकारवाला पक्षबीच निरन्तर समन्वय तथा संवाद आवश्यक रहेको बताउनुभयो। उहाँले गृह मन्त्रालयलाई सीमा विवाद समाधानका लागि निरन्तर पहल गर्न, तीनै तहका जनप्रतिनिधि बीच समन्वय बढ़ाउन र स्थानीय बासिन्दाको मानव अधिकार, शान्ति र सुरक्षा सुनिश्चित गर्न निर्देशन दिनुभयो। यस्तै बैठकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले विवादित सीमा क्षेत्रमा प्रहरी प्रधान कार्यालयको स्वीकृति बिना प्रदेश सरकारले बजेट विनियोजन गरी चौकी निर्माण थालिएपछि झडप भएको जानकारी दिनुभयो। प्रहरीको प्रारम्भिक अध्ययन अनुसार यो सीमा विवादको पृष्ठभूमिमा जड़ीबुटी व्यापार, ओसार पसार र चीनतर्फको व्यापारिक पहुँच सम्बन्धी विषय मुख्य कारण रहेको देखिएको छ। यसअघि कार्तिक महिनामा पनि चरीचरण विषयमा दुई पक्षबीच झडप भएको उहाँले बताउँदै विवादको स्थायी समाधानका लागि प्रहरी चौकी स्थापनाको सुझाव आएको जानकारी दिनुभयो।
0: बजेटमा प्रस्तुत गरेका करका दरमा हेरफेर गरेको विषय प्रतिनिधि सभाको बैठकमा उठेको छ। सांसदले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेमाथि संसदीय छानबिनको माग समेत गरेका छन्। आजको बैठकमा बोल्दै सांसदले करका दरमा हेरफेर गरेको विषय बाहिर आएको भन्दै संसदमा टेबल भएको प्रस्तावका विषयमा संसद बाहिर थपकट गर्न नपाइने बताए। यसैबीच अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले स्वदेशी उद्योगलाई संरक्षण गर्न अन्तर्राष्ट्रिय अभ्यास अनुसार आलोचना खेप्नुपर्ने अवस्था आए पनि कर पुनर्संरचना गरेको बताउनु भएको छ। उद्योग वाणिज्य महासंघले आयोजना गरेको बजेटपछिको छलफल कार्यक्रममा उहाँले आन्तरिक उत्पादन संरक्षणका लागि कर संरचनामा परिवर्तन गरेको बताउनुभयो। अन्त शुल्क हटाएर आन्तरिक उत्पादन संरक्षण शुल्कको व्यवस्था गरेको उल्लेख गर्दै उहाँले यस्तो शुल्क आयातित वस्तुमा मात्रै लाग्ने र स्वदेशी उत्पादनमा नलाग्ने भएकाले आन्तरिक उत्पादनलाई संरक्षण पुग्ने बताउनुभयो। उहाँले लामो समयदेखि छुन नसकेका संस्थाहरूको पुनर्संरचना गर्न पनि सरकारले हात हालेको बताउनुभयो। उहाँले देशको सुशासन र आर्थिक संरचना सुधारका लागि ठूलो परिवर्तन गर्ने लक्ष्यका साथ अगाडि बढ़िरहेको बताउनुभयो। पुराना अभ्यासबाट फाइदा लिइरहेकाहरू अहिले भ्रम फैलाउन लागेको जिकिर गर्दै उहाँले यो अन्तिम छटपटी रहेको र धेरै नटिक्ने दावी गर्नुभयो।
1: अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपाललाई 4,29,00,000 डलर अर्थात 6.5 अर्ब रूपियाँ भन्दा धेरै सहायता उपलब्ध गराउने निर्णय गरेको छ। आर्थिक गतिविधिमा देखिएको सुस्थताका कारण नेपालले संरचनागत सुधारका क्षेत्रमा महत्वपूर्ण उपलब्धि हासिल गरेकाले सहायता उपलब्ध भएको आईएमएफले निकालेको विज्ञप्तिमा उल्लेख छ। मौद्रिक संचालन प्रणालीको आधुनिकीकरण, वित्तीय क्षेत्रको निगरानीमा सुधार, रिपो पोर्टफोलियो समीक्षा सम्पन्न गरेको, वित्तीय ढाँचा तथा पारदर्शितामा सुधार, सार्वजनिक लगानी व्यवस्थापन, सम्पत्ति शुद्धिकरण नियन्त्रण सम्बन्धी संरचना सुदृढ बनाउने, कानूनी सुधार गर्ने तथा सार्वजनिक संस्थाहरूको जवाफदेहिता बढ़ाउने कार्यले सुशासनका क्षेत्रमा पनि सुधार भएका विज्ञप्तिमा भनिएको छ। यो सहित विस्तारित कर्जा सुविधा कार्यक्रम अन्तर्गत नेपालले प्राप्त गर्ने कुल सहायता 38,41,00,000 अमेरिकी डलर पुगेको छ। आईएमएफले चालू आर्थिक वर्ष 2025-26 नेपालको आर्थिक वृद्धि 3% रहने प्रक्षेपण गरेको छ। राजनैतिक प्रदर्शनका कारण सिर्जित अवरोध, कृषि उत्पादनमा कमी, निजी लगानीमा सुस्तता तथा मध्य पूर्व युद्धको प्रभावका कारण अपेक्षाकृत न्यून वृद्धि हुने अनुमान गरिएको हो।
0: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नु होला
5: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
6: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
5: यस्तो सुविधा रहेछ म अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
7: क्यान्सर विरुद्ध आजको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
8: फोन 056-494-333 493-555
9: बेटर अप्लायंसेस का एसी कूलर फ्रिज कुकर इंडक्शन एयर फ्रायर लगायत अन्य घरेलू सामानहरु घर ल्याएर त हेर्नुस् सबै पनि बन्द हुनेछ मलाई त बेटरको पानी लागिसकेको छ बेटर अप्लायंसेस बेटरको पानी लाग्छ
10: नेपाल बैंक लिमिटेड का कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना इस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़ सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौं साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ शर्त तथा बन्देजहरू लागू हुनेछ समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले आफ्नो व्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै विपक्षीहरूको अवरोधको कारण प्रतिनिधि सभाको बैठक सूचना टाँसेर भोलिसम्मका लागि स्थगित लुम्बिनी प्रदेशको मन्त्री परिषद पुनर्गठन नवनियुक्त 5 जना मन्त्रीले शपथ लिए वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह सहित 7 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर बजेटमा प्रस्तुत करका दर हेरफेर बारे अर्थमन्त्रीबारे छानबिन हुनुपर्ने विपक्षी सांसदको माग स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वागलेको भनाई लगायतको खबर प्रस्तुत गर्यो
1: नेपाल दर्पणमा अब बाँकी खबर बढ़दो गर्मीका कारण बाँकेको कोहलपुर नगरपालिकाले आजदेखि 3 दिनका लागि विद्यालय बन्द गरेको छ यी दिन यता बाँके सहित तराईका जिल्लामा अत्याधिक गर्मी बढ़दै गएपछि कोहलपुर नगरपालिकाले पालिकाका संस्थागत तथा सामुदायिक विद्यालयमा विदा दिने निर्णय गरेको शिक्षा तथा खेलकुद शाखा प्रमुख रविलाल निजाले जानकारी दिनुभयो उहाँका अनुसार पानी नपरेमा भने बिहिबार र शुक्रबारका लागि पनि विदा थप हुन सक्छ उच्च तापक्रम तथा तातो हावाका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै नगरपालिकाले यस्तो निर्णय गरेको हो जल तथा मौसम विज्ञान विभागका अनुसार आज बाँकेका विभिन्न ठाउँको अधिकतम तापक्रम 40 डिग्री सेल्सियस आसपास पुगेको छ पछिल्लो 12 घण्टामा गण्डकी प्रदेशभन्दा पूर्वका क्षेत्रमा केही ठाउँमा सामान्य पानी परे पनि पश्चिम तराईमा पानी परेको छैन मौसम पूर्वानुमान महाशाखाले मधेस र कोशी प्रदेशका तराई मधेसमा भोलिदेखि केही शीतल अनुभव भए पनि पश्चिम तराईमा आउँदो 3 दिनसम्म नै तातो दिन हुने भन्दै शरीरलाई शीतल राख्न र गर्मीबाट जोगिने उपाय अपनाउन आग्रह गरेको छ
0: नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरका बिरामीको संख्या बढ़दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा सार्वजनिक तथ्याङ्क अनुसार 2081 सालमा 2600 जनाको शल्यक्रिया भएकोमा 2082 सालमा यो संख्या 3000 पुगेको छ। यो तथ्याङ्क नेपालभरका 20 भन्दा बढ़ी न्यूरो केन्द्रको अधीनमा आधारित हो। राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष तथा वरिष्ठ न्यूरो सर्जन डाक्टर राजीव झाका अनुसार शल्यक्रिया भएका बिरामी मध्ये सबैभन्दा बढ़ी 30-50 वर्ष उमेर समूहका छन्। उहाँले प्रारम्भिक अवस्थामा नै उपचार भएमा धेरै बिरामीको जीवन बचाउन सकिने बताउनुभयो। स्टेज एक र स्टेज दुईमा शल्यक्रिया मार्फत उपचार सम्भव हुने भए पनि स्टेज तीन र चारमा शल्यक्रियासँगै विभिन्न थेरापी आवश्यक पर्छ। निरन्तर टाउको दुख्नु, बिहान उठ्न साथ बान्ता हुनु, कान नसुन्नु, छारे रोग र शरीरमा प्यारालाइसिस देखिनु ब्रेन ट्युमरका प्रमुख लक्षण हुन्। वीर अस्पतालले 2 वर्षदेखि प्रदान गर्दै आएको निशुल्क ब्रेन ट्युमर शल्यक्रिया सेवा आउँदो जून महिनासम्म उपलब्ध रहने डाक्टर झाले जानकारी दिनुभयो। विश्व ब्रेन ट्युमर दिवसको अब यस वर्षको नारा प्रारम्भिक पहिचानको जनचेतना अभिवृद्धि र निदान अन्तरालको न्यूनीकरण भन्ने रहेको छ।
1: आज विश्व समुद्र दिवस, जसले हामीलाई जीवित राखेको छ त्यसलाई जीवित राखौं भन्ने नाराका साथ मनाइँदैछ। समुद्रले पृथ्वीको आधाभन्दा बढ़ी अक्सिजन उत्पादन गर्ने तथ्य औंलाउँदै विज्ञहरूले यसको संरक्षणमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। जलवायु तथा पर्यावरण विज्ञ उज्जवल उपाध्यायका अनुसार अक्सिजन उत्पादनसँगै समुद्रले मानव गतिविधिबाट उत्सर्जित कार्बन डाइअक्साइडको झण्डे 30% सोचेर जलवायु सन्तुलन कायम राख्न महत्वपूर्ण भूमिका खेल्छ। तर अत्यधिक कार्बन उत्सर्जनका कारण समुद्रको पानी अम्लीय बन्दै गएको छ, जसले कोरल रिफ लगायत समुद्री जीव जन्तुमाथि प्रत्यक्ष खतरा निम्ताइरहेको छ। प्लास्टिक प्रदूषण अर्को गम्भीर समस्याका रूपमा देखिएको छ। नेपाल समुद्रबाट टाढा भए पनि यहाँका नदी नाला मार्फत वार्षिक झण्डै 20,000 टन प्लास्टिक समुद्रसम्म पुग्ने अनुमान छ। विज्ञले प्लास्टिकको प्रयोग घटाउन, कार्बन उत्सर्जन कम गर्न र जलवायु मैत्री जीवनशैली अपनाउन सबैलाई आह्वान गरेका छन्। विज्ञका अनुसार जलवायु सन्तुलन, जैविक विविधता, खाद्य सुरक्षा र मानव अस्तित्वको आधार रहेकोले समुद्र जोगाउन सबैको जिम्मेवारी रहेको छ।
0: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले घटेको छ। शेयर बजार परिसूचक निफ्टी आज 20.27 अंकले घटेर 2735.14 बिन्दुमा झरेको छ। आज फाइनान्स बाहेक सबै समूहका सूचक घटेकामा व्यापार समूहको सूचक 1.77% ओह्रालो लागेको छ। आज निफ्टीसँग कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 5,62,00,00,000 रूपियाँ कारोबार भएकोमा आज 356 कम्पनीका 92,36,000 किता शेयर 4,08,00,00,000 रूपियाँमा किनबेच भएको छ।
1: ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बक्यौता असुली अघि बढ़ाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। उहाँले बक्यौता असुली प्रक्रियालाई प्राथमिकताका साथ आफ्नो दैनिक कार्यसूचीमा राखेर अगाडि बढ़ाउन निर्देशन दिनुभएको हो। डेडिकेटेड फिडर र ट्रंकलाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बक्यौता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ। उहाँले कानूनी प्रक्रियामा रहेको बाहेकको क्षेत्रमा बक्यौता असुली गर्न प्राधिकरण अल्मलिन नहुने बताउनुभयो। महालेखा परीक्षकको 63 प्रतिवेदनमा विद्युत महसुल बक्यौता 50,01,00,00,000 रूपियाँ रहेको छ।
0: धनुषाको बटेश्वर गाउँपालिको रंग नम्बर 1 चित्रपुरमा आउँदो असार 5-7 गतिसम्म 3 दिने आँप महोत्सव हुने भएको छ। चित्रपुर म्याङ्गो एग्रो टुरिज्म बोर्डको आयोजनामा हुने यस महोत्सवमा स्थानीय जातका आँप तथा आँपजन्य परिकारको प्रदर्शनीमा राखिनेछ। पर्यटकले बगैंचा अवलोकन गर्न, रूखबाटै आँप टिप्ने अनुभव लिन तथा ताजा आँप खरिद गर्न पाउनेछन्। नेपाल दर्पणमा विश्वकप फुटबलमा यस पटक भएका नयाँ व्यवस्थाहरूको चर्चासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भितामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चाबहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
12: सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
14: हर घर हुने छ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नु साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
15: के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
16: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
15: हाम्रा सेवाहरू:
16: ओपीडी सेवा,
15: विशेषज्ञ ओपीडी सेवा,
16: निशुल्क औषधि वितरण,
15: सशुल्क फार्मेसी सेवा,
16: फिजियोथेरापी सेवा,
15: अकुपंचर सेवा,
16: योग परामर्श सेवा,
15: क्रियाकल्प सेवा,
16: पूर्व कर्म पञ्चकर्म सेवा,
15: छार सूत्र सेवा,
16: जलौका सेवा,
15: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू।
16: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
15: विस्तृत जानकारीका लागि
16: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, बागमती करिडोर, कैरीगाउँ, काठमाडौँ। फोन नम्बर 01-4110-6690-98514-2463।
0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनका राष्ट्रपति शी जिनपिङ 7 वर्षपछि उत्तर कोरियाको राजधानी प्योङयाङ पुग्नु भएको छ। 2 दिने राजकीय भ्रमणका क्रममा उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग द्विपक्षीय सम्बन्ध, आर्थिक सहकार्य र क्षेत्रीय सुरक्षाका विषयमा उच्च स्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ। समाचार संस्था सिन्हाओका अनुसार सीसँग उनकी पत्नी पेङ लिङआन, विदेश मन्त्री वाङ यी तथा कम्युनिष्ट पार्टीका वरिष्ठ अधिकारीहरू पनि प्योङयाङमा पुग्नु भएको छ। गएको वर्ष बेजिङमा भएको भेटपछि सी र किम बीचको यो पहिलो औपचारिक शिखर वार्ता हो। यो भ्रमण अमेरिकी राष्ट्रपति ट्रम्प र रूसी राष्ट्रपति पुटिनसँगको शिखर वार्तापछि भएको हो। चीन लामो समयदेखि उत्तर कोरियाको प्रमुख आर्थिक साझेदार र कूटनीतिक समर्थक रहँदै आउनुभएको छ भने यस वर्ष दुवै देश बीचको पारस्परिक रक्षा सन्धिले 65 वर्ष पूरा गरेको छ। विश्लेषकका अनुसार यो भ्रमणलाई केवल नियमित कूटनीतिक भेटवार्ता नभई उत्तर पूर्वी एसियाको बदलिदो शक्ति समीकरणलाई प्रभावित पार्ने महत्वपूर्ण घटनाका रूपमा हेरिएको छ।
0: फिलिपिन्समा शक्तिशाली भूकम्पका कारण कम्तीमा 19 जनाको ज्यान गएको छ। दक्षिणी फिलिपिन्समा आज बिहान गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि 7 जना बेपत्ता रहेका र 134 जना घाइते भएका बीबीसीले जनाएको छ। भूकम्पले फिलिपिन्सको प्रमुख दक्षिणी टापु मिन्डानाओको जेनरल सान्तोस शहरको समुद्र तट क्षेत्रमा केन्द्रबिन्दु बनाएको थियो। यो टापु माछाका लागि प्रख्यात छ। फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एण्ड साइजलोमोलोजी मिन्डानोआका 6 वटा क्षेत्रमा सुनामीका छालहरू रेकर्ड गरेको बताएको छ। भूकम्पपछि फिलिपिन्स, इण्डोनेशिया र जापान लगायत यस क्षेत्रका धेरै देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए, तर धेरै यसो अब हटाइएका खबरमा उल्लेख छ। यसैबीच फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले सबै सरकारी निकायहरूलाई तत्काल आवश्यक कदम चाल्न निर्देशन दिनुभएको छ।
1: नेपाल दर्पणमा अब खेल खबर। हङकङले हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हरायो। हङकङले दिएको 190 रनको लक्ष्य पछ्याएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुगेको हो। नेपालका कुशल भुर्तेलले 65, रोहित पौडेलले नट आउट 35 रन बनाए। हङकङका आयुष शुक्ला र एहसान खानले 1-1 विकेट लिए। यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले 20 ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, शाहिद बासिफले 55 रन बनाए। नेपालका शेर मल्लले 4 विकेट लिए। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानको लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। यस्तै नेपाली टी20 क्रिकेट टोलीका कप्तान दिपेन्द्र सिंह ऐरीले टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गरेका छन्। आजको खेलमा उनले यो उपलब्धि हासिल गरेका हुन्। दिपेन्द्र टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा 100 खेल पूरा गर्ने पहिलो नेपाली खेलाड़ी हुन्। उनले सन् 2018 नेदरल्याण्डसँगको खेलमा टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए। यस्तै टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र पछि सोनपाल कामी 92 र करण केसी 91 खेल खेलेका छन्।
0: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 आउँदो बिहिबार रातिदेखि शुरू हुँदैछ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगिता यसैका संस्करणभन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन भएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 टोली सहभागी हुँदैछन्। यस्तै नयाँ प्रविधिहरूको पनि प्रयोग हुँदैछ। थप चर्चा साथी विकास चापागाईबाट।
17: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप 2026 यस अघिका संस्करण भन्दा धेरै हिसाबले फरक र ऐतिहासिक हुने भएको छ। आउँदो बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना हुने यो प्रतियोगितामा सहभागी टोली, खेल संख्या र प्रतियोगिताको ढाँचामै ठूलो परिवर्तन गरिएको छ। विश्वकपको इतिहासमै पहिलो पटक 48 टोली सहभागी हुँदैछन्। यसअघि सन् 1998 2022 32 टोलीले खेल्दै आएका थिए। टोली संख्या बढेसँगै विश्वका थप देशले विश्वकप खेल्ने अवसर पाउने भएका छन्। त्यस्तै प्रतियोगिता तीन देशले संयुक्त रूपमा आयोजना गर्ने पहिलो विश्वकप पनि हुनेछ। खेलहरू अमेरिका, क्यानाडा र मेक्सिकोका 16 शहरमा सञ्चालन हुनेछन्। नयाँ ढाँचा अनुसार 48 टोलीलाई 12 समूहमा विभाजन गरिएको छ। हरेक समूहमा 4 टोली रहनेछन्। समूहका शीर्ष 2 टोलीसँगै उत्कृष्ट प्रदर्शन गर्ने 8 तेस्रो स्थानका टोली पनि नक आउट चरणमा पुग्नेछन्। पहिलो पटक राउण्ड अफ 32 समावेश गरिएको छ। त्यसपछि राउण्ड अफ 16, क्वार्टर फाइनल, सेमी फाइनल र फाइनल हुनेछ। यसका कारण उपाधि जित्ने टोलीले अब 7 होइन 8 खेल खेल्नुपर्नेछ। टोली संख्या बढेपछि प्रतियोगिताका खेल पनि उल्लेख्य रूपमा बढ़ेका छन्। सन् 2022 कतार विश्वकपमा 64 खेल भएका थिए भने यसपालि 104 खेल हुनेछन्, जुन विश्वकप इतिहासकै सबैभन्दा धेरै हो। यसै गरी प्रतियोगिताको अवधि पनि लम्बिएको छ। अघिल्ला विश्वकप भन्दा लामो समय चल्ने यो प्रतियोगिता झण्डै 39 दिनसम्म सञ्चालन हुनेछ। फिफाले विश्वकप 2026 इतिहासकै सबैभन्दा ठूलो, सबैभन्दा धेरै देश सहभागी भएको र सबैभन्दा धेरै खेल भएको संस्करणका रूपमा प्रस्तुत गरेको छ। विश्व फुटबलको नियम बनाउने निकाय आईएफएबी र फिफाले विश्वकप अघि नियमहरूमा महत्वपूर्ण परिवर्तन गरेका हुन्। विश्वकपमा अब अफसाइड निर्णय अझ छिटो हुने भएको छ। नयाँ सेमी अटोमेटेड अफसाइड प्रविधि मार्फत सहायक रेफ्रीले तत्काल सूचना प्राप्त गर्नेछन् र स्पष्ट अफसाइडमा तुरन्त झण्डा उठाउन सक्नेछन्। साथै अत्याधुनिक क्यामेरा, बलमा जडित सेन्सर तथा 3D अवतार प्रविधिको प्रयोग गरिनेछ। समय खेर फाल्ने प्रवृत्ति नियन्त्रण गर्न गोलकिपर र खेलाड़ीमाथि कड़ाई गरिएको छ। थ्रो इन द गोलकिक 5 सेकेण्ड भित्रै लिनुपर्नेछ। समय सीमा नागेमा विपक्षी टोलीलाई बलको अधिकार दिइनेछ वा कर्नर प्रदान गरिनेछ। प्रतिस्थापन गरिएका खेलाड़ीले 10 सेकेण्ड भित्र मैदान छाड्नुपर्नेछ। ढिला गरेमा मैदान प्रवेश गर्ने नयाँ खेलाड़ीलाई अतिरिक्त 1 मिनट कुर्नुपर्ने व्यवस्था गरिएको छ। VAR को अधिकार क्षेत्र पनि विस्तार गरिएको छ। अब गलत कर्नर निर्णय, दोस्रो पहेँलो कार्डका घटनाहरू तथा कर्नर वा फ्रीकिक अघि भएका फाउलहरूको समेत समीक्षा गर्न सकिनेछ। खेलाड़ीको व्यवहार सम्बन्धी नियम पनि कड़ा बनाइएको छ। विवादका क्रममा मुख छोपेर कुरा गर्ने खेलाड़ी वा प्रशिक्षकलाई सिधै रातो कार्ड देखाउन मिल्नेछ। रेफरीको निर्णय विरूद्ध प्रदर्शन स्वरूप मैदान छाडेमा पनि रातो कार्डको व्यवस्था गरिएको छ। घाइते खेलाड़ीको उपचार सम्बन्धी नियम पनि परिवर्तन गरिएको छ। उपचारका लागि मैदान बाहिर गएका खेलाड़ी कम्तीमा 1 मिनटसम्म मैदानमा फर्किन पाउने छैनन्। यसले नक्कली चोट देखाएर खेल रोक्ने प्रवृत्ति नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। फिफाका अनुसार यी परिवर्तनले खेलको गति बढ़ाउने, रेफ्रीका निर्णयलाई थप विश्वसनीय बनाउने तथा दर्शकको अनुभव सुधार गर्ने लक्ष्य राखिएको छ। सन् 2026 फिफा विश्वकपमा 3 फुटबल सुपरस्टारले नयाँ इतिहास रच्ने भएका छन्। पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, अर्जेन्टिनाका लियोनेल मेसी र मेक्सिकोका गुइलेर्मो ओचोआ लगातार 6 पटक विश्वकप खेल्ने दुर्लभ उपलब्धिको सन्दर्भमा पुगेका छन्। विश्व फुटबलका धेरैजसो स्टार खेलाड़ी उपस्थित भए पनि केही चर्चित नाम भने प्रतियोगिताबाट बाहिरिएका छन्। केही खेलाड़ीको देश नै छनौट हुन नसक्दा, केही चोटका कारण र केही प्रशिक्षकको अन्तिम टोलीमा नपर्दा विश्वकप गुमाएका हुन्। केही चर्चित खेलाड़ीहरूको अनुपस्थितिले प्रतियोगितामा केही खल्लोपन महसुस हुने देखिन्छ।
0: विश्व विश्वकप फुटबलमा यसपटक भएका नयाँ कुराहरू बारेको चर्चासँगै हामी नेपाल दर्पणको अन्तिम आइपुगेका छौं। आजका मुख्य मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: आफ्ना अभिव्यक्तिबारे सदनमा जवाफ नदिने प्रधानमन्त्री शाहको अडान कायमै विपक्षीहरूको अवरोधका कारण प्रतिनिधि सभाको बैठक सूचना पासेर भोलिसम्मका लागि स्थगित।
0: बजेटमा प्रस्तुत करका दर हेरफेरबारे अर्थमन्त्रीमाथि छानबिन हुनुपर्ने विपक्षी सांसदको माग। स्वदेशी उद्योगलाई संरक्षण गर्न कर पुनर्संरचना गरेको अर्थमन्त्री वाग्लेको भनाई।
1: नेपालमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै प्रारम्भिक पहिचानमा चिकित्सकको जोड।
0: चीनी राष्ट्रपति सी 7 वर्षपछि उत्तर कोरियाको भ्रमणमा द्विपक्षीय सम्बन्ध आर्थिक सहकारी र क्षेत्रीय सुरक्षाका विषयमा छलफल गर्ने।
1: र नेपालले एसियाली खेलकुद छनौटको उपाधि जित्यो। टी20 अन्तर्राष्ट्रिय क्रिकेटमा दिपेन्द्र सिंह ऐरीको 100 खेल पूरा। आउँदो बिहिबार रातिदेखि शुरू हुने विश्वकप फुटबल धेरै हिसाबले फरक हुने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बस्नेत पनि बिदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं।

0: next to your heart.
1: Solo FM 101.2 MHz.
2: प्रिय श्रोता अब प्रसारण हुँदैछ TWR नेपालको प्रस्तुति कार्यक्रम मार्गदर्शन कार्यक्रम सुनेर आशीषित हुनुहोस्।

0: र श्रोताहरू, आज हामी त्यस्तो संसारमा रहेका छौं जुन अन्धकार, पाप, दुष्ट अनि भ्रष्टताले भरिएको छ। संसारमा शान्ति आनन्द छैन। यस्तो परिस्थितिमा हामीलाई जीवनको सच्चा शान्ति, सच्चा मार्ग देखाउन, नैतिकवान जीवन जिउन, आत्मा शान्तिको जीवन, आदर्श जीवन जिउन मार्गदर्शन गर्नको लागि परमेश्वर र परमेश्वरको वचन धर्मशास्त्रको ठूलो हात हुन्छ। यही विचारलाई मनमा लिएर आज हामी पवित्र धर्मशास्त्र बाइबलबाट सन्देश सुन्नेछौ।
1: आज यस मार्गदर्शन रेडियो कार्यक्रममा मेरो तपाईलाई हार्दिक स्वागत छ। असत्यलाई सत्य मान्ने आधार के हो? कुन कुरालाई सत्य मान्ने र कुन कुरालाई असत्य सो छुट्याउने कुनै निश्चित तरिका भए धेरैजना भ्रममा पर्नदेखि जोगिने थिए। आज संसारमा ठूलो भ्रम फैलिएको छ। यस्तो भ्रमबाट हामी कसरी बाँच्न सक्छौ? भ्रममा पर्नु भनेको धोकामा पर्नु हो। भ्रम त्यो अन्धकार अवस्था हो जहाँ मानिसले कुनै कुरालाई त्यसको वास्तविकतामा रहस्य, यसको गहिराई बुझेको हुँदैन। आज संसारमा प्राय मानिसहरू नै विभिन्न विषयमा भ्रमित भएका छन् वा भ्रम परेर बाँचिरहेका छन्। के गर्ने होला, कसो गर्ने होला भन्ने प्रश्नहरू मनमा बोकेर बाँच्नु परेको छ। फेरि कोही कोही आफू भ्रममा परेको थाहा पाएर सुस्केर हाल्दै यसो भन्छन्, मैले व्यर्थ यस कुरामा विश्वास गरेछु वा मैले व्यर्थैमा त्यो थोक किनेछु। भ्रममा परिसकेपछि मानिसले आफ्नो विश्वास भरोसाको व्यर्थता थाहा पाएपछि यस्तै सुस्केराहरू आफ्नो हृदयबाट निरन्तर उनीहरूले पोखिरहेका हुन्छन्। हामीले उचित समयमा नै ठिक निर्णय लिन सक्यौं भने कति असल हुनेछ। वास्तवमा जीवनको हरेक अवस्थामा उचित निर्णय लिएर अघि बढ्नु नै सफलता हो। सही ज्ञान र जानकारीले हामीलाई उचित निर्णय लिन सहायता गर्छ। परमेश्वरको वचन पवित्र शास्त्र बाइबलले पनि हामीलाई संसारमा भ्रम फैलिनेछ भनी अघिबाटै चेतावनी दिएको छ। पवित्र शास्त्र बाइबलको एउटा खण्ड तपाईँलाई सुनाउन चाहन्छु। यो दोस्रो थेसलोनिकी पत्रको दोस्रो अध्यायमा 5-12 पदसम्म यसरी लेखिएको छ कि तिमीहरूलाई याद छैन, म तिमीहरूसँग छँदा नै मैले यी कुराहरू तिमीहरूलाई भनेको थिएँ। पापको मानिस त्यसको आफ्नो समयमा प्रकट होस् भन्ने हेतुले कुन कुराले त्यसलाई अहिलेसम्म रोकिराखेको छ? यो तिमीहरू जान्दछौ, किनकि अधर्मको रहस्यले अघिबाटै काम गरिरहेछ। अहिलेसम्म त्यसलाई जसले रोकिराख्नु भएको छ उहाँ नहटुन्जेल त्यसलाई रोकि नै राख्नुहुनेछ। जसलाई प्रभु येशूले आफ्नो मुखको सासले नाश पार्नुहुनेछ र उहाँले आगमनको प्रकाशले त्यसलाई नाश गर्नुहुनेछ। शैतानको काम बमोजिम पापको मानिस सारा शक्ति र छलपूर्ण चिन्हहरू र चमत्कार सहित र नाश उनीहरूलाई छलमा पार्ने समस्त दुष्टता सहित आउनेछ, किनकि तिनीहरूले सत्यलाई प्रेम गर्न र त्यसरी बाँच्न इन्कार गरे। यसै कारण तिनीहरूले झूठा कुरामा विश्वास गरून् भनेर परमेश्वरले तिनीहरूमाथि एक शक्तिशाली भ्रम पठाउनुहुन्छ ताकि सत्यमाथि विश्वास नगर्ने तर अधार्मिकतामा आनन्द मनाउने सबैजना दोषी ठहरियो। परमेश्वरको यो वचन कसलाई लेखिएको? वास्तवमा यो थेसलोनिकी शहरमा बस्ने येशुख्रिस्टका विश्वासी जनहरूलाई आजभन्दा झण्डै 2000 वर्ष अघि लेखिएको हो। तर त्यसबेला परमेश्वरको यो वचन एउटा अगमवाणी जस्तो थियो। सत्यको पछि लाग्ने मानिसहरू भ्रममा नपरून् भनी यो वचन लेखिएको थियो। यो वचन आज जिउने मानिसहरूको निम्ति पनि हो, किनकि आज जस्तो भ्रम अघि कहिले फैलिएको थिएन। आजको परिस्थितिमा जुन किसिमका भ्रम र अन्योलका कुराहरू हाम्रा चारैतिर

पर्छ। पवित्र शास्त्र बाइबलमा समयको अन्ततिर संसारको अवस्था कस्तो हुनेछ भन्ने कुरा स्पष्टै बताइएको छ। समयको अन्तका चिन्हहरू आकाशमा देखिनेछन्, धरतीमा देखिनेछन्, मानिसहरूको आचरण व्यवहारमा प्रकट हुनेछ, संसारमा हुन आउने घटनाहरूमा स्पष्टै हुनेछ। जसले परमेश्वरको वचन पवित्र बाइबल पढ्ने गर्छ उसले संसारको अवस्था यस्तो किन भइरहेको छ सो स्पष्टै जान्दछ। समयको अन्ततिर पापको मानिसले फैलाउने पाप र भ्रमले मानिसहरूको जीवनलाई असुरक्षित बनाउँछ। मानिसहरूमा परमेश्वरको सम्बन्धमा पनि भ्रम पाइन्छ। खै मानिसको बुद्धि बिग्रेको हो कि सप्रेको? कतिजना मानिसहरू संसारमा अब परमेश्वरको कुनै आवश्यकता छैन भन्ने पनि गरिरहेका छन्। कतिजना त परमेश्वरको अस्तित्वलाई नै अस्वीकार गर्दछन्, अर्थात परमेश्वर कहिले थिएनन्, छैनन् अनि कहिले पनि हुने छैनन् भन्छन्। नास्तिकहरू उनीहरूका विचार अनुसार यो पृथ्वी सारा ब्रह्माण्ड स्वयं अस्तित्वमा आएको हो, मानिस पनि बाँदरबाट विकास हुँदै हुँदै हुँदै आजको अवस्थामा आइपुगेको हो भन्छन् तिनीहरू। यो पनि ठूलो भ्रम हो। मानिसहरू आफूलाई चाहिएका सबै थोकहरू छन् भने मान्छेलाई परमेश्वरको कुनै आवश्यकता पर्दैन भन्ने पनि सोच्छन्, तर आफूसँग भएका थोकहरू उपभोग गर्नका निम्ति जीवन चाहिन्छ नि, त्यो जीवनका मालिक चाहिँ परमेश्वर नै हुनुहुन्छ। उहाँले हामीलाई यस संसारमा जिउने समय र मौका र अवसर दिनुहुन्छ। जुन मानिसहरूले परमेश्वरमा विश्वास गर्दैनन् तिनीहरूलाई पनि जीवन दिने परमेश्वर नै हुनुहुन्छ। के कुनै मानिस परमेश्वर बन्न सक्छ र? तपाईँलाई कस्तो लाग्छ? मेरो विचारमा यस संसारमा पुरुष र स्त्रीको मिलनद्वारा जन्मने कुनै पनि व्यक्ति परमेश्वर आफै बन्न सक्दैन, किनकि बाइबलले भन्दछ आमाको कोखबाट जन्मने हरेक व्यक्ति चाहिँ श्रापित हुन्छ, अर्थात पापी हुन्छ। मानिस जन्मैदेखि पापको नासो बोकेर जन्मेको हुन्छ। जोसँग पाप स्वभाव छ ऊ कुनै पनि प्रकारले परमेश्वर बन्न सक्दैन। फेरि असल असल उपदेश दिने व्यक्तिहरू पनि परमेश्वर बन्न सक्दैनन्। मानिस मानिस नै हो। यो सत्य हो कि कुनै कुनै मानिस अरूभन्दा फरक हुन्छन्, प्रभावशाली हुन्छन्, बुद्धिमान हुन्छन्, असल पनि हुन्छन्, तर त्यस्ता कुराले कसैलाई पनि परमेश्वरको दर्जामा पुर्याउन सक्दैन। संसारमा कोही चमत्कार गर्ने अचम्मका चिन्हहरू देखाउने व्यक्तिहरू पनि हुन्छन्। यस्ता मानिसहरूको चतुराईमा परेर कतिजना भ्रमित बन्छन्। चमत्कार र चिन्हहरू देखाउने व्यक्तिहरूलाई परमेश्वर ठानेर उनीहरूको भक्ति गर्नतिर लाग्छन्। आज यस किसिमको भ्रमले धेरै धेरैलाई धोकामा पारेको छ। बाहिर बाहिरका कुरा होइन, हाम्रै चर्च भित्रको पर्खाल भित्र पनि यस्ता कुराहरू प्रचलित छन्। मानिसको मनमा बसेको अर्को भ्रम यो पनि हो कि उनीहरू जीवन सुखभोग गर्नेकै निम्ति जीवन पाएका छन् भन्ठान्छन्। जसरी कमिलालाई गुलियो भेट्टाएपछि कमिला चाहिँ त्यसैमा भुलिन्छ, त्यसरी आज मानिसहरू सुख भोग नै सबै कुरा हो भन् ठानेर त्यसको पछि लागिपर्छन्। यहाँसम्म कि यसका निम्ति अनैतिक कार्यहरू पनि गर्न उनीहरू पछि पर्दैनन्। याद गर्नुहोस्, यस्तो गर्नेहरूले आफ्नो जीवन नष्ट मात्रै पारिरहेका छैनन्, तर परमेश्वरको आज्ञा पनि भ्रम गरिरहेका छन् अनि तोडिरहेका छन्। यी सबैको पछाडि कसको हात छ? दुष्ट शैतानको हात छ। त्यसैले नै मानिसलाई भ्रमको अँध्यारो जालमा पारेर राखेको छ। परमेश्वरको जीवित वचनको ज्ञानले मात्र त्यो अन्धकारलाई हटाउन सक्छ। कहिलेकाहीँ कुनै हल्ला फिजिन्छ, अफवाह फिजिन्छ, विभिन्न विषयमा यस्तो हल्ला फिजिन्छ अनि हामी यस्ता मानिसहरू देख्छौ जो कागले कान लग्यो भन्दैमा आफ्नो कान नछानी कागको पछि पछि दगुर्छन्। ल भन्नुहोस् त, कान छान्नु भनेको के हो? कान छान्नु भनेको त्यो कुरा ठिक हो कि होइन भन्ने सोच आस्नु हो। हामी मानिस विवेकशील प्राणी हो भन्छौ, यो कुरा सत्य हो, तर विवेकको प्रयोग पनि गर्नुपर्छ। तब पो भनिन्छ विवेकशील प्राणी। सत्य के हो सो हामीले जान्नुपर्छ। प्रभु येशूले भन्नुभयो यौहन्ना 8:32 सत्य के हो सो तिमीहरूले जान्नेछौ र सत्यले तिमीहरूलाई स्वतन्त्र तुल्याउनेछ। हामीले वास्तवमा सत्यको खोजी गर्नुपर्छ। अरूले जे भन्छ त्यसैमा विश्वास गर्ने बाध्यता हामीलाई छैन। हामीसँग

आफ्नो आफ्नो बुद्धि र ज्ञान छ। परमेश्वरले हामीलाई ज्ञान बुद्धि र विवेक दिनुभएको छ, किन त हामीले त्यसको प्रयोग गरौं भनेर नै हो। धेरै मानिसहरू झुटा कुराहरूमा विश्वास गरेर भरोसा राखेर बाँचिरहेका हुन्छन्। उनीहरू भ्रमित छन्। यस्तो भ्रमले उनीहरूलाई अधर्मतिर बढ़ाएको हुन्छ। यस्ता कुरा विश्वास गर्ने मान्छेहरूले आफूलाई धार्मिक पनि ठान्ने गरेका छन्। संसार अधर्मले ढाकिएको छ, मानिसहरूको जीवन नष्ट भइरहेको छ, तर जीवित अनि सत्य परमेश्वरले तिनीहरूको वास्ता गर्नुहुन्छ। कोही पनि नाश नहोस् तर सबैले अनन्त जीवन पाउन् भन्ने इच्छा परमेश्वर गर्नुहुन्छ। तपाईँको निम्ति पनि उहाँले यस्तै इच्छा गर्नुहुन्छ। कहिले काहीँ घरका ससाना केटाकेटीहरू बिहान उठ्न साथ रुन्छन् सिरानीमा राखेको मेरो मिठाई खोइ भन्दै अनि हल्ला मचाउँछन्। वास्तवमा भएको के हो? सपनामा उनीहरूले मिठाई खाएका हुन्छन् अनि सपनामा नै मिठाई चाहिँ सिरानीमा राखेका हुन्छन्। अब सपनाको कुरा विपनामा त हुने होइन, भ्रममा परेर जिउने मानिसहरूको अवस्था पनि एक दिन यस्तै हुन्छ। हामीले जीवित परमेश्वर प्रभु येशु ख्रीष्टमा विश्वास राखेर जिन्नुपर्छ। उहाँ मात्र हुनुहुन्छ जसले हामीलाई पापबाट बचाउनुहुन्छ, हाम्रो जीवनलाई फेरि नयाँ बनाएर परमेश्वरको निम्ति मन पर्दो बनाउन सक्नुहुन्छ। तपाईँ पनि संसारमा फैलिएका कुनै पनि भ्रममा पर्नु भएको छ भने आफ्नो जीवनलाई जाँच्नुहोस्, विवेकलाई जाँच्नुहोस् र प्रभुको चरणमा आउनुहोस्। उहाँले तपाईँ र मलाई सत्यताको बाटोमा डोर्याउनुहुन्छ। जीवन तपाईँको, निर्णय तपाईँकै हो। परमेश्वरले तपाईँलाई आशीर्वाद दिउन्।

0: प्रिय श्रोताहरू, आजको कार्यक्रम सुनि तपाईँलाई कस्तो लाग्यो? आशा गर्छौ निश्चय नै आशिषमय भयो होला। यदि यस कार्यक्रम प्रति तपाईँको कुनै प्रश्न, जिज्ञासा र सुझाव छन् भने, साथै बाइबल सम्बन्धी कुनै पुस्तक पुस्तिका प्राप्त गर्न चाहनुहुन्छ भने निर्धक्क साथ हामीलाई पत्रचार गर्नुहोला। पत्रचारको लागि हाम्रो ठेगाना TWR नेपाल, GPO बक्स नम्बर 8975, EPC 2561, काठमाडौँ नेपाल। SMS को लागि NTC प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9847036579 भने, एनसेल प्रयोगकर्ताको लागि मोबाइल नम्बर 9813300690, फोन नम्बर 01551100353, र साथै हाम्रो वेबसाइट www.twrnepal.com मा लगइन गरी अनलाइन मार्फत रेडियो पनि सुन्न सक्नुहुनेछ।
1: हार्दिक बधाई। सोलु तुथुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा निवासी श्री दावा तामाङ तथा श्रीमती क्ली तामाङको कान्छा छोरा श्री लकाराम तामाङले मिति 2083 जेठ 6 गति बुधबार 2026 मे बीचमा बिहान 3:30 समयमा विश्वको सर्वोच्च शिखर सगरमाथा 8848.8 मिटर दोस्रो पटक र मिति 2083 जेठ 10 गति आइतबार 24 मे 2026 बिहान 5 बजे मुक्सी हिमाल 7861 मिटर सफल आरोहण गरी 4 दिनको अन्तरालमा दुई हिमाल सफलतापूर्वक आरोहण गर्नुभएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्न चाहन्छौ। साथै आगामी दिनहरूमा पनि लकाराम तामाङको पाइला पाइलामा सफलता रहिरहोस् शुभकामना दिनेहरू बाबा मम्मी दावा तामाङ, ली तामाङ, श्रीमती मनिषा तामाङ, जेठा दाई भाउसु लक्ष्मण तामाङ, मनिषा तामाङ, माइला दाई रामकुमार तामाङ, जेठी दिदी भेना सीतापुरी तामाङ, पूर्वा तामाङ, माइली दिदी भेना गयापुरी तामाङ, ज्ञान बहादुर तामाङ, कान्छी बहिनी गंगापुरी तामाङ, भान्जी अनन्या तामाङ, छोरीहरू मनसुन्दन तामाङ, स्नेहा तामाङ तथा समस्त बोमजन परिवार सोलु दुखुण्ड नगरपालिका 9 गोराखानी सम्मान डाँडा सोलु।

0: 2083 वैशाख 2 गतेदेखि असार 7 गतेसम्म देशैभर राष्ट्रिय आर्थिक गणना सञ्चालन हुँदैछ। उद्योग व्यापार व्यवसाय संघ संस्थामा आउने गणक तथा सुपरिवेक्षकलाई सत्य तथ्य विवरण उपलब्ध गराई गणनालाई सफल गर्न सम्बन्धित सबैमा सहयोगका लागि अनुरोध छ। आर्थिक गणनामा सहभागी भए सरकारलाई सही विवरण दिनु प्रत्येक प्रतिष्ठान व्यवसायको कर्तव्य हो। तपाईले उपलब्ध गराएको पूर्ण र सही विवरणले नै देशको आर्थिक समृद्धिको आधार तय गर्दछ। तथ्याङ्क ऐन 2079 अनुसार तपाईका व्यक्तिगत तथा संस्थागत विवरणहरू पूर्ण रूपमा गोप्य राखिनेछन्। यो राष्ट्रिय आर्थिक गणना सबै मिलेर सफल पारौं। राष्ट्रिय आर्थिक गणना 2082 अर्थतन्त्र मापनका लागि आर्थिक गणना।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: लहरी शर्मिला बधाई छ एसयू उत्तीर्ण गरेकोमा।
3: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
2: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसकेँ। अनि तिमी नि?
3: म त कहाँ पढ्ने अन्यलमा छु भने।
2: के अन्यलमा पढ्नु हो? हामी कक्षा 10 मिलेर पढियो, अब पनि सँगै पढौ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
3: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
2: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
3: हो र, कुन कुन विषय पढाइँदो रहेछ त्यहाँ?
2: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
3: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
2: ल सुन, देशभरका हजारौं मावि मध्ये टप 5 भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जेहेन्दार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर, चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336 48-12-445।
4: काम छ ठट्टै मायो भैसा जान लाग्यो, जाँदैन बाचा खेर पर्ख लिन आउला।
5: होइन ए कान्छा, गीत गाउँदै कता हिँड्ने?
4: जापानिज भाषा पढेर जापान जाऊ कि भनेको दिदी, गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ।
5: खोज्दै हिँडे संसार भेटिन्छ रे नि त, बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्ला है।
4: मेरो तनाव चाहिँ यही हो, जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ।
5: अब चिन्ता नमान कान्छा, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने।
4: होइन, ए इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त? अरू छैन त पढ्ने ठाउँ?
5: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ। यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ। त्यसका साथै कम मार्क्स ल्याएका वा कम सिपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्न र जापानको टोकियो, ओसाका, नागोया, फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ।
4: सबै कुराको सुविधा त थाहा भयो दिदी, कक्षा सञ्चालन कति छिटो हुने रहेछ?
5: सुन कान्छा, यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन्। त्यसैले आफू सेट सुरक्षित गरिहाले कान्छा।
4: ल दिदी, म त हिँडे, ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है।
6: हजुर, सबैको विश्वासिलो र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, चाबैल, केएल टावर, छैटौं तला, काठमाडौँ। सम्पर्क 98550-17979 र 01-592-26-16। वेबसाइट www.obgi.edu.np। ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट, OBGI एजुकेशन कन्सल्टेन्सी नेपाल, चाबहिल, चुच्चेपाटी, काठमाडौँ।
7: हेलो
8: हेलो बहिनी सन्चै छौ
7: हजुर सन्चै छु हजुरलाई कस्तो छ
8: एकदम ठीक छ बहिनी तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु हुलाकमा लिन जाऊ है ट्र्याकिङ नम्बर म म्यासेज गर्छु
7: अनि हुलाकमा पो जानु
8: हो नि हुलाकमा जाऊ न
7: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र
8: हैट तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको
7: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू
8: गर्छु न विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन कुरा बुझ्यौ
7: ए शहरमा मात्र होला नि
8: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि
7: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
1: नेपाल सरकार विज्ञापन हो मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभन नपारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान् होस् गरौं कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दिऊ
1: बेचबिखन र ओसार पसारबाट बचौं सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं
10: नेपाल सरकार विज्ञापन बोर्ड
11: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
12: म पनि त्यही सोच्दैछु अब राम्रो कलेजमा पढ्न पाए हुने
13: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
11: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हौ
13: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबेल काठमाडौँ जाऊ
12: किन र अंकल त्यो राम्रो कलेज हो र
13: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिइन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टेल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
12: अनि पढाइ चाहिँ के हुँदो रहेछ
13: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
11: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
13: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन्द्र राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
11: लोकेशन कहाँ हो अंकल
13: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
12: त्यसो भए त म त यही जाने भए
11: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
13: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज
14: उस्मानमा सुन्न सुन हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि हो र होइन होला त्यस्तो त
15: सोहिता तिमीहरूको के खास कुस कुरा आउँदैछ के भयो भन त
16: के भएन मिस
15: मैले सुनिसके हेर बोक्सा बोक्सी भन्ने हुँदैन यो त सामाजिक अविश्वास मात्र हो बुझ्यो कसैलाई बोक्सीको आरोप लाउनु कुट्नु पिट्नु पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन त्यस्तो कार्य सामाजिक अपराध हो बोक्सीको आरोप लाउने कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ बोक्सी आरोप लगाएर कुटपिट अंग भंग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है
17: बोक्सी अन्धविश्वास हो बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं समाजलाई सभ्य बनाऊ
10: नेपाल सरकार विज्ञापन बोर्ड
18: कक्षा 11 भर्ना हुने सम्बन्धी सोलुखुम्बु बहुमुखी क्याम्पसको सूचना
19: कलेजमा स्वागत छ
5: विगत 35 वर्षदेखि उच्च शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान सञ्चालन र व्यवस्थापन गर्दै आइरहेको साथै युकी दक्ष एवं अनुभवी शिक्षकहरूद्वारा अध्यापन भइरहेको सोलुखुम्बु बहुमुखी क्याम्पसमा यसै शैक्षिक सत्र 2083 कक्षा 11 भर्ना भइरहेको हुँदा सबैलाई यसै सूचना मार्फत जानकारी गराइन्छ।
18: भर्ना कार्यक्रममा हुने मिति
5: भर्ना म्याद यही सेट 17 गतेदेखि असार 15 गतेसम्म कक्षा सञ्चालन 2083 साल असार 16 गतेदेखि रजिस्ट्रेशन फारम भर्ने म्याद 2083 साल असोज 20 गतेसम्म पढ़ाई हुने समूहहरू कम्प्यूटर साइन्स समूह कानून समूह व्यवस्थापन समूह मानविकी समूह शिक्षा शास्त्र समूह कानून समूहमा 30 जना र कम्प्यूटर साइन्स समूहमा 40 जनालाई मात्र भर्ना लिइनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर 98-65-10-55 छ 98-41-63-53-37 98-42-84-87 मा सम्पर्क गर्न सक्नुहुनेछ।
18: उद्धव कुमार शर्मा क्याम्पस प्रमुख सोलुखुम्बु बहुमुखी क्याम्पस सल्लेरी सोलुखुम्बु।

0: नमस्कार। पूर्वी नेपालकै पहिलो सामुदायिक रेडियो सोलुवा एफएम 100.2 मेगाहर्जबाट देशका विभिन्न भाग र www.soluwafm.com संसार भरेकै साथ प्रसारण भइरहेको साँझ 7 बजेको सोलु समाचार लिएर आइपुगे म सरस्वती पुरी। सोलु समाचारको शुरूआतमा मुख्य खबरका शीर्षकहरू। बैंकिङ कसुर वैदेशिक रोजगार ठगीका फरार प्रतिवादी खड्का कारागार चलान। सोलु खुलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार। पासुङ लामो स्मृति कप भलिबलको उपाधि पुरूषतर्फ सोताङ र महिलातर्फ महाकुलुङलाई। सोलु खुलुमा ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूमाथि गरिएको कार्यवाहीबाट 12 लाख भन्दा बढ़ी राजस्व संकलन। हिमालय क्षेत्रमा असुरक्षा बढ़ेको भन्दै सगरमाथा आरोही संघद्वारा सरकारको ध्यानाकर्षण। माउन्ट एभरेस्ट पावरले असार 3 गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै। सरकारले गर्यो 10 सचिवको सरूवा। प्रतिनिधि सभा बैठक सूचना ताँसेर भोलिसम्मका लागि स्थगित। वीर अस्पतालमा 1 महिनादेखि सिटी स्क्यान सेवा बन्द। बिरामी निजी अस्पताल धाउन बाध्य। फिलिपिन्समा शक्तिशाली भूकम्प। कम्तीमा 31 जनाको ज्यान गयो। बेरुतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायलतर्फ इरानको मिसाइल आक्रमण। र हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि।
1: ए बाबु लौ न, मेरो त हात खुट्टा अनि नसा झमझम गर्छ। पिनासले हैरान बनायो। मेरो पनि के हो के खै, यो एक बारको जिन्दगी पनि दुखै दुखमा बिताउनु पर्ने। उपचार कता गराउने होला?
2: ए दिदी, मलाई पनि ग्यास्ट्रिक भएर तनाव छ। थाकेर हैरान भए पनि निन्द्रा नलागेर रातभर जागरण जस्तै बस्नुपर्छ। तर यो सबै रोगहरूको उपचार आमजी औषधालयमा हुन्छ अरे नि त। त्यही भएर उपचार गराउनु भनेर आमजी औषधालयतिर हिँडेको नि म त। आउँ दिदी, अरू सँगै जाउँ।
3: यहाँ नसा च्यापिएको, हड्डी खिएको, हात खुट्टा झमझमाउने, पुरानो बाथरो, दम, खोकी, ग्यास्ट्राइटिस, ब्लड प्रेसर, अल्सर, हर्निया, पायल्स, फिस्टुला, पिनास, कोलेस्ट्रोल, टन्सिल, मृगौला, पित्तको पत्थरी, पिसाब परीक्षण, छाला सम्बन्धी समस्या, योनि चिलाउने, निन्द्रा नलाग्ने, शरीर पोल्ने, महिनावारी गडबडी लगायत सबै रोगहरूको बिना अपरेशन, बिना दुखाई सफल उपचार गरिनुका साथै नाडी परीक्षण र आमजी चिकित्साको महत्वपूर्ण कपिङ थेरापी र अकुपंचर विधिबाट उपचार गरिन्छ। सुनाबाद हर्षावर सँगै बुद्धिस्टहरूका पूजाका सामग्रीहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। आमजी औषधालय प्रत्येक दिन बिहान 7 बजेदेखि बेलुकी 6 बजेसम्म खुल्ला रहनेछ भने फोन मार्फत पनि आफ्नो नाम दर्ता गर्न सकिनेछ। साथै हाम्रो शाखा नाम्चे बजारबाट पनि सेवा लिन सकिन्छ। सम्पर्क नम्बरहरू 0385201929, 98434986852, 98247718, 98443049696 र 98613374। आन्जी औषधालय सोलु दुधकुण्डी नगरपालिका 5 सल्लेरी सोलु खुम्बु 5 नम्बर ओडा कार्यालय केही अगाडि।
0: अब समाचार विस्तारमा। बैंकिङ कसुर तथा वैदेशिक रोजगार ठगी मुद्दामा अदालतबाट दोषी ठहर भई लामो समयदेखि फरार रहेका सोलु दुधकुण्ड नगरपालिका 11 तिनलाका 47 वर्षीय नारायण कुमार खड्का काठमाण्डुबाट पक्राउ परेका छन्। लामो समयदेखि लुकी छिपी बस्दै आएका उनलाई कागेश्वरी मनोहरा नगरपालिका 11 काँडाघारीबाट प्रहरीले नियन्त्रणमा लिएको। जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विकास राईले जानकारी दिनुभएको छ। उहाँका अनुसार जिल्लाबाट खटिएको विशेष प्रहरी टोलीले जेठ 21 गते बिहान उनलाई पक्राउ गरेको हो। पक्राउ परे लगत्तै खड्कालाई जिल्ला अदालत सोलु खुम्बुमा उपस्थित गराइएको थियो। अदालतको आदेश अनुसार उनलाई तोकिएको कय तथा जरिवाना भुक्तानीका लागि कारोबार कार्यलाई सोलु खुम्बु चलन गरिएको प्रहरीले जनाएको छ। अदालतको फैसला अनुसार खड्कालाई 4 वर्ष 6 महिना 16 दिन कैद सजाय तोकिएको छ। यसका साथै उनले 50,45,000 रूपियाँ दिगो 37,65,000 रूपियाँ जरिवाना र 1,48,600 रूपियाँ क्षतिपूर्ति समेत तिर्नुपर्नेछ। खड्का विरूद्ध बैंकिङ कसुर र वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दामा विभिन्न व्यक्तिहरूले जाहेरी दिएका थिए। जाहेरी दिनेहरूमा यम कुमारी युरे, विमल कार्की बस्नेत, विमल सिंह जीसी, फत बहादुर श्रेष्ठ, पुकार जीसी, बलमान तामाङ, विकास छत्री, शुक्रदास तामाङ, सीतामाया तामाङ र अग्नि घरती मगर रहेका छन्। फरार अभियुक्तलाई पक्राउ गरी अन्तत कानूनी दायरामा ल्याउँदै फैसला कार्यान्वयनको प्रक्रिया अगाडि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय सोलु खुम्बुले जनाएको छ। सोलुखुम्बुबाट एकजना सुत्केरीको हेलिकप्टर मार्फत उद्धार गरिएको छ। थुलुङ्गित कोशी गाउँपालिका कि 44 वर्षीय हिमकुमारी कार्की र उहाँका नवजात शिशुको जिल्ला अस्पताल फाप्लुमा उपचार सम्भव नभएपछि उनीहरूलाई थप उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरी काठमाडौँ रेफर गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्कीले गर्भ अवस्थाको 32 हप्तामै आज बिहान 9:40 जाँदा बच्चालाई जन्म दिनु भएको थियो। समय अगाडि जन्मिएका कारण शिशुको श्वास प्रश्वासमा गम्भीर समस्या देखिएको थियो भने पाँचौं पटकको गर्भका कारण आमाको पाठी घर कमजोर भई अत्याधिक रक्तस्राव भएको अस्पतालले जनाएको छ। नवजात शिशुलाई एनआईसी र आमालाई आईसीयूमा राखेर तत्काल उपचार गर्नुपर्ने भए पनि जिल्ला अस्पताल फाप्रोमा उक्त सेवा उपलब्ध भएको थिएन। जति स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थुलुङ्गुकोशी गाउँपालिका र जिल्ला अस्पताल फाप्लुको सिफारिश तथा चिकित्सकीय रेफर पत्रका आधारमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले उद्धारका लागि पहल गरेको थियो। प्रशासनले राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत हेलिकप्टरको व्यवस्था गरिदिन महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयलाई अनुरोध गरेपछि हवाई उद्धार सम्भव भएको प्रशासनले जनाएको छ। हेलिकप्टर मार्फत काठमाडौँ पठाएका आमा र शिशुको अहिले त्रिवी शिक्षण अस्पताल तेची थापाथली प्रस्तुति गृहमा थप उपचार भइरहेको छ। भलिबल उपाधि पुरस्कार पशुथाङ गाउँपालिका र महिलातर्फ महाकुलुङ गाउँपालिकाले हात पारेका छन्। खुम्बु पासुङ लामू गाउँपालिका 2 सुर्खेमा सम्पन्न भएको 5 औं राष्ट्रिय विभूति पासुङ लामू स्मृति कप 2083 को उपाधि दुवै टोलीले पहिलो आफ्नो पोल्टामा पारेका हुन्। जेठ 22 गतेदेखि शुरू भएको यस प्रतियोगितामा पुरस्कारतर्फ निकुपिकै गाउँपालिका द्वितीय र थुलुङ्गुद कोशी गाउँपालिका तृतीय भएका छन् भने महिलातर्फ मापेदुद कोशी गाउँपालिका दोस्रो र दिन तारा टोल विकास तेस्रो स्थान हासिल गरेका छन्। प्रथम नेपाली महिला सगरमाथा आरोही पासुङ लामू शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको 33 वर्ष पुगेको ऐतिहासिक अवसरमा खुम्बु पासुङ लामू गाउँपालिकाले उक्त खेलकुद कार्यक्रमको आयोजना गरेको जनाएको छ। प्रतियोगितामा कुल 10 वटा टोलीहरू सहभागिता थिए, जसमध्ये पुरूषतर्फ 7 र महिलातर्फ 3 टोली बीच स्पर्धा भएको ग्रीन तारा टोल विकास सुर्खेका अंकानी शेर्पाले जानकारी दिनुभयो। विजेता टोलीहरूलाई खुम्बु पासुङ लामू गाउँपालिका अध्यक्ष निमा छोरी शेर्पाले पुरस्कार प्रदान गर्नुभएको थियो। प्रतियोगिताको पुरूष र महिला दुवैतर्फका प्रथम विजेता टोलीले नगद 1,33,000 रूपियाँका साथमा सिल्ड मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। त्यसै गरी द्वितीय स्थान हासिल गर्ने टोलीले 75,033 रूपियाँ र तृतीय हुने टोलीले 50,033 रूपियाँसँगै फिल्ड मेडल र प्रमाणपत्र हात पारेका छन्। विदागत उत्कृष्ट खेलाड़ीतर्फ पुरूष वर्गमा निखु पिकेका विष्णु बस्नेत र महिला वर्गमा महाकुलुङकी बबिता वास्तुला घोषित हुँदै जनही 10,033 रूपियाँ नगद ट्रफी मेडल र प्रमाणपत्रबाट सम्मानित भएका छन्। सोलुखुम्बुमा ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूमाथि गरिएको कारवाहीबाट 12 लाख भन्दा बढ़ी राजस्व संकलन भएको छ। चालू आर्थिक वर्ष 2082 राशिको साउन महिनादेखि जेठ 24 गतेसम्ममा 12,86,000 रूपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। प्राप्त विवरण अनुसार यस अवधिमा विभिन्न विधाका ट्राफिक नियम उल्लंघनका कसुरमा कुल 1,106 पटक चालकहरूमाथि कार्यवाही गरिएको थियो। उक्त अवधिमा सबैभन्दा बढ़ी सवारीको अन्य भागमा मानिस राखेर यात्रा गराउने कसुरमा कार्यवाही भएको छ, जहाँ 252 पटक कार्यवाही हुँदा 2,51,500 रूपियाँ राजस्व संकलन भएको छ। यस्तै सवारी चालक अनुमति पत्र साथमा नराखी सवारी चलाउने 157 जना चालकहरूबाट 3,14,000 रूपियाँ राजस्व संकलन भएको छ, जुन व्यक्तिगत कसुरहरूमध्ये संकलित रकमका हिसाबले सबैभन्दा उच्च हो। त्यसै गरी सड़कको स्वयं साथमा नभएका 139 जना चालकहरूलाई कार्यवाही गरी 1,40,000 रूपियाँ राजस्व संकलन गरिएको छ भने सवारी साधनको प्रयोजन विपरीत प्रयोग गर्ने चालकहरूमा 81 पटक कार्यवाही गरी 1,62,000 रूपियाँ राजस्व संकलन गरिएको छ। यातायातका अन्य प्राविधिक तथा सुरक्षा सम्बन्धी कसुरहरूमा पनि ट्राफिक प्रहरीले उत्तिकै सक्रियता देखाएको छ। सवारी साधनको अवस्था ठिकमा राखी गुडाउने 67 सवारी साधनबाट 44,500 रूपियाँ राजस्व संकलन भएको छ भने भन्दा बढ़ी माल सामान वा यात्रु बोक्ने 58 सवारी साधनहरू कार्यवाहीमा पर्दा 1,16,000 रूपियाँ राजस्व संकलन भएको छ। लापरवाहीका 7 सवारी चलाउने 80 जनाबाट 56,500 रूपियाँ र खतरनाक फुरिला माल सामान ढुवानी गर्ने 30 सवारी साधनबाट 30,000 रूपियाँ जरिवाना लिएको छ। मदिरा सेवन गरी सवारी चलाउने विरूद्धको अभियान अन्तर्गत 20 जना चालक कार्यवाहीमा पर्दा कुनै 1,500 रूपियाँ राजस्व संकलन भएको छ भने 7 सचाप नराखी सवारी चलाउने अन्य 20 जनाबाट 11,000 रूपियाँ राजस्व संकलन गरिएको छ। नियम विपरीत सवारी चलाउने तथा सुरक्षा मापदण्ड पूरा नगर्ने अन्य विविध कसुरहरूमा पनि जरिवाना गराइएको छ। बस वा माल सामानको हद निर्धारण भन्दा बढ़ी ढुवानी गरी 93 सवारी साधनहरूबाट 67,500 रूपियाँ अनुमति प्राप्त नगरेको व्यक्तिलाई सवारी चलाउन दिने 19 जनाबाट 19,000 रूपियाँ, त्रुटि नभाँदी वा हेलमेट नलगाई चलाउने 18 जनाबाट 10,000 रूपियाँ र पटकिनु नलिए सवारी चलाउने 10 जनाबाट 10,000 रूपियाँ राजस्व संकलन भएको छ। त्यस्तै अड्याउन निषेध गरिएको ठाउँमा सवारी अड्याउने 18 जनाबाट 11,500 रूपियाँ, घुम्ने नियमित विपरीत निषेध गरिएको ठाउँ वा समयमा सवारी चलाउने 18 जनाबाट 9,500 रूपियाँ र नम्बर प्लेट नराखी चलाउने 13 जनाबाट 8,000 रूपियाँ राजस्व संकलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। यसै गरी सुते सुरक्षित नराखेका 5 जनाबाट 5,000 रूपियाँ, ट्राफिक संकेत बत्ती र इशारा उल्लंघन गर्ने 3 जनाबाट 1,500 रूपियाँ तथा रोक्न संकेत गर्दा नरोक्ने 1 जना चालक र तीव्र गतिमा सवारी चलाउने 1 जनाबाट जनही 1,000 रूपियाँ राजस्व संकलन भएको जनाइएको छ। अरूलाई बाधा पुग्ने ठाउँमा सवारी राख्ने 1 जना र हद निर्धारण गरिएको ठाउँमा सवारी चलाउने 1 जना चालकबाट जनही 500 रूपियाँका दरले जरिवाना संकलन गरिएको छ। समग्रमा यो 9 महिना भन्दा बढ़ीको अवधिमा भएका विविध कार्यवाहीको तथ्याङ्कले सोलुखुम्बुमा सड़क अनुशासन कायम गर्न ट्राफिक प्रहरीले उच्च सक्रियता देखाएको स्पष्ट पार्छ। सगरमाथा आरोही संघले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ़दै गएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ। पर्वतारोहण क्षेत्रमा देखिएको असुरक्षाले विदेशी पर्यटकमा समेत नकारात्मक असर पारिरहेको उल्लेख गर्दै संघले सुरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारसँग माग गरेको छ। सरकारले विक्रमसम्म 2085 नेपाल भ्रमण वर्षका रूपमा मनाउने घोषणा गरेकै समयमा हिमाली क्षेत्रमा असुरक्षा बढ़न दुःखद भएको भन्दै संघले यसप्रति र आरबी मर्महत भएको जनाएको छ। संघले आज एक विज्ञप्ति जारी गर्दै आफूलाई पर्न गएका समस्या र असुरक्षाका विषयमा स्पष्ट धारणा सार्वजनिक गर्न सम्पूर्ण आरोहीहरूलाई समेत आह्वान गरेको छ। यसैबीच सगरमाथाको आधार शिविर भन्दा माथिल्लो क्षेत्रमा कार्यरत 57 वर्षीय आरोही दावा शेर्पाको जीवनमा आइपरेको पछिल्लो घटनाप्रति आरोही संघसहित सम्पूर्ण पर्यटन क्षेत्रले गम्भीर ध्यानकर्षण भएको जनाएको छ। ओखलढुङ्गा जिल्ला खिजीडेम्बा गाउँपालिका 6 स्थायी ठेगाना भएका शेर्पा दोस्रो आधार शिविरमा कुकका रूपमा कार्यरत रहनु भएको थियो। उहाँलाई दबाव दिएर चौथो आधार शिविरमा जान बाध्य पारिएको र त्यसपछि उहाँ 6 दिनसम्म बेपत्ता हुँदा समेत उद्धार र खोजीमा सम्बन्धित ट्रेकिङ कम्पनीले चरम नापरवाही गरेको आरोप लागेको छ। पीड़ित परिवारका अनुसार कम्पनीले उद्धार कार्यमा व्यवस्था गरेको र खोजी गर्नुका सट्टा गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै संघले घटनाको सत्य तथ्य पत्ता लगाउन तत्काल उच्च स्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गरेको छ। हिमाली क्षेत्रमा कार्यरत आरोहीको सुरक्षाप्रति सदैव चुनाखो रहने प्रतिबद्धता जनाउँदै संघले यस्ता घटनाबाट मानवीय जीवनमा पनि क्षतिप्रति गम्भीर हुनुपर्नेमा जोड़ दिएको छ। पीड़ित शेर्पा परिवारका न्यायका लागि ऐक्यबद्धता प्रकट गर्दै सगरमाथा आरोही संघले भविष्यमा यस्ता दुखद घटनाहरू पुनः नदोहोरिन दिनका लागि ठोस र प्रभावकारी कानून निर्माण गरिदिन सरकार समक्ष माग गरेको छ। माउन्ट एभरेस्ट पावर डेभलपमेन्ट लिमिटेडले असार 3 गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आईपीओ मार्फत पश्चात अब दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो। कम्पनीले जारी पुँजी 86 करोड़ रूपियाँको 30% अर्थात 25 करोड़ 80 लाख रूपियाँ बराबरको 25,80,000 किता स्वरी निष्कासन गर्ने अनुमति पाएको थियो। जसमध्ये 8,60,000 किता साधारण स्वर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र 1,72,000 किता साधारण स्वर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँड गरिसकेको छ। त्यस्तै कम्पनीले 34,400 किता स्वर कर्मचारीका लागि 86,000 किता स्वर सामूहिक लगानी कोषहरूका लागि बाँडफाँड गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा बाँकी रहेका 14,27,60,000 रूपियाँ बराबरको प्रतिकिता 100 रूपियाँ अंकित मूल्यका 14,27,600 किता स्वर सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गर्न लागेको हो। आईपीओमा न्यूनतम 10 किताका लागि आवेदन दिनुपर्ने छ भने अधिकतममा 10,000 किताका लागि आवेदन दिन सक्नेछन्। आईपीओमा असार 8 गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा असार 17 गतेसम्म आवेदन दिन सकिनेछ। बेलायती पर्वतारोही केन्टन कुलले 20 पटक सगरमाथाको सफल आरोहण गर्न भएको छ। यस अभूतपूर्व सफलतापछि अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उहाँको तुलनाका निरिता शेर्पा र पासन बाबा शेर्पा जस्ता कीर्तिमानी नेपाली पर्वतारोहीसँग गर्न थालेका छन्। यद्यपि उहाँले यस्तो तुलनालाई सहजै अस्वीकार गर्नु भएको छ। आफू यी दिग्गज नेपाली आरोहीहरू वा अरू कसैसँग पनि कुनै प्रतिस्पर्धा नरहेको कुरा उहाँले स्पष्ट पार्नुभयो। आफ्नो पर्वतारोहण यात्राका पुराना दिनहरू स्मरण गर्दै उहाँले 26 वर्ष अघि आमा डबलम हिमालमा पासन बाबा शेर्पासँग भएको पहिलो भेटको चर्चा गर्नुभयो। त्यति बेला पा बाबा 26 वर्षको र आफू 28 वर्षको रहेको स्मरण गर्दै उहाँले पा बाबाको प्रशंसा गर्नुभयो। पा बाबा एकै सिजनमा 2 पटक सगरमाथा चढ्दा पनि अझै उत्तिकै ऊर्जावान देखिने र कामिरीता शेर्पा एक अद्भुत व्यक्तित्व भएको धारणा व्यक्त गर्नुभयो। नेपाली पर्वतारोहीहरूसँग प्रतिस्पर्धा गर्नुको सट्टा उहाँहरूलाई आफ्नो प्रेरणाको मुख्य स्रोत मान्ने उहाँको भनाई छ। उहाँका लागि सगरमाथा आरोहण केवल एक चुनौती मात्र नभएर नेपालसँगको प्रगाढ सम्बन्धलाई निरन्तरता दिने बलियो माध्यम बनेको छ। नेपाली यहाँका हिमाल नेपाली नागरिक रैथाने संस्कृति र खानाप्रति उहाँको गहिरो लगाव रहेको देखिन्छ। सगरमाथाकै कारण आफूले पटक पटक नेपाल आउने र यहाँका मानिसहरूसँग आत्मीय भेटघाट गर्ने अवसर पाई दुवालको उहाँको भनाई छ, सन् 1993 देखि लगभग प्रत्येक वर्ष नेपाल आइरहनु भएका उहाँले खुम्बु क्षेत्रमा समयक्रम सुनि आएको तीव्र परिवर्तनलाई नजिकबाट निहाल्नु भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासुपा खोटाङको जिल्ला सभापतिमा मुकुन्द कृष्ण थापा निर्वाचित हुनुभएको छ। रासुपा खोटाङको आइतबार सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट थापा दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो। विक्रम सम्वत 2081 पुस 13 गते भएको प्रथम जिल्ला भेलाबाट सभापतिमा निर्वाचित हुनुभएका थापा पुनः प्रथम जिल्ला अधिवेशनबाट दोस्रो कार्यकालका लागि जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो। रासुपा खोटाङको उपसभापतिमा गोविन्द भुजेल र कोषाध्यक्षमा तारा दाहाल निर्विरोध चयन हुनुभएको छ भने जिल्ला कार्य समितिको सचिवमा परशुराम थापा र सहसचिवमा राजन अधिकारी निर्वाचित हुनुभएको छ। त्यसै गरी सदस्यहरूमा प्रकाश अधिकारी, किशोर बहादुर श्रेष्ठ र चन्द्र बहादुर परियार निर्वाचित हुनुभएको छ। 11 सदस्यीय जिल्ला कार्य समिति रहने व्यवस्था अनुसार नवनिर्वाचित जिल्ला कार्य समितिको पहिलो बैठकले 3 महिला सदस्य चयन गर्ने बताइएको छ। त्यसअघि प्रथम जिल्ला अधिवेशनको उद्घाटन पार्टीका केन्द्रीय सदस्य सरिता ग्याउलीले गर्नु भएको थियो। अब आर्थिक समाचार। राज्यको स्वामित्वमा रहेको उदयपुर सिमेन्ट उद्योग चरम आर्थिक संकटमा फँसेको छ। सामान्य प्याकिङ गर्ने बोहोरा किन्दा नसक्त बोरा किन्न नसक्दा उत्पादन भइसकेको करोड़ रूपियाँ बराबरको सिमेन्ट समेत गोदाममै थन्किएको हो। उदयपुर सिमेन्ट उद्योगमा प्याकिङ बोरा अभाव हुँदा करिब 6.5 करोड़ रूपियाँ बराबरको सिमेन्ट अलपत्र परेको हो। देशकै पुरानो तथा सरकारी स्वामित्वको उद्योग मध्ये एक मानिने उदयपुर सिमेन्ट उद्योग अहिले आर्थिक संकट, व्यवस्थापकीय कमजोरी र श्रमिक समस्याले थलिएको अवस्थामा पुगेको हो। उद्योगका अनुसार हाल उद्योग परिसरमा करिब 82,000 बोरा बराबरको सिमेन्ट मौजदात रहेको छ। त्यसमध्ये करिब 50,000 बोरा तयारी सिमेन्ट गोदाममै थन्किएको छ भने थप 27,000 बोरा उत्पादन गर्न पुग्ने क्लिनकर मौजदात अवस्थामा रहेको जनाइएको छ। उत्पादन भएर तयार भइसकेको सिमेन्ट बजार पठाउन नसक्दा उद्योगको आर्थिक अवस्था झन कमजोर बन्दै गएको छ। सरकारले 10 सचिवको सरुवा गरेको छ। गत शुक्रबार मन्त्री परिषदको निर्णयका आधारमा 10 सचिवको सरुवा गरिएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जानकारी दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सरकारले मन्त्रालय समायोजन गर्नु अगाडि वन तथा वातावरण मन्त्रालयको सचिव रहेका गोविन्द शर्मालाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तानेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समन्वय गर्ने जिम्मा दिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सचिव रहेकी चन्द्रकला पौडेललाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ। उपराष्ट्रपति कार्यालयमा रहेका डाक्टर कृष्ण हरि पुष्करलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा तानेर अतिरिक्त समूहमा राखिएको छ। पुष्करले चेन अफ कमाण्ड मुछेर प्रधानमन्त्री शाहलाई एसएमएस गरेको भन्दै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको निर्देशनमा प्रहरीले गत बिहिबार 7 घण्टा नियन्त्रणमा लिएर केरकार गरेको थियो। नेपाल ट्रस्टको कार्यालयमा रहेकी प्रमिला देवी साक्य बज्राचार्यलाई विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव चिरञ्जीवी चटौतलाई सरुवा गरेर नेपाल ट्रस्टको कार्यालयमा पुर्याइएको छ। जल तथा ऊर्जा आयोगका सचिव दिनानाथ मिश्रलाई राष्ट्रिय सतर्कता केन्द्रमा पुर्याइएको छ। गण्डकी प्रदेशका प्रमुख सचिव डुल्डो राज घिमिर निलम्बन रहेकाले प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ। पोखरा विमानस्थल निर्माणमा कर छुट सम्बन्धी अनियमितता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकाले सचिव घिमिरे निलम्बनमा पर्नु भएको हो। आयोगले पर्यटन मन्त्रालय सहसचिवका रूपमा काम गर्ने बेलामा घिमिरे कर छुटी सम्बन्धी अनियमितता संलग्न भएको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो। अर्थ मन्त्रालयका राजस्व सचिव भूपाल बरालाई गण्डकी प्रदेशको सचिवमा सरुवा गरिएको छ। विप्र विपक्षी दलको अवरोधका कारण 15 मिनटका लागि स्थगित भएको प्रतिनिधि सभा बैठक पुनरावसी भोलिसम्मका लागि स्थगित भएको छ। विपक्षीहरूले अवरोधपछि सभामुख देव प्रसाद अरियाले 15 मिनटका लागि बैठक स्थगित गर्नुभएको थियो, तर समय सकिँदा पनि बैठक बस्न नसकेपछि संसद सचिवालयले सूचना पास गरेर भोलिसम्मका लागि स्थगित गरेको हो। गएको फागुन 21 गते भएको चुनावपछि आएको यो नयाँ प्रतिनिधि सभामा पहिलो पटक सूचना तासेर बैठक स्थगित भएको हो। आजको बैठक शुरू हुने बित्तिकै प्रतिपक्षी दलका सांसदहरूले उठेर विरोध गरेका थिए। सभामुख अरियाले दलीय आधारमा बोल्न समय दिएपछि प्रतिपक्षी दलका सांसदहरूले प्रधानमन्त्रीले सीमाबारे दिएको अभिव्यक्ति रेकर्डबाट नहटाएसम्म सदन चल्न नसक्ने बताएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले पनि भारतको जग्गा मिचेको रहेछ भन्ने अभिव्यक्ति दिएका विपक्षीहरूले संसद बैठकमा अवरोध गर्दै आएका छन्। वीर अस्पतालमा रहेका दुईवटै सिटी स्क्यान मेसिन बिग्रिएपछि सेवा 1 महिनादेखि बन्द भएको छ। रोग निदानका लागि महत्वपूर्ण मानिने सिटी स्क्यान सेवा अवरूद्ध हुँदा बिरामीहरू ट्रमा सेन्टर तथा निजी अस्पतालमा जान बाध्य छन्। अस्पतालका अनुसार एउटा मेसिन काम नलाग्ने नै भएको छ भने एउटा चाहिँ जेन तेन चले पनि 1 महिनादेखि त्यो पनि थन्किएर बसेको छ। वीर अस्पतालमा दैनिक करिब 70 जनाको सिटी स्क्यान हुने गरेको थियो। त्यहाँ सिटी स्क्यान गर्न 2500 देखि 6000 रूपियाँसम्म लाग्ने गरेकोमा अहिले बिरामीहरू निजी अस्पतालमा 5000 देखि 16000 रूपियाँ समतिन बाध्य छन्। सेवा बन्द भएपछि सिटी स्क्यानका लागि बिरामीहरू ट्रमा सेन्टर, शुक्रवास ट्रपिकल तथा सरुवा रोग अस्पताल लगायत अन्य स्वास्थ्य संस्थाहरूमा जाने गरेका जनाइएको छ। रेडियोलोजिस्ट डाक्टर विकास विक्रम अधिकारीका अनुसार अल्ट्रासाउण्ड वा एक्सरेबाट प्राप्त नतिजामा शंका लागेमा सिटी स्क्यान मार्फत अथवा पुष्टि गरिन्छ। वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढा थोकीले अबको 1 साताभित्र सेवा पुनः संचालनमा आउने बताउनुभयो। फिलिपिन्सको दक्षिणी क्षेत्रमा सोमबार गएको 7.8 म्याग्निच्युडको भूकम्पमा परि कम्तीमा 31 जनाको मृत्यु भएको प्रान्तीय अधिकारीहरूले बताएका छन्। राष्ट्रिय प्रकोप अधिकारीहरूका अनुसार कम्तीमा 1 दर्जन व्यक्ति अझै हराइरहेका छन् भने 134 जना घाइते भएका छन्। करिब 7,20,000 जनसंख्या रहेको जनदल सान्तोसको दक्षिणमा गएको भूकम्पले कम्तीमा 9 जनाको ज्यान लिएपछि फिलिपिन्सका अधिकारीहरूले प्रभावित तटीय क्षेत्रका मानिसहरूलाई उच्च स्थानमा जान आग्रह गरेका छन्। अमेरिकी भूगर्भिक सर्वेक्षण संस्थाका अनुसार भूकम्प गएको करिब 2 घण्टापछि 6.5 म्याग्निच्युडको शक्तिशाली पराकम्प गएको थियो। जनरल सान्तोसमा एएफपीका एक पत्रकारले सोमबार दिउँसो दलकर्मीहरूले ग्राहकहरूको भीड़भाड़ भइरहने एक लोकप्रिय किराना पसल भत्किला भग्नावशेषमा पुगिएका भनिएका 2 कर्मचारीको मृत शरीरलाई निकाल्ने प्रयास गरिरहेको देखिएको बताउनु भएको छ। अति प्रभावित सारंगानी प्रान्तका विप्र प्रमुख रेने पुंछामालले एपीलाई बताए अनुसार ग्ल्यान नगरपालिकामा मात्रै पहाड़को फेरमा पहिरोले घर पुग्दा 14 जनाको मृत्यु भएको छ। इसरायलले लेबनानको राजधानी बेरुतको दक्षिणी क्षेत्रमा हवाई आक्रमण गरेपछि इरानले उत्तरी इसरायलतर्फ मिसाइल आक्रमण गरेको छ। यस्तै मध्य पूर्वमा भइरहेको तनावलाई थप चर्काएको छ। अधिकांश मिसाइलहरू इसरायलको हवाई प्रतिरक्षा प्रणालीले नष्ट गरेको दावी छ। इरानी आक्रमणको केही घण्टा अघि इसरायलले बेरुतको दहिएह क्षेत्रमा रहेको हिजबुल्लाह लक्षित हवाई आक्रमण गरेको थियो। अमेरिकाले मध्यस्थतामा भएको युद्ध विरामलाई सम्झौता पछि लेबनानको राजधानीमा भएको यो पहिलो ठूलो आक्रमण हो। हङकङलाई हराउँदै नेपालले एसियाली खेलकुद छनौटको उपाधि जितेको छ। सिंगापुरमा आज भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस नियमका आधारमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको लक्ष्य पछाएको नेपालले 11 ओभर 3 बलमा 2 विकेट गुमाएर 114 रन बनाएको अवस्थामा खेल वर्षाले प्रभावित हुन पुग्यो। नेपालका कुशल भोकलले 65 रोहित पौडेलले नट आउट 35 रन बनाए। हङकङका आयु शुक्ला र इजहसान खानले विकेट लिएका छन्। यसअघि त सारेगा ब्याटिङ गरेको हङकङले विश्व ओभरमा 7 विकेट गुमाएर 188 रन बनायो। हङकङका अंशुमन रथले 80, साहिता वासिफले 55 रन बनाएका छन्। नेपालका स्वर मल्लले 4 विकेट लिए। यस्तै ओमानलाई हराउँदै मलेसिया एसियाली खेलकुद छनौटमा तेस्रो भएको छ। तेस्रो स्थानका लागि आज भएको खेलमा मलेसियाले ओमानलाई 8 विकेटले हरायो। यो प्रतियोगिताबाट नेपाल, हङकङ, मलेसिया र ओमान एसियाली खेलकुदमा छनौट भएका छन्। खेल खबर सँगै सोलु समाचार सकियो। विदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक। वङकिङ कसुर र वैदेशिक रोजगार ठगीका फरार प्रतिवादी, खड्का कारागार चलन, सुनखुम्बुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टर मार्फत उद्धार। पासाङ लामु स्मृति कप भलिबलको उपाधि, पुरूषतर्फ सोताङ र महिलातर्फ महाकुलुङलाई सुनखुम्बुमा ट्राफिक नियम उल्लंघन गर्ने चालकहरूमाथि गरिएको कार्यवाहीबाट 12 लाख भन्दा बढी राजस्व संकलन। हिमालय क्षेत्रमा असुरक्षा बढ़ेको भन्दै सगरमाथा आरोही संघद्वारा सरकारको ध्यानकर्षण। माउन्ट एभरेस्ट पार्ने अवस्था 3 गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने। सरकारले गर्यो 10 सचिवको सल्लाह, प्रतिनिधि सभा बैठक सूचना काटेर भोलिसम्मका लागि स्थगित। बिरो अस्पतालमा 1 महिनादेखि सिटी स्क्यान सेवा बन्द, बिरामी निजी अस्पताल धाउन बाध्य। फिलिपिन्समा शक्तिशाली भूकम्प, कम्तीमा 31 जनाको ज्यान गयो। बेरूतमा इजरायलले आक्रमण गरेपछि उत्तरी इजरायल तर्फ इरानको मिसाइल आक्रमण। र हङकङलाई हराउँदै नेपालले जित्यो एसियाली खेलकुद छनौटको उपाधि। हवस्त, साँझ 7 बजेको सोलु समाचारबाट समाचार शाखाका सहकर्मीहरूसँगै सरस्वती पूर्वी विदा हुन्छ। भोलि बिहान 7 बजे सोलु समाचार लिएर फेरि आउँछु। सूचना शिक्षा र स्वस्थ मनोरञ्जनका लागि सोलुवा काम सुन्दै रहनुहोला। नमस्कार।
4: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर।
5: सोलुखुम्बु जिल्लाको सोलु दुपुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
4: युवा सुविधाहरू, खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
5: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वा सोभन्दा माथि, थप सिर्फ सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू, नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98 66 41 74 र फुनी शेर्पा होस्टेल संचालक 98 41 15 90 82।
4: नगरपालिका वडा नम्बर 10 सात

0: कृषि पर्यटन ऊर्जा सहकारी र पूर्वाधार सुशासन र जवाफदेहिता समृद्धिको आधार। नमस्कार, रेडियो कार्यक्रम हाम्रो नेचरल्यान्डमा तपाईलाई हार्दिक स्वागत छ। स्थानीय तहको काम कारवाही प्रति स्थानीयलाई जानकारी गराई विकास क्रियाकलापमा जनसहभागिता र जवाफदेहिता अभिवृद्धि गर्ने उद्देश्यले तयार गरिएको रेडियो कार्यक्रम हो हाम्रो नेचरल्यान्ड। नेचरल्यान्ड गाउँपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सुले एफएम 101.2 मेगाहर्जले उत्पादन गरेको रेडियो कार्यक्रम हाम्रो नेचरल्यान्ड लिएर उपस्थित भएको छु म अञ्जु कार्की। हरेक सोमबार साँझ 7:30 बजेदेखि आधा घण्टासम्म सामुदायिक रेडियो सोले एफएम 101.2 मेगाहर्जबाट प्रसारण हुने रेडियो कार्यक्रम हाम्रो नेचरल्यान्डमा नेचरल्यान्ड गाउँपालिकामा सम्पादन भइरहेका विभिन्न क्रियाकलापहरू तथा योजनाको बारेमा जानकारीमूलक रेडियो सामग्रीको साथमा गाउँपालिकाका विभिन्न कार्यका बारेमा स्थानीय नागरिकको अनुभव तथा सुझावहरू र गाउँपालिकाका गतिविधिहरू समेट्ने गर्छौं। कार्यक्रम हाम्रो नेचरल्यान्डमा हामी नेचरल्यान्ड गाउँपालिकाको बजेट योजना भइरहेको कामको प्रगति सम्पादित कामको प्रभावकारिता नागरिकको गुनासो तथा सुझावका बारेमा रेडियो रिपोर्ट सफलताका कुरा अन्तर्वार्ता लगायतका जानकारीमूलक सन्देशहरू प्रस्तुत गर्नेछौं। रेडियो कार्यक्रम हाम्रो नेचरल्यान्डका आज पाँचौं अंक हो। पाँचौं अंकमा आज हामी नेचरल्यान्ड गाउँपालिकामा स्वास्थ्य सेवा प्रति नागरिकको प्रतिक्रिया
1: अपाङ्ग र यो के भन्छन् महिलाहरूको केही चेक जाँच गर्ने भनेको सुनेर अनि आएको हजुर। यो निशुल्क शिविर पाउँदा हामी धेरै खुसी छौँ किनभने म लगायत अरू पनि सबै धेरै खुसी हुनुहुन्छ।
0: स्वास्थ्यमा नागरिकले के सुविधा पाउँछन् त गाउँपालिका अध्यक्ष राईसँग गरिएको कुराकानी।
2: स्वास्थ्यका प्राथमिकता क्षेत्रहरू जुन नेपाल सरकारले तोकेको एउटा कार्यक्रमका सेड्युलहरू छन् जसमा पहिलो प्रायोरिटीका कार्यक्रमहरू के छन् होइन तिनै कार्यक्रमहरूलाई सपोर्ट गर्ने नै जुन जति सशक्त कार्यक्रमहरू माथिबाट नेपाल सरकारबाट प्राप्त हुन्छ।
0: यस वर्ष के काम भयो त स्वास्थ्य शाखा प्रमुखसँगको कुराकानी।
3: अब स्वास्थ्य क्षेत्र चाहिँ हामी विगतको 4 वर्षमा भयो यो क्षेत्र हामीले काम गरेको हामी आउने लगत्तै प्रत्येक वडामा घुम्ती शिविर राखेका छौँ। प्रत्येक वडामा तीन महिनाको बीचमा
0: हाम्रो देश नेपाल यतिखेर संघीय संरचनामा छ। संघीय संरचना अनुसार नेपालमा संघीय सरकार प्रदेश सरकार र स्थानीय सरकार गरी तीन तहको सरकार क्रियाशील रहेको छ। देशको 77 जिल्ला मध्ये एक सोलुखुम्बु जिल्लामा 8 स्थानीय सरकार अर्थात स्थानीय तह रहेका छन्। 8 स्थानीय तह मध्ये नेचरल्यान्ड गाउँपालिका पनि एक रहेको छ। सोलुखुम्बुको सबैभन्दा होचो भूभाग समेटेको नेचरल्यान्ड गाउँपालिका साबिकको नेचा बतास्य नेचा बिहिबारे र सल्यान्ड गाउँ विकास समिति मिलेर निर्माण भएको छ। नेचरल्यान्ड गाउँपालिका हाल 5 वडामा विभाजित छ। आउनुहोस् कार्यक्रम हाम्रो नेचरल्यान्डको शुरूआतमा जानकारी लिउ नेचरल्यान्ड गाउँपालिकाको बारेमा।
4: पूर्वी नेपालको प्रदेश नम्बर 1 अन्तर्गत सोलुखुम्बु जिल्लाको दक्षिण भागमा अवस्थित एक सुन्दर गाउँपालिका हो नेचरल्यान्ड गाउँपालिका। विक्रम सम्वत 2073 सालमा स्थानीय विकास मन्त्रालयले 753 स्थानीय तह लागू गर्दा सोलुखुम्बु

0: धर्मावलम्बीहरु बसोबास गर्ने यो ठाउँमा ब्राह्मण छेत्री राई शेर्पा तामाङ मगर कामी तनाई सार्की नेवार जातिको बहुलता रहेको छ। धान मकै गहुँ कोदोलाई यस क्षेत्रको मुख्य खाद्यान्न बालीको रूपमा लिइन्छ भने फलफूलतर्फ आँप कटहर लिची किरा सुन्तला मेवा नास्पाती आदि उत्पादन हुन्छ। लेचा सोलन गाउँपालिकामा पश्चिमी डाँडा सुखी पोखरी फुर्के पोखरी लौरेश्वर हावा आउने उडार थाम डाँडा जस्ता ऐतिहासिक तथा पर्यटकीय ठाउँहरू रहेका छन्। यस गाउँपालिकाको सिमाना पूर्वमा थुम दुटकुसी गाउँपालिका र खोटाङ जिल्ला पश्चिममा ओखलढुङ्गा जिल्ला तथा उत्तरमा सोलु दुटकुण्ड नगरपालिका दक्षिणमा ओखलढुङ्गा जिल्ला रहेको छ।
1: तपाई यतिखेर रेडियो कार्यक्रम हाम्रो नेचर सल्यान सुन्दै हुनुहुन्छ। यो कार्यक्रम नेचर सल्यान गाउँपालिका सोलुखुम्बुको सहकार्यमा सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जले उत्पादन प्रसारण गरेको रेडियो कार्यक्रम हो। नेचर सल्यान गाउँपालिका वडा नम्बर 2 स्वास्थ्य शिविर सम्पन्न भएको छ। गाउँपालिकाको वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वास्थ्य शाखा नेचा भेटघारीको आयोजनामा संचालित यस शिविरमा कुल 150 जना स्थानीय नागरिकले प्रत्यक्ष रूपमा स्वास्थ्य सेवा तथा परामर्श लिएको नेचर सल्यान गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख केशव बास्तोलाले जानकारी दिनुभएको छ। वहाँका अनुसार कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय नेचर सल्यान गाउँपालिका र करूणा फाउण्डेशन नेपालको त्रिपक्षीय लागत साझेदारी तथा राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशी प्रदेशको प्राविधिक साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रम अन्तर्गत यो विशेष शिविर सञ्चालन गरिएको छ। जेठ 17 गते प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा आयोजना गरेको यस शिविरमा नेचर सल्यान अस्पताल प्राथमिक स्वास्थ्य केन्द्र सल्यानमा कार्यरत दक्ष स्वास्थ्य कर्मी तथा डाक्टरको टोली खटेर बिरामीको परीक्षण गरेको थियो। शिविरमा मुख्य गरी 30-45 वर्ष उमेर समूहका महिलाको पाठेहरूको मुखको क्यान्सर जाँच महिलामा आङ खस्ने समस्याको पहिचान उपचार र परामर्श तल्लो पेट सम्बन्धी स्वास्थ्य समस्याको विस्तृत जानकारी गराइएको थियो जाँच गरिएको थियो। शिविरमा सेवा लिएपछि स्थानीय नागरिकको प्रतिक्रिया के छ त?
2: मेरो नाम र ठेगाना चाहिँ ठेगाना यही 2 नम्बर वार्ड यो योगी गाउँ पर्छ। योगी हो आज यो अपाङ्ग र अनि अपाङ्ग र यो के भन्छन् महिलाहरूको केही चेक जाँच गर्ने भनेको सुनेर अनि आएको म्याम। हजुर यो निशुल्क शिविर पाउँदा हामी धेरै खुसी छौँ किनभने म लगायत अरू पनि सबै धेरै खुसी हुनुहुन्छ। यहाँ यत्रो थुप्रै समाजहरू पाल्नु भएको छ। यहाँ अब मैले चाहिँ चेक जाँचहरू पनि गराएर यहाँ औषधि लिनका लागि बाहिर निस्किएको। समस्या चाहिँ अब मेरो यो दाहिने खुट्टा मेरो भाँचिएको पहिले 54 सालमै हो अनि यो भाँचिएको मैले पहिले यो उहाँ वीर हस्पिटल पुगेर स्टिल राखेको थियो। यो स्टिल मैले पछि झिक्न सकिनँ पैसा धेरै लाग्ने कुरा भयो खर्च भएन अनि झिकिनँ त्यतिकै बस्दै अनि अब 54 सालको कुरो 81 सालमा चाहिँ म एकदमै पुरै नसक्ने केही नचल्ने भएपछि यहाँ गाउँबाट केही गर्न नसकेपछि गाउँको यहाँको हस्पिटलले केही गर्न नसकेपछि जिल्ला हस्पिटल जाँदा पनि भएन जिल्ला हस्पिटलले अनि मिसन पठाइदिएको मिसनले अनि यो केही सुधार भएको छु अहिले। आजको शिविरबाट चाहिँ अपेक्षा चाहिँ मैले फेरि म्याम यो मेरो त्यस्तो यो दुःख छ यस्तो दुःख छ अनि अब यो सास फेर्न चाहिँ आज 4 दिनको यस्तो हरेक पार्छ सुँगुर कराए जस्तो चुई चुई गरेर घाँटी पर्छ अनि गाह्रो हुन्छ उकालोमा हिँड्न अनि त्यसका लागि यो शिविरले बा केही हुन्छ कि मलाई उपलब्धि भनेर म त्यसका लागि पनि यहाँ शिविरमा चाहिँ लागि परेर आएको म बिहान 9 बजी नै आएको।
1: हजुर विशेष गरी अब तपाईँकै गाउँ ठाउँमा यसरी निशुल्क शिविर चाहिँ गाउँपालिकाले सञ्चालन गरिरहेको छ तपाईँ गाउँपालिकालाई के भन्न चाहन्छ?
2: गाउँपालिकालाई एकदम धन्यवाद भन्न चाहन्छु म। अब जे होस् यस्तै फेरि पनि ल्याइदिए म जस्तै गरिबहरूलाई अलिक शान्ति मिल्थ्यो कि भन्ने आशामा पनि छु। अध्यक्ष लगायत उपाध्यक्ष लगायत अब यहाँ सम्पूर्ण

0: अरु सबै यो स्वास्थ्य विषयका सबै डाक्टरहरू सिस्टरहरूलाई पनि म धेरै धन्यवाद भन्न चाहन्छु।
1: मेरो कमला जोगी
2: हजुर कहाँदेखि आउनुभयो यहाँ?
1: मेरो के हो घर त्यही चुपात्र हो।
2: अनि यहाँ त घर नजिकै यसरी निशुल्क शिविर सञ्चालन भइरहेको छ।
1: हजुर सर, म त शिविरको भन्ने वास्ता गरिनँ, उस्तो पनि भएन। हामी बुढाबुढी दुईजना थियौँ अनि यो दमको बिमार थियो। अहिले चार वर्ष भएको छ दमको बिमार भएको। अनि वर पनि उपचार लगाएर यो ओहोलुमा पुगेर आएको थिएँ। अनि अहिले अनि यहाँ उपचारमा अस्ति पनि उपचारै गरेर गएको। मेरो चाहिँ अघि चाहिँ बिमारको लागि
2: निजासल्यानमा चाहिँ घुम्ती शिविर चाहिँ यो महिलाहरूको लागि भनेर अपाङ्ग र महिलाहरूको लागि धेरै प्राथमिकताको लागि गरेर राखेको हो। म चाहिँ यस विषयमा चाहिँ के भन्न चाहन्छु भनेदेखि हाम्रो चाहिँ महिलाहरूको चाहिँ हेर्दा राम्रो देखिन्छ, बाहिरबाट हेर्दा चाहिँ राम्रो देखिन्छ, तर भित्रभित्रै हाम्रो हामी महिलाहरूको चाहिँ आङ खस्ने, चिलाउने अनि गनाउने पानीहरू हुने भन्दाखेरि चाहिँ हुने हुँदाखेरि हामीले लाज मानेर हामी त चाहिँ भन्दैनौँ के, कसैले भन्नु राखेको हुँदैन, लुकिराखेको त्यस्तो पीडाहरू चाहिँ त्यो हुनाले गर्दाखेरि चाहिँ यो शिविरबाट चाहिँ महिलाहरूले पाउने, अपाङ्गताले पाउने उहरू चाहिँ त्यो सेवा सुविधा चाहिँ यो घुम्ती शिविरबाट चाहिँ पाउन सक्नुहुन्छ। यति उपचार गर्नको लागि अलि बाहिर जानुपर्छ, धेरै खर्च हुन्छ। यो गर्दै गर्दाखेरि चाहिँ उहाँहरूले सेवा सुविधाहरू राम्रो पाउनुहुन्छ भनेर चाहिँ हामीले यो कार्यक्रम गरेको
3: हो। अब यस्ता यस्ता कार्यक्रमहरू सञ्चालन गर्न चाहिँ के गर्नुपर्ने?
2: यस्तो कार्यक्रम गर्नको लागि चाहिँ अब नेजासल्यान गाउँपालिकामा यो हुँदै गर्दाखेरि विभिन्न विश्वव्यापी नै महिलाहरूमा चाहिँ यो कार्यक्रमहरू चालु भएदेखि चाहिँ कुना गाँसामा रहेका महिलाहरूले, थाहा नपाएको महिलाहरूले चाहिँ यसको ऊ चाहिँ पाउने सेवा सुविधा चाहिँ पाउनुहुन्थ्यो भन्ने लाग्छ।
4: हजुर स्वागत यहाँहरूलाई पनि, नमस्कार। मेरो नाम युवराज कटेल नेतासल्यान तिन। यो चाहिँ शिविर तपाईँको अपाङ्गताहरूको लागि पहिला लक्षित गरी लक्षित वर्गहरूको ओपिडी भन्ने संस्थाद्वारा र यो पालिकाको समन्वयमा गरिएको कार्यक्रम हो। यसमा चाहिँ विशेषतः अपाङ्गहरूलाई पहिलो प्राथमिकता दिँदै त्यहाँबाट महिला अशक्तहरूलाई पनि यसमा समावेश गरिएको छ। अब महिलाहरूको तल्लो पेट दुख्ने, अब तपाईँको महिलाहरूको समस्याको बारेमा पनि अब डाक्टरहरूले उहाँहरूको सोधपुछ गरेर उहाँहरूलाई सबै शिविरमा चाहिँ उहाँहरूलाई जे जे भएको छ उहाँहरूको बारेमा बुझ्नुहुनेछ अनि चेक जाँच गर्नुहुनेछ। अब बाँकी उहाँहरूलाई सक्दो के राहतको लागि औषधि वितरण पनि गरिनेछ निशुल्क रूपमा, र त्यस्तो अरू बाँकी बिरामीहरूलाई पछिल्लो चरणमा चाहिँ उहाँहरूलाई घर घरमा पनि त्यो औषधिको व्यवस्था केही सक्दो पालिकाले गर्नेछ। यो तपाईँको अपाङ्गता भएका व्यक्तिहरूको लागि चाहिँ उहाँहरूलाई नियमित रूपमा खानुपर्ने औषधिहरू निशुल्क रूपमा वितरण गरिन्छ। अनि तपाईँको सेनिटरी प्याडमा त्यो अपाङ्गता भएका महिलाहरू उहाँहरूको लागि पनि सेनिटरी प्याडहरू निशुल्क रूपमा वितरण गरिन्छ।
5: तपाईँले भर्खरै सुन्नुभयो नेसासल्यान गाउँपालिकाका स्थानीय नागरिकसँग गरिएको यो कुराकानी। स्वास्थ्य जाँचका क्रममा जटिल समस्या भएका बिरामीको हकमा गाउँपालिकाभित्रै सम्भव भएसम्मको उपचार गर्ने र त्यहाँ उपचार सम्भव नभएका थप गम्भीर प्रकृतिका बिरामीलाई आवश्यक प्रक्रिया पूरा गरी बाहिरका सरकारी तथा सुविधा सम्पन्न अस्पतालमा रेफर गरिने गाउँपालिकाले जनाएको छ। विशेष गरी लामो समयदेखि रोग लुकाएर बसेका महिला, आर्थिक अवस्था कमजोर भएका विपन्न परिवार र अपाङ्गता भएका व्यक्तिले आफ्नै पाए पर्ने ठाउँमा स्त्री रोग सम्बन्धी विशेष जाँच, क्यान्सर स्क्रीनिङ तथा निशुल्क औषधि पाएपछि गाउँपालिकाको यस कार्यप्रति कृतज्ञता व्यक्त गर्दै उच्च सम्मान गरेका छन्। यसै विषयमा हामीले थप कुराकानी गरेका छौं स्वास्थ्य शाखा प्रमुख केशव बास्तोला।
6: हजुर, विशेष गरी स्वास्थ्यको क्षेत्रमा चाहिँ गाउँपालिकाका स्वास्थ्य क्षेत्रका तत्कालीनहरूको कारण मुख्य प्राथमिकताहरू चाहिँ योजनाहरू के के रहेका छन्?
7: हाम्रो नेतासल्यान गाउँपालिकाको कुरा गर्नुपर्दा स्वास्थ्यका प्राथमिकता क्षेत्रहरू जुन नेपाल सरकारले तोकेको एउटा कार्यक्रमका सेड्युलहरू छन् जसमा पहिलो प्रायोरिटीका कार्यक्रमहरू के के छन् होइन तिनै कार्यक्रमहरूलाई सपोर्ट गर्ने नै जुन जति सशक्त कार्यक्रमहरू माथिबाट नेपाल सरकारबाट प्राप्त हुन्छ तिनै सशक्त कार्यक्रमको लक्ष्यलाई प्राप्ति गर्नको लागि चाहिँ हामीले सपोर्टिभ कार्यक्रमको रूपमा चाहिँ पालिकाबाट पनि यसलाई माथिबाट दोहोरो नहुने गरी थप सपोर्टिभको रूपमा सञ्चालनमा ल्याएका छौँ। समग्रमा हेर्नुपर्दा नेपाल सरकारले राखेका पहिलो प्राथमिकता कार्यक्रमहरू नै सबै नै हामीले त्यसैलाई नै अगाडि बढाएका छौँ।
6: हजुर, विशेष गरी दुर्गम वा विपन्न बस्तीमा नागरिकहरूसम्म आधारभूत स्वास्थ्य सेवा पुर्याउन चाहिँ तपाईँहरूले कस्ता रणनीतिहरू अप्नाइरहनु भएको छ?
7: नेता सरकारको स्वास्थ्य सेवाको पहुँच कम भएको क्षेत्रहरूलाईमा चाहिँ मा कन्टिन्यू रूपमा चाहिँ नेपाल सरकारले प्रदान गर्ने आधारभूत स्वास्थ्य सेवाको परिपूर्ति गर्नको लागि चाहिँ हामीले हाम्रो पालिकाभित्र 10 स्वास्थ्य संस्थाहरू चाहिँ अहिले सक्रिय रूपमा काम गरिरहनु भएको छ। त्यो सँगसँगै ती स्वास्थ्य संस्थाहरू आउन पनि थोरै टाढा भएको जुन जति बस्ती छ र त्यो समुदायलाई केन्द्रित गरेर चाहिँ हामीले गाउँघर क्लिनिक मार्फत त्यसै गरी हामीसँग सामुदायिक स्वास्थ्य इकाइहरू पनि त्यसैलाई आधारित गरेर सामुदायिक स्वास्थ्य इकाइ पनि सञ्चालन भइरहेका छन् र त्योभन्दा पनि अझ सामुदायिक स्वास्थ्य इकाइ आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य चौकीहरूमा आउनुपर्ने टाढाको बस्तीहरूलाई केन्द्रित गरेर हामी मासिक रूपमा 15 दिनको पेरिफेरीमा अथवा महिना महिना दिनको पेरिफेरीमा चाहिँ गाउँघर क्लिनिकहरू सञ्चालन गर्दै सेवा चाहिँ दिइरहेछ।
6: विशेष गरी स्वास्थ्यको क्षेत्रमा हेर्दा स्थानीय तहबाट विनियोजन बजेट र जनशक्तिहरू पुरा छन् कि छैन नभन्दा तपाईँहरूले कसरी त्यसलाई चाहिँ व्यवस्थापन गरिरहनु भएको छ?
7: बजेटको कुराकानी गर्दाखेरि त समग्र रूपमा हेर्नुपर्दाखेरि स्वास्थ्य क्षेत्रको स्वास्थ्य संस्था भौतिक संरचनादेखि लिएर इन्स्ट्रुमेन्टलको पाटोमा स्वास्थ्य संस्था सुदृढीकरणको पाटोमा चाहिँ बजेटहरू अलिकति अभाव नै हो। त्यसलाई भएकै बजेटमा रहेर र भएकै सोच साधनमा रहेर चाहिँ हामीले काम गरिरहेछौँ। प्रोग्रामेटिक रूपमा हेर्दाखेरि चाहिँ प्रोग्रामलाई सपोर्ट गर्ने बजेटहरू चाहिँ पर्याप्त नै छ। त्यो सँगसँगै जनशक्तिको पाटोमा पनि नेपाल सरकारबाट जुन स्वीकृत दरबन्दी स्वास्थ्य संस्थामा आउनुपर्ने स्वीकृत दरबन्दीहरू छ त्यो अनुसार नै स्थायी दरबन्दी नभएको हकमा चाहिँ करारबाट प्रस्तुति भएर काम गरिरहेको छौँ गरिरहेका छौँ। समग्र रूपमा हेर्नुपर्दा जनशक्तिको पाटो पनि फुल्ली चाहिँ सन्तुष्ट हुनु खाले हुनुपर्ने चाहिँ छैन तर त्यही त्यो नहुँदाहुँदै पनि धेरै कमी भएर स्वास्थ्य सेवाको सर्भिस नै नदिने खाले अपु पनि भन्न मिल्दैन। जस भएको जनशक्तिलाई चाहिँ फुल्ली युटिलाइज गरेर काम गरिरहेछ।
6: विशेष गरी गाउँपालिकामा सुरक्षित मातृत्व अनि बाल पोषण विभिन्न खोपहरूको कार्यक्रमहरू चाहिँ कतिको सञ्चालन भइरहेका
7: छन्? सुरक्षित मातृत्व खोपको कार्यक्रमहरू चाहिँ नियमित रूपमा सञ्चालन भइरहेका छन्। हामीले पालिकालाई वार्षिक रूपमा पूर्ण खोप सुनिश्चित गाउँपालिका भनेर घोषणा पनि गर्दै आइरहेका छौँ र पूर्ण खोप घोषणा गर्नुको आधार भनेको पनि खोपबाट कुनै पनि बच्चाहरू चाहिँ छुट छैनन् भन्ने नै एउटा छुट भएको छैन जति पाउनुपर्ने खोपहरू चाहिँ पाएको छ भन्ने नै आधार हो। त्यही आधारलाई लिएर पालिकाले पूर्ण खोप सूची घोषणा गर्दै गर्दा खोपको कार्यक्रमबाट बच्चाहरू छुटेका छैनन् भन्ने नै हुन्छ र सँगसँगै सुरक्षित मातृत्व लगायतका कार्यक्रमहरू नियमित रूपमा सञ्चालन भइरहेको छ। हाम्रै पालिकाको कुरा गर्नुपर्दाखेरि मातृमृत्युको कुरा चाहिँ अहिलेसम्म हाम्रोमा छैन शून्य नै रहिरहेको छ र हाम्रो पालिकाभित्र सुरक्षित मातृत्व विशेष गरी सुत्केरी सेवा प्रोभाइड गर्ने 3 बर्थिङ सेन्टरहरू छन्। 3 बर्थिङ सेन्टरबाट सेवा सुचारू भइरहेको छ र आपतकालीन अवस्थामा हामीले रेफर गर्नुपर्ने इमर्जेन्सी रेफर भनेको नजिकैको सामुदायिक अस्पताल मिसन नै हामीले नजिक आधार भनेर त्यहाँ रेफर गरिरहेछौँ। त्यो हेर्नुपर्दाखेरि समग्र रूपमा राम्रै देखिन्छ।
6: विशेष गरी अब मौसम अनुसारको विभिन्न रोगहरू लाग्ने गर्दछ, सर्ने नसर्ने रोगहरू विभिन्न भाइरसहरू आउने गर्दछ, त्यसको लागि त्यसलाई नियन्त्रण गर्नको लागि तपाईँहरूले के कस्ता पहलहरू गर्नुहुन्छ?
7: खास गरी अहिलेको अवस्थाको कुरा गर्नुपर्दाखेरि सर्व रोगहरूले चाहिँ बेला बेलामा आक्रमण गरिरहेको अवस्था हो। त्यो सँगसँगै अहिलेको जेनुइन अवस्था भनेको चाहिँ नसर्ने लगायत मानसिक रोगहरूको रोगीहरू चाहिँ एकदमै बढिरहेको अवस्था देखिन्छ। त्यसलाई फुल्ली कन्ट्रोल गर्नको लागि त हामीले पनि सकिरहेका छैनौँ तर हाम्रो पालिका वाइजको प्रोग्राममा हेर्दाखेरि चाहिँ हामीले वार्षिक रूपमा स्क्रिनिङ गरिरहेछौँ, समुदाय लेभलमा पनि स्क्रिनिङ गरिरहेछौँ। स्क्रिनिङ गरेर जति सक्दो चाँडो चाहिँ उहाँहरूलाई चाहिँ यदि नसाले कुनै रोगहरू डायग्नोसिस भयो भने चाहिँ उपचारको दायरामा ल्याउन चाहिँ कोसिस गरिरहेछौँ। सँगसँगै सर्वरोगको पाटोमा चाहिँ हामीले तत्काल त्यस्ता कुनै खाले सर्वरोगहरू आइहाले भनेर सर्वरोगलाई नियन्त्रण गर्ने रणनीति नै युज गरेर अगाडि बढ्ने हो, तर अहिलेसम्म नआएको अवस्था हुँदा अहिलेको तत्कालको अब आउन सक्ने सम्मान भनेको डेङ्गु नेता क्षेत्रलाई हेर्दाखेरि चाहिँ अलिकति गर्मीको क्षेत्र पनि र लामखुट्टेको पनि अलिकति बढेन भएको एरिया पनि मानिन्छ। त्यो हुँदा अघिल्लो वर्षमा पनि डेङ्गुका केही पोजिटिभ केसहरू आइरहेको थिए, त्यो हुँदा अहिले पनि डेङ्गु चाहिँ आउन सक्ने सम्भावनालाई चाहिँ मध्यनजर गर्दै अहिलेदेखि नै हामीले सबै ज्वरोका बिरामीका केसहरूलाई ज्वरो जति छ ज्वरो आउने केसहरूलाई चाहिँ डेङ्गु परीक्षण चाहिँ सुरु गरिसकेका छौँ र यही अनुसार नै चलिरहेको छ।
6: विशेष गरी स्वास्थ्यहरूलाई अझ बढी नसै बनाउनको लागि तपाईँ स्थानीय तहबाट के अपेक्षा गर्नुहुन्छ?
7: स्वास्थ्य क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि पक्कै पनि पहिलो कुरा भनेको त स्वास्थ्यमा नै पहिलो प्राथमिकता रूपमा रहेर लगानी हुनु पर्यो। स्वास्थ्यमा लगानी नै पहिलो प्राथमिकता हुनुपर्छ भन्ने लाग्छ मलाई। त्यो सँगसँगै लगानी सँगसँगै हामीले बनाउनु पर्ने योजनाहरू स्वास्थ्यका योजनाहरू चाहिँ तथ्यगत रूपमा आधारित भएर डाटाबेसमा रहेर चाहिँ भावी योजना रणनीतिहरू चाहिँ युज गर्दै गयौँ भने चाहिँ र जुन स्वास्थ्यको अथवा विज्ञ टिम अथवा स्वास्थ्य एउटा स्वास्थ्य कर्मी टिमले बनाएको योजनाहरूलाई चाहिँ आत्मसात गर्दै पालिकाले पनि त्यही किसिमको कार्यक्रम अथवा रणनीति ल्यायो भने चाहिँ पक्कै पनि गुणस्तरीय स्वास्थ्य सेवा चाहिँ प्राप्त हुन्छ जस्तो लाग्छ।
6: विशेष गरी स्वास्थ्यको क्षेत्रमा काम गर्दै गर्दा विशेष गरी कस्ता कस्ता चुनौतीहरू चाहिँ तपाईँले खेती आउनु भएको छ?
7: स्वास्थ्य क्षेत्रको कुराकानी गर्नुपर्दाखेरि चुनौतीहरू त यही नै हो। बेला बेलामा चाहिँ तपाईँको आउने महामारी र जन्य रोगहरू नै छ होइन, त्यस्ता आइहाल्यो भने पनि हामीले तत्काल रूपमा चाहिँ त्यसलाई व्यवस्थापन गर्न सकिँदैन किनकि एउटा ग्रामीण क्षेत्रमा चाहिँ स्रोत अनि साधनदेखि लिएर सबै कुराहरूको अभाव हुन्छ। सँगसँगै अब आधारभूत स्वास्थ्य सेवा नि शुल्क भनेर आधारभूत स्वास्थ्य सेवा सञ्चालन गर्दै गर्दाखेरि चाहिँ ग्रामीण क्षेत्रमा चाहिँ आधारभूत स्वास्थ्य सेवाले नधान्ने खाले चाहिँ ठुल्ठुलो केसहरू चाहिँ तत्काल आइदिने त्यसको व्यवस्थापन गर्न नसकिने र त्यसको व्यवस्थापन गर्न नसक्दा रेफर पनि टाइममा गर्न नसकिने अवस्थाहरू आउँछ। यो चाहिँ ठुलो चुनौती जस्तो हुँदो रहेछ स्वास्थ्य, किनकि ग्रामीण क्षेत्रको मान्छेले अपेक्षा गर्ने भनेको चाहिँ एकजना स्वास्थ्य कर्मी अथवा एकजना डाक्टरले चाहिँ सबै रोग उपचार चाहिँ एउटै स्वास्थ्य संस्थामा उपलब्ध होस् भन्ने चाहिँ अपेक्षा राखेर आइरहेको हुन्छ। त्यो कन्डिसनमा एउटा सुरुवाती अवस्था नभएर अन्तिम अवस्थामा चाहिँ यो बिरामीहरू स्वास्थ्य संस्था आइपुग्ने भएको कारणले गर्दाखेरि त्यहाँबाट उनीहरूलाई टाइममा रेफर गर्न पनि नसकिने, रेफर गर्दा गर्दाखेरि पनि भौगोलिक अब बाटोघाटोदेखि लिएर यहाँबाट टाढा रेफर गर्नुपर्दा त्यो समस्या त ठुलो चुनौती रहेछ। सँगसँगै अन्य भनेको अब सेवाग्राहीको मर्म अथवा भावना अनुसार काम गर्न नसक्ने ठुलो चुनौती जस्तो लाग्छ, किनकि आधारभूत स्वास्थ्य सेवा दिनेकोमा कुनै पनि स्वास्थ्य कर्मी अथवा स्वास्थ्य चौकीले अथवा पालिकाले दिने प्रोग्रामहरूमा कन्जुसाई गरेको त छैन। त्यो हुने गर्दाखेरि जनभावना चाहिँ अपेक्षा ठूलो स्वास्थ्यमा गरेको कारण र हामीले परिपूर्ति गर्न नसक्ने ठूलो चुनौती जस्तो लाग्छ। स्वास्थ्य बिमाको पाठलाई हेर्दाखेरि चाहिँ हाम्रो पालिकाभित्र पाँचवटा वडा प्रत्येक वडामा चाहिँ एकजना चाहिँ स्वास्थ्य बिमा गर्ने चाहिँ सहजकर्ताको रूपमा काम गरिरहनु भएको छ एकजना। त्यो हुँदै गर्दाखेरि स्वास्थ्य बिमामा जोइनिङ हुने दर चाहिँ निरन्तर रूपमा बढी चाहिँ बढिरहेको छ। सँगसँगै नेता सल्यान गाउँपालिकाभित्रको चाहिँ एउटा स्वास्थ्य बिमाको सेवा प्रदायक संस्थाको रूपमा प्राथमिक स्वास्थ्य सेवा केन्द्र सल्यान मात्रै रहेको छ। त्यो सँगसँगै धेरैजसो मान्छेहरू चाहिँ रिफरल अथवा प्राथमिक स्वास्थ्य प्रथम सेवा बिन्दुकै रूपमा चाहिँ मिसन अस्पताललाई आत्मसात गरेर गइरहेको अवस्था थियो। पछिल्लो समयमा चाहिँ स्वास्थ्य बिमा बोर्डले चाहिँ जुन मिसन अस्पताललाई चाहिँ रेफरल सेन्टरको रूपमा मात्रै राखिदियो। सँगसँगै भर्खरै भएको एउटा नीति अथवाले चाहिँ प्राइभेट अस्पतालहरूलाई चाहिँ इमर्जेन्सी सेवा मात्रै दिने भन्ने कुरा आइरहेको छ। यिनै कुराहरू जोडिँदै गर्दा चाहिँ स्वास्थ्य बिमामा एकचोटि इन्रोलमेन्ट भइसके पछाडि पुनः रिन्यु गर्ने प्रक्रियामा चाहिँ अलिकति मान्छे कम भएको हो कि जस्तो चाहिँ देखिन्छ, तर हाम्रो पालिका तर्फबाट पालिकाकै धेरै कार्यक्रमहरू सँगसँगै अपाङ्गता रोकथाम कार्यक्रम छ, पालिकामा आउने स्वास्थ्य उपचारको लागि चाहिँ सुविधा लिन आउने जति नागरिकहरू हुन्छ उहाँहरूलाई पहिलो हामीले प्राथमिकताकै रूपमा राखेर स्वास्थ्य बिमामा इन्रोलमेन्ट गराउँछौँ सुरुमा, र त्यस पछाडि मात्रै बाँकी कार्यक्रमहरू चाहिँ उहाँको सहयोगको कार्यक्रमहरू पनि त्यही अनुसार चल्छ। र हामीले पनि स्वास्थ्य शाखाले सँगसँगै स्वास्थ्यसँग काम गर्ने सम्पूर्ण स्वास्थ्य संस्थाहरूले चाहिँ नियमित चेकअपमा आइराख्नुपर्ने रोगी बिरामीहरू हुनुहुन्छ उहाँहरूलाई चाहिँ हाम्रो तहबाट नभएर बाहिरी अस्पतालहरूमा गएर उपचार गरिराख्नुपर्ने अवस्था त ठुलो रोगको बिरामीहरू हुनुहुन्छ भने उहाँलाई बिमामा इन्रोल हुँदाखेरि चाहिँ सेवा सुविधाहरू चाहिँ सजिलोसँग पाउन सक्नुहुन्छ, उहाँहरूलाई आर्थिक बढेन पनि कम हुन्छ भनेर हामीले त्यताबाट पनि हेरभोगेट गरिरहेका हुन्छौँ। सँगसँगै एफसिआरजी र हाम्रा विभिन्न प्रोग्रामहरू हुन्छन् जुन जति स्वास्थ्यका प्रोग्रामहरू हुन्छन् त्यो प्रोग्रामहरूबाट चाहिँ बिमा इनरोलमेन्ट बिमामा चाहिँ इनरोल हुनको लागि चाहिँ हामीले एडभोकेट गरिरहेका
5: छौँ। स्वास्थ्य कल्याण गाउँपालिकाले स्वास्थ्यको क्षेत्रलाई उत्तिकै प्राथमिकतामा राखेर काम गरिरहेको छ। पालिकाले गाउँपालिकामा नै आधारभूत तहको अस्पताल सञ्चालन गरिरहेको गाउँपालिका अध्यक्ष थन्चन राई बताउनुहुन्छ। हालसम्म स्वास्थ्यको क्षेत्रमा के काम भयो त गाउँपालिका अध्यक्ष
6: हाम्रो गाउँपालिकाको विभिन्न विकल्पहरूमा अझै पनि त्यहाँका नागरिकहरूको अन्तमा हेरेर चाहिँ स्वास्थ्य जोखिम पुग्ने बाध्यता अझै पनि छ है। त्यसको लागि चाहिँ सबै नागरिकको बोझमा स्वास्थ्य सेवा पुर्याउन के योजनाहरू तपाईँहरूले बनाउनु भएको छ?
8: अब स्वास्थ्य क्षेत्र चाहिँ हामी विगतको चार वर्षमा भयो यो क्षेत्र हामीले काम गरेको हामी आउने लगत्तै प्रत्येक वडामा घुम्ती शिविर राखेका छौँ। प्रत्येक वडामा ती तीन महिनाको बीचमा स्वास्थ्य कर्मीहरू जानुहुन्छ, स्वास्थ्य कार्यकर्ताहरू जानुहुन्छ, महिला स्वयंसेविका हुनुहुन्छ र प्रत्येक पाँचै वडामा हामीले चाहिँ स्वास्थ्य उपशाखाहरू राखेका छौँ। अझ वार्ड नम्बर एकमा त अन्य उपशाखा पनि तय गरेर चाहिँ नागरिकलाई स्वास्थ्य सेवामा चाहिँ सहयोग गरेका छौँ। ज्येष्ठ नागरिकको चाहिँ एम्बुलेन्सको व्यवस्था गरेको छ। सुत्केरी बालबालिकाको लागि पनि 50% हामीले गाउँपालिकाको सहयोगमा चाहिँ उपचार पाइराख्नु भएको छ। त्यसकारण हामीले एउटा प्राथमिक स्वास्थ्य केन्द्र वार्ड नम्बर 2 रहेको छ भने अर्को हस्पिटल हामीले वार्ड नम्बर 4 निजा हस्पिटल सम्पूर्ण गाउँपालिकाको लगानी र एसियन हेरिटेजको लगानीमा त्यहाँ पनि एमबिबिएस डाक्टर सहित डे नाइट चाहिँ सञ्चालन भइरहेको छ भने दोहीमा पनि डे नाइट नै सञ्चालन भइराखेको छ। र अर्को कुरा हामीसँग यो कर्ण फाउन्डेसन पनि जोडिनु भएको छ। त्यो संस्थाले पनि अपाङ्गता भएका सुस्त मनस्थितिका बालबच्चा त्यस्ता बिरामीहरूलाई पनि उपचार गरिराखेको छ भने एफआइडिआर संस्था पनि हामीसँग जोडिनु भएको छ। उहाँले विभिन्न किसिमका ट्रेनिङहरू व्यवस्थापन गर्नुभएको छ, हामी पनि जोडिएका छौँ। त्यसकारण निकै कठिन रोग बाहेक सामान्य बिरामीहरू यहीले उपचार पाएर चाहिँ घर जानुभएको छ। 98 प्रकारका औषधिहरू दुईटै हस्पिटलले वितरण गरेका छन्। सँगसँगै दुईटै हस्पिटलमा चाहिँ यो बिउ पुँजीको रूपमा
9: स्टुडियो टाइम
10: PM रातको 8 बजे
9: टाइम चेकको साथमा न्यू स्टार डिजिटल कलर ल्याब तथा ध्वलामाई अफसेट प्रेस सोलु दुकुन्द नगरपालिका 5 सोलुखुम्बु। अहिले रातिको 8 बज्यो।
10: यो समय किसान पाइन प्रोडक्ट्स प्रालीको हो।
9: राष्ट्रको शान किसान।
10: अ कम्प्लिट पाइपिङ सोल्युसन्स। अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब प्रस्तुत छ आज बिहान 8 बजे प्रसारण भएको कार्यक्रम बदलिदो नेपालको पुनः प्रसारण।

0: नमस्कार, म सम्झना महर्जन। कार्यक्रम बदलिदो नेपालमा तपाईलाई स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन र फेसबुक पेजबाट एकैसाथ प्रसारण भइरहेको छ। आज कार्यक्रममा सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्छौ। आउँदो आर्थिक वर्षमा सरकारले बजेट मार्फत सुर्तीजन्य पदार्थमा 10% कर बढ़ाएको छ। 10% भनिए पनि आर्थिक विधेयकमा औषधमा 3-4% मात्र वृद्धि गरेको पाइएको विज्ञहरू बताउँछन्। सुर्तीजन्य पदार्थमा अत्यधिक कर वृद्धिको माग गर्दै आएका अभियन्ताहरूले पनि सरकारले नागरिकलाई झुक्याएको भन्दै आपत्ति जनाएका छन्। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार सुर्तीजन्य पदार्थमा 75% कर लगाउनु पर्ने भए पनि नेपालमा त्यसको विपरीत नीति अप्नाइएको अभियन्ताहरूको भनाइ छ। आज हामी सुर्तीजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्य क्षेत्रमा पार्ने प्रभावका बारेमा कुराकानी गर्छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङ आज हामीसँग हुनुहुन्छ। डाक्टर नमस्कार अनि स्वागत छ यहाँलाई कार्यक्रम बदलिदो नेपालमा। स्वास्थ्य क्षेत्रमा छुट्याएको बजेटलाई चाहिँ यहाँले कसरी मूल्याङ्कन गर्नुभएको छ?
1: यो स्वास्थ्य र शिक्षा पहिलो प्राथमिकता भनेर हामीले भन्दै आएका छौं। हाम्रो संस्थाले पनि यसको पैरवी गर्दै आएको छ र स्वास्थ्यकै कुरा गर्नु पर्दाखेरि हामीले चाहिँ संयुक्त राष्ट्र संगठनको सिफारिश अनुसार 10% बजेट हुनुपर्छ भनेर भनिन्छ र नेपालको चाहिँ 5% हाराहारीमा छ जहिले पनि। यसपालि हामीले त्यसको लागि अलिकति बढ़ाउनु पर्यो भनेर पैरवी गर्दैथ्यौं तर दुर्भाग्य यसपालि पनि बढ़ेन। 5% नै रह्यो स्वास्थ्यमा बजेट एलोकेशन चाहिँ 4.8 अझ कम। अझ यसमा मन्त्रालयको अहिले संरचना पनि फेरिएको छ। अहिले हेल्थ र फूड सेफ्टीलाई पनि जोड़िएको छ। अब फूड सेफ्टीको कम्पोनेन्ट पनि जोडेर हेर्दाखेरि 4.8% बजेट भनेको एकदमै न्यून हो, एकदमै कम हो। त्यो हिसाबले अलिकति हामीलाई चाहिँ निराश पनि भएको छौँ। हामी
0: करको सन्दर्भ जोडौँ हामी होइन, बजेटले चाहिँ यसपालि सुर्तीजन्य पदार्थमा लगाएको करको अवस्था चाहिँ के पाउनु भएको छ?
1: यो महत्वपूर्ण कुरा छ। यो स्वास्थ्य र कर भन्ने कुरा चाहिँ खास कर चाहिँ अर्थ मन्त्रालयसँग जोडिन्छ धेरै जसो। बजेट बनाउनु पनि अर्थ मन्त्रालय नै हो। कर उठाउने, करको लेना देना, कर कति हुनुपर्छ भन्ने विभिन्न कुराहरू चाहिँ स्वास्थ्य मन्त्रालयभन्दा पनि बढी अर्थ मन्त्रालय र मातहतका निकायहरूले काम गर्ने कुरा हो। तर यहाँले भन्नुभएको जस्तै स्वास्थ्य र कर चाहिँ एकदम जोडिन्छ किनकि करको माध्यम स्वास्थ्य कर अथवा हेल्थ ट्याक्स भन्ने संसारभरि लागू गरिन्छ र कतिपय कुराहरू चाहिँ बिहेभियर चेन्जको कुराहरू करबाट मात्र नियन्त्रण गर्न सकिन्छ भन्ने पनि विश्वको अभ्यास छ। त्यो हिसाबले कर जोडिन्छ र यहाँले भन्नुभएको जस्तै अब हेल्थ ट्याक्स यसलाई चाहिँ अझ पाप कर पनि भन्छ। सिन ट्याक्स अनि सिन ट्याक्स विभिन्न विषयहरूमा जुन जुन वस्तुहरूले चाहिँ प्रत्यक्ष स्वास्थ्यमा असर पार्छ त्यस्ता वस्तुहरूलाई चाहिँ नियन्त्रण गर्नको लागि, नियमन गर्नको लागि चाहिँ कर लगाइन्छ। त्यसलाई हेल्थ ट्याक्स भनिन्छ, सिन ट्याक्स पनि भनिन्छ। र त्यसमा अझ यहाँले भन्नुभएको छ जस्तै सुर्तीजन्य पदार्थमै भन्नुपर्दाखेरि सुर्तीजन्य पदार्थ यस्तो पदार्थ हो जसको चाहिँ हेल्थलाई यसको फाइदा सधैँ छैन, फाइदा हुँदै नहुने कुरा। यसलाई चाहिँ ट्याक्सले नियन्त्रणै गर्नुपर्छ मानिसको बिहेभियर चेन्जसँग सम्बन्धित भएको हुनाले। र यसलाई ट्याक्सबाट नियन्त्रण गर्ने संयन्त्र विश्वभरि जुन राम्रो छ अभ्यास छ अब यसलाई पनि बढाएर डब्ल्युएचओले रिकमेन्ड गरेकै हाराहारीमा पुर्याइयो भने चाहिँ यसले नियन्त्रण गर्न सक्छ भन्ने हाम्रो पनि आर्गुमेन्ट रहेको छ। हाम्रो संस्थाको पनि हामीले यो कुरामा पैरवी गर्दै आएको छौं तर त्यो चाहिँ हामीले अपेक्षा गरे अनुसार भएन। पहिले पनि थिए थिएन, यसपालि अझ अलिकति बढी जोड अब नयाँ सरकार अलिकति युवा नेतृत्व भएको सरकार त्यो भएको हुनाले अलिकति यसपालि सम्बोधन हुन्छ कि भन्ने आशा गरेको थियौं त्यो पनि यसपालि रहेन।
0: यस वर्षको बजेटमा सुर्तीजन्य पदार्थमा चाहिँ 10% कर बढ़ाएको छ भनेर जुन आएको छ नि त्यो खासमा 10% भनिए तापनि एकदमै न्यून छ भन्ने आएको छ, वास्तवमा के रहेछ?
1: सही हो यहाँले भन्नुभएको। अब यो करको कुरा गर्दाखेरि यो मुद्रास्फीतिसँग पनि जोडिन्छ, इन्फ्लेसन भन्छौ नि, हाम्रो पैसा त सानो हुँदै गएको छ हरेक वर्ष, र केही कमोडिटीहरूमा केही पदार्थहरूमा चाहिँ केही मूल्य आफै वृद्धि भएको जस्तो हुन्छ मुद्रास्फीतिको कारणले। त्यसकारण विशेष गरेर यो अखाद्य वस्तु भन्छौ हामी, अखाद्य वस्तु पूर्वको सुधिजन्य पदार्थ त काम लाग्दैन, यो घातक वस्तुमा त बढी नै कर लगाउनुपर्छ भनेर भन्छौ। हाम्रो रेगुलर नेपालमा मुद्रास्फीति राष्ट्रिय ब्याङ्कले अथवा आईएमएफले वर्ल्ड ब्याङ्कले नै अब 6-7% जहिले पनि भन्छ र भएको पनि छ 7% जति, 6-7% यसपालि अब सरकारले नै 6% इन्फ्लेसन हुन्छ भनेर भनेकै छ, स्वीकारेकै अवस्था छ। त्यसकारण 6-7% वृद्धि भनेको त वृद्धि नै होइन, र यसलाई यसको चाहिँ मुद्रास्फीति पनि ठ्याक्क त्यो निश्चित नहुने हुनाले 10% भनेको चाहिँ मुद्रास्फीतिलाई ब्यालेन्स गर्नको लागि मात्रै हो कर वृद्धि। अब त्यति 10% भन्दा हामीले त अब 20-25%, 33% अझ 50% हुनुपर्छ भनेर भनिराखेको बजेट भाषण चाहिँ आर्थिक ऐनमा चाहिँ 10% वृद्धि भनेर भनियो, र पछि आर्थिक ऐनमा फेरि हेर्दाखेरि चाहिँ त्यो यहाँले भन्नुभएको जस्तै 3.8% होइन, लगभग 4% त्यति मात्रै भएको देखि भन्नाले यो चाहिँ इन्फ्लेसन पनि ब्यालेन्स गरेन, बढेको मानिँदैन यसलाई। यो चाहिँ के हुन्छ यसको मूल्यमा भन्दाखेरि मूल्य समायोजनसँग हेर्ने हो भने चाहिँ अब सुतिजन्य पदार्थ झन् सस्तो भयो, पहुँच बढ्यो,
2: अत्यावश्यक वस्तुहरू नै 10%, 12%, 15%सम्म त्यसरी मूल्य बढेको अवस्थामा यस्ता घातक वस्तुको मूल्य त झन् यो कर त झन् बढाउनु पर्ने थियो, ठ्याक्कै
1: उल्टा भयो। यहाँ सम्झनाजीले भन्नुभएको छ ठ्याक्कै उल्टा भयो, हामीले चाहिँ बेसिक आधारभूत कुराहरू चाहिँ महँगो हुने भयो अनि सुतिजन्य पदार्थ चाहिँ सस्तो हुने भयो, सुलभ हुने भयो, सुलभ भएपछि चाहिँ यसको माग र आपूर्तिको ट्रेड अफको हिसाबले चाहिँ पहुँच बढ्ने, पहुँच बढेपछि मान्छेले चाहिँ जतै पहुँच बढेपछि एभाइलेबल भएपछि खाने भए मान्छेले खानालाई उत्साहित हुने भयो,
2: मूल्य पनि
1: खासै बढेन, सस्तो भयो होइन, त्यो हिसाबले चाहिँ हामीले सोचेको भन्दा विपरीत भयो यहाँले भन्नुभएको जस्तै।
2: पछिल्ला 4-5 वर्षको ट्रेन्ड हेर्ने हो भने त्यो अनुसार चाहिँ के देखाउँछ त,
1: अनि विगतमा पनि त्यस्तो धेरै उल्लेखनीय वृद्धि भएको छैन होइन, जस्तो हामीले हाम्रो नेपाल विकास अनुसन्धान प्रतिष्ठानले विगत 8 वर्षदेखि यो विषयमा अनुसन्धान गर्ने र प्रमाण जुटाएर प्रमाणका आधारमा पैरवी गर्ने गर्छ कर बढाउनु पर्यो भनेर, त्यो हेर्दाखेरि चाहिँ अब विगतमा 3-5% चाहिँ रेगुलर बढाउने गरेको छ होइन, यहाँले पनि सम्झिनु भएको होला संसदमा सबैभन्दा ठूलो स्वरले कराउने भनेको मदिरा र सुविजन्य पदार्थमा कर बढाइएको छ भन्दा सबैजना चाहिँ ताली बजाएर स्वागत गरेको पनि सुनिन्छ, तर यथार्थमा फेरि 3-5% मात्रै बढेको हुन्छ, यो जुन यहाँलाई मैले निवेदन गरे त्यो भनेको बढेको होइन, त्यसले सस्तो नै बनाउँछ, र इन्फ्लेसन ब्यालेन्सको लागि 10% गर्नुपर्ने। सन् 2021-22 बेलामा एकचोटि 25% बढ्यो, एकचोटि 20% बढ्यो है, यो चाहिँ अन्त शुल्कमा है, यो फेरि होइन 3 किसिमको कर लागिरहेको हुन्छ सुविजन्य पदार्थमा, एउटा चाहिँ मूल्य अभिवृद्धि कर भिएटी जुन 13% लाग्छ, अर्को चाहिँ स्वास्थ्य जोखिम कर भनेर लाग्छ, स्वास्थ्य जोखिम कर चाहिँ नोमिनल छ, जस्तो चुरोटमा चाहिँ 1 किलो चुरोटमा 60 पैसा लाग्दै आएको छ, धेरै बढाएको पनि छैन त्यो, र अर्को चाहिँ अन्तशुल्क चाहिँ यो बिहेभियर चेन्ज ट्याक्स जस्तो हो होइन, यसले चाहिँ यो बढाएर मानिसलाई यो खानालाई निरुत्साहित गर्ने हो, र त्यो चाहिँ बढाउनु पर्छ भन्ने हाम्रो चाहिँ लबी हो पैरवी हो, त्यो भएको अवस्था छैन, र यहाँले भन्नुभएको विगतको केही वर्ष अगाडि चाहिँ 20% र 25% एकचोटि भयो, त्यस पछाडि चाहिँ खासै धेरै भएको छैन, हामीले 7-8 वर्षको दरमियानमा अब 10% अनि 3-5% चाहिँ रेगुलर हो त्यस्तो बढ्दै आएको छ, त्यो चाहिँ यो एकदम इन्क्रिमेन्टल हो, त्यसले चाहिँ खासै प्रभाव पर्दैन यसको चाहिँ।
2: यो तीनवटा करको कुरा गर्दाखेरि अलिकति मलाई यहाँ जोड्न पनि के मन लाग्यो भने, जस्तो बजेटमा 10% सुतिजन्य पदार्थमा कर लिएको छ भनिएको छ, अनि यहाँ आर्थिक विधेयकमा आएर 3-4% भएको छ, यो र यो जुन हजुरले भन्नुभएको कुरा बीचको तालमेल अलिकति प्रष्टाइदिनु होला।
1: यहाँलाई मैले भनेको जस्तै जुन मूल्य अभिवृद्धि कर चाहिँ फिक्सै छ अरु वस्तुमा जस्तै यसमा पनि 13% हामीले भन्दै आएको छौं यसमा 13% हैन यसमा चाहिँ बरु बढी नै लगाए पनि हुन्छ त्यस्तै यसपाली यहाँले सम्झिनु हुन्छ भने यसपाली विद्युतमा भ्याटी 5% लगाइराखेको छ हैन अब अरु विभिन्न कुरामा जस्तो चाहिँ शिक्षामा पनि कर लागिराखेको छ हैन यसरी विभिन्न किसिमको नयाँ करको व्यवस्थाहरू पनि हुँदैछ अब त्यो हुँदाहुँदै यस्तो सुविधा पदार्थमा त झनै बढी लगाउनु पर्ने यो 13% जुन मूल्य अभिवृद्धि कर अरू कमोडिटीमा लाग्छ यसमा त डबलै गर्दा पनि हुने हो केही फरक पर्दैन भन्ने चाहिँ हामी भनाइ छ दोस्रो स्वास्थ्य जोखिम कर जुन चाहिँ चुरोटमा पहिला 1 पैसाबाट शुरू भएको एक खिली चुरोटमा 1 पैसा कर लगाउनेबाट शुरू भएको एउटा अभियान जस्तो अनि त्यो 60 पैसा भएर आएको छ र त्यसको चाहिँ कर भार टोटल हिसाब गर्ने हो भने चाहिँ जम्मा 4-5% मात्रै पर्छ कर भार चाहिँ होइन यो चाहिँ खुद्रा मूल्यमा त्यसको कर भार अनि यता अन्तशुल्क चाहिँ हामीले भनेको जस्तै अब 4% वृद्धि हुँदाखेरि त्यस्तै 25-24% जति हुन्छ त्यसो गर्दाखेरि चाहिँ यता मूल्य अभिवृद्धि कर र अघिको पाप कर अथवा जो स्वास्थ्य जोखिम कर र अन्तशुल्क गरेर त्यस्तै 40% हाराहारीमा मात्रै पर्छ होइन जुन चाहिँ सम्झनाजीले भन्नुभएको विश्व स्वास्थ्य संगठन डब्ल्युएचओको 75% अझ हामी त डिटेल एनालिसिस गर्दाखेरि हामी 40% हाराहारी भन्छौं अझ केही संस्था डब्ल्युएचओले त नेपालको 30-35 भन्दा बढेकै छैन पनि भन्छन् होइन जे होस् एकदमै 75%लाई एउटा रेफरेन्स मान्ने हो भने धेरै नै कम अनि जुन चाहिँ यहाँले अरू पनि देशको हेर्नुभयो भने हाम्रो छिमेकी मुलुकको हेर्ने तुलना गर्नुभयो भने नेपालको चाहिँ सबभन्दा साउथ एसियामै दक्षिण एसियामा सबभन्दा कम कर लगाउने देशमा चाहिँ पर्छ हाम्रो
2: बजेटमा र आर्थिक विधेयकमा जुन फरक आइरहेछ नि बजेटमा 10% सुतिजन्य पदार्थमा आर्थिक विधेयकमा 3-4% अलिकति अझ हामीले बुझाउन सकेनौं कि
1: चाहिँ काम गर्न धेरै प्रमाणहरू जुटाएर अर्थ मन्त्रालयमा बस छलफल पैरवी गर्न बाँकी नै होला धेरै गर्न पर्छ तर म त्यस्तो धेरै बुझ्नुपर्ने गाह्रो चिज पनि छैन क्या त्यो भएर अब एउटा त बजेट भाषण र विधेयकमा ऐनमा आउने कुराहरू फरक हुनु चाहिँ हुँदैन त्यो अनि त्यो चाहिँ गलतै भयो त्यसलाई चाहिँ करेक्सन गर्नुपर्छ गभर्मेन्टले
2: बजेटमा जति आयो आर्थिक विधेयकमा त्यही
1: नै आउनुपर्छ एउटा हामीलाई के लाग्छ भने उहाँहरूले चाहिँ यो भन्सार होइन बाहिरबाट आउने आयात हुने चोरको हिसाब गरे हो कि भन्ने मलाई लाग्छ होइन त्यो पनि प्रश्न हुन बाँकी नै छ अब त्यो बाहिरबाट आउने चुरो अथवा चाहिँ सुतिजन्य पदार्थको कुरा गर्ने हो भने त्यो चाहिँ हिसाब किताब गर्नुको केही अर्थ हुँदैन किनभने बाहिरबाट आउने चुरोको प्रतिशत चाहिँ एकदमै कम हो एकदमै न्यून हो जुन भन्सार तिरेर होइन आउने चाहिँ एकदमै less than 1% छ त्यो हिसाबले चाहिँ यी उत्पादन हुने हो अधिकांश चाहिँ सुतिजन्य पदार्थ त्यो हिसाबले कर प्रष्ट हुनु पर्यो यो चाहिँ 10% भनेको भए 10% हुनु पर्थ्यो ऐनमा पनि त्यो पनि भएन र 10% आफैमा चाहिँ पर्याप्त होइन होइन यो चाहिँ अब 20-25 त मिनिमम पनि हुनु पर्थ्यो होइन अब यो हिसाबले भन्ने हो भने हाम्रो चाहिँ 75% हाम्रो जुन लक्ष्य राख्नुपर्ने हुन्छ त्योभन्दा हामी धेरै नै टाढा हुनेछौँ हाम्रो कर
2: अझ चुरोट भन्दा त खैनी गुर्खामा एकदमै नगर्ने मात्रा मात्र कर लिएको पाइएको पनि छ होइन वास्तवमा यो के पाउनु भएको छ यहाँले चाहिँ
1: यहाँले ठिक भन्नुभयो यो कर चाहिँ यो चुरोट अथवा फिल्टर गरिएको आइटमहरूमा चाहिँ उसको मूल्यमा लाग्दै आएको छ कर होइन एड भलोरम ट्याक्स भन्छ त्यसलाई होइन अब अर्को चाहिँ यो एकदम जुन कमन छ चिन्टो भएको होइन पान परागदेखि लिएर खैनी होइन विभिन्न किसिमको चाहिँ छ एकदमै कमन छ अब त्यसमा चाहिँ वेटमा लाग्छ अझ भोल्युममा किलो अथवा क्विन्टल अब त्यसमा लाग्दै आएको छ हामीले त भन्छौँ त्यसलाई अझ त्यसमा पनि मूल्यमै लाग्नु पर्ने हो होइन किनभने तपाईँको भोल्युममा अब थोरै अब एक केजी अब रले कति चाहिँ तपाईँको अरू रिफाइन प्रडक्ट बन्छ कति बन्छ भन्छ त्यसमा रिफाइन प्रडक्टमा चाहिँ लगाएको भए अझ त्यसमा चाहिँ मूल्यमा ठ्याक असर पर्थ्यो अब त्यो आयातित रमा लाग्दाखेरि चाहिँ त्यसको चाहिँ कुनै लेखाजोखा नै भएन कर नलागेको सो सर भयो
2: कच्चा पदार्थमा लाग्यो प्रशोधित तयारीमा लागेन पछिल्लो समयमा हामीले अब यो सुतिजन्य पदार्थको कुरा गर्दा रेप ई सिगरेट होइन विद्युतीय चुनौतहरूको यसमा चाहिँ अलिकति सरकार उदासीन भएको हो कि यसमा लगाउनु पर्ने करमा पनि के पाउनु भएको छ?
1: ठिक भन्नुभयो, यो चाहिँ यो ई सिगरेटको नाममा अहिले यत्रतत्र सबैतिर सर्वत्र चाहिँ देखिएको छ, विशेष गरेर युवाहरूमा, कि अहिले यो ई सिगरेट चाहिँ विभिन्न किसिमको एउटा भ्रम पनि छ मानिसलाई, अब यो नन स्मोकिङ स्मोक आउँदैन यसबाट, यसले असर पनि गर्दैन भन्ने खालको भ्रम पनि छ युवाहरूमा, र एउटा फेसनको रूपमा चाहिँ मान्छे केटाकेटीहरूले चाहिँ सेवन गरिराखेको छ, लिइराखेको छ विभिन्न डिजाइनमा चाहिँ, कोही कलमको, कोही पेन ड्राइभको, विभिन्न किसिमले चाहिँ अब अभिभावकलाई झुक्याउन नि सजिलो, टिचरलाई झुक्याउन नि सजिलो, लुकाउन नि सजिलो, के हो आकर्षित गर्ने खालको त्यो खालको आइरहेको छ। नम्बर एक, यो भ्रम मात्रै हो, यो यसले चाहिँ असर चुरोटभन्दा कम गर्दैन, झनै असर छ यसको, यसको चाहिँ मल्टी डाइमेन्सनल यसको इफेक्टहरू छ, यसको प्रभावहरू छ, नकारात्मक प्रभावहरू छ, त्यो एउटा चाहिँ भ्रम चिन्न जरुरी छ होइन। दोस्रो चाहिँ सरकारको उदासीनता यहाँले पनि भन्नुभयो, त्यो एकदमै ठुलो छ। जस्तो हाम्रै छिमेकी मुलुक भारतमा ई सिगरेट ब्यान छ है, नेपालमा पनि कानूनले ब्यानै गरेको छ होइन, कानूनले ब्यान गरेको छ, तर यसको चाहिँ अनुगमन नियन्त्रणको कुराहरूमा चाहिँ हाम्रो शीतल हो होइन। जस्तो यहाँलाई सम्झना भएको भए, पुरै एउटा नेपाल सरकारको एउटा एउटा एउटा गलत चाहिँ ऊ भयो, के भयो भने नेपालमा नि ई सिगरेट ब्यान हो, तर जुन बजेट भाषण पछि मूल्य सूचीहरू दिइन्छ होइन, र त्यो अनुसारको दर रेटहरू राखिन्छ, भन्सार शुल्क करहरू राखिन्छ, त्यसमा चाहिँ सूचीकृत भएर आयो क्या ई सिगरेट चाहिँ। अनि यहाँलाई कतिको सम्झना छ सम्झनाजीलाई, अब त्यो सूचीकृत भएपछि चाहिँ कम्पनीहरूले आयात गर्यो है ई सिगरेटहरू, किन सूचीमा गरेर कर तिरेपछि त कर तिरेर ल्याउन पाइयो भन्ने जस्तो एलाउ गरेको जस्तो भयो गभर्मेन्टले।
2: यो त घुमाइ फिराई लुकाई लुकाई प्रसाइदिएको
1: प्रोत्साहन गरे जस्तो भयो, प्रशस्त आयो है। अनि त्यस पछाडि पछि त अब यो ज्ञान भएको हो भनेर मुद्दा पर्यो पर्न त होइन, तर पनि यति त्यो भित्रिसक्यो कि अब त्यो तपाईँको
2: बजारमा हामीले यो पसलहरू नै मजाले खुलेको
1: देख्नुहुन्छ। अनि दोस्रो कुरा सम्झना चाहिँ के छ भने, हामी दुईटा देशको बीचमा छौँ होइन, चाइना र भारत होइन, यो ओसार प्रसार त अब भइरहन्छ होइन, भारतमै ब्यान भएको हुनाले भारततिर जाने होइन, उत्तरतिरबाट दक्षिणतिर जाने फ्लो पनि नेपालबाट हुन सक्ने सम्भावनाहरू हुन्छ है, त्यो यहाँले सम्झिनुहुन्छ भने धेरै नै भन्सारमा अथवा चाहिँ पक्रेको होइन गरेको चेलुकिसिप लगेको कुराहरू पनि सुनिन्छ, त्यो होइन कन्फिस्टिकेट गरेको त्यसलाई चाहिँ गरेको पनि पाइन्छ। त्यस कारण के भन्दाखेरि हामीले चाहिँ ब्यान गरेको हो भने स्ट्रिक्टली ब्यान गर्नु पर्यो, ओसार पसारमा पनि उत्तिकै हामीले कडा कडाईका साथ लागू गर्नु पर्यो, र हामीले त्यस्तो खालको भूल पनि गर्नु भएन, सूची बनाउने फेरि कर लिने जस्तो काम पनि गर्नु भएन।
2: यसपालि के भएको छ, पोहोर त त्यसरी गल्ती भयो होइन, यसपालि
1: यी ब्यान त ब्यानै हो, यो अनि ब्यान भएपछि ल्याउन पाइँदैन होइन, अब त्यो भेपमा चाहिँ अब भेप चाहिँ ब्यान नै हो, प्रतिबन्धितै हो।
2: एकातिर कानूनले चाहिँ प्रतिबन्ध भनिरहेछ, यो चाहिँ यो प्रतिबन्धको कुरा लेख्या छ भन्या छ, बजारमा छ्यापछ्याप्ती पाउने व्यवहारमा, यो कानून र व्यवहार बीच कसरी तालमेल मिल्न सकेन, कहाँ चाहिँ फितलो भयो त?
1: अनुगमनकै कुरा भन्छौ हामी त होइन, जस्तो एउटा चाहिँ स्वास्थ्यसँग जोडिएको यति ठुलो जुनले चाहिँ स्वास्थ्यको सबैतिर असर पार्छ, अब त्यस्तो वस्तुलाई अनुगमन गर्ने हो होइन, कानूनलाई कार्यान्वयनको पक्षलाई चाहिँ कडाईका साथ लागू गर्नको लागि चाहिँ, दुर्भाग्य के छ भन्दाखेरि अनुगमन गर्ने जुन चाहिँ मलाई लाग्छ स्वास्थ्य मन्त्रालय अथवा गृह मन्त्रालय अन्तर्गत बढी सम्बन्धित छ, अब त्यो अनुगमनको पक्ष चाहिँ हाम्रो धेरै नै फितलो छ। अब तपाईँ गृहमा अथवा गृहको चाहिँ जिल्ला सिडिओ कार्यालयमा भन्नुहुन्छ भने सिडिओ कार्यालयमा अब साग सिडिओबाट यो चाहिँ अनुगमन गर्ने भन्ने एक किसिमले तोकिएको अवस्था छ, पहिलाको नियम अनुसार निर्देशिका अनुसार, अब अहिले गएर संहिता लागू भएपछि स्थानीय निकाय नै त्यसको चाहिँ अनुगमन गर्न सक्छ भन्ने कुरा पनि लेखिएको छ होइन। त्यस कारण अब जुन अनुगमन निकाय तोकिएर उहाँहरूले चाहिँ यो काम गर्नुपर्छ र त्यस एकदम डेजिग्नेटेड मान्छे नै त्यसमा लाग्नु पर्छ भन्ने कुराहरू चाहिँ यथार्थ हो तर त्यो भएको छैन अभ्यासमा.
2: हामी यतिखेर कुराकानी गरिरहेका छौँ कार्यक्रम बदलिदो नेपालमा, विशेष गरेर अहिलेको सन्दर्भ जुन जोडेर सुर्तीजन्य पदार्थमा लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा चर्चा गरिरहेका छौं. नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा सुर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँग र जसो यहाँले चर्चा गर्दाखेरि सुर्तीजन्य पदार्थको बारेमा चाहिँ जुन लगाएको करका बारेमा हामीले चर्चा गरिरहेका छौं. यो रक्सीमा लगाउने करमा चाहिँ सरकार मौन रह्यो यसपालि भनेर पनि आइरहेछ. मौन रहेको हो कि नगण्य रूपमा कर बढ़ाएको हो कि के पाउनु भएको छ त यहाँले?
1: खास हाम्रो प्रतिष्ठानले बढी चाहिँ टोबाकोमा काम गरिरहेको छ गत 7-8 वर्षमा. यसपालिदेखि हामीले मदिरा पनि जोडेको छौँ, होइन, अर्को चाहिँ चिनीयुक्त पेय पदार्थ पनि जोडेको छौँ. एसएसबी भन्छ सुगर एन्ड सल्ट बोर्ड हो, छैन, त्यसमा एकदम इन्डेप्थ स्टडी त हामीले गरिसकेको छैनौँ. तर हाम्रो प्रिलिमिनेरी प्रारम्भिक अनुसन्धानले चाहिँ यसपालि पनि बढेन. एउटा चाहिँ विद्यमान कर पनि एकदमै कम छ यो मदिरामा, होइन. दोस्रो चाहिँ यसपालि पनि बढेन. जस्तो यसमा चाहिँ जस्तो विभिन्न खालको मदिराहरू छ, अब स्प्रिट भयो, बियर भयो, होइन, वाइन भयो, सफ्ट ड्रिङ्क, होइन, अलिकति कम भएको, अनि विभिन्न किसिमकोमा फरक फरक छ, त्यो स्वाभाविक हो. तर हामीले चाहिँ के भन्दाखेरि त्यो स्प्रिट त्यसको कन्सन्ट्रेसन अनुसार अनि कर लगाउनुपर्छ पनि भनिराखेको छौँ, होइन. र यसपालि बढेन यो त यहाँले पनि भनिहाल्नु भयो. र समग्रमा कर एकदमै कम छ. यसलाई चाहिँ अझै जसरी हामीले सुतिजन्य पदार्थमा हामीले पैरवी गरिरहेको छौँ उत्तिकै यो पनि महत्वपूर्ण छ. यसलाई पनि करको माध्यमद्वारा नियन्त्रण गर्न सकिन्छ र गर्नुपर्छ भन्दै आएको छौँ हामीले.
2: अब ठ्याक्कै कर नबढ्ने बित्तिकै यी जुन घातक वस्तुहरू जुन चाहिँ हामीले भनिरहेका छौँ, यो घातक वस्तुमा कर नबढ्ने बित्तिकै चाहिँ यसले नागरिक समुदायको स्वास्थ्यलाई अर्थतन्त्रदेखि लिएर रोजगारीदेखि लिएर उसको आर्थिक अवस्थादेखि कहाँ कहाँ चाहिँ असर पार्ने भयो त यसले?
1: असर त यसको भयभाग छ सम्झना चाहिँ, होइन. पहिलो त यहाँलाई भनौँ, अब जस्तो उदाहरण सुतिजन्य पदार्थकै कुरा गर्ने हो भने एक वर्षमा 39,200 मान्छेले चाहिँ मृत्युवरण गर्छ भन्ने आँकडा छ. त्यो आफैमा डरलाग्दो भयभाग हो. दोस्रो यो त मृत्यु हुने कुरा भयो, होइन, मान्छे त्यसको असर त धेरैलाई असर भएको हुनसक्छ नि त, होइन. जस्तो यहाँलाई एउटा आँकडा म भन्छु, लगभग हाम्रो अनुसन्धानले बताएअनुसार 34% मान्छेले सुतिजन्य पदार्थ सेवन गर्छ नेपालमा. त्यो आफैमा एकदम डर लाग्दो कुरा हो. विश्वमै धेरै कन्जम्सन हुने देशमा पर्छ भन्ने मलाई लाग्छ, होइन. त्यो भनेको झन् लगभग 68 लाख मान्छे, होइन, 3 करोड जनसंख्यालाई हिसाब गर्ने 67 लाख मान्छेले पिउँछ भन्ने कुरा चाहिँ डरलाग्दो तथ्याङ्क हो. त्यसमा अर्को एउटा एकदमै हामीले जोड गरेको कुरा चाहिँ महिलाको भन्दा पुरुषको संख्या एकदमै बढी छ, 5 गुणाले बढी छ. अब 5 गुणाले बढी छ, अब कल्पना गरौँ हाम्रो जस्तो सामाजिक संरचनामा महिला पुरुषसँगै बसिने, बुवा आमा छोरा छोरी, होइन, अझ जोइन्ट फ्यामिलीमा बस्ने, अनि अब हजुरबाले पिउने, होइन, बुवाले पिउने, होइन, अझ आमाले नपिउने, होइन. अब हामी जुन पेसिभ स्मोकर भन्छौँ, अनि एउटै घरमा सँगै खाने पिउने सबै हुँदाखेरि त पेसिभ स्मोकर त आमा दिदी, होइन, बुहारीहरू बने, होइन. भनेपछि त एकदम असर त उहाँलाई त्यो सँगै बसेपछि, सँगै खाएपछि त त्यो त इनहेल भइरहेको हुन्छ. असर उत्तिकै छ
2: बाल बालिकालाई,
1: यहाँले भन्नुभयो बाल बालिकालाई उत्तिकै असर छ क्या. त्यस कारण वास्तवमा यो पेसिभ स्मोकरले मैले पिउँदिन र पिउनुहुन्न भन्ने सजगता अथवा नपिएको र अरूकोबाट अरूले पिएकोबाट मलाई असर हुनु हुँदैन भन्ने खालको एउटा अधिकार पनि हननको कुरा पनि ल्याउनुपर्छ भनेर हामी कुरा गरिरहेको छौँ क्या. त्यस कारण के भन्दाखेरि हाम्रो जस्तो चाहिँ हाँसो समाजमा अब एउटा डेजिग्नेटेड प्लेसमा मात्रै खाने, होइन, भन्ने कुरा पनि आउँदैन, हेर्नुहोस्, होइन, घरभित्रै खाइन्छ. अब अझ तपाईँ हामी होटलमा जाँदाखेरि पनि अब होटेलहरूले स्मोकर र नन स्मोकर जोन छुट्याउनु पर्छ भन्ने नियममा छ प्रष्ट, होइन. अब स्मोकिङ जोन एकदमै एउटा राम्रोसँग डिजाइन भएको हुनुपर्छ, बाहिरतिर नजाने खालको, होइन, धुवा धुलो. अब त्यो खालको अवस्था छैन. अब हामीले चाहिँ त्यो स्मोक गर्ने मान्छेले प्रयोग गरेकै ठाउँमा हामीले बसेर खानुपर्ने बाध्यताहरू छ. भनेपछि त सेकेन्ड ह्यान्ड स्मोकरको रूपमा हामीले पनि इनहेल गरिरहेको हुन्छौँ, होइन. अझ थर्ड ह्यान्ड स्मोकर भन्छ हजुरले कतिको थाहा छ. हामीले थर्ड ह्यान्ड स्मोकर भनेको चाहिँ अब त्यहाँ उसले चाहिँ प्रयोग गरेको चर्पी, अथवा चाहिँ त्यही कोठामा अब पर्दा कार्पेटले पनि लिइरहेको हुन्छ अब त्यो पनि मान्छेले फेरि हामी गएर बसेर गरेपछि त्यो इन्हेल हुने भयो
2: भनेपछि
1: सेकेन्ड ह्यान्ड र थर्ड ह्यान्ड स्मोकिङको एकदम भयावह स्थिति छ. अब यहाँलाई एउटा कडा भनौँ असरको कुरा गर्नुभयो यहाँले सुतिजन्य पदार्थले मात्रै यसको स्वास्थ्यमा कति खर्च हुन्छ भनेर अनुसन्धान गर्दाखेरि 45 अर्ब एक वर्षमा खर्च भएको एउटा तथ्याङ्क छ क्या प्रति वर्ष हेर्नुहोस् है. अब यता अघि कर भनेर भन्नुभयो कर उठेको चाहिँ त्यस्तै 30-35 अर्बको हाराहारीमा छ होइन. त्यसकारण हामी एउटा झुकिएको अवस्था अथवा नबुझेको हो कि बुझाउन नसकिएको हो. हामीले करको नाममा शुद्धजन्य पदार्थको उद्योगलाई प्रमोसन गरिराखेको कुराले उठेको कर चाहिँ 30-35 अर्ब होइन. अब स्वास्थ्यमा परेको असरको खर्च चाहिँ 45 भनेपछि सिधै यो चाहिँ अब घाटाको व्यापार भइराखेको छ होइन. यो पनि एकदमै नमिल्दो कुराहरू छ. थप पैरवी गर्नु पनि जरुरी छ र नीति निर्माताहरूले यो कुराहरूलाई बुझेर करको दायरा चाहिँ र करको मात्रा बढाउनु चाहिँ एकदम जरुरी छ भन्छौँ हामी चाहिँ.
2: अब जुन हामीले कर वृद्धि गर्नुपर्ने भन्दा भन्दै कर चाहिँ कम देखिएको छ यसपालि होइन. यो कर कम हुने बित्तिकै चाहिँ यसले अघि यहाँले भनिसक्नुभयो दुई देश बीचमा हामी छौं होइन. एकबाट अर्कोमा ओसार पसार हुने यो अवैध आयात र तस्करीको जुन कुराहरू छ होइन यसको जोखिम चाहिँ बढ्ने सम्भावना के छ त अब.
1: हो यो चाहिँ अब एउटा त सरकार ले नियन्त्रण गर्ने कुराहरूमा एकदमै सजग हुनुपर्छ. ओसार पसारको लागि चाहिँ अब नाकामा अनुगमनको कुराहरू कडा गरिनु पर्यो होइन. हामीले हाम्रो लागि कन्जम्सनको लागि नल्याए पनि ओसार पसारले गर्दाखेरि अब एकदमै हामी आफै फसिने कुरा भयो. अर्को कुरा युवाहरू त्यसमा लाग्ने सक्ने सम्भावनाहरू पनि भयो र एउटा हबकै रूपमा डेभलप हुनु भनेको त यो राम्रो होइन. यहाँलाई कतिको थाहा छ अब अहिले बिहार र उत्तर प्रदेशमा शुद्धिजन्य पदार्थ र मदिरा एकदमै कडा भएर आइराखेको छ. त्यसकारण अब स्थिति कस्तो छ भन्दाखेरि अब शुद्धिजन्य पदार्थ सजिलै मजाले खानको लागि नेपाल पस्ने मान्छेहरू प्रशस्त छ मदिरा खानको लागि न्यु इयर सेलिब्रेट गर्न विभिन्न कुराहरू अनि त्यो चाहिँ एउटा एकदमै भयावह स्थिति देख्छौँ हामी यो नाका एरियामा हेर्ने हो भने. अब त्यो हिसाबले अब यो अवैध व्यापारलाई रोक्नलाई चाहिँ अब नियन्त्रण गर्नुपर्छ अनुगमन गर्नु पर्यो तर हामीले चाहिँ यसलाई महँगो बनाउनु पर्यो सो द्याट भारतको मान्छे नेपालमा होइन सस्तो छ भनेर आउने जुन अहिले स्थिति छ त्यसलाई चाहिँ रोक्नको लागि यहाँ पनि महँगो बनाउनु पर्यो अनि त्यो भएपछि कसो कम हुन्छ यहाँ आउनुको अर्थ हुँदैन र हामीले चाहिँ अब कडाई पनि गर्दै गर्नु पर्यो.
2: यहाँ त के अवस्था देखिन्छ भने जहाँ कडाई गर्नुपर्ने जहाँ अनुगमन गर्नुपर्ने जुन भयावह स्थिति छ त्यसलाई चाहिँ नदेखा जस्तो गरेर कहाँ चाहिँ आँखा दृष्टि लगाइरहेछ त
1: यो सरकारको आँखै पुगेन भन्छु म चाहिँ होइन. दुई तिनवटा कुराहरू यसमा हाम्रो अनुभवले बताउँछ हाम्रो अनुसन्धानले बताउँछ. एउटा कुरा एकदमै कम गुणस्तरको चुइङ टोबाकोहरू यो गुर्खा पान विभिन्न योहरू छ नि त्यस्तो चाहिँ भारतबाट नेपालमा पनि प्रशस्त आइरहेको अवस्था छ. भारतमा चाहिँ नेपालमा बनेको चुरो भनेको चाहिँ एकदमै अमूल्य एकदमै प्रिसियस एकदमै राम्रो मान्छ र नेपालबाट कर नतिरी भन्सार नतिरी नेपालबाट अवैध रूपमा चुरोहरू चाहिँ भारत पनि गइरहेको छ. अब कर तिरेर भन्सार तिरेर हाम्रो चाहिँ गएको भए पनि एउटा राजस्व बढ्ने कुरा हुन्थ्यो त्यो पनि भएन होइन. अवैध रूपमा जाने हाम्रो खुल्ला बोर्डरले गर्दाखेरि र दोस्रो चाहिँ कम गुणस्तरको चाहिँ उताबाट प्रशस्त आउने होइन त्यो भएको हुनाले चाहिँ यसलाई चाहिँ अनुगमन गरेर नै नियन्त्रण गर्न सकिन्छ. त्योभन्दा अरू उपाय छैन. गोर्खा आउनै दिनु भएन बाहिरको कुरा कम गुणस्तरको एउटा जाने कुराहरूलाई पनि एउटा सिस्टमेटिक जान पर्यो जाने हो भने पनि तर हामी हाम्रो भनाइ चाहिँ के भन्दाखेरि अनुगमनै भएन.
2: जनकपुर चुरोट कारखानालाई चाहिँ फेरि पुनर्स्थापना गर्ने भने छ धेरै हराएका र मिटिएका उद्योगहरूलाई फेरि पुनर्जीवन दिने कुराहरू आइरहेछ होइन. सुर्ती उद्योग र व्यवसायलाई चाहिँ यो जुन खालको कर नीति ल्याएछ नि यो कर यसले चाहिँ कस्तो खालको फाइदा पुर्याउँछ त अब.
1: हामी त भन्दै आएको छौँ नेपाल जस्तो स्रोत साधनले प्राकृतिक स्रोत साधनले सम्पन्न भएको देशमा चाहिँ सुर्तीको व्यापार गर्न पर्दैन चुरोटको व्यापार गर्न पर्दैन, अरू नै विभिन्न जडीबुटी औषधि विभिन्न कुराहरू गर्न सकिन्छ कल कारखाना नै खोल्ने हो भने। यहाँले भन्नुभएको जस्तै अहिलेको नयाँ सरकारले पनि सातवटा उद्योगहरूलाई पुनर्स्थापना गर्नेमा दुई नम्बरमा नै जनकपुर चुरोट कारखानालाई राखेको छ। यो एउटा विडम्बनापूर्ण निर्णयको रूपमा हामीले हेरेको छौँ। हामीले प्रेस विज्ञप्ति पनि निकाल्नु राम्रो निर्णय होइन भनेर सन् 2011 बन्द भयो होइन, यो व्यवस्थापनको कारणले बन्द भएको, कुनै स्वास्थ्यमा सजगताको कारणले हामीले बन्द गरेको पनि होइन। र अहिले यसलाई चाहिँ पुनर्स्थापना गर्नु भनेको चाहिँ यो उल्टो बाटोमा हिँड्नु होइन। हामीले चाहिँ अहिलेको जमानामा चुरोट बेचेर आय वृद्धि गर्छौँ भन्ने सोच्नु यो चाहिँ गलत हो। किनभने अब नेपालमा अहिले अघि यहाँलाई मैले निवेदन गरेँ 34% मान्छेले सेवन गर्छ, आफैमा सबभन्दा बढी सेवन गर्ने देशमा सूचीकृत छ नेपाल। अब तपाईँले फेरि यहाँ उद्योग खोल्नुहुन्छ भने त्यो उद्योगको प्रभाव, त्यो कच्चा पदार्थ उत्पादन गर्नु पर्यो, यो गर्नु पर्यो, उ गर्नु पर्यो, हरेक वातावरणमै एउटा सुविजन्य मय हुने स्वाभाविक हो भनेपछि त यसले त प्रिभेलेन्स अथवा पिउने वातावरण त अझ प्रमोट गर्ने भयो होइन, अझ पिउन सक्ने भयो मान्छेले, यसको असरहरू प्रशस्त हुने भयो भने अर्को यता हामी जनस्वास्थ्यको स्थितिमा हामी अझै खराब स्थितिमा अलरेडी छौँ। अब चुरोट फ्याक्ट्री चाहिँ हामीले पुनर्स्थापना गर्यौँ भने फेरि हाम्रो जनस्वास्थ्यको स्थिति झन् खराब हुने कुरा निश्चित छ। त्यसकारण हामी त भन्दै आएको छौँ स्वास्थ्य मन्त्रालय र यो अर्थ मन्त्रालयको बीचमा अन्तर मन्त्रालयको कोअर्डिनेसनमा छलफल गर्न पर्न जरुरी छ।
2: अर्को एउटा उद्योग छान्न सकिन्थ्यो होला जसले चाहिँ त्यो देशको अर्थतन्त्रलाई पनि फाइदा पुगोस्, रोजगारीमा पनि फाइदा पुगोस् र स्वास्थ्यलाई नै कुनै नकारात्मक हानि नपुगोस्, त्यो उद्योग छान्न सकिनेमा चाहिँ हामीले यसरी छनौटमा चाहिँ हामी चुक्यौं। तपाईँ अहिले उज्यालो रेडियो नेटवर्कमा कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा सूर्तिजन्य पदार्थमा सरकारले लगाएको कर र यसले स्वास्थ्यमा पार्ने प्रभावका बारेमा कुराकानी गरिरहेका छौं। नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा चोर्तीजन्य पदार्थ नियन्त्रण कार्यक्रमका अनुसन्धान संयोजक डाक्टर जय कुमार गुरूङसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
3: के तपाईँ झाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीड़ित हुनुहुन्छ?
4: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फत को आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आज सम्झनुहोस्।
3: हाम्रा सेवाहरू
4: ओपिडी सेवा,
3: विशेषज्ञ ओपिडी सेवा,
4: निशुल्क औषधि वितरण,
3: सशुल्क फार्मेसी सेवा,
4: फिजियोथेरापी सेवा,
3: अकुपंचर सेवा,
4: योग परामर्श सेवा,
3: क्रियाकल्प सेवा,
4: पूर्व कर्म पञ्चकर्म सेवा,
3: छार सूत्र सेवा,
4: जलौका सेवा,
3: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
4: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
3: विस्तृत जानकारीका लागि
4: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरीगाउँ काठमाडौँ, फोन नम्बर 01-4110-696, 98-514-2463।
5: Worldwide franchise, India to Michigan, and I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super, wonderful, excellent, amazing, number one, ring the world, all about.

0: see, Thakura. Push to be done.
1: Radio Radio Network.
2: कार्यक्रम बदलिदो नेपालमा तपाईलाई फेरि स्वागत छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशनबाट एकैसाथ प्रसारण भइरहेको छ। आजको कार्यक्रममा सोर्टीजन्य पदार्थमा सरकारले लगाएको करका बारेमा कुराकानी गरिरहेका छौं। कुराकानीमा हामीसँग हुनुहुन्छ नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अध्यक्ष तथा अनुसन्धानकर्ता डाक्टर जय कुमार गुरुङ। डाक्टर, फेरि पनि स्वागत छ यहाँलाई कार्यक्रममा। हामीले विशेष गरेर यो सोर्टीजन्य पदार्थ मा लगाएको करका बारेमा चाहिँ चर्चा गर्यौं होइन, अलिकति स्वास्थ्यमा पार्ने प्रभावको बारेमा अब हामी छलफल गर्दै जाउँ। जस्तो स्वास्थ्यमा चाहिँ यो सुतिजन्य पदार्थको प्रयोगले चाहिँ स्वास्थ्यमा कस्तो खालको प्रभावहरू पर्छ, अझ भनौँ नसर्ने रोगहरू चाहिँ कसरी बढ़ाइरहेको छ यसले?
3: अब यो जनस्वास्थ्यमा पार्ने प्रत्यक्ष असरकै कारणले हामीले यो विषयलाई चर्चामा उठाएको हो र सबैले यसमा पैरवी पनि गरिरहेको अवस्था हो। अब यो यहाँले भन्नुभएको जस्तै नसर्ने रोग नन कम्युनिकेबल डिजिज जुन चाहिँ नेपालमा यत्रतत्र छ सबैतिर, के शहर के गाउँ, त्यसमा अब जस्तो मुटु रोगको कुरा, मृगौलाको कुरा होइन, श्वास प्रश्वास फोक्सोको कुरा होइन, क्यान्सर विभिन्न यो नसर्ने रोग भनेर एकमुष्ट नन कम्युनिकेबल डिजिज भनिन्छ। यो चाहिँ शहरमा पनि उत्तिकै छ, अब गाउँ गाउँमा होइन, एउटा कसैलाई लाग्न सक्छ गाउँमा त स्वच्छ हावा छ, स्वच्छ पानी खान पाउँछ होइन, मान्छेलाई कसरी रोग लागेको होला, मृगको भएको रोग प्रशस्त आइरहेछ होइन, मुटुको रोग भएको चाहिँ प्रशस्त पाउँछ। त्यसलाई यसो हामीले चाहिँ यो देशभरिको सर्वेक्षणहरू गर्यौँ, हामीले देशभरिको सर्वेक्षणहरू गर्दाखेरि चाहिँ गाउँतिर पनि उत्तिकै पेय पदार्थ मदिराको टोबाको सुधिदिने पदार्थको सेवन अत्यधिक छ, प्रशस्त छ। खानपान आरबीआरको कुराहरूले गर्दाखेरि चाहिँ एकदमै ठूलो असर छ। र अब नन कम्युनिकेबल डिजिजबाट नेपालमा 72% मान्छेको मृत्यु हुन्छ, अथवा मृत्यु हुनेको कारणको 72% चाहिँ एनसिडी नै हो, नन कम्युनिकेबल डिजिज। र त्यो डिजिजबाट यत्रो असर भइरहेको छ र यो रेट चाहिँ अरू देशको तुलनामा हाम्रो धेरै नै हो होइन, र अब यत्रतत्र त्यो यसरी असर परिरहेको हुनाले कारक पनि हो र प्रिभेन्टेबल पनि हो क्या। अब जस्तो यो हेबिटसँग अब यो अखाद्य वस्तुको सेवन भन्ने कुरा त हामीले प्रिभेन्सन गर्न सक्छौँ होइन, चेतनाको कुरा, बजार व्यवस्थापनको कुरा, उद्योगको चाहिँ प्रशस्त व्यापारी उनीहरूको चाहिँ व्यापारलाई हामी नियन्त्रण अनुगमन गर्न सकेको खण्डमा यसलाई चाहिँ हामी नियन्त्रण गर्न सक्छौँ, प्रिभेन्सन गर्न सक्छौँ होइन, त्यो कुराले हेर्दाखेरि चाहिँ यसको असर चाहिँ भयावह छ।
2: हुन्छ, जुन यहाँले भन्नुभयो यसको असर चाहिँ भयावह छ भनेर हामीले कुराकानी गरिरहेका छौँ, अलिकति युवाहरू र किशोर किशोरीमा चाहिँ स्वास्थ्यको यसको परेको प्रभावबारे अलिकति कुराकानी चर्चा गरौं। जस्तो पछिल्लो समयमा जुन खालको यो ई सिगरेट भेपको चाहिँ प्रयोग चाहिँ युवा पुस्तामा बढ्दो छ भनेर हामीले अघि पहिलो चरणमा पनि कुराकानी गरिसक्यौं होइन। अब एकातिर युवा पुस्ता यसमा आकर्षित भइरहेछ, अर्कोतिर करलाई चाहिँ हामीले एकदम उदासीन भयो कर बढ़ाउन। अब यसले चाहिँ कर नबढ़ाउने बित्तिकै चाहिँ जुन आकर्षित भइरहेको जहाँ लगाम लगाउनु पर्थ्यो त्यहाँ नलगाइसकेपछि यसले चाहिँ भविष्यमा चाहिँ कस्ता खालका अझ घातक अवस्था चाहिँ निम्त्याउन सक्छ?
3: ठिक भन्नुभयो, यो विशेष गरेर नयाँ किसिमको आइटमहरू यहाँले नै भन्नुभएको ई सिगरेट र यो हुक्का है, अब यहाँले देख्नुहुन्छ जहीँ तहीँ अहिले हुक्का बिनाको च्यापसलै हुँदैन, चाहे त्यो सानो एउटा होस् होइन, अथवा

0: बाबाआमाले पनि एक दुई सरकार लिएकोलाई उनीहरूले सामान्यकरण गरिरहेको, सामान्य रूपमा लिइरहेको अवस्था,
1: उनीहरूलाई बुझाउन पनि
0: सकिएको छैन। त्यो हिसाबले चाहिँ यता अनुसन्धान स्वास्थ्य विशेषज्ञ चिकित्सकहरूको भनाइ अनुसार असर विभिन्न डिटेल विस्तृत अध्ययन गरेको अनुसार यसको असर चाहिँ कम छैन, यसको चाहिँ व्यापक असर छ, होइन, सबैतिरको असर छ। अनि त्यो असरले गर्दाखेरि चाहिँ यो कुरा बुझाउन जरुरी छ र यसलाई पनि हामीले नियन्त्रण उत्तिकै सजग भएर चिन्तित भएर हामीले लाग्नुपर्ने अवस्था छ। अब विशेष गरेर सहरी एरियामा यो ई सिगरेटको कुराहरू होइन, र हामीले यो अनुसन्धान गर्दाखेरि चाहिँ विशेष गरेर भनौँ न यो तल्लो मध्यम स्तर अथवा लेबर क्लासको मानिसहरूमा चाहिँ यो सुकिजन्य पदार्थको सेवन गर्ने चाहिँ एकदमै हाई छ, पर्सेन्टेज हाई छ, उच्च छ, होइन। त्यो हिसाबले अब उनीहरूले चेतना पनि हामीले सचेत पनि गराउन सकेको छैनौँ, लिटरेट पनि गर्न सकेको छैनौँ, शिक्षा दिन सकेको छैनौँ, भनेपछि यसको प्रत्यक्ष असर चाहिँ लेबर क्लासको मानिसहरू परिवारलाई अथवा त्यो खालको मानिसहरूलाई हुने भयो क्या। त्यो भएर अब यो चाहिँ भयावहको स्थिति छ, यसमा चाहिँ सरकारको हामी सबैको नजर जान जरुरी छ।
1: अब एकातिर जुन कर बढाउनु पर्ने थियो त्यहाँ चाहिँ नबढ़िसकेपछि अर्को कुन तरिकाबाट कसरी चाहिँ हामीले यो जुन उपभोग छ नि उपभोग वृद्धि गर्न नहोस् भन्नको लागि कानूनमा पनि फेरि छ, कानूनमा पनि यसलाई बन्देज गरेका छन् कि कतिपय कुराहरू, कसरी चाहिँ हामीले यसमा लगाम लगाउन सक्छौं त?
0: करको कुरामा त सरकारको सजग हुनैपर्छ र कर बढ़ाउनै पर्छ, यसमा चाहिँ दुई मत हुन सक्दैन, कर सरकारले पनि यसमा ध्यान पुर्याउनै पर्छ।
1: यसमा केही संशोधन गर्न सकिन्छ, जस्तो बजेटमा बढ़ाउन सकिएन, अब कहीँ केही गरेर यसलाई बढ़ाउन,
0: होइन, अरू धेरै उपाय छ, जस्तो कर मात्रै होइन, डब्ल्यूएचओको विभिन्न यो एम्पावर भन्छ त्यसमा चाहिँ अनुगमन गर्ने, त्यस पछाडि अब चेतना दिलाउने, होइन, सचेत गराउने, त्यस पछाडि अब अघि पेसिफिक स्मोकरको कुरा गर्ने, पेसिफिक स्मोकरहरूलाई पनि हामीले प्रोटेक्ट गर्न सक्नु पर्यो, होइन, त्यस्तै गरेर अब यो विशेष गरेर उद्योगहरूको जाल हुन्छ, सुविजन्य पदार्थहरूको चाहिँ अब प्रोड्युसरहरू, होइन, उनीहरूले त बढी भन्दा बढी युवाहरूलाई कसरी फसाउने, होइन, यङहरूलाई कसरी फसाउने, होइन, उनीहरूको एकदम डिटेल हिसाब किताब हुन्छ, उनीहरूको चाहिँ 13-14 वर्षको उमेरमा चाहिँ उनीहरूलाई फसाउन सकियो भने लामो समयसम्मको ग्राहक बन्छन्, उनीहरू छोड्न पनि सक्दैनन् उनीहरू नानीहरूले, अनि पछि चाहिँ अब ऊ 60-70 वर्षसम्मको उसको चाहिँ एउटा व्यापारको लागि निश्चित भयो, होइन, उनीहरूको उपभोक्ता बन्यो। त्यो भएर यो उद्योगको जाल रोक्न सक्नुपर्छ, होइन, जस्तो तपाईँलाई म एक दुईवटा उदाहरण दिउँ, नेपालको ऐन नीति निर्देशनले चाहिँ उद्योगहरू त्यसरी प्रभाव पार्न पाउँदैन भन्ने कुराहरू छ,
1: है,
0: कानूनमा छ, तर त्यो हाम्रो एउटा अनुगमन पनि फितलो भएको अवस्थालाई मौका छोपेर उनीहरूले चाहिँ प्रशस्त प्रचार प्रसार र उनीहरूले चाहिँ फसाउने लोभ्याउने कुराहरू गरेको छ, प्रचारै गर्न पर्छ।
1: कार्यक्रमहरूमा कुनै पनि त्यस्तो सांगीतिक कार्यक्रमहरूमा चाहिँ चुबोट वितरण गरेको, उसको नम्बर लिएर पछि फेरि उसलाई त्यो मेसेजहरू पठाएर वितरण गरेको, त्यस्ता खालकाहरू पनि छन्, त्यहाँनिर पनि हामीले लगाम लगाउन
0: सक्छौँ। जस्तो अब गाउँ गाउँमा तपाईँलाई एकदम उदाहरण लिउँ, जस्तो गाउँतिर स्रोतको अभावमा, होइन, चाहिँ अब सबै स्रोतको अभावै हुन्छ गाउँतिर, स्कूल, विद्यालय, के अरे स्वास्थ्य चौकी, होइन, त्यस पछाडि विद्यालय, होइन, विभिन्न कार्यक्रम गर्नको लागि अब स्रोतको अभाव, आर्थिक स्रोतको अभाव भइरहेको हुन्छ। त्यो अभावको कुरालाई फाइदा उठाउँदै सुतिजन्य पदार्थको उद्योगहरूले चाहिँ, होइन, उनीहरूलाई चाहिँ हाम्रो सामाजिक उत्तरदायित्व सीएसआर भन्छ नि, सीएसआरको नाममा उनीहरूलाई सपोर्ट गर्छन्, है, अब विद्यालयको अब छाना छैन विद्यालयको छाना हालिदिन्छु भन्छ, होइन, अथवा चाहिँ अब खेलकुद विद्यालयमा चाहिँ खेलकुदको आयोजना गर्नको लागि पैसा दिन्छ, होइन, त्यति मात्र होइन, तपाईँको सहर एरियामा यो साहित्यिक कार्यक्रमहरू गर्छन्, आयोजना गर्छन् सुति कम्पनीहरूले, अनि त्यहाँ चाहिँ अब कति प्राय अब एकदम वरिष्ठ लरेट एकदमै बुद्धिजीवी मान्छेहरूलाई पनि फसिरहेको हुन्छ र ब्याकग्राउन्डमा उसको चाहिँ के भन्छ स्पोन्सर गरिरहेको हुन्छ र स्पोन्सर त्यस्तो कम्पनीले गर्नुहुन्छ हुँदैन भन्ने कुरा याद पनि भइरहेको हुँदैन, होइन, अनि चिफ गेस्टको रूपमा मान्छेहरू गइरहेको हुन्छ अनि उनीहरूले चाहिँ अदृश्य रूपमा प्रभाव पारिरहेको हुन्छ अनि ओहो भनेर चाहिँ मान्छेलाई सम्झिन साथ ए यो कम्पनीको हो यो भन्न साथ मान्छे लोभ दिने उसको प्रभाव त्यसरी बढाइरहेको छ। खेलकुद तपाईँको काठमाडौँमा चाहिँ गल्फ चाहिँ एकदमै

0: त्यो धनड्याहरूले खेल्ने खेलकुदहरू पनि आयोजना सुती कम्पनीहरूले गर्छन् होइन। त्यसो गर्दाखेरि चाहिँ उनीहरूले एउटा समाजमा एकदमै छाप पार्छ क्या उनीहरूले। छाप पारेपछि एउटा समाजको विकास हुन नसकिने अपरिहार्य एउटा चाहिँ एउटा अङ्ग बनेर बसेर यस्तो प्रभाव पारिरहेको अवस्था छ। यसले यसलाई चाहिँ रोक्न सक्नु पर्यो र अब चेतना जगाउनु पर्यो। अनि हामीले चाहिँ अब चेतना मार्फत अब विद्यालयमै अहिले यहाँले अघि भन्नुभएको जस्तो विद्यालयमै यो विभिन्न किसिमको सुतीजन्य पदार्थ सेवन गर्नेको संख्या बढ़िराखेको चाहिँ झन् डरलाग्दो स्थिति छ। त्यसलाई नियन्त्रण गर्नको लागि स्कूलमै हामीले केही गतिविधिहरू सञ्चालन गर्नुपर्छ।
1: नीतिगत कुराहरू चर्चाहरू गरौं। जस्तो अब समग्रमा भन्नुपर्दाखेरि चाहिँ सुर्ती नियन्त्रणको लागि करै बढ़ाउने नीति अघि यहाँले भनिसक्नुभयो, करै एउटा महत्वपूर्ण विकल्प हो भनेर होइन। यो नीतिलाई चाहिँ प्रभावकारी रूपमा कार्यान्वयन गर्नको लागि के गर्नु पर्ला सरकारले?
0: हामी त के भन्छौ, एउटा थिङ्क ट्याङ्क हामी अनुसन्धान गर्ने संस्था भएको हुनाले हामी चाहिँ नीति निर्माता होइन, यसमा राजनीतिज्ञ मञ्चतिर पनि होइन हामीले कुराहरू राखिराखेको छौं उहाँहरूलाई कि हामीले यदि यहाँहरूले सही निर्णय गर्नको लागि यहाँलाई गाह्रो भएको भए अथवा प्रमाणहरू नपुगेको भए ती प्रमाणहरू चाहिँ हामी जुटाउन सक्छौं होइन। अनुसन्धान गरेर ती प्रमाण हामीसँगै सहकार्य गरेर होइन ठोस प्रमाणहरू जुटाउँ, ठोस प्रमाणहरू जुटाइसकेपछि एउटा सही र्याशनल डिसिजन गर्न सकोस् गभर्नमेन्टले, कुराहरूमा चाहिँ हाम्रो जोड छ।

0: बीबीसी नेपाली सेवाको साझापखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे सहमति नजुट्दा सदनको अवरोध कायम, विपक्षीलाई मनाउने सभापति लामिछानेको प्रयासबारे र सोपाका एक नेता भन्छन्
1: गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने दिशामा आजदेखि संवाद शुरू भएको छ, थप छलफलले नै सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
0: सत्ता पक्षको प्रस्तीकरणप्रति विपक्षीहरू किन अझै असन्तुष्ट?
2: प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनुपर्छ, अघि सच्याएको भए र त्यही कुरामा मिलेन।
0: र अन्तर्राष्ट्रिय प्रसंगमा इजरायलमाथिको हमला रोक्ने इरानको घोषणा। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार
3: द्विपक्षबीच दुई महिना यता पहिलो पटक भएको प्रत्यक्ष लड़ाईपछि ईरानको सेनाले आफूले इजरायल विरूद्धको सैनिक कार्यवाही स्थगित गरेको बताएको छ। उसले इजरायलमाथि पीड़ादायी प्रकृतिको जवाब दिएको भन्दै दक्षिण लेबनान सहितमा थप आक्रमण नगर्न चेतावनी दिएको छ। सामाजिक सञ्जालमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र ईरानले तत्कालै युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसीकी प्रमुख अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट भन्छन्
4: President Trump in his first reaction.
3: सामाजिक सञ्जालमा आफ्नो पहिलो प्रतिक्रियामा राष्ट्रपति ट्रम्पले दुवै पक्षलाई आक्रमण रोक्न आह्वान गरेका थिए। उनले शान्तिका लागि अन्तिम चरणका वार्ताहरू भइरहेको र बीचमा देखा पर्ने अज्ञानता र मूर्खताले त्यसलाई प्रभावित पार्न सक्ने बताएका थिए। बीबीसीकी अन्तर्राष्ट्रिय संवाददाता लिज डुसेट ईरानले आफूले इजरायलको हाइफा स्थित एउटा पेट्रोकेमिकल प्लान्ट सहितका स्थानलाई निशाना बनाएको बताएको छ। इजरायलले मध्य र पश्चिम इरानमा आक्रमण गरेको जनाएको थियो। युमनका हुतीहरूले पनि इजरायलमा क्षेप्यास्त्र हमला गरेका छन्। युरोपेली नेताहरूले आइतबारको संसदीय निर्वाचनमा स्पष्ट विजय हासिल गरेकोमा आर्मेनियाका प्रधानमन्त्री निकोल पासिनियानलाई बधाई दिएका छन्। उनको यू पक्षधर सिभिल कन्ट्राक्ट पार्टीले 50% भन्दा थोरै कम मत ल्याएको थियो। युरोपियन काउन्सिलका प्रमुख एन्टोनियो कोस्टाले आर्मेनियाका नागरिकहरूले शान्ति, स्थिरता र छिमेकीहरूसँग बलियो सहकार्यको पक्षमा मत हालेको बताए। युक्रेनका राष्ट्रपतिले पासिनियानको विजयलाई आर्मेनियाको सार्वभौम सत्ताको जीत भनेका छन्। रूसले चुनावमा उसकै शब्दमा पश्चिमा हस्तक्षेप भएको भन्दै आलोचना गरेको छ। ब्रिटेनको सरकारले एप्पल र गुगल सहितका प्रविधि कम्पनीहरूलाई स्मार्टफोन र अन्य उपकरणहरू मार्फत नग्न तस्विरहरूमा बालबालिकाको पोस्टलाई प्रतिबन्ध लगाउन 3 महिनाको समय दिएको छ। प्रधानमन्त्री केयर स्टारमरले कम्पनीहरूले या त ती उपकरणहरू बनाउँदै नयाँ फिचरहरू ल्याउनु पर्ने या अपरेटिङ सिस्टमलाई अपडेट गरेर 18 वर्षभन्दा मुनिका बालबालिकालाई नग्न सामग्री खिच्न, पठाउन र हेर्न रोक लगाउनु पर्ने बताए। यदि कम्पनीहरूले त्यस्तो नगरेको खण्डमा नयाँ कानून ल्याएर उनीहरूलाई बाध्य बनाउने जनाइएको छ। सामाजिक सञ्जालमा बालबालिकाको पहुँच नियमनबारे ब्रिटेन सरकारले केही दिन नै घोषणा गर्ने ठानिएको छ। दक्षिणी फिलिपिन्सका अधिकारीहरूले मिन्दाओ टापुमा गएको एउटा भूकम्पमा कम्तीमा 32 जनाले ज्यान गुमाएको पुष्टि भएको जनाएका छन्। गैर सैनिक रक्षा अधिकारीहरूले 100 भन्दा बढ़ी घाइते भएको उल्लेख गरेका छन्। 7.8 म्याग्निच्युडको उक्त भूकम्पपछि सो क्षेत्रका कैयौं देशहरूले सुनामीको चेतावनी जारी गरेका थिए। र चीनिया राष्ट्रपति शी जिनपिङले आफ्ना उत्तर कोरियाली समकक्षीलाई आफूले दुई देश बीचको सम्बन्धलाई उनकै शब्दमा नयाँ उचाइमा पुर्याउन चाहेको बताएका छन्। 7 वर्षपछि उनी 2 दिने भ्रमणका लागि उत्तर कोरिया पुगेका हुन्। यो बीबीसी नेपाली सेवा हो।
0: सदनको गतिरोध सहितका विषयबारे छलफल गर्न सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेद्वारा आज आयोजित सर्वदलीय छलफल कुनै निष्कर्षमा नपुगे पनि त्यसले संवादको वातावरण सिर्जना गरेको भन्दै सत्तापक्ष र प्रतिपक्ष दुवैले त्यसलाई सकारात्मक भनेका छन्। प्रधानमन्त्री वालेन्द्र शाह वालेनको सीमा सम्बन्धी अभिव्यक्तिपछि उत्पन्न विवादका कारण विपक्षीहरूले स्पष्टीकरणको माग गर्दै विगत 1 सातादेखि सदन संचालन हुन दिएका छैनन्। सदनको अवरोध आज पनि जारी रह्यो। एक रिपोर्ट। प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै विपक्षी दलहरूले केही दिन यता संसदका दुवै सदनमा अवरोध गरेपछि आज राष्ट्रपा सभापति लामिछानेले सर्वदलीय छलफलको आह्वान गरेका थिए। उक्त बैठकमा आफूहरूले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे उनले सदनमै आएर जवाफ दिनुपर्ने अडान व्यक्त गरेको नेकपा एमालेका प्रमुख सचेतक ऐन बहादुर महरले बताए।
5: सत्तापक्षको सभापति मान्य रवि लामिछानेज्यूले त्यही भन्नुभयो, परराष्ट्र मन्त्रीले दिनुहुन्छ सरकारका तर्फबाट, उहाँले बोल्नुहुन्छ हुनुहुन्छ सदनमा, बरु पछि प्रधानमन्त्री पनि पछि आउनुहुन्छ, कहीँ अझै केही नपुगेका कुराहरू छन् भने, अब होइन भने म पनि अलिकति केही विषयहरू छन् भने म पनि बोल्न तयार छु भन्दै हुनुहुन्थ्यो। अनि हामीले के भन्यौँ भने प्रधानमन्त्री स्वयं उपस्थित भएर अवस्थामा त्यसरी बोलिसकेका कुरा चाहिँ अरूले सचाउने कुरा, अरूबाट आउने कुरा त्यो राम्रो हुँदैन, स्वयं प्रधानमन्त्रीले नै त्यसलाई करेक्सन गर्नुपर्छ भन्ने कुरा हामीले राख्यौँ।
0: सत्ता पक्षले भने कुनै मन्त्रीले सरकारका तर्फबाट भनाइराख्दा त्यसले सिङ्गो सरकारकै प्रतिनिधित्व हुने बताउँदै आएको छ। सांसद समेत रहेका रासोपा नेता विपिन आचार्य आजको बैठकले संवादहीनता तोडेको बताउँछन्।
1: आज छलफलमा उठेका कुराहरू अथवा हाम्रो तर्फबाट चाहिँ गतिरोध अन्त्य गर्नका लागि हामीले राखेका कुराहरूलाई चाहिँ आफ्नो पार्टीमा पनि छलफल गरेर हामी फेरि यु विल गेट ब्याक टु यु भन्ने खालको कुराहरू गर्दै गर्दाखेरि त्यसले कहीँ न कहीँ संवादहीनताको यात्रालाई त तुम्ब्याएको छ नि त। जति पनि इस्युजहरू छन् त्यो रिजल्भ गर्ने भनेको त अल्टिमेटली फेरि छलफलै गरेर निकाल्ने हो नि त निचोड त।
0: विपक्षीहरूले भने प्रधानमन्त्रीले जवाफ दिनु नै सबैभन्दा उचित हुने तर्क गर्दै आएका छन्। राष्ट्रपति नेता आचार्यले सदनको गतिरोध हटाउने उपाय खोज्न विपक्षीहरूसँग निरन्तर संवाद गरिने बताए।
1: सबैजनालाई चाहिँ सहज हुने र संसदको गतिरोधको अन्त्य हुने समाधान के हो भन्ने पाठ पनि सत्ता पक्ष र प्रतिपक्षका साथीहरू बसेर नै फिगर आउट गर्ने हो, थप छलफलले नै त्यो सोल्युसन के हो भन्ने कुरा निकाल्छ।
0: हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले भने आजको सर्वदलीय बैठकमा भाग लिएको थिएन। उक्त बैठक लगत्तै बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध कायम राख्दा नियमित कार्यसूचीमा प्रवेश गर्न सकेन। यसै सन्दर्भमा हामीले आजको सर्वदलीय बैठकमा सहभागी नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनलाई टेलिफोन सम्पर्क गरी शुरूमा सत्ता पक्षको प्रस्तीकरणप्रति तपाईँहरू किन अझै असन्तुष्ट भनेर सोधेका छन्।
6: कमसेकम संवाद शुरू भयो, खुसीको कुरा हो। तर चाहिँ जो राष्ट्रिय स्वाधीनता त्यसै गरी सीमाका विषय जो विवादित विषय उहाँले राख्नुभयो यो गलत हो। गलत विषयलाई सच्याउनु पर्छ, संसदको रेकर्डबाट हटाउनु पर्छ, स्वयं प्रधानमन्त्रीले यसलाई स्पष्ट गर्नुपर्छ भन्ने हाम्रो भनाइ हो र त्यो अहिले पनि जारी छ। र त्यसको लागि चाहिँ प्रधानमन्त्रीजीको जिम्मेवारी हो यसलाई स्पष्ट गर्ने, किनभने एकजनाले बोल्ने अर्कोले स्पष्ट भन्ने त हुँदैन। आज यद्यपि छलफल राम्रो भयो, केही डेडलक खुल्दै गएको जस्तो देख्थ्यो, संवाद सुरु भयो, परराष्ट्र मन्त्री या यस्तै प्रधानमन्त्रीले कुनै मन्त्रीलाई खटाएर स्पष्टीकरण गर्ने भन्ने कुराहरू पनि आए। हाम्रो भनाइ के रह्यो भने प्रधानमन्त्रीले गल्ती गरेपछि प्रधानमन्त्रीले सच्याउनुपर्छ, अरूले सच्याएर त भएन, उहाँले बोलिसकेपछि उहाँकै मुखबाट चाहिँ के भन्नु खोज्यो भन्ने सुन्न चाहन्छौ भन्ने कुरा भयो र त्यही कुरामा मिलेन। यद्यपि छलफल संवाद शुरू भएको छ, सकारात्मक मान्नुपर्छ यसलाई।
0: तर उहाँहरूको कुरा चाहिँ के छ भने सम्बन्धित मन्त्रीले नै सिङ्गो सरकारको प्रतिनिधित्व गरेर बोल्ने भनेको प्रधानमन्त्री सरकार वा सरकारको नेतृत्व गर्ने राजनीतिक दलकै जवाफ हो नि त त्यो भन्ने कुरा छ नि त।
6: अहिलेसम्म हामीले त्यसरी बुझेका छैनौं, किनभने संसदमा प्रत्यक्ष प्रश्न उत्तर गर्ने प्रधानमन्त्रीले हो, त्यो प्रश्न उत्तरको क्रममा उहाँले व्यक्त गर्नुभएको हो र त्यो कुरा प्रधानमन्त्रीको प्रश्न उत्तरमा आएका कुरालाई विदेश मन्त्री अथवा परराष्ट्र मन्त्री वा अरू कसैले करेक्सन गर्ने स्पष्ट गर्ने भन्ने कुरा त्यति सान्दर्भिक विषय होइन।
0: अब यो आर्थिक विधेयक माथिको छलफलको कुरा छ, अरू छलफलका कतिपय विषयवस्तुहरू पनि छन्, कहिलेसम्म तपाईँहरू सदन अवरोध गरिरहनुहुन्छ? त्यसो भए
6: हामी प्रतिपक्षी दलहरूको तर्फबाट एक दिन पनि एक घण्टा पनि अवरोध गर्न चाहँदैनौ, नियमित चलोस्। नीति कार्यक्रम छलफल भयो, पास भयो, बजेटका सिद्धान्त प्राथमिकताहरू छलफल भयो, पास भयो, त्यसै गरी विनियोजित विधेयक र मन्त्रालयगत विनियोजनहरू समयमै छलफल होस्, पास होस् हाम्रो अपेक्षा यो, सरल नियमित चलोस् हाम्रो अपेक्षा हो, किनभने हामीले भन्नु गरेका त होइन। प्रधानमन्त्रीजी जवाफ दिन आउनुभयो, आफै समय मागेर आकस्मिक बोल्नुभयो, अनि त्यसमा राष्ट्रियता विषय यति कमजोर कुरा जिम्मेवार मान्छेले राखिसकेपछि सीमा सम्बन्धी हुँदै नभएका विवादको राखिसकेपछि त्यो बारे त संसद स्वतः जवाफ दिने बन्नुपर्छ प्रधानमन्त्री भन्ने कुरा हो। त्यसैले हामी कुनै रहरले चाहनाले नियोजित यो बन्द या अवरोध गरेको विषय नै होइन नि त।
0: भनेपछि प्रधानमन्त्री तपाईँहरू संसद चल्नु दिनुहुन्न?
6: निश्चय पनि।
0: उनी थिए नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुन। अब अर्को प्रसंग, सगरमाथाको कठोर वातावरणमा हराएका दावा शेर्पा हालै झण्डै एक सातापछि जीवित भेटिँदा धेरैले त्यसलाई चमत्कार जस्तै माने। ओखलढुङ्गा घर भएका पथ प्रदर्शक शेर्पा यतिखेर काठमाडौँमा उपचाररत छन्। परिवारले समेत आशा मारिसकेको अवस्थामा उनी जीवितै भेटिएका थिए। बीबीसीसँग कुरा गर्दै शेर्पाले हिउँ र चकलेटको भरमा आफूले ज्यान जोगाएको बताएका छन्। सगरमाथामा बिताएका ती चुनौतीपूर्ण क्षणबारे हाम्रा साथी कमल परियारले अस्पतालमै पुगेर उनीसँग कुराकानी गरेका छन्।
7: झगडाको होइन, म अक्षर जितेर पछि अब अक्षर छिटो अब अक्षर जितले हिँड्नु सकेन अनुभव पनि उखाले खाने त्यो खाने खाने पेटमा खाना हुँदैन त्यसमा खाना खाने मात्र हो अक्षर भने मेरोसँग केही पनि खाएन अनि त म पुरा आएछ भने चाहिँ बरफ चाहिँ नै भन्छु मैले त बरफ चाहिँ पनि गाँस पनि हुन्छु बरफ चाहिँ बरफ त्यो पानी त्यो खाने कुरा त्यति एकचोटि थियो अब त्यो अलिक हुन्छ नि अनि पानी त्यहाँ एउटा पसल हिँडेको अनि यसले त्यो अब यस्तो खाप खाप खप त्यो राख्नु त गर्दै थियो अनि खपहरू चाहिँ त्यसमा खपमा नि त्यहाँ लाग्ने त्यो हिँड्नु केही नै त्यो यस्तो हुन्छ खापमा केही पनि छैन अनि अलिक माथि चढ्ने मिसिनु हुनु त आमा माथि भाइ मिसिनु त मजाले भन्नु लाग्यो अनि त्यहाँ फेरि सुन्दर भनौँ त त्यति त्यति खोजेको हुन्छ खाने पनि ढाँडेर काटेर कता कता ढाँडेर काटेर अनि त्यहाँ तर हामी त्यो बारेमा सिकेपछि राम्रो हिँड्नु त्यो दिन गोरु पनि हिँड्नु राम्रो पनि हिँड्नु अनि ठ्याक्कै राम्रो हिँडेपछि त्यहाँ बिर्स्यौँ भनेर मार्दिनु यसरी भनेको कम्पनी हुन्छ उनीहरू केटा माथि बागानको उयो गर्नु भन्ने भन्छ त्यहाँ भन्छु अनि उनीहरूले मेरो बन्धन बोक्दैन भयो बन्धले पनि मार्दैन थियो म यतिकै सिक्नु
0: दावा शेर्पा बिबिसी नेपालीसँग कुरा गर्दै तपाई नेपालका विभिन्न एफएम स्टेशनबाट बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामी पौने 9 बजेदेखि 9 बजेसम्म प्रसारणमा रहन्छौं। अब अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। अप्रेल यता पहिलो पटक दुई पक्षबीच भएको लड़ाईपछि इरानले इजरायलमाथि हमला रोक्ने बताएको छ, तर देशको सैनिक कमाण्डको मुख्यालयले इजरायलले दक्षिणी लेबनानमा हमला गरेको खण्डमा थप चरम प्रतिक्रिया जनाउने उल्लेख गरेको छ। यसअघि राष्ट्रपति ट्रम्पले दुई देशले युद्ध विराम गर्न लागेको बताएका थिए। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ फणिन्द्र दाहालबाट।
8: इरानको प्रमुख सैन्य कमाण्डको मुख्यालयले इजरायलमाथिको पछिल्लो आक्रमण अन्त्य भएको घोषणा गरेको हो। उसले इजरायलले दक्षिण लेबनानमा हमला गरेको खण्डमा इरानले पहिला भन्दा चरम र शक्तिशाली प्रतिकार गर्ने बताएको छ। इरानी राष्ट्रपति मेसुद पेजिस्कियानले आफ्नो मुलुकले युद्धको मैदान वा वार्ताको टेबल दुवै नछाडेको बताएका छन्। एक्समा राखिएको एउटा पोस्टमा उनले आफ्नो देशको प्राथमिकता राष्ट्रिय सुरक्षा र नागरिकको शान्ति रहेको बताए। उनले कुनै पनि धम्कीबाट पछि नहट्ने पनि उल्लेख गरेका छन्। त्यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इजरायललाई गोलाबारी रोक्न भनेका थिए। उनले दुई देशले तत्कालै युद्ध विराम गर्न खोजेको पनि उल्लेख गरेका थिए। यसैबीच इजरायलको च्यानल 12 राष्ट्रपति ट्रम्पको अनुरोधमा इजरायलले इरानमाथि हमला रोकेको जनाएको छ। उक्त रिपोर्टमा हिजबुल्लाले आक्रमण गरेको खण्डमा दक्षिण लेबनानमा इजरायली आक्रमण जारी रहने भनिएको छ। इजरायली र अमेरिकी संचार माध्यमहरूले राष्ट्रपति ट्रम्प र इजरायलका प्रधानमन्त्री नेतान्याहू बीच टेलिफोनमा कुराकानी भएको जनाएका छन्, तर उनीहरू बीच के छलफल भयो त्यो प्रश्न छैन। यसअघि बेरूतमा इजरायलले गरेको हमलाको जवाफमा इरानले सैन्य कार्यवाही गरेको बताएको थियो। इरानले इजरायलमा क्षेप्यास्त्र प्रहार गरेपछि

چہرے جہاں پل پل سرا

0: कहाँ बौद्धतिर कहाँ कुदेको यसरी
1: कलेज खोज्दैछु यार कक्षा एघारको लागि पढाइ र अनुशासन पनि कडा चाहियो अनि अतिरिक्त क्रियाकलाप पनि उत्तिकै राम्रो भएको ठाउँ हुनु पर्यो नि
0: अरे यार त्यसो भए त सिधै बौद्ध तुसारको केन्स कलेज जाऊ न तिमीले भनेका यी सबै कुरा त्यही त छ नि
1: बौद्ध टुसालमा अवस्थित केप्स कलेजमा कक्षा एघारका लागि साइन्स म्यानेजमेन्ट ल तथा ह्युमानिटिज संकायमा नयाँ भर्ना खुलियो उत्कृष्ट भौतिक पूर्वाधार र प्रविधि मैत्री सिकाइमा जोड़ दिँदै यहाँ अनुभवी दक्ष एवं समर्पित शिक्षक शिक्षिकाहरूद्वारा अध्यापन गराइन्छ सर्वोत्कृष्ट शैक्षिक नतिजा नियमित अतिरिक्त क्रियाकलाप र जहिन्दार विद्यार्थीका लागि विशेष छात्रवृत्तिको व्यवस्था
2: आउनुहोस् केप्स कलेज सँगै आफ्नो उज्जवल भविष्यको जग बसाल्नुहोस्
0: केप्स कलेज बौद्ध टुसाल
1: थप जानकारीका लागि सम्पर्क 9712501507 9712501507
2: सफलताको सही छनौट केप्स कलेज
3: हत्तेरिका दिदी यो नयाँ घर बनाउनु कस्तो तनावको काम रहेछ भने बिजुलीको सामान किन्न बजारका चार चारवटा पसल चारे कतै पाइन ओह अब सामान लिन काठमाडौँ नै जानुपर्ने हो कि के हो धत बहिनी तिमी पनि कस्तो सम्झनामा छौ बिजुलीको सामान लिन काठमाडौँ किन जानु हाम्रै सुलुखुमोमा सबै थुक पाइन्छ त ए हो र दिदी कहाँ पाइन्छ म त खोज्दा थाकिसके हौ ल सुन बहिनी सुनु दुपकुण्ड नगरपालिका ओडा नम्बर 5 भएको शान्ति स्टोर एन्ड सप्लाई खोल्ने त्यहाँ बिजुलीका सम्पूर्ण नयाँ सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाइन्छन् बोर्ड आधुनिक स्विच वाइरिङका सामान जे खोज्यो त्यही तयार लौ नयाँ सामान पनि पाइने पुरानो सामान पनि मर्मत हुने यो त ढुङ्गा खोज्दा देउता मिले जस्तै भयो नि दिदी
4: हजुर बिजुलीको भरपर्दो सहयात्री शान्ति स्टोर एन्ड सप्लायर्स सोलु दुपकुण्ड नगरपालिका वडा नम्बर 5 सल्लेरी सोलुखुम्बु यहाँ बिजुलीका सम्पूर्ण सामानहरू होलसेल तथा खुद्रा मूल्यमा पाउनुका साथै नयाँ तथा पुराना सामान मर्मत पनि गरिन्छ थप जानकारीका लागि सम्पर्क नम्बरहरू कुलनारायण श्रेष्ठ 9763000584 र विवेक श्रेष्ठ 9862800000 सुनु दुपकुण्ड नगरपालिका 5 सल्लेरी

0: सुनी समस्या भएकाहरूलाई सम्पूर्ण सेवा सुलुखुम्बु आँखा उपचार केन्द्रबाट सम्भव छ।
1: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 चमेरीको बुद्ध भागमा रहेको सोलुखुम्बु आँखा उपचार केन्द्र सोलुखुम्बुमा आँखा सम्बन्धी समस्या भएकाहरूलाई सम्पूर्ण सेवाहरू प्रदान गरिन्छ। सोलुखुम्बु जिल्लामै जन्मिएर आँखा उपचार सम्बन्धी दक्षता हासिल गरेको साथै जिल्ला सामुदायिक आँखा केन्द्र फाप्रीमा 1 दशक भन्दा बढ़ी लामो समय काम गरेको अनुभव लिएका दिनेश राईद्वारा सोलुखुम्बु आँखा उपचार केन्द्र सञ्चालनमा छ। दक्ष र अनुभवी दृष्टि विशेषज्ञ साथै ओए मार्फत सुरक्षित तरिकाले आँखाको उपचार गरिन्छ। दृष्टि एवं चश्मा जाँच आँखाको नानीबाट फोहोर निकालिन्छ। आँखाको आँडो निकाल्नको साथै कम्प्युटरबाट आँखाको जाँच गरिन्छ। आँखाको जाँच पड़ताल कम्प्युटर प्रविधिबाट चश्मा फिटिङ गरिन्छ। चश्मा एवं सनग्लास खरिदमा 10% छुट दिइन्छ। विद्यार्थीहरूलाई ओपीडीमा 30% र चश्मा खरिदमा 20% छुट गरिएको छ। वृद्ध अपाङ्ग तथा असहाय साथै विद्यार्थीहरूलाई ओपीडी चार्जमा 30% छुटको व्यवस्था गरिएको छ। पुनश्च शनिबार र अन्य सार्वजनिक विधाको दिन पनि बिहान 8 बजेदेखि साँझ 6 बजेसम्म आँखा सम्बन्धी सम्पूर्ण सेवाहरू उपलब्ध हुनेछ।
0: प्रोपाइटर दिनेश राई सम्पर्क नम्बर 98-5-28-70-3-5 र 98-61-34-213।
1: सोलुखुम्बु आँखा उपचार केन्द्र सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 5 पनेरी सोलुखुम्बु।
2: तपाईँ शिक्षण पेसामा आफ्नो भविष्य बनाउन चाहनुहुन्छ? बाल बालिकाको भविष्य उज्जवल बनाउँदै समाज सेवा गर्ने एउटा सुनौलो अवसर
0: सोलुखुम्बु जिल्लाको सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 तासिङ च्याङ्पा स्थित ओमछु आधारभूत माध्यमिक विद्यालयका लागि एकजना दक्ष अंग्रेजी शिक्षकको आवश्यक परेको हुँदा यसै सूचना मार्फत सम्पूर्णमा जानकारी गराइन्छ।
2: एउटा सुविधाहरू खाने बस्नेको सुविधा विद्यालयद्वारा नै उपलब्ध गराइनेछ। तलब आपूर्ति समझदारीमा प्रदान गरिनेछ।
0: पद अंग्रेजी शिक्षक एकजना, आवश्यक न्यूनतम योग्यता कक्षा 12 उत्तीर्ण वास्तु भन्दा माथि थप शिव सामान्य कम्प्युटर सम्बन्धी ज्ञान भएको हुनुपर्नेछ। आवश्यक कागजातहरू नागरिकताको प्रतिलिपि फोटोकपी र शैक्षिक योग्यताका प्रमाण पत्र। थप जानकारीका लागि सम्पर्क नम्बरहरू 1 विद्यालय व्यवस्थापन समितिका अध्यक्ष 98-66-41-74 र फुनी शेर्पा होस्टेल सञ्चालक 98-41-15-90-82।
2: सोलु दुधकुण्ड नगरपालिका वडा नम्बर 10 साथी

0: उपभोक्ता अधिकारको संरक्षण गरौं। गृहस्थी वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको अधिकारको रक्षा गरौं। कारोबारमा बिल विशोक लिने र दिने गरौं। कारोबारलाई पारदर्शी बनाऊ। नाफाको उद्देश्य झुटा भ्रमपूर्ण विज्ञापन तथा सूचना बनाऊ। वस्तु सेवाको मूल्य मात्रा म्यासकी नीति गुणस्तर एकिन गरी मात्र खरिद बिक्री गरौं। वस्तु वा सेवाको प्रयोगबाट कुनै हानि नोक्सानी भए स्थानीय प्रशासनमा उजुरी गरौं। वस्तु तथा सेवाको प्रयोगबाट स्थिति पुगे क्षतिपूर्ति मागौं। निष्पक्ष तथा तथ्यपूर्वक सूचना पाउने उपभोक्ता अधिकारको रक्षा गरौं। भ्रमपूर्ण विज्ञापन तथा सूचनाको कारण उपभोक्ता ठगिएमा स्थानीय प्रशासनमा उजुरी गरौं। आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा जनहितमा जारी सन्देश।
1: Hit that, hit that.

0: 선수 브레스테이어를 부산 이사회의 대신 유세호 상으로 퍼지도록 하이
1: सूचना सूचना सूचना सुरुंग झुनगे से जोड़ने सड़क निर्माण कार्य हाल सुरुंग क्षेत्र संपन्न भइरहेको छ। निर्माण कार्य का क्रम में माथिल्लो सुरुंग ढुंगा खस्ने संभावना रहेकाले तल्लो खेरा साधन क्षेत्र में नस्ता काट्न गाई वस्तु चढ़ाउन तथा आवत जावत गर्ने सम्पूर्ण स्थानीय वासी तथा सर्वसाधारणहरूलाई सावधानी अपनाउन हुने यसै सूचना मार्फत अनुरोध गरिन्छ। जोखिमयुक्त क्षेत्र में अनावश्यक रूप में नजानुहोस् व आफ्ना बाल बालिका तथा चौपायालाई समेत सुरक्षित राखिदियोस्। सिविल जिम्मेवारी उपभोक्ता समिति सुरु हुनु हिंसाबाट बचाउ र बचाऊ। लुम्पनी हिंसा सामाजिक अपराध हो। बाल बालिका लुम्पनी हिंसा को जोखिममा हुन सक्छन्। हिंसा छिमेकी आफन्तको साथीलाई परिचित नातेदार र जोखिमबाट हुन सक्छ। अभिभावकले आफ्ना छोराछोरीको व्यवहार ख्याल राखौ। बाल बालिकाको चालचलन पानी बेहोरा अस्वाभाविक परिवर्तन आएको हुन सक्छ। त्यस्तो पाइए उनीहरूसँग तत्काल कुरा गरौ। बाल बालिकासँग नियमित सम्वाद पनि गरौ।
2: आन्तरिक मामिला तथा कानून मन्त्रालय उत्तर प्रदेश द्वारा जनहित

जन्नत मिला सब घर मुस्कुराऊं जन्नत मिला सब घर मुस्कुराऊं।

नेपाली सेनामा नयाँ सैन्य भर्ना सम्बन्धी सूचना। नेपाली सेनाको स्वीकृत दरबन्दी भित्र रिक्त रहेको सैन्य पदको दरखास्त आह्वान गरिएको हुँदा आवश्यक योग्यता पुगेका इच्छुक नेपाली नागरिकतालाई नयाँ भर्नाका लागि आह्वान गरिन्छ। स्थानीय दुर्गापोक फोन ओखलढुङ्गा ब्यारेज ओखलढुङ्गा दरखास्त आह्वान मिति यही वैशाख 18 गतेदेखि जेठ 16 गतेसम्म। दोब्बर दोस्रो भुसाई मिति जेठ 17 गतेदेखि जेठ 23 गतेसम्म। थप जानकारीको लागि सम्पर्क नम्बर 0735 5576। साथै भर्ना सम्बन्धी थप जानकारीको लागि यही वैशाख 18 गतेको गोर्खापत्र दैनिक र नेपाली सेनाको वेबसाइट www.nepalarmy.in मा लगइन गरी हेर्न सक्नेछ।

0: एसई पछि कक्षा 11 कहाँ पढ्ने होला
1: म पनि त्यही सोच्दै छु अब राम्रो कलेजमा पढ्न पाए हुने
2: ए नानी बाबु के सल्लाह गर्दैछौ तिमीहरू
0: अंकल एसई त सकियो अब कक्षा 11 कहाँ पढ्ने हो भनेर कुरा गरिरहेका हुँ
2: त्यसो भए मेरो कुरा सुन तिमीहरू विनायक सिद्ध कलेज चाबिल काठमाडौँ जाऊ
1: किन र अंकल त्यो राम्रो कलेज हो र
2: राम्रो मात्र होइन उत्कृष्ट कलेज हो त्यहाँ पढाइसँगै खेलकुद कला नृत्य गायन र व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिन्छ त्यति मात्र होइन अनुभवी र दक्ष शिक्षक शिक्षिका स्मार्ट क्लासरूम अत्याधुनिक विज्ञान तथा कम्प्युटर प्रयोगशाला अनुशासित वातावरण होस्टल सुविधा बस सुविधा उत्कृष्ट भौतिक पूर्वाधार पनि
1: अनि पढाइ चाहिँ के के हुँदो रहेछ
2: कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज एजुकेशन र ल विषयका पढाइ हुन्छन् अनि प्रत्येक वर्ष एमबीबीएस इन्जिनियरिङ बीएससी नर्सिङ बीए एलएलबी बीएचएम बीबीए बीआईटी बीएससी सीएसआईटी मा पूर्ण तथा आंशिक छात्रवृत्तिमा नाम निकाल्न सफल पनि भएका छन्
0: वाह पढाइ पनि राम्रो प्रतिभालाई पनि अवसर
2: नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडी प्रीति राई अमिषा कार्की आयुष घलान आदिल हमिद डान्सर सुरेन राई सरस्वती धिमाल जसले विश्व रेकर्ड राखेका छन् डान्सर सुजन मार्फा नेशनल रेफ्री विष्णु गुरुङ फिफा रेफ्री हरिश कार्की एन्फा रेफ्री संगीता सुनवार जस्ता सफल व्यक्तित्व यहीका विद्यार्थी हुन्
0: लोकेशन कहाँ हो अंकल
2: चाबेल चोकबाट 100 मिटर मात्रै भित्र
1: त्यस्तो भए त म त यही जाने भए
0: म पनि विनायक सिद्ध कलेजमै पढ्छु
2: कक्षा 11 को भर्ना खुलिसकेको छ आजै सम्पर्क गर्नुहोस् फोन नम्बर 01-4549-512 01-4582-768 विनायक सिद्ध कलेज पढाइ मात्र प्रतिभा र भविष्य बनाउने कलेज

सम्म घरमा मात्रै घरमा परीक्षा मिति र सम्पर्क मितिको पनि जानकारी गराइनेछ। पाठ्यक्रम प्राथमिक तहको पाठ्यक्रममा आधारित हुने क्लासरूम इन द क्लाउड्स नेपाल संस्था तथा विद्यालयले निर्माण गरेको प्रश्न पत्रको आधारमा हुनेछ। परीक्षाको विषय लिखित प्रयोगात्मक एवं कक्षा अवलोकन तथा मौखिक परीक्षाको साथै संस्थाको नियमअनुसार थप मूल्याङ्कनको साधना समेत प्रयोग हुन सक्नेछ। तर लिखित चरण पार गर्नेलाई मात्र अन्य चरणमा समावेश गराइनेछ। दरखास्त दस्तुर 1005 प्रस्तुतता नहुने गरी आवश्यक कागजातहरू एसए र एसएलसीदेखि माथिका योग्यता प्रमाणपत्र नागरिकता अनुभव भए सोको प्रमाणपत्रको फोटोकपी टुटो प्रति दरखास्त विद्यालयमा सूची दर्ता गर्नमा गार्मास 2019@gmail.com इमेल गरेर पनि पठाउन सकिनेछ। थप जानकारीको लागि सम्पर्क नम्बर प्रधान अध्यापक विनोद सिंह तामाङ 98 42 96 56 53 संस्था प्रतिनिधि डिरेक्टर अफ पार्टनरसिप एण्ड गवर्नेन्स शान्ति शेर्पा 98 51 18 73 79 संस्था प्रतिनिधि एजुकेशन सपोर्टर लिडर छिरिङ तामाङ 98 51 17 43 81 श्री गार्मा माध्यमिक विद्यालय सोनी तुकुन्द नगरपालिका 7 सोलुखुम्बु।

0: छट्टै माग्यो वैसा जान लाग्यो जाँदैन बाँचाखेर पर्ख लिन आउला
1: होइन एक अन्छा गीत गाउँदै कता हिँडी
2: जापानिज भाषा पढेर जापान जाउँ कि भनेको दिदी गाउँमा जापानिज भाषा पढाइ नहुने रहेछ
1: खोज्दै हिँडे संसार भेटिन्छ अरे नि त बरु कुन ठाउँमा राम्रो पढाइ हुन्छ भनेर चाहिएको हो भने म बताइदिन्न है
2: मेरो त मत चाहिँ यही हो जापान जान कुन इन्स्टिच्युटमा राम्रो पढाइ हुन्छ अनि के प्रोसेस गर्नुपर्छ थाहा नपाएर तनावमा पो छु हौ
1: अब चिन्ता नमान कान्छ ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट सावन संस्था जापानी भाषा पढ्ने अनि जापान जाने
2: होइन यही इन्स्टिच्युटमा चाहिँ किन पढ्ने त अरू छैन त पढ्ने ठाउँ
1: ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा अरूको भन्दा छुट्टै विशेषता छ यहाँ जापानबाट उच्च शिक्षा हासिल गरेका तथा जापानी शिक्षकहरूबाट भाषा कक्षा पढाउनुको साथै साप्ताहिक नियमित टेस्ट कक्षा छुट्टीमा पनि एक्सेप्ट गरिने र बिना झन्झट जापान जान प्रोसेसिङ समेत गरिन्छ त्यसका साथै कममा ल्याएका वा कम जीपी ल्याएका ब्याक लागेर पास भएकाहरूले पनि जापानमा पढ्न जान अप्लाई गर्नु र जापानको टोकियो ओसाका नागोया फुकुओका लगायतका शहरमा जाने सुविधा पनि उपलब्ध छ
2: सबै कुराको सुविधा त थाहा भयो दिदी कक्षा सञ्चालनले कतिखेर हुने रहेछ
1: सुन कान्छा यस इन्स्टिच्युटमा जापानिज भाषा कक्षा बिहान 6 बजेदेखि बेलुकी 5 बजेसम्म नियमित भइरहेका छन् त्यसैले आफू चाहिँ सुरक्षित गरिहाले कान्छा
2: ल दिदी म त हिँडे ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युटमा तपाईँहरू पनि आउनुहोस् है
3: हजुर सबैको विश्वासी र भरपर्दो जापानिज भाषा पढाउने इन्स्टिच्युट ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट चावेन केएल टावर छैटौं तला काठमाडौँ सम्पर्क
1: 9850 17979
3: र 01-592-2616 वेबसाइट www.obgi.edu.np ओरियन बिजनेस ग्लोबल इन्स्टिच्युट ओबीजीआई एजुकेशन कन्सल्टेन्सी नेपाल चाबहिन किच्चेपाटी काठमाडौँ
4: नागरिक सहायता कक्ष सञ्चालन हुने सम्बन्धी सूचना अग्रणी सेवा ग्रही महानुभावहरू यातायात व्यवस्था कार्यालयबाट पूर्वाङ्गरी सेवा प्राप्तिको सहजीकरणको लागि नागरिक सहायता कक्ष सञ्चालन गरिएको छ उक्त कक्षबाट बुकिङको सेवाहरू प्राप्त गर्न सक्नुहुनेछ सेवा प्राप्तिको लागि नागरिक सहायता कक्षमा सम्पर्क राख्न अनुरोध गरिन्छ सेवा प्राप्तिमा कतिको प्रलोभन नगरी आफ्नो सेवा लिन हार्दिक अपील गर्दछ सेवा प्राप्तिमा कुनै गुनासो आएमा अधिकार कार्यालय प्रमुख सम्पर्क राख्न सक्नुहुनेछ
5: कोशी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय विराटनगर

0: शर्मिला बधाई छ एसी उत्तीर्ण गरेकोमा।
1: तिमीलाई पनि बधाई छ। अनि कलेज चाहिँ कहाँ पढ्ने भयो नि?
0: मैले त काठमाडौँको ट्राभेल सरस्वती नगरमा रहेको रिलायन्स इन्टरनेशनल एकाडेमीमा पढ्ने निर्णय गरिसके। अनि तिमी नि?
1: म त कहाँ पढ्ने अन्यलमा छु भने।
0: के अन्यलमा पढ्नु हो? हामी कक्षा दशसम्म मिलेर पढियो, अब पनि सँगै पढौँ न। तिमी पनि रिलायन्समै भर्ना भए भइहाल्यो नि।
1: अनि त्यहाँ चाहिँ कुन कुन विषय पढाइ हुँदो रहेछ?
0: त्यहाँ त विज्ञान व्यवस्थापनका विभिन्न विषयहरू छानी छानी पढ्न पाइने रहेछ नि।
1: हो र, कुन कुन विषय पढाइदो रहेछ त्यहाँ?
0: त्यहाँ त विज्ञान अनि व्यवस्थापन अन्तर्गत बिजनेस स्टडीज, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, फाइनान्स जस्ता विषयहरू रोजी रोजी पढ्न पाइने रहेछ।
1: ए ल, उसो भए म पनि रिलायन्स नै जान्छु। अनि त्यहाँको अन्य विशेषता चाहिँ के रहेछ नि?
0: ल सुन, देशभरका हजारौं मावि मध्ये टप फाइभ भित्र पर्न सफल, दक्ष शिक्षकहरूद्वारा अध्यापन गराइने, उत्कृष्ट नतिजा, सुविधा सम्पन्न भौतिक पूर्वाधार, विषयगत अत्याधुनिक प्रयोगशाला अनि जिम्मेदार र उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्तिको समेत व्यवस्था रहेछ। रिलायन्स इन्टरनेशनल एकाडेमी, सरस्वती नगर चाबहिल, काठमाडौँ, गोपीकृष्ण हलभन्दा 100 मिटर पूर्व। सम्पर्क 01-4822-336, 48-12-445।
2: सवारी चालक अनुमति पत्र सम्बन्धी सचेतनामूलक सन्देशहरू। तपाई सवारी चालक अनुमति पत्र लिन चाहनुहुन्छ भने अनलाइन फर्मको लिंकमा गएर आफ्नो विवरण भरि तयार भएको आवेदन फर्म डाउनलोड गरी तोकिएको दिन सकल कागजात सहित कार्यालयमा जानुहोस्। सवारी चलाउँदा सवारी चालक अनुमति पत्र जहिले पनि आफ्नो साथमा राख्नुहोस्। सवारी चालक अनुमति पत्रको ई कपीको लागि अनिवार्य नागरिक एप प्रयोग गर्ने बानी बसालौं। नागरिक एपमा भएको सवारी चालक अनुमति पत्रलाई ट्राफिक प्रहरीबाट पनि मान्यता प्राप्त भएको छ। सवारी चालक अनुमति पत्र 5 वर्षका लागि बहाल रहन्छ। म्याद सकिएको 90 दिन भित्र नजिकैको यातायात व्यवस्था कार्यालयमा गएर नवीकरण गर्नुहोस्। म्याद नागिसकेपछि ढिला गरेमा थप जरिमाना 1 वर्षमा 100% र 5 वर्षसम्म 500% लाग्न सक्छ। 5 वर्ष नागेपछि सवारी चालक अनुमति पत्र स्वत रद्द हुनेछ। चालकले सवारी तथा यातायात व्यवस्था ऐन अनुसारका शर्तहरू पालना नगरेमा सवारी चालक अनुमति पत्र निलम्बन 6 महिनासम्म हुन सक्छ। सवारी चालक अनुमति पत्र हराएमा वा नष्ट भएमा ट्राफिक प्रहरी कार्यालयको सिफारिश समेतमा आधारमा प्रतिलिपि लिन सकिन्छ। सवारीको प्रकार थप्नु परेमा वर्ग थप एक क्याटागोरीको लागि अनलाइन फर्म भरेर तोकिएको दिन कार्यालयमा जानुहोस्। नवीकरण गर्दा सकल नागरिकता पुरानो सवारी चालक अनुमति पत्र रसिद आवश्यक पर्दछ। सवारी चालक अनुमति पत्र हुनु भएको जिम्मेवार हुनु हो। ट्राफिक नियम, सड़क चिन्ह र गति सीमाको अनिवार्य पालना गरी सुरक्षित यात्रा गर्नुहोस्। ई रिक्सा सम्बन्धी तपाई ई रिक्साको लिखित परीक्षा दिन चाहनुहुन्छ भने अनलाइन फर्म भर्दा ई रिक्साको सीमा छनौट गरी स्वयं परीक्षा मात्र दिएर सवारी चालक अनुमति पत्र लिन सक्नुहुन्छ। सवारी चालक अनुमति पत्रको 2082 14 भन्दा अगाडि 5 वर्ष र 14 भन्दा पछाडि नयाँ सवारी चालक अनुमति पत्र निभाएर सवारी चालक अनुमति पत्रको नवीकरण गर्दा 10 वर्ष अवधि कायम भएको छ। सवारी चालक अनुमति पत्र सम्बन्धी सेवा लिन तपाईंलाई कसैको सहयोग आवश्यक पर्दैन। स्वयं व्यक्ति उपस्थित भई सेवा प्राप्त गर्न सक्नुहुन्छ। लाइसेन्स सम्बन्धी सेवा लिँदा सरकारले तोकेको शुल्क भन्दा बढ़ी रकम कसैलाई पनि नदिनुहोला। आफूले तिरेको रकमको बिल अनिवार्य लिनुहोला।
3: आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा

सामुदायिक रेडियो सोल एफएम 101.2 मेगाहर्जमा भर्खरै सुन्नुभयो राष्ट्रिय गीत। यो राष्ट्रिय गीतसँगै आजको हाम्रो समग्र प्रसारण यही अन्त्य गर्ने बेला भएको छ। हामी भोलि बिहान 5 बजे विभिन्न प्रसारण लिएर तपाईसँग आउनेछौ। आजको प्रसारण सुनिदिनु भएकोमा तपाईलाई धेरै धेरै धन्यवाद। तपाईको मिठो निन्द्रा र सुन्दर सपनाको कामना गर्दै सोल एफएम परिवार आजका लागि बिदा हुन्छौ। नमस्कार, शुभरात्री।

आफ्नै भाका आफ्नै गीत आफ्नै रेडियो आफ्नै आवाज हामी सबैको रेडियो सोलु एफएम 101.2 मेगाहर्ज।